चञ्चलत्वा स्थितिं स्थिराम्। मधुसूदन यह जन अयम योग योग रहेको छ तो या साम्य न प्रोक्त तपाईले समता का साथ रहनु पर्छ भनेर भन्नुभयो। चञ्चलत्वात् अहम् एतस्य स्थिराम् स्थितिम् न पश्यामि, यो यति चञ्चल छ कि मैले यसको स्थिरताको कुनै अवस्था देख्दिन, यो मन शान्त हुन सक्छ भन्ने कुरामा म विश्वस्त हुन सक्दिन, अत्यन्त चञ्चल छ। हे मधुसूदन, मन निकै चञ्चल छ, यसलाई शान्त कसरी बनाउने? शान्त हुन सक्दैन। अझ अगाडि सोध्नुहुन्छ अर्जुनले कृष्णलाई,

चञ्चलम् हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् तस्याहम् निग्रहम् मन्ये वायुरीव सुदुष्करम्। हि कृष्ण निश्चय नहीं, हे कृष्ण हे भगवान, मनः चञ्चलम्, मन अत्यंत चंचल छ, प्रमाथि अत्यंत मनलाई मख्ने खालको, एकदमै मनलाई झकझक्याउने किसिमको, प्रमथन स्वभाव भएको छ, दृढम अत्यंत दृढ़ पनि छ, बलवत् र बलवान पनि छ। तस्य निग्रहम, यसलाई निग्रहमा राख्ने कुरा, यसलाई वशमा गर्ने कुरा, अहम वायु इव सुदुष्करम् भन्ने, मलाई त हावालाई रोक्न जुन अप्ठ्यारो महसुस गर्नुपर्छ, हावालाई रोक्न जसरी गाह्रो छ त्यसरी नै त्यो मनलाई रोक्न पनि गाह्रो छ भन्ने बुझ्दछु। भगवान् मलाई त्यस्तै किसिमको अनुभूति भएको छ, हावालाई रोक्न हामी जसरी सक्दैनौ, गाह्रो छ, यो मन पनि त्यो वायु समान सुदुष्कर छ, अत्यन्त अप्ठ्यारो छ रोक्नका लागि, यसलाई छेक्नका लागि, यसलाई व्यवस्थित गर्नका लागि, यसलाई निरोध गर्नका लागि निकै गाह्रो छ भगवान्, निकै गाह्रो छ हे मधुसूदन, हे कृष्ण, के गर्नु गाह्रो रहेछ प्रिय सज्जन, मनलाई व्यवस्थित गर्ने कुरा, मनको चञ्चलतालाई रोक्ने कुरा निकै गाह्रो छ। एउटा कुरामा केन्द्रित गर्न खोज्यो, अन्त अन्त दौडन्छ, अन्तबाट ल्याएर फेरि एक ठाउँमा राख्न खोज्यो, फेरि अर्कोतिर भागिदिन्छ। बाँदर जस्तै छ हाम्रो मन, साना केटाकेटी जस्तै छ हाम्रो मन, प्रिय सक्षम गाह्रो छ, अर्जुनलाई पनि गाह्रो लाग्यो, हावालाई रोकेर राख्न जुन कष्ट बिहोर्नु पर्दछ, जुन किसिमको अप्ठ्यारो महसुस गर्नुपर्दछ, अर्जुनले पनि त्यस्तै किसिमको अनुभूति गरे, मनलाई रोक्ने कुरा सजिलो छैन। त्यसको जवाफमा भगवान श्रीकृष्णले भन्नुहुन्छ,

असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। नाती अर्जुन पख पख निश्चित रूप में गारो छ, निश्चित रूप में गारो छ मनलाई व्यवस्थित करने कुरा। महाबाहो असंशयं मनः चलम् बिना संशय निश्चित रूप में निस्संदेह मन चंचल तिमीले भने दूर निग्रह अत्यंत कठिनता का साथ इसलिए निग्रह गर्नुपर्ने किसिम को सजिलो छैन इसलिए निग्रह करने कुरा ठूलो कष्ट बेहोर्नु पर्दछ। तर कौन्तेय तर हे अर्जुन अभ्यासेन च वैराग्येन गृह्यते। बारम्बारको अभ्यास र बारम्बारको वैराग्यले मनलाई शान्त बनाउन सकिन्छ, मनलाई निग्रह गर्न सकिन्छ। अर्जुन तिमी हताश हुनुहुँदैन, तिमी उदास हुनुहुँदैन। उपाय छ, मन पनि शान्त हुने उपाय छ, मनलाई पनि शान्त बनाउने उपाय छ प्रिय अर्जुन। त्यो हो बारम्बारको अभ्यास बारम्बारको वैराग्यको चिन्तन, निरन्तरको वैराग्यको चिन्तन। अभ्यास र वैराग्यका बलमा हामीले हाम्रो विचलित मनलाई, बेचैन मनलाई, बेकाबु मनलाई काबुमा ल्याउन सक्दछौ, चैनमा ल्याउन सक्दछौ, परम शान्तिको अवस्थामा ल्याउन सक्दछौ। यस प्रकार भगवान श्रीकृष्णले मनलाई स्थित गर्ने, मनलाई स्थिर गर्ने, मनलाई शान्त गर्ने, मनलाई धीर बनाउने त्यो विधि बताइदिनु भएको छ। हामीले पनि अब बारम्बार अभ्यास गर्नु पर्यो, अनेकतिर भौतारिने मनलाई लिएर आउने अनि एउटा कुनै विषयमा स्थित गर्ने, धेरै कुराहरू एकैपटक नखेलाउने, मनलाई धेरै विषयहरू दिन हुँदैन प्रिय सुचन। विषय बिना त मन बस्नै सक्दैन, त्यसैले सत्यमा मनलाई बारम्बार स्थिर बनाउने कोसिस गर्ने। सत्य भनेकै परम चेतना हो, परमेश्वर हो, दैवी शक्ति हो, दैवी सत्ता हो। त्यो दैवी सत्तामा हाम्रो चित्तलाई बारम्बार स्थित गर्ने अभ्यास गरौं। सांसारिक जुन जति पनि भौतिक भोग्य विषय पदार्थहरू छन् यी प्रति बढी आसक्त नहौं। यस प्रकारले अभ्यास र वैराग्यका माध्यमले हामीले हाम्रो मनलाई शान्त गर्न सक्दछौं। हवस्त प्रिय सुन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हामी बस्नेछौ अनि नयाँ विषय नयाँ सन्दर्भमाथि चर्चा गर्नेछौ। कार्यक्रम जीवन गंगा प्रति तपाईँको जुन निष्ठा छ, जुन विश्वास छ, जुन किसिमको समर्पण र उपस्थिति छ, यसले हामी निकै गदगद भएका छौ, हामी निकै उत्साहित भएका छौ। हामीलाई उत्साहित गर्नुभएको तपाईँप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौ। लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्। नमस्कार।

0: आजको कविता आजको कविता
1: आजको कविता
2: आजको कविता।
3: नमस्कार, म गोविन्द प्रसाद आचार्य। मेरो जन्म अर्घाखाँची जिल्ला अर्घा अँधेरीमा भएको हो र हाल म किर्तिपुर ट्याङ्ला फाँटमा बस्छु। रथ राज्य क्याम्पसमा म प्राध्यापन गर्छु। मेरो कविताको शीर्षक छ न बाँचे समान न

सरेको सबै हट्नु पर्छ। नयाँ सिर्जनामा सबै अट्नु पर्छ। पुराना यी कुर्सीहरू भाँच्नु पर्छ। छेकेर बाटो पुरानो बसेको बाधा अनेकौं थपी नै रहेको। भिन्नै परेसी तर भिन्नु पर्छ।

जनाको गली जान्छ जान्छ पुरानो सडेको हेर्नै छ सत्य नयाँले फुलेको जाग्दैछ मान्छे पुरानो रहन्न।

0: 99.4 Radio Tha Center Chu Liu Chai.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 3 गते आइतबार, नेपाल सम्बत 1146 जुलाई 19 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेस फुटको संघारमा साउन अन्तिमतिर राष्ट्रिय भेला बोलाउने तयारी, बीपी स्मृति दिवसमै समानान्तर कार्यक्रम।
0: नयाँ सरकार गठनपछि पनि सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर, जनतालाई हानि गर्ने निर्णय भएमा सरकार परिवर्तन गर्ने, राष्ट्रपा सभापति लामी छानेको जिकिर।
1: 8 वर्षमा सक्नुपर्ने फास्ट ट्र्याकको काम 9 वर्षमा 48% मात्रै, थप 2 वर्ष पाए 52% काम सक्ने सेनाको दावी।
0: अमेरिकी निशानामा दक्षिणी इरानका पूर्वाधार, एक साताको आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु, 500 बढ़ी घाइते।
1: र फ्रान्सलाई 6-4 गोलले हराउँदै इंग्ल्याण्ड बन्यो विश्वकप फुटबलको तेस्रो।

0: ढोकढोक होइन ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो नव संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। औपचारिक संवादहीनतामै पुगिसकेका संस्थापन र इतर पक्षका गतिविधिले कंग्रेसलाई फुटको संघारमा पुर्याएको छ। छसाउनमा बीपी स्मृति दिवस नै छुट्टी मनाउने घोषणा गरिसकेको इतर पक्षले आन्तरिक एकताको सम्भावना पनि करिब समाप्त भएको निष्कर्ष निकालेको छ। सुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा गत शुक्रबार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति इतर पक्षका पदाधिकारी र पूर्व पदाधिकारीको विस्तारित बैठक बसेको थियो। उक्त बैठकमा नेताहरूले एकताप्रति आशा मारेको बताएका थिए। इतर पक्षका नेता मीन विश्वकर्माले भन्नुभयो अब कुनै त्यस्तो चमत्कार भयो भने मात्रै पार्टीको मेलमिलाप र एकता होला, तर अहिलेसम्मको स्थितिमा त्यो सम्भावना 99% समाप्त भएको अनुभव नेताहरूले सुनाउनु भएको छ। संस्थापनले हामीलाई पर्खाउने बाहेक केही काम गरेन। शुक्रबारको बैठकले 6 साउनमा बीपी स्मृति दिवस पारेर देशव्यापी कार्यक्रम गर्ने र सोही दिन कार्यकर्ता भेलाको मिति घोषणा गर्ने निर्णय गरेको छ। इतर पक्षका अर्का एक नेताले साउनभित्रै राष्ट्रिय कार्यकर्ता भेला डाक्ने निर्णय भएको र उक्त भेलाले छुट्टी महाधिवेशनको निर्णय गरेर अघि बढ़ने बताए। संस्थापनले 16 देखि 19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। हाल सदस्यता अध्यावधि गरिरहेको संस्थापनले 2 भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका छ। आइतबारसम्म सदस्यता अध्यावधिको समय रहेकामा त्यसपछि छानबिन लगायत काम हुने र महाधिवेशन प्रक्रिया अघि बढ़ने सहमहामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य प्रकाश स्नेही बताउनुहुन्छ। तर इतर पक्षबाट निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्व उपसभापतिहरू विमलेन्द्र निधि र विजय कुमार कछदार, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र डाक्टर शशांक कोइराला, पूर्व सहमहामन्त्रीहरू डाक्टर प्रकाश रण महत, बद्री पाण्डे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय लगायतका नेता तथा कार्यकर्ताले सदस्यता अध्यावधि नै गरेका छैनन्। इतर पक्षले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका 111 सदस्य बाहिरी रहेकाले बिना शर्त हालको कार्य समितिमा समायोजन हुनुपर्ने र 15 महाधिवेशनका लागि गत पुष मशान्तभित्रै मशान्तसम्मै क्रियाशील सदस्यता नवीकरण भइसकेकाले दोहोऱ्याएर अध्यावधि गर्न नपर्ने बताउँदै आएको छ। तर संस्थापनले विधान देखाउँदै त्यसलाई इन्कार गरेको छ। सदस्यता अध्यावधि पनि अनिवार्य गर्नुपर्नेमा संस्थापनको कड़ाई छ। यही विवाद बीच सभापति गगन थापाले देउवा र कोइराला पक्षधर 19 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि विवाद झन चर्किएको छ। संस्थापनले थप केही नेतालाई पनि मनोनयन गर्न सकिने भन्दै इतर पक्षलाई छलफलमा आउन भनेको छ। गत 16 जेठमा उपसभापति विश्वप्रकाश शर्माले मिलेर अघि बढ़न भन्दै इतर पक्षलाई प्रस्ताव पठाउनु भएको थियो। त्यसपछि पूर्व कार्यवाहक सभापति खड्काले 8 बुँदै र नेता शेखर कोइरालाले 5 बुँदै प्रस्ताव पठाएका थिए, तर संस्थापन पक्षले त्यसको कुनै औपचारिक जवाफ दिएको छैन। दुई पक्षको लामो संवादहीनता बीच दुवै पक्ष छुट्टा छुट्टी हिँड्ने आन्तरिक तयारीमा घनीभूत लागि परेको एक नेताले बताए। उनका अनुसार विभाजनको अब्जस आफूमा नआओस् भन्नेमा दुवै पक्ष सचेत हुँदै बाहिर एकतामै जोड़ दिँदै आएका छन्। आजको नयाँ पत्रिकामा समाचार छ।
4: आन्दोलन प्रदर्शन र धरनाको पर्याय बनेको माइती घर मण्डलामा शनिबार दिउँसो 2:30 बजे सेतो कोट लगाएका केही युवाहरू एकाएक आइपुगे अनि कागजको मास्क लगाउन थाले, जसमा लेखिएको थियो हामी अरूलाई निको पार्छौं, हामीलाई कसले निको पार्छ। मास्क भित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो, जसमा लेखिएको थियो पीड़ित डाक्टर, जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो। उनीहरू विभिन्न अस्पतालमा इन्टर्नशीप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन्। प्रशिक्षार्थी डाक्टर र मेडिकल अधिकृतलाई श्रम ऐन 2074 तोकेको भन्दा बढ़ी खटाएर श्रम शोषण गरिरहेकोले प्रदर्शनमा उत्रनु परेको डाक्टर कृष्ण चेडारीले बताउनुभयो। अर्का डाक्टर प्रज्ञान बस्नेतले रातभरि नसुतेको, डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ लेखेको पोस्टर बोक्नु भएको थियो। उहाँले देशमा प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री मात्र युवा भएर नहुने भन्दै राज्यका निकायले पनि युवाको कुरा सुन्न पर्ने बताउनुभयो। चिकित्सकको प्रदर्शन भन्दा केही बेर अघि माइती मात्र सिंहदरबार गेटमा गृहमन्त्री सुदन गुरूङलाई भेटेर आफ्नो समस्या सुनाउन पाउनुपर्ने माग राखेको बिनु यादव र निहारिका राजपूतलाई प्रहरी लगाएर राज्यले लछार पछार गर्दै थियो। उनीहरू सरकारलाई आफ्नो समस्या सुनाउन 5 दिनदेखि सिंहदरबार धाइरहेका छन्। पहिले अरू पार्टीका मान्छे भन्ठानेर हाम्रो आवाज नसुनिएको होला, घण्टी बजाउँदा अब हामी रासपा भयौं होला, अब पनि सरकारले न्याय दिन्छ कि दिँदैन? विनु यादवले प्रश्न गर्नुभयो। घण्टीले न्याय दिन्छ, सुशासन दिन्छ भनेर भोट मागिएको थियो, अहिले रवि दाईलाई घण्टी नै बजाएर सोधिरहेका छौं के घण्टीले हामीलाई न्याय दिन्छ। न्याय माग्दा पटक पटक आफूलाई नियन्त्रणमा लिएको भन्दै उहाँले घण्टी बजाएपछि रासपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले आवाज सुन्लान् कि भन्ने लागेको बताउनुभयो। निहारिका र विनुले शनिबार सिंहदरबार गेट अगाडि घण्टी बजाएर घण्टी पार्टी नेतृत्वको सरकारसँग न्याय मागिरहँदा माइतीघर मण्डलामा जातीय विभेद सदाको लागि अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो। जातका आधारमा घरबेटीले समेत विभेद गरिरहेको भन्दै जातीय छुवाछुत विरूद्धको अभियोगले प्रश्न सोधेको थियो, तिम्रो चेतनाले मान्छे चिन्दैन र? यसैबीच सत्तारूढ रासपा सभापति रवि लामिछानेले सरकारका निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अस्वाभाविक अभिभावक पार्टी भएकोले त्यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने सभापति लामिछानेको भनाइ थियो। रौतहट जिल्लाका विभिन्न पार्टीमा रहेर काम गरिरहेका नेतालाई शुक्रबार रासोपा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको हो। सरकारले किसान मजदूर सर्वसाधारण जनताको क्षेत्रमा काम गर्ने सभापति लामिछानेको भनाइ थियो। सरकारको नियतमा कुनै पनि शंका छैन, निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ, हजारौं निर्णय गर्दा दुई चारवटा निर्णयलाई विवादमा ल्याउन सक्छ मान्छेले, सभापति लामिछानेले भन्नुभयो। व्यावहारिक रूपमा जसको लागि लाभ होस् भनेर सरकारले निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएको छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन्। सरकारले किसानका लागि भनेर गरेको निर्णय कार्यान्वयनमा जाँदा व्यावहारिक रूपमा विपक्षमा हुन गए परिवर्तन गरिने उहाँको भनाइ थियो। सरकारले गरेका केही निर्णय कालान्तरमा परिवर्तन गर्नुपर्ने र केही निर्णय प्रभावका आधारमा तत्काल परिवर्तन गर्नुपर्ने अवस्था पनि आउने सभापति लामिछानेको भनाइ थियो। सरकारले जनता जोगाउनको लागि गरेका निर्णयको स्वागत गरिएको पनि सभापति लामिछानेको भनाइ थियो। विगतका सरकारका पालामा भएका भए पनि त्यस्ता निर्णयलाई कार्यान्वयनमा जोड़ दिएको उहाँको भनाइ थियो। पार्टीका सांसदहरूले आफ्ना एजेण्डा सम्बन्धित मन्त्रालय मार्फत अगाडि बढ़ाउनु पर्ने र ती काम गर्नु हुने पनि सभापति लामिछानेको भनाइ थियो। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर, सरकारका निर्णयले हानि गरी परिवर्तन गर्नुपर्छ।

0: 2081 पुसभित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुतमार्ग फास्ट्र्याक थपेको म्याद समेत डेढ़ वर्ष बितिसक्दा पनि 48% मात्रै सम्पन्न भएको छ। म्याद थपिएको 83 चैतसम्म पनि निर्माण नसकिने निश्चित भएपछि अरू दुई वर्ष अर्थात 2085 चैतसम्म म्याद थपका लागि सेनाले प्रस्ताव गरेको छ, तर 9 वर्षमा 48.12% मात्रै काम गरेको सेनाले 33 महिनामै बाँकी 51.88% सक्ने दावी विश्वसनीय भने देखिँदैन। काठमाडौँ निजगढ़ 70.97 किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सेनाले 21 वैशाख 2074 लिएको थियो। त्यसपछि सरकारले 1 भदौ 2076 यसको विस्तृत परियोजना प्रतिवेदन डीपीआर स्वीकृत गरे पनि सेनाले 2074 काम शुरू गरेको थियो। डीपीआर स्वीकृत गरेको 5 वर्ष 3 महिनाभित्र अर्थात 2081 पुसम्म परियोजना सम्पन्न गर्ने लक्ष्य थियो। लक्ष्य अनुसार काम नभएपछि 2 वर्ष 3 महिना अर्थात 2083 चैतसम्मका लागि म्याद थपेको छ, तर जेठको तथ्याङ्क अनुसार परियोजनाको समग्र भौतिक प्रगति 48.12% छ भने वित्तीय प्रगति 48.69% छ। हालसम्म परियोजनामा 86 अर्ब 86 करोड़ रूपियाँ खर्च भइसकेको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ फास्ट ट्र्याक ढिलाइमा सेनासँगै अन्य पक्ष पनि कारक रहेको बताउनुहुन्छ। जे जे कारण ढिलाइ हुन्छ तिनै कारण फास्ट ट्र्याकमा पनि छन्। सेनासँगै निर्माण कम्पनीबाट पनि ढिलाइ भएको छ। रूख कटानी स्वीकृतिमै ढिलाइ भयो। डीपीआर संशोधन गर्दै डिजाइन परिवर्तन गर्दा पनि समय लियो। पहिले एउटा मात्रै सुरुङ निर्माण भनिएको थियो, अहिले 6 पुगिसक्यो। 11 खण्डमा विभाजन गरेर फास्ट ट्र्याक निर्माण हुँदै आएको छ। 10 खण्डमा ठेक्का लगाएर काम हुँदै आए पनि 6 किलोमिटर लामो खोकना खण्डमा भने विवाद छ। पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदामा क्षति पुग्ने भन्दै खोकना खण्ड हुँदै फास्ट ट्र्याक लैजाने स्थानीयले अवरोध गर्दै आएका छन्। यो खण्डमा टेण्डर नै हुन सकेको छैन। सिंगो परियोजना सक्न शुरूको लागत अनुमान 1 खर्ब 16 अर्ब थियो। संशोधित लागत अनुमान 2 खर्ब 11 अर्ब 93 करोड़ पुगिसकेको छ। अब म्याप थपसँगै प्रस्थान बिन्दु खोकनाको विकल्पमा अन्य ठाउँ बनाउँदा अझै लागत बढ़न सक्ने अनुमान गरिएको छ। सेनाले थप 2 वर्षमा अर्थात 2085 चैतसम्मको म्याद मागेर रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको छ। आजको नयाँ पत्रिकामा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
2: साथ जीवन।

0: bonus pound.
1: It's the top 10 oh, oh.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मनसूनको न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै शनिबार साँझबाट सक्रिय बनेको वर्षा गराउने प्रणाली आज आइतबार झन सशक्त हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबारदेखि सोमबार बिहानसम्मको अवधिभर देशभर वर्षा हुनेछ। त्यसमा पनि कोशी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराईका भूभागका थोरै तथा मधेस बागमती र गण्डकीका तराईका एक दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा भने भीषणदेखि अत्याधिक वर्षाको चेतावनी पनि दिएको छ। मुसलधारे अत्याधिक वर्षाको सम्भावना देखिएपछि विभागले यस मनसूनमा पहिलो पटक 23 जिल्लामा रेड अलर्ट जारी गरेको छ। बाढ़ी पहिरोको अत्याधिक जोखिम भएको क्षेत्रमा विभागले रेड अलर्ट जारी गर्ने गरेको छ। विभागका अनुसार आइतबार देशका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुनेछ। त्यसमा पनि कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभाग तथा बागमती र गण्डकीका थोरै स्थान तथा मधेस बागमती र गण्डकीका तराईको एक दुई स्थानमा मुसलधारे भीषण वर्षाको सम्भावना छ। यस्तै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा अत्याधिक वर्षाको समेत चेतावनी दिएको छ। तर आइतबार आज राति पनि देशभर वर्षा हुनेछ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभागका थोरै स्थानमा मुसलधारेदेखि भीषण वर्षा तथा मधेस र बागमती प्रदेशको पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिमका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा भने अत्याधिक वर्षाको आकलन गरिएको छ। सोमबार पनि देशभर वर्षाको आकलन गरिएको छ। वर्षापछि बाढ़ी पहिरोको कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य राजमार्ग ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ भीमफेदी कुलेखानी सिस्नेरी सड़क पहिरोका कारण अवरूद्ध बनेका हुन्। यसबाहेक बीपी राजमार्ग नारायणगढ़ मोगलिन सड़कमा काठमाडौँ सड़कमा सम्भावित जोखिमका कारण सवारी आवागमनमा रोक लगाइएको छ। चितवन प्रशासनले नारायणगढ़ मोगलिन सड़क खण्डमा अनिश्चितकालको लागि राति गाड़ी कुदाउन रोक लगाएको छ। यो सड़क हरेक दिन पहिरो खसिरहने गर्छ। बीपी राजमार्गमा सम्भावित जोखिमको कारण खोरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा आइतबार साँझ 6 बजेदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको छ। आज मुसलधारे वर्षाको सम्भावना। कोशी बागमती र गण्डकीका 23 जिल्लामा रेड अलर्ट। पत्र पत्रिकामा समाचार छ।
3: मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गरीबहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढ़ी पीड़ितको उजुरी छ। पीड़ितले 36% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ितले भने 48%सम्म ब्याज लिने गरिएको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भने होइन। केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन सरकारसँग सहमति असहमति कार्यान्वयन सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार चौथो पटक सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढ़ाएका नीति तथा कार्यक्रमको औचित्यमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको पहुँच सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साउ महाजनबाट चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। ब्याङ्कहरूको ब्याजदर निकै कम छ। मुलुकमा गएको तीन दशकमा मुस्किलले तीन पटक मात्र ब्याजदर उच्च भएको छ। त्यसबाहेक अधिकांश वर्ष ब्याजदर औसत अवस्थामै छ। ब्याजदर कम भएको अवस्थामा पनि नागरिकले आफ्नो आवश्यकता अनुसार सहज वित्तीय सुविधा पाउन सकेका छैनन्। यसले नागरिकको क्षमता, आवश्यकता र साक्षरताको स्तर अनुसारको ब्याङ्किङ प्रणाली मुलुकले विकास गर्न नसकेको पुष्टि हुने विज्ञहरूको भनाइ छ। मुलुक संघीयतामा गए पनि वित्तीय प्रणाली त्यस अनुरूप परिमार्जन हुन नसक्दा धेरै नागरिकले सामान्य ब्याङ्किङ सेवा पनि पाउन नसकेको अर्थविद एवं राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो। ब्याङ्कको ढोकाभन्दा साउको दैलो सजिलो शीर्षकमा कान्तिपुरमा समाचार छ।
4: गत भदौको जेएनजी आन्दोलनपछि एमाले एकपछि अर्को राजकीय सत्ता गुमाउँदै गएको छ। जेएनजी आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार विस्थापित भयो। गत फागुन 21 भएको आम निर्वाचनमा एमाले अकल्पनीय पराजय बिहोर्न पुग्यो। चुनावमा नयाँ पार्टीका रूपमा उदाएको रासोपाले करिब दुई तिहाई मतसहित सरकार बनाएपछि तत्कालीन ओली नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका 2079 पछिका सबै राजनैतिक नियुक्ति खारेज गर्यो। बालेन्द्र शाह नेतृत्वको सरकारले सबै नियुक्ति बदर गर्दा झड्का बिहोरीको एमालेका लागि कांग्रेसले नेकपा सहित अरू दलसँगै मिलेर एकाएक प्रदेश सरकारहरू हेरफेरको बाटो रोजेपछि फेरि झड्का लाग्ने अवस्था बनेको छ। कांग्रेस सभापति गगन थापाले पुरानो सहमति र सहकार्य तोडेर प्रदेश सरकारहरूको सहयात्री फेर्ने नीति लिएपछि केन्द्र सरकारपछि एमाले प्रदेश सरकारहरू पनि गुमाउने सम्भावना बढ़ेको छ। एमालेसँग सहकारी तोड्ने केन्द्रीय निर्णयपछि कांग्रेसले कर्णालीबाट नेकपासँग घोषित रूपमै सहकारी अघि बढ़ाएको छ। यद्यपि कर्णालीमा एमालेका मुख्यमन्त्री यमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सवालमा दुवै दल एकै ठाउँमा उभिए पनि अरू 6 प्रदेशमा सहकार्य गर्ने गरी दुवै दलबीच केन्द्र वा प्रदेश तहमा ठोस सहमति भने भएको छैन। सुदूरपश्चिम सरकारमा सहभागी भएर बजेटमा अनावश्यक संशोधनको बखेरा झिकेको भन्दै मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। अहिले एमाले कोशी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गरिरहेको छ। कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा नेतृत्व गरिरहेको छ। कांग्रेसले चालेको कदमले सफलता पाएर नेकपासँग समीकरण बनेमा बहुसंख्यक प्रदेशमा सहज रूपमा सरकार बन्न सक्छ। यद्यपि कोशी र लुम्बिनीमा कांग्रेसभित्रकै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता डाक्टर शेखर कोइराला पक्षसँग एमाले प्रदेश स्तरमै संवाद चलाएपछि सभापति थापा पक्षले चालेको कदमले सफलता पाउनेमा शंका छ। जेएनजी आन्दोलनले केन्द्र सरकारबाट अपध्वस्त एमाले प्रदेश सत्ता पनि गुमाउँदै शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: अनुगमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने शैलीमाथि आलोचना हुन थालेको छ। कर्मचारीले हप्कीधप्की गर्ने, क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना भएको हो। संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक सांसदले कुनै कर्मचारीलाई हप्कीधप्की गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। त्यो दृश्य हो गत सोमबारको। त्यो दिन संसदको अर्थ समितिका सदस्य जगदीश खरेल र सागर भूषाल विमानस्थल पुगेका थिए। खरेल दोलखाबाट र भूषाल पर्वतबाट निर्वाचित राष्ट्रपा सांसद हुन्। उनीहरू एक क्यामेरा पर्सन लिएर विमानस्थल गएका थिए। यसअघि प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिबाट गएका सांसदहरूको समूहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी कार्यालय पुगेर अनुसन्धानमा रहेका फाइल हेर्न खोजेपछि विवाद भएको थियो। आजको कान्तिपुर दैनिकमा अनुगमनका नाममा सांसदहरूबाट हप्कीधप्की शीर्षकमा समाचार प्रकाशित छ। थाहा संचार नेटवर्कमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
7: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार। स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेका छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। आजको गोर्खापत्रमा समाचार प्रकाशित छ।
4: अर्थ मन्त्रालयले विदेशी मुद्राको कारोबार, संचिति र व्यवस्थापनलाई समावेशापेक्ष बनाउन विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न पर्नेको विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदामा सरकारवाला र सर्वसाधारणसँग 15 दिनभित्र राय सुझाव माग गर्दै सार्वजनिक सूचना जारी गरिएको छ। विधेयक पारित भएर ऐन बनेपछि लामो समयदेखि यथास्थितिमा कार्यान्वयनमा रहेका विदेशी विनिमय नियमित गर्ने ऐन 2019 र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन 2021 पूर्ण रूपमा खारेज हुनेछन्। नयाँ विदेशी विनिमय सम्बन्धी कानूनको मस्यौदामा विभिन्न शब्दावलीको दायरालाई अझ फराकिलो र स्पष्ट बनाइएको छ। नयाँ पत्रिकामा समाचार छ।
3: मुलुकभित्र रोजगारी सृजना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षमा भन्दा विकास खर्च बढ़ी भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ। प्रत्येक वर्ष विकास खर्च बढ़ाउने सरकारको प्रतिबद्धता विपरीत आर्थिक वर्ष 2082-83 खर्चमा अत्यन्तै कमजोर प्रगति देखिएको हो। रोजगारी अभाव र ठूला आयोजनामा सुस्त गतिमा रहेको परिस्थितिमा विकास खर्च बढ़ाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा सो अनुसार काम हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। गोर्खापत्रमा समाचार छ।
4: वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या 5.60% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 82-83 कुल 7,92,187 नेपाली 100 बढ़ी मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेका थिए। यो संख्या अघिल्लो आर्थिक वर्ष 81-82 को तुलनामा 47,79 कम हो। नयाँ पत्रिकामा समाचार छ।
3: र मधेसमा आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा डुबेर 111 बालबालिकाको मृत्यु भएको छ। गत आर्थिक वर्षमा अकालमा ज्यान गुमाउनेमा 57 बालक र 54 बालिका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि हवाई आक्रमण जारी राखेको छ। पछिल्लो सैन्य कार्यवाहीमा अमेरिकी सेनाले इरानका पुल, ऊर्जा केन्द्र र संचार टावरहरू जस्ता सार्वजनिक पूर्वाधारलाई समेत निशाना बनाएको इरानी संचार माध्यमहरूले जनाएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग स्थित माथिको इरानी नियन्त्रण घटाउन र तेहरानलाई दबावमा ल्याउन त्यहाँका भौतिक पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। अमेरिकी सेनाको पश्चिमी एसिया हेर्ने सेन्ट्रल कमाण्ड र सेन्टकमले लडाकु विमान, ड्रोन र युद्धपोतहरू प्रयोग गरी इरानका सैन्य अखडा, भूमिगत हतियार भण्डार र जलसेना का रणनीतिक स्थलहरू घातक प्रहार गरेको पुष्टि गरेको छ। एक सातामा अमेरिकी आक्रमणमा परि कम्तीमा 50 इरानीको मृत्यु भएको छ भने 500 भन्दा बढ़ी घाइते भएका छन्।
3: बुकायो साकाको उत्कृष्ट ह्याट्रिक र खेलको अन्तिम सेकेण्डमा जुड बेलिङ्गमले गरेको सनसनीपूर्ण गोलको मददले इंग्ल्याण्डले फिफा विश्वकप 2026 तेस्रो स्थान हासिल गरेको छ। मियामी स्टेडियममा आज बिहान सम्पन्न इतिहासकै एक रोमाञ्चक तथा 10 गोल भएको थ्रिलर खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोल अन्तरले पराजित गर्दै काँस्य पदक जितेको हो। सन् 1966 आफ्नै भूमिमा विश्वकप जिते यता विश्वमञ्चमा इंग्ल्याण्डको यो नै उत्कृष्ट नतिजा हो। यस हारसँगै फ्रान्सेली टोलीको सफल प्रशिक्षक डिडियर डेस्क्याम्पको सुखद विदाई हुने सपनाको समेत पूर्ण विराम लागेको छ। खेलको पहिलो हाफ पूर्ण रूपमा इंग्ल्याण्डको पक्षमा रह्यो। प्रशिक्षक थोमस टुचेलको रणनीति अनुसार मैदान उत्रिएको इंग्ल्याण्डले खेलको तेस्रो मिनटमा अग्रता लियो। मिडफिल्डर डेक्लान राइसले डिबक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट सट सिधै गोलमा परिणत भएको थियो। राइसले खेल शुरू भएको 134 सेकेण्डमै गरेको उक्त गोल इंग्ल्याण्डका लागि विश्वकप इतिहासकै दोस्रो तीव्र गोल बन्यो। त्यसपछि खेलको 18 मिनटमा एजरी कोन्साले गोल गर्दै अग्रता दोब्बर बनाए। बुकायो साकाले 37 मिनटमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई 4-0 अग्रता दिलाए। तर खेलको 48 मिनटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। यस खेलमा किलियन एम्बाप्पेले 2 गोल गर्दा बुकायो साकाले इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक गरेका छन् र इंग्ल्याण्डका जुड बेलिङ्गमले 1 गोल थपेका छन्। यस्तै फ्रान्सका बार्ली बार्कोला र उस्मान डेम्बेलेले पनि 1-1 गोल गरेका छन्।
4: फिफा विश्वकप 2026 नयाँ विश्व विजेता चुन्नको लागि साबिक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन बीच आज राति न्यूयर्क न्यू जर्सी स्टेडियममा महाभिडन्त हुँदैछ। शैली र रणनीतिको हिसाबले भिन्न मानेका यी दुई फुटबल महाशक्ति बीचको फाइनललाई दशकै प्रतीक्षित खेलका रूपमा हेरिएको छ। यो फाइनल अर्जेन्टिनी कप्तान लियोनल मेसीको लागि विशेष भावनात्मक मोड पनि हो, किनकि उनले आफ्नो ऊर्जावान र स्वर्णिम फुटबल करियरको झण्डै 2 दशक स्पेनमा बिताएर विश्व फुटबलमा साम्राज्य खड़ा गरेका थिए। युरोपेली च्याम्पियन स्पेन सेमी फाइनलमा बलियो दावेदार फ्रान्सलाई पूर्ण रूपमा निरीह बनाउँदै फाइनलमा प्रवेश गरेको हो। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फाइनलसम्म आइपुग्न निकै उत्तर चढ़ाव र रोमाञ्चक बाटो तयार गरेको छ। कप्तान मेसी फेरि चमत्कारिक लयमा देखिएका छन्। उनले यसै प्रतियोगितामा मात्रै 8 गोल गरेका छन् भने उनको समग्र विश्वकप गोल संख्या 21 पुगेको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: नेपाली कांग्रेस फोर्टको संघारमा साउन अन्तिमतिर राष्ट्रिय भेला बोलाउने तयारी। बीपी स्मृति दिवसमै समानान्तर कार्यक्रम।
3: नयाँ सरकार गठनपछि पनि सड़कमा रोकिएन असन्तुष्टिका स्वर। जनतालाई हानि गर्ने निर्णय भएमा परिवर्तन गरिने राष्ट्रपा सभापति लामी छानेको जिकिर।
4: 8 वर्षमा सक्नुपर्ने फास्ट्यागको काम 9 वर्षमा 48% मात्रै। थप 2 वर्ष पाए 52% काम सक्ने सेनाको दावी।
3: अमेरिकी निशानामा दक्षिण इरानका पूर्वाधार 1 सताको आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु, 5 बढ़ी घाइते।
4: र फ्रान्सलाई 6-4 गोलले हराउँदै इंग्ल्याण्ड बन्यो विश्वकप फुटबलको तेस्रो आज राति अर्जेन्टिना र स्पेन बीच फाइनल भिडन्त।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
9: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
10: कमिंग अप नेक्स्ट
9: द न्यूज प्लस।
11: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, प्रसरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि,
9: The News Plus. Radio Thaha Sanchar 99.4 Sahel. Thaha Sanchar Network ka partner station harubata ekai shar pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas.
12: AIO.
13: Yes, AIO. All in one mart. The best place for shopping.
14: Kya sara ho khasya?
13: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
14: वाउ कहाँ छ र यो
13: यही मिन भवनमा शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा
9: ऑल इन वन मार्ट हेल्पिङ मेक योर लाइफ इजियर
15: ओहो आज त धारामा कति धेरै तमिलो पानी आएछ है
16: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
15: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: सहसंचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो सहसंचार 99.4 मा अबको प्रस्तुति
0: द न्यूज प्लस
2: नमस्कार थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार .com र थाहा खबर .com का साथै हाम्रो फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ। यति बेला यस वर्षको मनसून सकिरहेको छ। केही दिनदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। निरन्तरको वर्षाले बाढ़ी, पहिरो र डुबानको खतरा बढ़ेको छ। सरकारले पूर्व तयारी गरेको बताए पनि हरेक वर्ष बाढ़ी, पहिरो र डुबानले ठूलो जनधनको क्षति हुने गरेको छ। यस वर्षको सरकारी तयारी कस्तो देखिएको छ? बाढ़ी, पहिरो र डुबानको जोखिम कति छ? यस्ता घटनाबाट बच्न आम नागरिक स्वयं कसरी सतर्क रहने? आज हामी यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गर्दैछौ। नमस्कार।
3: हजुर नमस्कार।
2: यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ।
3: हजुर धन्यवाद।
2: पछिल्ला केही वर्षको डेटा हेर्दाखेरि चाहिँ सबभन्दा धेरै मानवीय क्षति पहिरोबाट हुने गरेको रहेछ। यस वर्ष चाहिँ पहिरोको सम्भावित ठाउँ र मानवीय बस्ती स्थानान्तरणका लागि सरकारी निकायबाट के पहल भएको देख्नुभयो? एक वर्षको बीचमा के काम भएको देख्नुभयो? अहिले चाहिँ पहिरोको जोखिम र खतरा कति छ? यहीँबाट शुरू गरौं न।
3: हजुर, पहिले पहिरोको जोखिम र अवस्था कस्तो छ भन्नेमा नै कुरा गरौँ होला। पहिरोको चाहिँ अवस्था भन्ने हो भने खासै हाम्रो अघिल्लो वर्ष जस्तो थियो अहिले पनि त्यस्तै नै हो। त्यहाँभन्दा प्रगति भएको अथवा त्यस हाम्रो जोखिम जुन छ त्यो घटेको भन्ने आधार चाहिँ खासै देखिन्न। कुनै कुनै ठाउँमा तपाईँले कुनै गाउँमा भनौँ न धेरै पहिरो जाने सम्भावित ठाउँहरू पहिचान गरेर केही न केही कामका भएको होला, कामहरू पनि भएको हुनसक्छ। तर ओभरअलमा भन्दाखेरि देशैभरिको कुरालाई हिसाबले हेर्ने हो भने चाहिँ त्यो पर्याप्त छैन। त्यो चाहिँ खासै सुधार अथवा चाहिँ पहिलाको भन्दा बढी राम्रो भयो, अवस्था राम्रो भएको अथवा जोखिम घटेको भन्न चाहिँ मिल्ने अवस्था देखिन होइन। अब तयारीको हिसाबको कुरा गर्दाखेरि चाहिँ अहिले विपद प्राधिकरण जुन छ, विपद प्राधिकरणबाट जुन काम भइरहेको छ त्यो काम चाहिँ पहिला केही न केही राम्रै कामहरू भएको जस्तो लाग्छ मलाई चाहिँ होइन। पहिला चाहिँ अब विपद प्राधिकरण पनि अलिकति अलमलमा कसले के गर्ने होइन, कतापट्टि गर्ने, कता थाल्ने, त्यो कुरा पनि अलमल लिएको जस्तो त्यस्तो देखिन्थ्यो। अब यो चाहिँ अलिकति भनौँ न 5-6 वर्ष भइसकेपछि यो चाहिँ अलिकति लाइनमा आएको कारणले गर्दाखेरि यहाँ चाहिँ के छ भने अब के गर्नुपर्छ र कसले के गर्ने हो भन्ने कुरा पनि अलिकति निर्भर भइसकेको कारणले गर्दाखेरि उहाँ चाहिँ अलमल लिनु पर्ने जस्तो नदेखिएको जस्तो लाग्छ। धेरै जस्तो चाहिँ प्राधिकरणले गरेको काम राम्रो कामको कुरा गर्ने हो भने चाहिँ यो इन्फर्मेसन सेयरिङको कुरामा चाहिँ अब हुन त उसले आफ्नै डाटा कलेक्ट के अरे जेनेरेट गरेर गर्ने त होइन, जस्तो जल तथा मौसम विभाग अथवा खानी विभाग यस्ता संस्थाहरूसँग चाहिँ मिलेर उहाँले गर्ने हो। त्यही पनि त्यो मान्छेलाई जागरूक बनाउने यो चाहिँ अलिकति सफ्टवेयरको बाटो भन्छौँ, मान्छेहरूलाई चाहिँ अलिकति ज्ञान जनचेतना फैलाउने होइन, अनि टाइमली चाहिँ सूचनाहरू प्रवाह गर्ने र चाहिँ डिसिजनमा पनि पहिलाभन्दा चाहिँ अलिकति के राम्रो भएको जस्तो चाहिँ हामीले देख्छौँ। जस्तो कि हामीले सिन्तालमा चाहिँ अब वर्षमा जुन चाहिँ रातिमा गाडी चलाउँदाखेरि गाडी नै बगेर अनि त्यसपछि मान्छेहरू धेरैको ज्यान गएको थियो होइन, त्यो अनि त्यो त्यो हिसाबमा चाहिँ अलिकति डिसिजन मेकिङमा पनि अलिकति राम्रो भएको चाहिँ हामीले देख्छौँ। तर यति हुँदा हुँदै पनि हामीलाई चाहिँ समस्या चाहिँ के छ भन्दाखेरि यो विशेष गरीको कुरा गर्ने हो भने चाहिँ पहिरोको केसमा चाहिँ मुख्यतया चाहिने भनेको पहिरोको मुख्य जोखिमयुक्त ठाउँहरू कुन कुन हुन् र त्यसपछि ती ठाउँहरूको अहिलेको अवस्था के छ र हामीले के गर्यौँ भने त्यसलाई बचाउन सकिन्छ अथवा यदि बस्ती नजिकै छ भने त्यो बस्तीलाई सार्न पर्ने नपर्ने मात्रै चाहिँ कि काम गरेर चाहिँ त्यो जोखिम घटाउन सकिने अवस्था हो कि होइन। र यदि चाहिँ हामी सामान्यतया भन्दाखेरि धेरै जस्तो चाहिँ पहिरोको कुरा गर्दै जुन हाम्रो हाइवेहरू छ, राजमार्गहरू छन्, सडकका छेउछाउमा छन्, त्यहाँ चाहिँ बढी जाने गरेको कारणले गर्दाखेरि कुन हाम्रो चाहिँ जुन आइरहेछमा चाहिँ कुन ठाउँ चाहिँ बढी सम्वेदनशील छ अथवा त्यहाँ चाहिँ बढी पहिरोजाने सम्भावना छ र त्यो ठाउँमा हामीले के गर्न सक्छौँ भन्ने कुरा चाहिँ यो बर्खा लाग्नुभन्दा अघि जुन आठ महिनाको समय हुन्छ त्यसमा चाहिँ गर्नुपर्ने कुरामा चाहिँ के छ भने अझै पनि हाम्रो हामीले पर छाडि नै छौँ। यसरी हेर्दाखेरि चाहिँ हाम्रो प्रिपेयरनेस अथवा चाहिँ हाम्रो मेन हार्डवेयरको पाटो अलिकति अनुसन्धानको पाटो र त्यसपछि त्यो अनुसन्धानको नतिजालाई चाहिँ हामीले कार्यान्वयनमा लाने पाटोमा चाहिँ कमजोर नै छौँ। अहिले अलिकति केही सुध्रेको भन्दाखेरि चाहिँ अलिकति सफ्टवेयरको बाटो र अलिकति इन्फर्मेसन सेयरिङको बाटो र अलिकति डिसेन्टले चाहिँ केही सुध्रेको जस्तो चाहिँ मैले देख्छु।
2: हुन त हामी तपाईँसँग हरेक वर्ष जसो यही विषयमा कुराकानी गरिराखेकै हुन्छौँ होइन। तीनवटा तहको सरकार छ, तपाईँले केन्द्रमा त भन्नुभयो राष्ट्रिय विपद जोखिम न्यूनीकरण विभाग, त्यसले चाहिँ प्राधिकरण, त्यसले चाहिँ एक ढंगले लाइनमा आएर काम गर्दैछ भनेर भन्नुभयो। जिल्लामा पनि त्यसै गरी संरचना छ, जिल्ला विपद जोखिम न्यूनीकरण छ, स्थानीय सरकारहरू छन्। अब जहाँ जहाँ पहिरोको सम्भावना अलिक बढ़ी छ नि पहाड़ी जिल्लाहरूमा, त्यहाँ चाहिँ जिल्ला तहले अथवा स्थानीय सरकारहरूले त्यस्ता जोखिममा भएका बस्तीहरूलाई स्थानान्तरण गरेको, जोखिमबाट बचाउनका लागि केही पहल गरेको पाउनुभयो, देख्नुभयो?
3: हजुर, अब यसमा चाहिँ यस्तो छ, खासमा भन्दाखेरि मैले विपद प्राधिकरणपट्टि बढी कुरा गरेको थिएँ किन भन्दाखेरि यो चाहिँ धेरै जस्तो यो नीति नियम बनाउने काम र यो अलिकति मार्ग चित्रहरू अथवा गाइडलाइनहरू बनाउने होइन यो चाहिँ विपद प्राधिकरणले गर्ने हो र विपद प्राधिकरणले गरेपछि यो चाहिँ ठाउँ जिल्लामा र पालिकाहरूमा चाहिँ उसले पठाउने यो खासमा र त्यो चाहिँ जुन यहाँले राम्रो क्वेसन उठाउनुभयो र हाम्रो चाहिँ जुन स्थानीय निकायहरू छन् अथवा संरचना छ अथवा जिल्लाको संरचनाहरू छ त्यसमा चाहिँ त हाम्रो यो विपदको हिसाबले हेर्ने भने जस्ताको तस्तै नै छ, त्यहाँ केही परिवर्तन मलाई लाग्दैन। अब खालि के छ भन्दाखेरि उहाँहरूको चाहिँ एउटा भनेको प्राविधिकहरूको पनि कमी छ, प्राविधिकहरू पनि खासमा भन्दाखेरि सम्बन्धी काम गर्ने प्राविधिकहरू नै हुनुहुन्न र अर्को भनेको चाहिँ उहाँले इन्डिपेन्डेन्टली काम गर्नको लागि त्यो हिसाबको चाहिँ ब्रेक पनि बनेको चाहिँ देखिँदैन। त्यो कारणले गर्दाखेरि धेरै जसो चाहिँ जिल्ला विपद जुन के निकायहरू विपदका निकायहरू छन् यिनीहरूले अथवा चाहिँ स्थानीय तहका विपदका निकायहरूले चाहिँ गर्ने चाहिँ के हो भन्दाखेरि तपाईँको जति बेला चाहिँ तपाईँको समस्या पर्छ जति बेला चाहिँ विपदका घटनाहरू घट्छन् अनि के भनेको प्राविधिकहरूको पनि कमी छ, प्राविधिकहरू पनि खासमा भन्दाखेरि सम्बन्धी काम गर्ने प्राविधिकहरू नै हुनुहुन्न र अर्को भनेको चाहिँ उहाँले इन्डिपेन्डेन्टली काम गर्नको लागि त्यो हिसाबको

0: भनौँ न त्यहाँ चाहिँ मान्छेहरूलाई चाहिँ सुरक्षित स्थानमा लाने यस्ता कामहरूमा चाहिँ उहाँले जुन पोस्ट भन्छ हामीले पोस्ट डिजास्टरको सेक्टरमा चाहिँ उहाँहरूले केही न केही गर्नुहुन्छ। तर यतापट्टिको अगाडिको जुन विपद आउनुभन्दा पहिला छ त्यसमा चाहिँ एकदमै कमजोर छ र उहाँहरूको विशेष गरी मैले देखेको चाहिँ हामीले पनि अध्ययन अनुसन्धान गर्दै हिँड्दाखेरि देखेको चाहिँ के छ भने उहाँहरूले केही न केही उहाँले छुट्याउनु भएकै हुन्छ। तर त्यो बजेट भनेको चाहिँ अलिकति कर्मकाण्डी टाइपको, अब जस्तो कतैबाट गुनासोहरू आउँछ त्यो गुनासो आएको छ भनेदेखि त्यतापट्टि गरौँ भनेर देखाएको जस्तो मात्रै देखिने उदाहरणको लागि तपाईँले हुन्छ नि 4-5 लाख रुपियाँ त्यसको कुनै भनौँ न पहिलोको अध्ययन सकिएको लागि भनेर छुट्याउने र तपाईँ चाहिँ लोकल्ली के अभाइलेबल हुन्छ उहाँहरूलाई चाहिँ त्यो विषयको विज्ञ पनि नहुन सक्नुहुन्छ। उहाँको आधारमा चाहिँ उहाँले चाहिँ एउटा काम गर्ने र उहाँले रिपोर्ट दिएको आधारमा चाहिँ काम गर्ने प्रचलन चाहिँ त्यसरी भएको छ। र पैसा कतै कतै चाहिँ खै केही पनि भएको छैन त उहाँहरूबाट भन्दाखेरि चाहिँ गुनासोहरू आएको छ र उहाँले पनि देख्नु भएको छ अघिल्लो वर्षहरूमा भने त्यो ठाउँमा केही गर्नुपर्छ भन्ने हिसाबले उहाँहरू केन्द्रमा आउने र केन्द्रसँग चाहिँ समन्वय गर्ने काम चाहिँ उहाँले गरेको देखिन्छ। किन भन्दाखेरि विपद प्राधिकरणसँग पनि हामीले कुरा गर्दाखेरि उहाँले जिल्लाहरूबाट चाहिँ धेरै रिपोर्टिङ भएका र यो चाहिँ अध्ययन गर्यो भन्दा आएका चाहिँ धेरै छन्, यति धेरै छ, त्यसलाई चाहिँ हामीले सक्ने सम्भावना छैन भन्ने कुरा चाहिँ उहाँले गर्नुहुन्छ होइन। त्यस कारणले त्यो रिपोर्टिङ गर्ने कुराहरू उहाँले गर्नुभयो र त्यसमा चाहिँ के छ भने उहाँले सहयोग गरेर नै मान्छेलाई अथवा बस्तीलाई स्थानान्तरण गर्ने लेभलमा यहाँले प्रश्न गर्नुभयो जस्तो चाहिँ त्यो लेभलमा चाहिँ उहाँ गर्न सकेको अवस्था चाहिँ छैन। फाटोफुटो कतै हुनसक्छ तर ओभरअलमा चाहिँ त्यसको चाहिँ भएको देखिँदैन।
1: अब कतिपय ठाउँमा चाहिँ पहिरो जान्छ भन्ने निश्चित छ अथवा जाने खतरा जोखिम छ, जानकारी गराइयो, मानिसहरू त्यही घर बनाएर बस्छन्, माथिबाट पहिरो आउने खतरा छ। त्यस्तो अवस्थामा चाहिँ सरकारले त केही गरेन गरेन, आम नागरिक पनि स्वयं त्यस्ता बस्तीमा बसेका नागरिकहरू कसरी सतर्क हुने होला अथवा उनीहरूमा जागरणको कमीले होला कि सचेतनाको कमीले होला कि सरकारले राम्रो सूचना दिन नसकेर होला कि किन होला?
0: अब यस्तो लाग्छ मेरो अनुभवमा चाहिँ के छ भने म पनि धेरै यो बर्खाको बेलाभन्दा अगाडिको जुन 8 महिनाको कुरा गर्छ हामीले त्यो बेलामा म चाहिँ धेरै जस्तो परिवारको रूपमा अध्ययनको लागि भनेर हामीसँग जति जे गर्न सकिन्छ हाम्रो स्टुडेन्टहरू सहित हामी अध्ययन गर्न भनेर जान्छौँ होइन। त्यो जाँदाखेरि चाहिँ हामीले देखेको चाहिँ के भन्दाखेरि धेरै जस्तो चाहिँ उहाँले जुन बर्खा लागेको हुँदैन त्यो बेला पहिरो आउने सम्भावनामै छैन तर अघिल्लो वर्षको बर्खामा उहाँले समस्या पर्नुभयो। त्यस कारण उहाँले के गर्नुहुन्छ भने कतै गएर बस्नुभएको देखिन्छ हामीले होइन। अनि उहाँहरूको चाहिँ एउटा के हुँदो रहेछ भन्दाखेरि बर्खा लाग्ने बेला भइसकेपछि सरकारले अथवा स्थानीय निकायका स्थानीय सरकारहरू अथवा कसैले न कसैले त उहाँहरूलाई हेर्दैला नि भन्ने उहाँहरूको एउटा के हुँदो रहेछ भने भित्रदेखि उहाँहरूलाई लाग्दो रहेछ। त्यो कारणले गर्दाखेरि उहाँले त्यो हिसाबले लगिदिने होइन। अनि त्यसरी त्यो त्यहाँबाट छोडेर हिँडिसकेपछि के हुँदो रहेछ भन्दाखेरि तपाईँको फेरि कसैले हेर्दैन भन्ने चाहिँ एउटा मेन्टालिटी जुन हाम्रो सबैको मान्छेहरूको होइन त्यस्तो मेन्टालिटी त हुन्छ नि। अनि उहाँहरूलाई पनि के हो भने त्यो छोडेर हिँडिसकेपछि त अब फेरि कसैले हेर्दैन त्यस कारणले म अब कहाँ बस्नुपर्ने ठाउँ पनि नहोला होइन त्यस्तो पनि समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि उहाँहरू चाहिँ सकेसम्म त्यहीँ बस्ने अब सर्टिङ टाइमलाई अन्ततिर कतै गए पनि फेरि आएर त्यस्तो खालको चाहिँ हामीले देख्छौँ होइन। अनि त्यसमा चाहिँ के छ भन्दाखेरि यो एउटा उहाँहरूले गर्न खोजेको चाहिँ त्यो देखाउन पनि खोज्नु भएको हामी यस्तो ठाउँमा छौँ हामीलाई स्थानीय सरकार अथवा कुनै सरकारले चाहिँ हामीलाई यो चाहिँ हाम्रो एक्सेप्ट गरिदिनु पर्यो हामीलाई चाहिँ सुरक्षित ठाउँमा लैजाउँ पर्यो भन्ने उहाँहरूको इन्टेन्सन हुँदो रहेछ। अनि त्यसलाई त्यसरी बस्नुभएको हुँदो रहेछ होइन। अनि तर के छ भन्दाखेरि उहाँलाई चाहिँ त्यो थाहा नै नभएर पनि होइन खासमा यो यो ठाउँमा चाहिँ फेरि पहिरो जान सक्छ भन्ने थाहा भए पनि अथवा चाहिँ एकचोटि पहिरो गइसकेको ठाउँमा फेरि पहिरो जान सक्छ भन्ने उहाँहरूलाई थाहा पनि छ। तर अब यसमा चाहिँ दुईवटा कुरा हामीले के देख्छौँ भन्दाखेरि अहिले भने यस्तो एउटा कुरा चाहिँ के हो त भन्दाखेरि कतिको चाहिँ अप्सनै छैन भनेको मतलब त्यहाँबाट अन्त जाँदाखेरि पनि कसैको ठाउँमा टेम्पोररी सेल्टरमा बस्नुहुन्छ अनि त्यसपछि उहाँहरू बस्ने सधैँ बस्न पाउने कुरा पनि भएन। त्यस कारणले फेरि आफ्नो ठाउँमा आउनु पर्यो भने अरूहरूले चाहिँ अन्त छ भने पनि उहाँहरूले कमसेकम राज्यलाई देखाउनुपर्छ भन्ने हिसाबले आएर बस्नुहुँदो रहेछ। अनि बस्दा बस्दाखेरि उहाँहरू फेरि बर्ख लागिसक्छ अनि त्यहाँबाट उहाँहरू चाहिँ अर्को सडकतिर चाहिँ जान नसक्ने होइन। यो कारणले गर्दाखेरि पनि धेरै यो घटनामा देखिएको चाहिँ मैले चाहिँ देख्छु। तर यहाँले जुन आज कुरा गर्नुभयो त्यो पहिरोको बारेमा कुरा गर्दा चाहिँ मैले अलिकति त्यो ब्याकग्राउन्ड आउनुपर्ने कुरा चाहिँ के थियो भन्दाखेरि अब अहिले पछिल्लो समयमा हेर्ने हो भने पहिरोको घटना यहाँले पनि भन्नुभयो यो चाहिँ के छ भने अहिले चाहिँ धेरै नै मान्छेहरूको ज्यान लिने पहिरो भएको रहेछ जुन भन्दै हुन्छ। हामीले चाहिँ आजको भन्दा लगभग 10-12 वर्ष अगाडिसम्मको कुरा हेर्ने हो भने पहिरोले ज्यान लिने भनेको झनै त कति भने हाराहारीमा 13-14% हाराहारीमा जतिजना मान्छे मर्छन् विपदबाट त्यसको 13-14% हाराहारीमा मात्रै मृत्यु देखिन्छ भने अहिले पछिल्लो टाइममा चाहिँ यो 5-7 वर्षको हामीले पछिल्लो 4-5 वर्ष विशेष गरी अझै हेर्दाखेरि 4-5 वर्षमा हेर्ने भने यो चाहिँ झन्डै झन्डै 32-33% पुगेको रहेछ होइन। अनि त्यो 32-33% पुग्ने मात्रै कारण के हो त भने यो भनेको अहिले हामीले कुरा गरेको कुराहरू पनि जोखिमका कुराहरू पनि छँदैछन् भने अर्को चाहिँ हामीले छुटाउन नहुने भनेको चाहिँ

0: जुन रक्तले हिसाबले पनि अलिकति हाम्रो पानी पर्ने जुन इन्टेन्सिटीको हामीले कुरा गर्छौँ, खुनमा धेरै पानी पर्दिने कुराहरू। अनि त्यसपछि अर्को भनेको चाहिँ तपाईँले यो जुन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट सडकहरू खन्दाखेरि जुन हाम्रो पहाडहरूलाई खन्ने स्वाभाविक खन्ने जुन चलन त्यो बढ्दै गएको त्यो अर्को कुरा छ होइन। अनि त्यसपछि चाहिँ जुन 2015 अथवा चाहिँ यहाँ भनौँ न 72 सालको जुन भुइँचालले धेरै ठाउँमा जुन हल्लाएको अलिकति जमिनलाई चाहिँ हल्लाउँदाखेरि एकैचोटि पहिरो गइ नसकेको तर त्यहाँ चाहिँ धेरै ठाउँहरूमा चाहिँ खाल्टो परेका भँगेका छ चाहिँ किराहरू परेको हुन्छ। अनि त्यो कारणले गर्दाखेरि पनि के रहेछ भन्दाखेरि पछिल्लो टाइममा चाहिँ हाम्रो अध्ययनले चाहिँ त्यस्तो देखाइरहेको छ, पछिल्लो टाइममा चाहिँ त्यो पहिरोबाट मान्छेको ज्यान जानुमा चाहिँ त्यो पनि देखिएको छ। र त्यो सँगै चाहिँ हामीले अहिले भनेको कुरा चाहिँ जुन बस्ती जोखिमयुक्त बस्ती कुन हो भन्ने एउटा कति मान्छेलाई थाहा नभएको र थाहा भए पनि फेरि उहाँको बाध्यताले त्यहाँ बस्ने कारणले गर्दाखेरि पनि यो पहिरोबाट हुने क्षति चाहिँ बढी भएको चाहिँ देखिँदो रहेछ।
1: हुन त विपदबाट भनेको अरू अरू कारणले पनि मृत्यु हुनेको संख्या बढी छ, मैले भनेको डुबान र बाढीबाट भन्दा पहिरोबाट अलिक बढी छ भनेको थिएँ। अब यो पहिरोको त हामीले कुरा गर्यौँ पहाडमा हुने होइन, अलिकति काठमाडौँमा पनि हिजो अस्ति केही सामान्य वर्षा हुँदा पनि भेल जम्मा भएर डुबानमै परेको देखियो केही स्थान होइन, तराईमा त डुबानको समस्या छ होइन, काठमाडौँको अलिकति कुरा गरेर तराईतिर जाउँ।
0: अब काठमाडौँमा चाहिँ यस्तो छ, अब पछिल्लो टाइममा चाहिँ अब धेरैलाई हामीले भनिरहेको छौँ, धेरैलाई अपडेटेड भइसकेको छ। कुरा चाहिँ के हो त भन्दाखेरि यो अर्बनाइजेसन अथवा यो सहरीकरण यति तीव्र रूपमा भयो अनि जनघनत्व यस्तो बढ्दैछ, त्यो कारणले गर्दाखेरि सहरीकरण एकजना के अरे भनौँ न ठुलो मात्रामा बढ्यो, त्यसले गर्दाखेरि हाम्रो जमिनहरू खाली जमिनहरू नभएका अनि त्यस कारणले आकाशबाट पानी चाहिँ जुनतिर बाँडिनु पर्ने हो, आकाशबाट परेको पानी 17% चाहिँ तपाईँको जमिन मुनि जान पर्ने हो र अरू बाँकी भएको चाहिँ तपाईँको त्यो ढलहरूबाट बग्नु पर्ने अथवा भनौँ न अन्तर ड्रेनेजहरूबाट त्यसरी बगाउनु पर्ने हो। तर अहिले चाहिँ के भइदियो भन्दाखेरि यो सबै कङ्क्रिटिङ जुन सडकहरू पनि फेरि हाम्रो चाहिँ के छ भने सडकको दायाँ बायाँ पनि खाते खालीहरू अहिले नभएका सडक अलिकति स्तरोन्नति भइरहेका छन् होइन, त्यसले गर्दा जुन पुनर्भरण भन्छ हामीले ग्राउन्ड वाटरतिर पुनर्भरण हुने क्रम पनि कम भयो अथवा जमिन पनि पानी किने कम भयो, सबै चाहिँ पानीले के छ भने सबैको त बग्ने कारणले गर्दा त्यो सबै ओभरअल पो भएर अनि त्यसपछि सडकमा पानी आएर जम्मा भइहाल्ने त्यो एउटा समस्या छँदैछ। र त्यसमा चाहिँ के छ भने हाम्रो जुन प्लानिङको कुरा अर्गनाइजेसनमा पनि तपाईँले कति चाहिँ मान्छेहरू बस्ने अथवा कति घर बनाउन सकिने अथवा जनघनत्व कतिसम्म हामीले ठेक्न सक्ने, हाम्रा इन्फ्रास्ट्रक्चर कतिसम्म धान्न सक्ने हो भन्ने कुराको यो लेखा र जोखा नभइकन हाम्रो जसरी चाहिँ सहरीकरण भयो त्यो कारणले गर्दाखेरि एउटा पाठको चाहिँ छँदैछ भने अर्को चाहिँ के छ भने जति तपाईँको सर्फेस रनअप भएर पानी धेरै बग्छ बर्खाको टाइममा विशेष गरी किनभने त्यहाँ भल हुन्छ, अब भलसँगै ठेग्रान लिएर हिँडेको हुन्छ उसले होइन, माटोहरूसँग लिएर हिँडेको हुन्छ अनि त्यो माटोहरूले गर्दाखेरि हाम्रा ढलहरू पनि कति ठाउँमा चाहिँ पुरिएका अवस्थामा पनि हुन्छन् र हाम्रो स्थानीय निकायहरूले त्यसलाई सर्ने काम पनि गरिरहनु भएको होला तर कति ठाउँमा अपुग हुनसक्छ भने अर्को चाहिँ खोलाको लेभल जुन छ हाम्रो अल्टिमेटली चाहिँ हाम्रा सडकहरूबाट घरबाट गएका पानीहरू खोलामा गएर निस्किया हुन्छन् अन्त खोलामा फेरि के हुन्छ भने जुन सेडिमेन्ट चाहिँ तपाईँको माटो लिएर हिँडेको जुन ठेक्रानहरू लिएर हिँडेको जुन पानी त्यो चाहिँ फेरि के हुन्छ भने खोलामा गएर त्यहाँ चाहिँ थुप्रिने क्रम पनि बढ्दछ अनि त्यसले गर्दाखेरि के हुन्छ भने अब यहाँ सडकले अथवा सडक राइडमा भएको ढलले पनि धान्न नसक्ने त्यसपछि खोलामा गइसकेपछि फेरि खोलाको पनि के छ भने त्यहाँ सेडिमेन्टेसनको कारणले रिभर बेड नै अलिकति माथि आइसकेको कारणले पनि अनि त्यो पनि तपाईँको त्यहाँ पनि धान्न नसक्ने कारणले गर्दाखेरि धेरै डुबान पर्ने चाहिँ हामीले देखिरहेका छौँ र त्यो यो चाहिँ के छ भने काठमाडौँ उपत्यकामा हामी देखिएको छ र अरू सहरहरूमा पनि हामीले यो चाहिँ क्रम बढ्दै गएको चाहिँ हामीले देख्छौँ। त्यस कारणले के भनेको पूर्वाधार हामीले जसरी बनायौँ जसरी हामीले प्लान नगरी हामीले बनाएका छौँ र त्यसपछि जसरी हामीले चाहिँ यो वर्षाभन्दा अगाडि नै हामीले यो सफा सुग गर्नुपर्ने अथवा चाहिँ ठेग्रानहरूलाई हटाउनु खोलालाई चाहिँ तपाईँको के हुन्छ भने यो ठेग्रानबाट चाहिँ अलिकति रिभर बेडलाई चाहिँ अलिकति हामीले भनौँ न त्यहाँबाट मेटेरियलहरू निकालेर सफा गर्नुपर्ने होइन कुराहरूमा चाहिँ पनि हामी पछाडि पर्ने कारणले गर्दाखेरि पनि यो चाहिँ समस्या काठमाडौँमा चाहिँ विशेष गरी भएको जस्तो चाहिँ लाग्छ मलाई।
1: अनि तराईको डुबानको त अब झनै ठुलो समस्या होइन त?
0: हजुर, तराईको डुबानको केसमा त अब हाम्रो के छ भन्दाखेरि माथितिर विशेष गरी हामी धेरै चाहिँ हामीले काम गर्ने संस्थाहरू अथवा काम गर्ने हामीले के भन्छ प्लानिङ पोलिसी गर्नेहरूलाई पनि हामीहरूमा पनि हामीले समस्या देखेको चाहिँ के छ उहाँले अब बाढीको लागि भनेर काम गर्दाखेरि बाढीका जोखिमका न्यूनीकरणका उपाय भनेर गर्दाखेरि खाली तराईको पहाडीलाई मात्रै हेरेर भएन, कारण कहाँ छ भन्ने कुरा नहेरिकन अनि त्यस्ता प्लान पोलिसीहरू ल्याइदिने होइन, नीतिहरू पनि त्यसरी ल्याइदिने होइन, अनि तपाईँको बजेट पनि त्यसरी विनियोग दिने कारणले गर्दाखेरि हाम्रो चाहिँ के छ भने हाम्रो समस्या समाधान नभएको जस्तो लाग्छ मलाई। किन भन्दाखेरि तपाईँको बाढीको लागि त मेन मुख्य कारण भनेको चाहिँ उत्तरतिरबाट जुन खोलाहरू देगवान खोलाहरू छन् तिनीहरूले चाहिँ कटान गर्दै गर्दै र उत्तरतिर चाहिँ तपाईँको हाम्रो पहाडी भाग हुन्छ, पहाडमा ठुलो पहिरोहरू जाने अथवा चाहिँ यो भुटियाहरू हुने अनि त्यो सबै कारणले गर्दाखेरि अनि तराईमा गएर चाहिँ हाम्रो बढी समस्या आउने हो नि त। त्यस कारण हामीले त मुख्य कारणलाई जडलाई चाहिँ हामीले निर्भर गर्नु पर्यो भने चाहिँ उत्तरतिरबाट जुन पहिरोहरू जान्छ पहिरोहरू रोक्न सक्नु पर्यो, त्यसलाई रोक्न सक्नु पर्यो अथवा चाहिँ खोला जुन बेगवान खोलाहरू छ जसले कटान बढी गर्छ ती खोलाहरूलाई चाहिँ बिस्तारै त्यसको बेग घटाउँदै आउनु पर्यो होइन, माथि तिरतिरबाट घटाउँदै गएपछि पो अनि तराईमा चाहिँ गएपछि के हुन्छ भने तपाईँको दुईटै कुरा सेडिमेन्टेसनको कुरा पनि कम हुने र अर्को हो नि जुन तराईतिर पुग्दा पनि महाभारत के सरी यो के भन्नुहुन्छ हाम्रो यो माथिल्लो खालको माथिल्लो भागको जुन हाम्रो हावर एरिया छ होइन त्यो हावर एरियामा चाहिँ जुन कटान त्यहाँ पनि गएर हुन्छ त्यसलाई पनि उसले के गर्छ भन्दाखेरि रोक्न सक्थ्यो र त्यसले गर्दाखेरि सेडिमेन्ट प्रडक्सन अथवा थेग्रेन प्रडक्सन हो त्यो नै घटिसकेपछि अनि तराईमा गर्दाखेरि के हुन्छ भने थेग्रान पनि कम हुन्छ र त्यसपछि पानीको बहावमा पनि अनि त्यो खोलामा चाहिँ रिभरबेड बढेर अनि त्यसपछि पानीको बहावलाई अब्सट्रक्सन गर्ने अथवा त्यहाँ चाहिँ पानी पाउन नसक्ने होइन कुराहरू हुन्छ र बस्ती भन्दा चाहिँ खोला माथि हुने जुन समस्याहरू देखिन्छ तराईमा बस्ती चाहिँ तल छ अब खोलाको बेड नै माथि आइसक्यो होइन त्यस्तो छन् त्यो पनि कम हुने यो बाटो एउटा छ भने अर्को भनेको चाहिँ हाम्रो धेरै यसो हेर्दाखेरि कन्स्ट्रक्सन मेटेरियल अथवा चाहिँ निर्माण सामग्रीको कुराखेरि जुन ढुङ्गा टिसी बालुवा चाहिँ हामीले जस्तो तराईमा अथवा चुलेमा चाहिँ हामीले त्यो के गर्न हुँदैन भन्ने जुन कुराहरू आउँछ त्यसमा चाहिँ हामीले विचार गर्न जरुरी हुन्छ जस्तो लाग्छ मलाई। किनभने तपाईँले सर्टेन लेभलसम्म अफकोर्स त्यसलाई चाहिँ मिथ्यान पारेर चाहिँ निकाल्नु त हुँदैन तर जुन सेडिमेन्टेसन अफहरू भएको छ हामीले त्यो थेग्रानलाई निकालेर सर्टेन एउटा थ्रेसोल्ड बनाएर त्यो थ्रेसोल्डसम्मको थेग्रानलाई हामीले नहटाएर अनि खोलालाई क्लियर नगरौँ जेलसम्म चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यो रिभर बेड चाहिँ बढ्दै बढ्दै जाने भएपछि त तपाईँको बाढीको समस्या त बढिहाल्छ। त्यो कारणले पनि कुरा चाहिँ के हो त भने पहाडलाई चुलेको पहाडलाई तथापि काटेर ढुङ्गा गिटी बालुवा निकाल्न मिल्दैन भन्ने कुरा जायज हो होइन, तर खोला खोलाटै तपाईँले चाहिँ ढुङ्गा गिटी बालुवा ननिकाल्ने हो भने त त्यतिकै छोडिदिइराख्ने हो भने अथवा अध्ययन गरेर चाहिँ कुन ठाउँबाट निकाल्न मिल्छ कुन ठाउँबाट निकाल्न मिल्दैन भन्ने कुराको एउटा थ्रेसोल्ड बनाएर हामीले जबसम्म चाहिँ भनौँ न एउटा के अरे गाइडलाइनहरू नीतिहरू बनाउँदैनौँ त्यति बेलासम्म चाहिँ के हुन्छ भने यो समस्या चाहिँ
1: अब अन्त्यतिर पनि आइपुगेका छौं। तपाईँले अघि सरकारको तयारीको शुरूकै क्वेशनलाई राखिरहनु भएको छ त्यसैलाई म पूर्ण दिन्छु र हरेक वर्ष जस्तो तयारी चाहिँ सरकारको कागजी रूपमा फोटोकपी गरेर अलिअलि त्यसमा संशोधन गरेर ल्याइन्छ होइन पूर्व तयारी भनेर काम गराई चाहिँ कस्तो छ अब यो वर्ष चाहिँ नयाँ सरकार भावनाले केही फरक होला कि भन्ने आशा गर्न सकिन्छ कि हेलिकप्टरदेखि विभिन्न कुरा गरिन्छ प्रदेशहरूमा स्थानीय सरकारको पनि केन्द्र सरकारसँग त्यति राम्रो समन्वय भएको देखिँदैन विवरण नै बाहिर ल्याउनै पठिन्छ सरकारलाई।
0: हजुर त्यो चाहिँ यहाँले भन्नुभएको सही हो त अब झन् अब अलिकति आश गरौँ भन्ने कुरा चाहिँ एउटा हुन्छ तर के छ भने जुन संरचनाहरू छन् र हाम्रो निकायहरू छन् त्यो निकायको काम गरिने तौर तरिका र उहाँ त्यहाँ भएको जुन सांसद संरचना त उस्तै छ होइन त्यस कारणले गर्दाखेरि नयाँ सरकार आउँदाखेरि पनि अब तपाईँको के हुन्छ भन्दाखेरि मन्त्रीहरू अलिक बढी एक्टिभ होलान् अथवा भनौँ न त्यो खालको एउटा देखिएला तर त्यसमा चाहिँ तात्विक हिसाबले चाहिँ धेरै परिवर्तन भइसकेको धेरै अगाडि बढिसकेको अवस्था त छैन होइन यो संरचनाहरू र हाम्रो निकायमा हुने प्राविधिकहरू अनि त्यसरी हामीले जुन प्लानिङहरू गरिरहेको छौँ त्यो प्लानिङको कुरामा पनि खासै त्यस्तो केही भइसकेन होइन नयाँ नीतिहरू अथवा त्यस्ता पोलिसीहरू अथवा चाहिँ बजेटिङ पनि त्यो हिसाबले भएको जस्तो देखिँदैन होइन त्यो कारणले गर्दाखेरि त्यो नभएसम्म त हामीले के हुन्छ भने आशा गरौँ भन्ने चाहिँ एउटा हुन्छ तर त्यहाँ रिजल्ट चाहिँ हामीले सोधे अनुसार नै आउँछ भन्न चाहिँ गाह्रो नै हुन्छ। खालि कहिले कहिले चाहिँ के हुन्छ भने पहिला अलिक धेरै समस्या भइरहेको छ नि एउटा कोअर्डिनेसनको समस्या चाहिँ हो भनेको मतलब कुनै ठाउँमा इभेन्ट हुनुभन्दा पहिला पनि कुनै घटनाभन्दा पहिला पनि त्यो घटना हुन नदिनलाई कसले चाहिँ हेरिदिने हो त स्थानीय सरकारले हेर्ने प्रदेश सरकारले हेर्ने जिल्लाले हेर्ने हो त प्राधिकरणले अथवा कसले हेर्ने हो त भन्ने कुराको जुन हामीमा अलिकति दुविधा छ होइन त्यो अहिले अलिकति बेटर भएको हो कि भन्ने जस्तो लागेको मात्रै हो अदरवाइज भन्दाखेरि अरू संरचनाहरू त उस्तै छ। त्यो कारणले गर्दाखेरि अब डिसिसन मेकिङमा चाहिँ के हुन्छ भने अलिकति माथिल्लो तहमा बस्ने मान्छेहरू अलिकति आयो र छिटो क्विकली डिसिजन गर्न सक्ने खालको भइदियो भने पनि तपाईँको कुनै घटना घटिहाल्यो भने पनि त्यसबाट हुने जङ्गलको क्षति हुनलाई चाहिँ सकिन्छ। त्यो कारणले गर्दाखेरि के आशा गरौँ भन्ने खालको चाहिँ कुरा हो। तर यो राम्रैसँग यसलाई निमिट्यान्न पार्ने अथवा यसलाई चाहिँ निर्णय गर्न नसक्यो भने अझैसम्म चाहिँ कम गर्नको लागि चाहिँ हाम्रा नीति नियम र हाम्रा प्राविधिकहरू र चाहिँ हामी भनौँ यसमा अध्ययन अनुसन्धान गर्नेहरू सबैले चाहिँ एकदम एक्टिभ भएर त्यो हाम्रो माटो सौदो भन्ने तर जुन चलन छ माटो सौदो प्रविधिहरू र माटो सौदो चाहिँ नीति निर्माण अथवा पोलिसीहरू प्लान पोलिसीहरू बनाइदिने हो भने अनि त्यसपछि चाहिँ हामीले के हुन्छ भने हामीले चाहिँ आशा अलिक धेरै आशा गर्न सक्छौँ। अब अहिलेको लागि चाहिँ एक्टिभिटी र तपाईँको कोअर्डिनेसनको मेकानिजम अलिक डह्रो भएर अनि त्यसपछि अलिकति टाइमली चाहिँ रियाक्सन आउँछ कि भन्ने आशाको आधारमा चाहिँ हामीले अलिकति जोखिम घट्छ कि भनेर चाहिँ भन्न सकियो। अरू चाहिँ हामीले धेरै आश गर्ने अवस्था चाहिँ देखिँदैन।
1: हुन त यहाँले अलिकति हाइवेको कुरा पनि अघि जोड्नु भएको थियो। कुनै पनि विपद घटना भइसकेपछि अब पहिरो बाढी डुबान जेसुकै भने पनि होइन उनीहरूको उद्धार गर्नका लागि त अब हामी कहाँ सुरक्षा निकाय खटिन्छन् त्यसरी तयारी पनि गरिएको होला। उद्धारको जुन रफ्तार छ नि त्यो कस्तो छ? राहत पुनर्स्थापनाको कस्तो पाउनु भएको छ? कस्तो छ त्यसमा सुधार गर्नुपर्ने के छ?
0: हजुर, अब यसमा चाहिँ यस्तो छ, धेरै यसो हाम्रो सुरक्षा निकाय नेपाल पुलिस होइन त्यसरी सशस्त्र र आर्मी नेपाल आर्मीका छुट्टै युनिटहरू बनाएर उहाँहरूसँग लड्ने भनेर चाहिँ प्रतिकारले भनेर चाहिँ भन्नुहुन्छ होइन। अब त्यसमा चाहिँ विशेष गरी उहाँहरूकोमा चाहिँ यसलाई जोखिम न्यूनीकरणको उपाय भन्दा तपाईँको जुन हामीले बिफोर डिजास्टरको जुन कुरा छ प्रिपेयरनेसको कुराहरू छ होइन त्यो कुरा भन्दा पनि अब भइसकेपछि कुराहरूमा चाहिँ बढी ध्यान दिनुहुन्छ उहाँहरूले। यसमा चाहिँ उहाँहरूको देश पुनर्हरू राम्रै छ जस्तो लाग्छ हाम्रो केसमा, बाहिर विदेश हेरेको हेर्दा र हाम्रोमा चाहिँ त्यसमा धेरै कमजोर छ जस्तो चाहिँ देखिँदैन। तर फेरि उहाँहरूलाई पनि के हुन्छ भन्दाखेरि अब जुन जोगो भनेको चाहिँ अलिकति टेक्नोलोजीको कुराहरू हो होइन, जस्तो कि त्यो सिमतालमा मैले त्यही इक्जाम्पल दिएँ, त्यो गाडी चाहिँ फर्स्ट त्यहाँबाट जुन गाडी छरेको थियो त्यसको गाडी चाहिँ कहाँ थियो भन्ने पनि हामीले पत्ता लगाउनु व्यवस्था होइन। यसले गर्दाखेरि हामीसँग के छ भने टेक्नोलोजीको हिसाबले हेऱ्यो भने हामी धेरै पछाडि नै छौँ। त्यो कारणले गर्दाखेरि टेक्नोलोजी अगाडि बढाउन एउटा जरुरी छ, त्यो हिसाबमा एउटा हेर्नुपर्ने हुन्छ, एउटा चाहिँ मैले त्यो देख्छु। भने अर्को भनेको चाहिँ उहाँहरूको मनसाय अथवा उहाँहरूले चाहिँ काम गर्नुपर्छ भन्ने जुन छुट्टै युनिटहरू उहाँहरूको छ अनि उहाँहरू पनि ट्रेनिङहरू लिनुहुन्छ अनि त्यसपछि यो चाहिँ मक चाहिँ एक्सर्साइजहरू पनि गर्नुहुन्छ, त्यस कारणले गर्दाखेरि

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
6: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
7: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: राशि
1: मेष राशि उनीहरूको लागि आजको दिन हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदैछन् तर परिस्थिति अनुसार चलाउन सक्दा दुःख पाइन्छ विश्वास पात्रबाट धोका हुन सक्छ अलि सजग रहनुहोला निर्णय लिएर पनि शंका गर्ने बाणीले पछि परिन्छ योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउन सक्छन् समयमा रकम नजुट्नाले काम रोकिन सक्छ अरूको फाइदाको लागि उपाय भइने सम्भावना पनि राशि मेषलाई आजको दिन विश्लेषण दिएको छ वृष राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ सुखद समाचारले दिन उत्साह पूर्ण रहनेछ पढ़ाईको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछ लेखन कला पनि निरन्तरता आउनेछ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ पहिले रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर पनि हुने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ मिथुन राशि उनीहरूको लागि आजको दिन रोकियाका घरेलु कामकाजमा विस्तारै बन्दै जानेछन् हतारको निर्णयले काम बिग्रिन सक्छ दिगो योजना गोपेर राखेर अघि बढ्नुहोला परिवारमा आमाको माध्यमबाट काम बढ्न सक्छ बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सजग र सफल भइनेछ मिहिनेत गर्दा अठोरो काम समेत सम्पादन हुँदै जानेछन् सोचेको काम पूरा नभए पनि आंशिक लाभ अवश्य मिल्ने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ कर्कट राशि उनीहरूको लागि आजको दिन ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् प्रतिष्ठित नतिजा कमजोर रहला प्रक्रिया नमिल्नेले काम देखाउनु पर्ला सहयोगीहरूले साथ दिन छाड्नेछन् काम बिग्रने भएले मेहनत खबर अरूलाई सुम्पिनु पर्ने स्थिति आउन सक्छ अलि सजग रहनुहोला कृषि क्षेत्रमा बढ़ी परिश्रम र लगानी गर्नु पर्ला व्यापार व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ सिंह राशि उनीहरूको लागि आजको दिन व्यवहारले अरूलाई आकर्षण गर्ने बेला रहेको छ मेहनतले राम्रो उपलब्धि दिलाउनेछन् आमदानी बन्नुको साथै दिगो काममा प्रारम्भ हुनेछ लेखन तथा अभिव्यक्ति गर्नमा निरन्तरता आउनेछ कामको जिम्मेवारी बढ्दै जानेछन् भने बुद्धिको उपयोगले मनको धन आर्जन हुनेछ मेहनतले सम्मानित स्थान दिलाउन सक्छ कुनै सभामा सहभागी बन्ने अवसर समेत जुट्न सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ कन्या राशि उनीहरूको लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ बिजुलीका परिवारजनसँग भेटघाट हुने समय रहेको छ स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ सुन्दर पहिरनले व्यक्तित्वमा निरन्तरता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ विशेष गरी पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्दैछ व्यापार व्यवसाय मनका धन लाभ हुनेछ विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने हस्तरेखा हेर्ने कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने घर घडेरीको माटो हेर्ने वास्तु सम्बन्धी परामर्श विदेश यात्राको समस्या समाधान वैवाहिक समस्याको निवारण पढाइ लेखाइमा पर्ने समस्याको निवारण नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण काल सर्प योग राष्ट्रिय रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ
1: तुला राशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देख पर्न सक्छ आफन्तजनबाट टाढिनु पर्ला व्यापारमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ तैपनि काममा सोझो जस्तो सफलता मिल्दैछ व्यवसायको लगावले मध्यम र मनको धन लाभ हुन सक्छ आलस्य त्यागेर मेहनत गर्नुपर्ने समय रहेको छ प्रतिस्पर्धीहरूले सहयोगका हात फैलाउनेछन् यात्राको साइत जोड्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ वृश्चिक राशि हुनेहरूको लागि आजको दिन नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिन्छ। रोकियो काम बन्दै जानेछन् भने गरेका कामको राम्रो मूल्याङ्कन हुनेछ। नयाँ आयस्रोत फेला पर्दै जानेछन्। उठ्नु पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सटापटा र चल अचल धनको उपयोगबाट फाइदा उठाउन सकिन्छ। मेहनतले सफलता दिलाउन सक्ने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन विगतका कमी कमजोरीले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्छन्। स्वास्थ्यको लागि नजिक्नेहरूबाट अलि सजग रहनु पर्ला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ तर प्रतिफलका लागि समय पर्खनु पर्नेछ। कामको लगानीहरूका लागि खर्च गर्नुपर्ने हुन सक्छ। सामान्य आमदानी भने भइरहने खालको यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभाव बढ्दै जानेछन्। काम गरेरै नामदाम इनाम कमाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्दैछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। पेसा व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा दिगो काम थालनी हुने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन कामको चाप बढ्दै जानेछन् तर बन्दै गरेको काम स्थगित हुन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिला। अपेक्ष लग्नेहरू दुःख दिलान्। वाद विवादले मन खिन्न तुल्याउन सक्छ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिर्नाले व्यापार व्यवसायमा समस्या पर्न सक्छ। समयमा गम्भीर नबन्दा दुःख पाइने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन प्रियजनसँग हुने भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन पसिलो भएर जानेछ। पेसा व्यापार व्यवसायमा मनगर लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। साथीभाइहरूमा साथमा रमणीय स्थानको यात्रा हुन सक्छ। परिस्थिति जुट्नाले नयाँ काम थाल्न पनि सकिने खालको योग भए राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँको प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क पनि गरिदिनुहोस् 9841575223 र 9056575223 नम्बरमा सम्पर्क पनि तपाईँले गर्नुहोला। आफ्नो र आफन्तको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु र विशेष गरी हामी आज चाहिँ गोर्खा आउँदैछौ। भोलि 4 गतेदेखि तपाईँको चिनाहरू, ग्रह दशा र भाग्यको विषयमा विभिन्न प्रकारका जानकारीहरू हामी तपाईँलाई गराउँदैछौ। गोर्खा बजारमा हामी कुन ठाउँमा बस्नेछौ, तपाईँको चिना, ग्रह दशा र भाग्य हेर्नको लागि गोर्खा बजारको कुन ठाउँमा तपाईँले आउनुपर्नेछ भन्ने कुराहरू म भोलिको कार्यक्रममा तपाईँलाई जानकारी गराउने छु। तपाईँले भोलि फोन गरेर पनि सोध्न सक्नुहुन्छ, कहाँनिर आउने भनेर पनि सोध्न सक्नुहुन्छ। भोलि 4 गते 5 गते हामी चिना हेर्नेछौ अनि त्यसपछि तपाईँहरू धेरैजना आउनुभयो, भ्याइएन भने 6 गते पनि हामी चिना हेर्नेछौ। त्यसपछि हामी धादिङ जानेछौ, धादिङको पुच्छर बजारमा हामी बस्नेछौ। धादिङ पुच्छर बजारमा तपाईँले आएर भेट्न सक्नुहुन्छ 7 गते 8 गते र 9 गते तपाईँले भेट्नुहोला है। 9841575223 र 9056575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गर्छु। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर कहाँबाट बोल्दै हुनुहुन्छ? गोर्खा धार्चेबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? सिंह बहादुर गुरुङ, गोर्खा धार्चेबाट है। अनि हामी पनि गोर्खा आउने भनेको गोर्खा बजारमा। कति टाढा पर्छ तपाईँको घर गोर्खा बजारबाट?
1: 4-5 घण्टा
0: लाग्छ है। तपाईँलाई मेसो मिल्यो भने आउनु होला है। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
1: मेरो भन्जा
0: जन्ममिति भन्नुहोस् त, भान्जाको कति हो?
1: 2070 साल
0: असार महिनाको 25 गते समय भन्नु?
1: 3:04 बजे
0: दिउँसो 12 बजे र कति मिनट भन्नुभयो?
1: 1 मिनट
0: 12 बजेर 1 मिनटमा हो। दिउँसोको 12 बजेर 1 मिनटमा जन्म भएको है। जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: गोर्खामै
0: हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2070 साल असार शुक्ल पक्षको मंगलबार परेवा तिथिमा जन्म कर्कटासी तिस्तिया नक्षत्रको प्रथम चरण नाम आउँदो छ। हुबाट नाम आएको छ, हुम बहादुर भन्ने नाम आउँछ। मध्यनाडी देवगण परेको छ है, मध्यनाडी देवगण परेको छ। घातकमा परेको छ तिथि, द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ। बाबुको कालो सर्पयोग भन्ने ग्रह परेको छ, बाबुलाई कालो सर्पयोग परेको छ। राति सपनामा झस्किने ओर्ने गर्छन् होइन, यो कालो सर्पयोग परेको भएर त्यस्तो भएको हो। अब कालो सर्पयोगको लागि अब आउने नाग पञ्चमीको बेलामा नागको पूजाहरू गरिनु, नाग देवताको पूजाहरू गराइदिनु भयो राम्रो हुन्छ। पढाइ लेखाइमा अलिक कमजोर देखाउँछ बाबुलाई, अलिक छिटो छिटो रिसाउने पनि बानीहरू हुन्छ होइन। अहिले ग्रह बाबुको उल्का, अर्को ग्रह शनि भन्ने ग्रह चलेको छ बाबुलाई चाहिँ। अब आउने माघ फागुनबाट शनि सकिएर बुध चल्छ, ग्रह शान्ति गर्नुभएको रहेनछ। ग्रह शान्ति चाहिँ गर्नुपर्छ है, नभए यसले बिगार्छ, स्वास्थ्य बिगार्छ, बिरामी हुने ग्रहहरू पर्छ। त्यो भएर ग्रह शान्तिहरू गराउनुपर्छ। अरू त्यस्तो नराम्रो छैन, विदेश यात्राहरू राम्रो, सरकारी जागिरहरू पनि राम्रो। नाग दोष कालो सर्पयोगले गर्दाखेरि रोकावटहरू चाहिँ आउँछ, यसमा चाहिँ विशेष ख्याल गर्नु पर्छ है। अरू के छ समस्या जिज्ञासा के छ भन्नुहोस् त? पढाइको लागि त राम्रो छैन भने त मैले राम्रो छ त पढाइमा जति मन पनि छैन पढ़ाईमा अलि जिद्दी जिद्दी गर्ने घमण्डी घमण्डी गर्ने जित्न खोज्ने झगडा गर्न खोज्ने हो त्यस्तो खालको ग्रहहरू परेको छ क्या बाबुको हो त्यो यो समस्या भएको अरू केही पनि गर्नु पर्दैन बाबुलाई दशाको शान्ति स्वस्थ राम्रो तरिकाले गराइदिनु कालेश्वरको एकको पूजाहरू गराइदिनु कालेश्वरको एकको रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच धारण गराइदिनु राम्रो हुन्छ समस्याहरू आउँदैन चिन्ता गर्नु पर्दैन ठिकै छ ग्रहहरू है गर्ने बेला भएको छैन अहिले किन हातिनु भएको भविष्यमा विवाह बारीको लागि त्यस्तो नराम्रो छैन ठिकै छ राम्रो छ ग्रहहरू चिन्ता नगर्नुहोस् ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ एकचोटि ग्रह शान्ति चाहिँ राम्रो तरिकाले ग्रहको पूजाहरू गराउनु बाबुलाई भान्जा बाबुलाई अनि भन्नुहोस् ग्रह शान्तिहरू गर्नुपर्छ अनि पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ भन्नुहोस् अनि त्यसपछि ग्रह शान्ति गराइदिनु भयो भने फेरि धेरै कुरामा राम्रो हुन्छ सहज हुन्छ सजिलो हुन्छ पढ्न पनि मन लाग्छ रिसाउन मन लाग्दैन ज्ञानी हुन मन लाग्छ होइन अब अहिलेसम्म एकचोटि पनि ग्रह शान्ति गरेको छैन क्या भान्जाको हो कि होइन त्यही भएर समस्या भएको एकचोटि पनि जन्मिएको अब 13-14 वर्ष हुन आँटिसक्यो अहिलेसम्म एकचोटि पनि ग्रह शान्ति गरेको छैन बाबुको त्यही भएर यो समस्या भइराखेको छ क्या ग्रह शान्ति चाहिँ गराइदिनुहोस् ग्रह शान्ति गराएपछि राम्रो हुन्छ चिन्ता नगर्नु है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो हामी पनि आज गोर्खा आउँदैछौँ तपाईँले हामीलाई भोलिदेखि भेट्नु होला है आएर 4 गतेदेखि भेट्नु होला आज 3 गते हो साउनको अनि हामी 4 गतेदेखि हामी तपाईँको चिन्ह हेर्नेछौँ आज हामी गोर्खा आउँदैछौँ अनि आज हामी आउँछौँ अनि भोलि कार्यक्रम सकिन्छ 8 बजे हाम्रो 8 बजे कार्यक्रम सकिएपछि तपाईँले 9 बजेदेखि तपाईँले भेट्न सक्नुहुन्छ मजाले भेट्नुहोस् ग्रह दशा भाग्यको विषयमा भूत वर्तमान भविष्यको विषयमा तपाईँहरू आउनुहोला अनि मजाले तपाईँले भेटघाट पनि गर्न सक्नुहुन्छ कहाँनिर आएर बस्ने कुन ठाउँ आउने भन्ने चाहिँ भोलि ती कार्यक्रममा भन्छु है म सुन्नु है तपाईँहरूले चाहिँ कोही मित्र अर्को मित्र कोही आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँले पनि स्वागत गर्छु म काम्रोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते राधे राधे काम्रोको बोल्दै हुनुहुन्छ बिना मगर उदयपुरको कुन ठाउँबाट भन्नुभयो ए उदयपुरको बाउन्डरबाट बिनाजीले अस्ति पनि फोन गर्नु भएको थियो होइन अनि अस्ति कस्तो बारेमा हेर्नु भएको थियो आज कसको बारेमा हेर्नुहुन्छ त
2: आज म श्रीमानको बारेमा हेर्न चाहन्छु
0: श्रीमानको बारेमा हो अनि तपाईँको माइती घर कहाँ हो त हजुर काली खोला भनेको चुवाले नजिकको काली खोला ए हो मलाई थाहा छ नि जस्तै त्यताको बारेमा थाहा छ बाहुन टार भन्दा अलि माथि कुर्कुन टार होइन कुर्कुन टार भन्दा उता माथि थाक्ले थाक्ले भन्दा यतापट्टि वारीपट्टि तपाईँको तावा खोलाको वारीपट्टि फेरि तपाईँको चाहिँ अर्को एउटा एकजना एउटा ठाउँ मन्दिर छ नि त्यहाँ केउरुनी मन्दिर थाहा छ ए अनि कुर्कुन टार भन्ने थाहा छैन तपाईँलाई अनि केउरुनी भन्ने थाहा छ कि थाहा छैन केउरुनीको मन्दिर छ नि त्यहाँ हो कि होइन म गएको छु त मन्दिरमा अनि केउरुनी भन्दा माथि गढी तपाईँको गढी गाउँपालिका पर्छ कि के पर्छ हो त नि गढी गाउँपालिका होइन हो त नि ल ठिक छ भन्नु त श्रीमानको जन्ममिति कति हो 2052 पुष महिनाको 3 गते हजुर समय भन्नु बेलुकाको 7:30 भन्नुभएको थियो जन्म उदयपुरमै भएको हो ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2052 साल पौष कृष्ण पक्ष को सोमवार द्वादशी तिथि में जन्म तुला राशि स्वाति को तेसरो चरण नाम आउँद रहेछ रोशन भन्ने नाम आउँद रहेछ है हजुर रोशन भन्ने नाम आउँछ राशि तुला राशि पर्छ है अन्तिनाली देवगण परेको छ बाबुलाई तपाईँको श्रीमानलाई घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक शतभिषा नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा चाहिँ मिथुन राशि भन्ने राशि चाहिँ घातक भनेर लेखिया छ तपाईँको श्रीमानको ग्रह दशाहरू त्यति धेरै राम्रो देखिएन जे जे काम गर्न खोजे त्यही त्यही काममा रोकावट आउने बाधा आउने गर्दो रहेछ तपाईँको श्रीमानको फेरि माघी विवाह भन्दा प्रेम विवाह हुने ग्रह परेको छ तपाईँको प्रेम विवाह भएको हो हजुर प्रेम विवाह हुने ग्रह परेको रहेछ अलिक छिटो छिटो रिसाउनु हुँदो रहेछ तपाईँको श्रीमान होइन हजुर अलिक छिटो छिटो रिसाउनुहुन्छ मनको सफा छ तपाईँलाई माया गर्नुहुन्छ कसै कसैको भन्ने रिसाउने बानी हुन्छ अलग कुरा हो शत्रु धेरै लाग्छन् कुरा काट्ने मान्छे धेरै हुन्छन् तपाईँलाई पर्दाखेरि सहयोग कसैले गर्दैनन् त्यो भएर आफू चाहिँ अलिकति बलियो भएर बस्नुहोला धन पैसा खर्च धेरै नगर्नुहोस् अलिक धेरै खर्चालु हुनुहुन्छ तपाईँहरू पैसाहरू धेरै खर्च नगर्नु अहिले ग्रह तपाईँलाई तपाईँको श्रीमानलाई शनि र संकटा भन्ने ग्रह चलेको छ हजुर शनि संकटा भन्ने ग्रह चलेको छ विदेशतिर जानुहुन्छ भने विदेशतिर राम्रै हुन्छ नराम्रो हुँदैन तर नाग देवताको पूजा गर्नुपर्छ अब आउने नाग पञ्चमीको बेलामा नागको पूजा गर्नु राम्रो हुन्छ समस्या आउँदैन है अनि यस्तो छ रङ त सेतो कलर फाप्छ अनि त्यसपछि पूर्व दिशा उहाँको लागि राम्रो हुन्छ है माता पितासँगको सम्बन्ध ठिकै छ दाजुभाइसँग चाहिँ ग्रह मिल्दैन दाजुभाइ नफाप्ने ग्रह परेको छ अब अलिक मेहनत गर्नु पर्यो शनि संकटा भन्ने ग्रह चलेको छ अलि मेहनत गर्नु पर्यो दुःख गर्नु पर्यो के काम गर्नुहुन्छ श्रीमानले ठिक छ गाडी चलाउनको लागि फापेको छ फलाम सम्बन्धी काम ड्राइभर सम्बन्धी काम फाप्छ उहाँलाई राम्रै छ कमाई पनि राम्रै छ तर पैसा चाहिँ अलिक धेरै खर्च गर्नुहुँदो रहेछ क्या तपाईँहरूले होइन हजुर खर्च गर्नु भएन नि बचाउनु पर्यो क्या पैसा 1000 कमाउनु भयो भने दिनको 1000 कमाउनु भयो भने 100 रुपियाँ खर्च गर्ने अनि त्यसपछि 900 रुपियाँ चाहिँ बचत गर्नु पर्यो है छोराछोरीसँगको सम्बन्ध राम्रै छ त्यस्तो नराम्रो छैन के कुरामा खर्च गर्नुहुन्छ पैसाहरू तपाईँले खानेकुराहरू त किन्नु पर्दैन होला हो त्यसको लागि चाहिँ शनि संकटा भन्ने ग्रह चलेको भएर दशा लागेको हो है शनि संकटाको शान्तिहरू गरेपछि चाहिँ राम्रो हुन्छ समस्याहरू आउँदैन चिन्ता नगर्नु शनि संकटाको दशाको शान्ति सृष्टि गराउनुहोस् राम्रो हुन्छ समस्या आउँदैन है दिदी बहिनीसँग सम्बन्ध राम्रो हुन्छ दाजुभाइसँग चाहिँ अलि दाजुभाइ नफाप्ने ग्रह परेको छ क्या हस् हस् अलिक पैसा बचत गर्नुहोस् है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई उदयपुरको बाहुनटार भन्ने ठाउँबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ बाहुनटार भन्दा अलिकति तलपट्टि फेरि कटारी पर्छ कटारी भनेको एकदम पुरानो बजार हो बुझ्नुभयो नि जस्तै यहाँ बुटौलको बुटौल बजार बुटौली बजार भन्थ्यो नि पहिला पहिला होइन हो त्यस्तै बजार हो पुरानो बजार हो कटारीको चाहिँ बजार त धेरै ठुलो त छैन तर पनि धेरै पुरानो बजार हो कटारी भन्ने चाहिँ उदयपुर जिल्लामा पर्छ यो कटारी चाहिँ अनि कटारीबाट यता फेरि तपाईँको सिन्धुली जिल्ला पर्दछ सिन्धुली र उदयपुरको सिमाना हो क्या त्यो चाहिँ अनि सिन्धुलीमा पनि तपाईँले हाम्रो कार्यक्रम ज्योतिषबाट सुन्न सक्नुहुन्छ सिन्धुलीमा पनि हाम्रो रेडियो बज्छ चाहिँ तपाईँको सिन्धुलीमा पनि तपाईँले चाहिँ सिन्धुलीबाट पनि रेडियोहरू सुनिरहनु भएको छ र उदय पूर्वबाट पनि तपाईँले सुनिराख्नु भएको छ, विभिन्न नेपालका विभिन्न जिल्लाहरूबाट सुनिराख्नु भएको छ कार्यक्रम ज्योतिष वास्तु एकदम मन पराइदिनु भएको छ तपाईँहरूले है, अनि तपाईँलाई पनि फाइदा पनि भएको छ क्या, फेरि रेडियो सुनेपछि फाइदा हुन्छ, के फाइदा भएको छ भन्दा घरै बसेपछि ग्रह दशा भाग्य हेर्न पाइन्छ, ग्रहमा जे छ त्यसैको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ होइन, त्यही भएर छोराको बारेमा सोध्नुहोस्, छोरीको बारेमा सोध्नुहोस्, आफ्नो बारेमा सोध्नुहोस्, आफ्नो मान्छेको बारेमा सोध्नुहोस्, माता पिताको बारेमा सोध्नुहोस्, दाजुभाइको बारेमा सोध्नुहोस् होइन, एकपटक फोन गर्दाखेरि चाहिँ एकजनाको चाहिँ हेर्न पाइन्छ, यसमा समय यदि थोरै धेरै समय भन्ने कुरा चाहिँ हुँदैन, जति पनि तपाईँले समय लिन पाउनुहुन्छ है, त्यो भएर तपाईँले मजाले सोध्ने गर्नुहोस् राम्रो हुन्छ। हामी गोर्खा आउँदैछौँ है आज, अनि भोलिदेखि तपाईँको चिना हेर्ने हो, गोर्खा बजारमा आउनु होला तपाईँहरू सबैजना आउनु होला भन्न पनि चाहेँ मैले। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: हेलो हजुर, नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: धादिङ मैलीबाट श्रीकृष्ण सामरी।
0: श्रीकृष्ण सामरी,
3: हजुर, धादिङ
0: मैलीबाट। धादिङ भने हामी आउँदैछौँ धादिङ पनि होइन, सुन्नु भएको छ?
3: सात गते आउँदै हुनुहुन्छ?
0: हजुर, सात गते हामी आउँदैछौँ, आउनु होला नि, यसो गफसप गरौँ न एकछिन है।
3: हजुर, भइहाल्छ नि।
0: अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
3: मेरै बारेमा।
0: तपाईँको बारेमा जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2061 साल।
0: 2061
3: एघार महिना दुई गते।
0: एघारको महिना दुई गते
3: बेलुकीको 5:30 बजे भन्नुभएको थियो।
0: बेलुकीको 5:30 मिनटमा हो।
3: हजुर,
0: 2061 साल अनि फागुनको दुई गते आइतबार 5:30 मिनटमा बेलुकीको भन्नुभएको छ तपाईँको बारेमा। जन्म जिल्ला कुन जिल्ला पर्छ? धादिङमै हो।
3: धादिङमै हो। मम्मी त बुधबार पर्छ भन्नुभएको, बुधबार पर्दैन गुरु?
0: बुधबार पर्दैन त बाबु। के राशि हो?
3: मेरो मेन राशि शुक्रबार।
0: त्यही त, बुधबार पर्दैन, तपाईँको जन्मबार आइतबार हो, मम्मीले बिर्सिनु भयो होला।
3: श्री पञ्चमी दिन पर्छ पर्दैन?
0: श्री पञ्चमीको दिनै पर्छ।
3: हजुर, श्री पञ्चमी दिन भन्नुभएको,
0: श्री पञ्चमीको दिन पर्छ, आइतबार परेको छ होइन, माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई श्री पञ्चमी यानि कि सरस्वती पूजा भनिन्छ है। तपाईँको राशि मीन राशि हो, नाम आउँछ चित्रबहादुर अथवा जीबाट जे नाम राखेको पाइयो, अन्त्यनारी देवगण परेको छ होइन, अब घातकमा परेको छ। तिथिहरू चाहिँ पञ्चमी, दशमी, पूर्णिमा, शुक्रबार घातक, अश्लेषा भन्ने नक्षत्र घातक, नम्बर 5 नम्बर राशिमा चाहिँ मीन राशि भन्ने घातक छ है। कुण्डली तपाईँको राम्रो छ, ग्रह नराम्रो छैन, एकदम राम्रो छ, स्पेसल छ, नराम्रो छैन, विदेश यात्रा पनि त्यत्तिकै राम्रो, पढाइहरू पनि त्यत्तिकै राम्रो, तर पढाइ चाहिँ बीचमा छुट्ने ग्रह परेछ क्या, फेरि पढाइमा मन जाँदैन बाबुको, पढाइ छोड्नु हुँदैन थियो तपाईँले, अब के गर्ने विचार छ त बाबु?
3: विदेश यात्रा
0: राम्रो छ, एप्लाई गर्नुभएको छैन?
3: एप्लाई गरेको एउटा कन्ट्री चाहिँ गएर आएको, त्यहाँ चाहिँ राम्रो नभएर फर्किनु पर्यो, त्यही भएर अरू कन्ट्री जाँदा के छ भनेर चाहिँ।
0: विदेश यात्रा बाबुको लागि राम्रो छ, चिन्ता गर्नु पर्दैन,
3: हामीले अहिले अप्लाई हेरिसक्यो भने ढिलो लाग्ने चान्स हुन्छ,
0: ढिलो लाग्ने चान्स हुन्छ, राम्रो छ। तर पिङ्गला भन्ने ग्रह छ, यो पिङ्गला भन्ने ग्रहको शान्ति चाहिँ गराउनु, पिङ्गलाको शान्ति गराएर अनि गर्नु, त्यस्तो चिन्ता नगर्नुहोस्, ठिक छ, ग्रह राम्रो छ।
3: अनि भविष्यमा यताउता हुन्छ नि आफ्नो भविष्य त?
0: भविष्य राम्रै छ बाबुको, धेरै दुःख पाउने ग्रह छैन बाबु, चिन्ता नगर्नुहोस्, यतिको ग्रह भएको मान्छेले केही न केही गरिन्छ होइन, अलिकति रिसाउने बानी छ बाबुको, त्यो नराम्रो हो,
3: तपाईँ
0: अरू सबै थोक राम्रो छ, विवाह बारीदेखि लिएर हरेक कुरा राम्रो, प्रेम चाहिँ असफल हुने ग्रह छ बाबुको, अरू सब कुरा ठिक छ बाबु, चिन्ता नगर्नु। विदेशको लागि चाहिँ एउटा कवच पाउँछ हामीसँग, त्यो कवच म लिएर आउँला बरु, तपाईँको त्यो धादिङ लिएर आउँछु, तपाईँ फोन गराउनु, त्यो एउटा बाँध्नुहोस्, तपाईँलाई त्यसै विदेशमा सपोर्ट गर्छ, विदेश नभएर अरू अरू कुरा पनि सपोर्ट गरिदिन्छ त्यसले होइन, तपाईँले त्यो धारण गर्नु, त्यसो चिन्ता नगर्नु, ग्रहहरू ठिक छ, तपाईँको राम्रो छ, ग्रह दशा राम्रो छ, भाग्य राम्रो छ, उन्नति राम्रो, प्रगति राम्रो ग्रह छ बाबुको, अरू सब कुरा ठिक छ बाबु, चिन्ता नगर्नु। विदेशको लागि चाहिँ एउटा कवच आउँछ हामीसँग त्यो कवच म लिएर आउँला बरु तपाईँको

0: नराम्रो ग्रहहरू छैन क्या, ठिकै छ है? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि, धादिङबाट फोन गर्नुभएको थियो। हामी पहिला चाहिँ गोर्खा जाने, चार गते पाँच गते चिना हेर्ने, अनि धेरै यहाँ आउनुभयो भने छ गते पनि चिना हेर्ने, अनि त्यसपछि हामी सात गते आठ गते नौ गते, तपाईँको सात गते र आठ गते नौ गते चाहिँ हामी गोर्खातिरबाट धादिङतिर जाने भन्ने कुरा छ। तपाईँले त्यो हिसाबले आउनुहोला, फोन गर्नुहोला है, बेला बेलामा फोन गर्नुहोस्, कहाँ छौ के छौ, रेडियोबाट पनि तपाईँले सुन्नुहोस् रेडियोमा कार्यक्रम, त्यहाँबाट पनि तपाईँले थाहा पाइहाल्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काँडो को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते
0: नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्लाबाट कल्पना खड्काजी, रोल्पा जिल्ला कुन ठाउँबाट फोन गर्नुभएको?
1: त्रिवेणी गाउँपालिका दुईबाट हो।
0: त्रिवेणी गाउँपालिका दुईबाट हो, अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले?
1: दैनिक सुन्छु गुरु, फोन हान्छु, फोन लाग्दैन।
0: आज त लागेको छ है,
1: बल्ल बल्ल आज लाग्यो गुरु।
0: हजुर, अनि योभन्दा पहिला पनि अरू कसैको बारेमा हेर्नु भएको थियो तपाईँले? कसको बारेमा हेर्नुहुन्छ त पहिलो पटक?
1: म मेरो छोराको बारेमा हेराउन चाहन्छु गुरु।
0: ल, छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: जन्ममिति 2075 साल,
0: 2075
1: दसको महिना दुई गते बुधबार,
0: हजुर,
1: बिहानको 9:45 हो सर।
0: बिहानको 9:45 हो,
1: हजुर,
0: बिहानको 9:45 जन्म जिल्ला चाहिँ है। ल, सुन्नुहोस् है, त छोराको बारेमा भन्छु है। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2075 साल पुष शुक्ल पक्षको बुधबार दशमी तिथिमा जन्म, मेष राशि, भरणीको चौथो चरण, नाम आउँदो रहेछ बाबुको लोबाट नाम आउँदो रहेछ लोकनाथ, लोकबहादुर यस्तो नाम आउँदो रहेछ। मध्यनारी नरगण परेको छ बाबुको, घातकमा परेको छ, तिथि घातक छ, प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ है। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यस्तो चिन्ता गर्नुपर्ने कुण्डली छैन। अलिकति टाउकोमा, आँखामा, दाँतहरूमा समस्या हुन्छ, सूर्य बिग्रिएको छ, अलिकति पितृदोष खालको पनि परेको देखाउँछ। आइतबारको दिन नुन नखाने, चोखो खाने, लसुन प्याज माछा मासुहरू आइतबारको दिन नखाने बाबुको लागि चाहिँ राम्रो हुन्छ। विदेश यात्राहरू पछि भविष्य राम्रो, पढाइमा पनि राम्रो हो, अलि अल्छी गर्छन्, पढाइमा कमजोर देखिन्छ है। पढाइ नराम्रो भन्न त मिल्दैन, तर अलिकति पढाइ अलिकति कमजोर चाहिँ देखियो, त्यसको राय चाहिँ पढाइको लागि अलि मिहिनेत पनि गर्नु पर्यो बाबुले। अहिले ग्रह बाबुलाई चलिराखेको छ, यहाँबाट हेर्दा उल्का र अर्को शुक्र भन्ने ग्रह चलेको छ। 11 वर्ष पुरा भएर 12 वर्ष लाग्ने बेलामा ख्याल गर्नुहोला, त्यो बेलामा चोटपटक लाग्न सक्छ, हात खुट्टामा चोटपटक लाग्ने ग्रहहरू परेको छ अहिले, अलिकति विचार गर्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू राम्रै छ तपाईँको लागि, नानीको लागि त्यस्तो विधि नआत्तिनु पर्ने कुण्डली चाहिँ छैन, ठिकै छ। समस्या जिज्ञासा के कुरा सोध्न मन लागेको छ भन्नुहोस् त। हजुर हजुर, सुन्नु भएको छ म बोलेको?
1: हजुर सुन्दैछु गुरु।
0: भन्नुहोस् तपाईँलाई के कुरा सोध्न मन लागेको छ?
1: घर परिवारसँगको सम्बन्ध कस्तो हुन्छ गुरु?
0: घर परिवारसँग सम्बन्ध राम्रै छ, त्यस्तो नराम्रो छैन बाबुको।
1: भाइ बहिनीसँगको सम्बन्ध
0: एकदमै राम्रो छ, भाइ बहिनीसँग सम्बन्ध राम्रो छ। पछि भविष्यमा गएर बाबासँग ग्रह अलि मिल्दैन, पितासँग ग्रह अलि नमिल्ने ग्रह छ, त्यस्तो नराम्रो ग्रह पनि होइन, पिताजीसँग चाहिँ ग्रह अलिकति नमिल्ने, विचार नमिल्ने ग्रह हो बाबुको। आइतबारको दिन नुन खानु हुँदैन, बुझ्नु भएको छ, सुन्नु भएको छ? आइतबारको दिन नुन नखाने, आइतबारको दिन माछा मासु, लसुन प्याज, अन्डाहरू नखाने, मुसुरुको दाल नखाने, अनि अर्को त बैगुन भनेको भान्डाको तरकारी नखाने, सब्जी नखाने होइन,
1: बाबुले मात्रै नखाने कि परिवारले नखाने?
0: बाबुले नखाने, कोदोको रोटीहरू नखाने, कोदोहरू है, चोखो चोखो चिजहरू खाने आइतबारको दिन, सूर्यलाई पूजा गर्ने,

सूर्यलाई जल चढाउने बिहान उठेर होइन त्यो गर्नुपर्छ बाबुले। त्यति गरिसकेपछि बाबुलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन, निरोगी भएर बस्न पाइन्छ, नभए रोग लाग्छ, आँखा दुख्छ, टाउको दुख्छ, दाँत किराले खान्छ, दाँत बाङ्गा टिङ्गा आउँछन्, दुःख पाइन्छ। त्यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै छ है त हुन्छ हुन्छ हस् फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो छोराको विषयमा। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845725323 र 9806575723 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कुनै जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। र हामी गोर्खा आउँदैछौँ, तपाईँलाई थाहा छँदैछ, आज हामी हिँड्न आँटेका छौँ। अब कार्यक्रम सक्ने अनि भोजनहरू गर्ने, चिनाहरू हेर्ने दिउँसो, अनि 1-2 बजेतिर आज अहिले विशेष गरी 1:52-53 चाहिँ आज त्यति राम्रो बेला छैन, त्यसपछि शुभ बेलामा हामी हिँड्ने क्या हो त्यो कुरा गरेका छौँ। 2 बजेतिर हामी यहाँ हिँडे पनि ठ्याक्क शुभ बेलामा हिँडिन्छ। यात्रा गर्दाखेरि जहिले पनि बार बेलाहरू हेरेर मात्र हिँड्नुपर्छ है, एकदम ख्याल गर्नु र यी कुरामा। तपाईँलाई पनि कुनै लामो यात्राहरू गर्न खोजिराख्नु भएको छ, बार बेलाहरू तपाईँलाई पनि चाहिएको छ भने तपाईँले पनि फोन गर्नुहोस् अथवा मेसेन्जरमा मेसेज गर्नुहोस्। हाम्रो फेसबुक आइडी भनेको प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, तपाईँले त्यहाँबाट पनि सल्लाह परामर्श जानकारी लिन सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई विदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विफलता, पछिको दोष निवारण,
1: पितृ दान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साजी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। बाढ़ीको जोखिम बढ़ेको सीबीआरएचको ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परि निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने। वर्षाले विभिन्न राजमार्गहरू प्रभावित, केही सड़कमा राति सवारी चलाउन नपाइने। नारायणगढ़ मुगलिन सड़क खण्डको जल बिरेमा 2 बस ठोकिए, सड़क फेरि अवरूद्ध। आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। रोल्पा नगरपालिकामा सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु। दाङको भालुबाङमा बहुप्रकोप पूर्व तयारी तथा प्रतिकारी योजना गोष्ठी सम्पन्न। र ईरानी आक्रमणमा 2 अमेरिकी सैनिकको मृत्यु। अमेरिकाले थाल्यो नयाँ चरणको आक्रमण। इंग्ल्याण्ड विश्वकपमा तेस्रो, एम्बाप्पे गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा।
1: त्यो दाँती त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 40 3 98 095 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौं। बाढ़ीको जोखिम बढ़े, कोशी ब्यारेजको ढोका खोलिने सम्बन्धी प्रसंगबाट। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी, पहिरो र डुबानको जोखिममा भन्दै सचेत रहन आग्रह गरेको छ। यससँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमश खोलिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद प्राजुलीले जल प्रवाहको निरन्तर निगरानी भएको र 21 जिल्लामा बाढ़ीको जोखिम रहेको जानकारी दिनुभएको छ। प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकारका लागि आवश्यक तयारी थालेको छ। प्राधिकरणले स्थानीय तह सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेको क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणले अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याप्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्धका लागि आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको छ। कोशीका 9 जिल्ला झापा मोरङ इलाम पासर तेह्रथुम धनकुटा शंकुआ सभा भोजपुर र खोटाङ बागमतीका 6 जिल्ला चितौन धादिङ नुवाकोट काभ्री सिन्धुली सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोर्खा लमजुङ तनहुँ कास्की स्याङजा पर्वत बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारको लागि काठमाडौँ इटहरी भैरहवा र सुर्खेतमा नेपाली सेनाको 4 हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनु भएको छ। बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न सड़कहरू अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको छ। आज आइतबार बिहान अन्दाजी 4:30 बजे काभ्रेको रोसी गाउँपालिका 7 घुमाउने रोसी 8 गिम्दी र रोसी 9 बिरुवा डाँडा र पिन थलीमा सड़क माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। यस्तै कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। आइतबार आज बिहान अन्दाजी 4:30 बजे बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथ सड़क खण्डमा पहिरो गई पूर्ण रूपमा सड़क अवरूद्ध रहेको छ। प्रहरीले बीपी राजमार्गमा यस अघिदेखि नै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म अर्को सूचना जारी नभएसम्मको लागि सम्पूर्ण सवारी साधन आवाजावतमा रोक लगाएको छ। यस्तै कान्ति लोकपथमा पनि असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्मका लागि सबै किसिमका सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। यस्तै प्रहरीले असार 23 गते मेची राजमार्गको इलाम 9 राजदुवालीमा हिलोका कारण सवारी साधन आवाजावतमा रोक लगाएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ। अर्काखाँची साल झण्डी धोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ। असार 28 गते अन्दाजी 7 बजे पाणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरूद्ध भएको हो। यता सिन्धुपाल्चोकमा अरणीको राजमार्ग बागलुङमा काली गण्डकी करिडोर पनि अवरूद्ध भएको प्रहरीले सुनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको जलबिरेमा 2 बस एक आपसमा ठक्कर खाँदा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। आज बिहानदेखि सञ्चालनमा आएको सड़क उक्त दुर्घटनाका कारण पुनः अवरूद्ध हुन पुगेको छ। सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुका 10 बजेदेखि उक्त सड़क खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सड़क सुचारू गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सड़क डिभिजन भरतपुरले दिएको जानकारी अनुसार अहिले सड़क खुलाउने प्रयास भइरहेको छ। सड़कमा सवारीको चाप बढ़न सक्ने भन्दै डिभिजनले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ। अवरोध सड़क केही समयमा खुल्ने अपेक्षा गरिएको छ, तर वर्षा र चापका कारण यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरी र सड़क विभागले आग्रह गरेका छन्। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसूनको प्रभाव बढ़ेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ। हाल देशभर बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ। पहाड़ी, हिमाली र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशको एक दुई स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। त्यसै गरी आज राति पनि देशका अधिकांश स्थानमा बदली हुनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति नै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, ग्रेगान, बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगरपालिकामा सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु। भालुबाङमा बहुपरको पूर्व तयारी तथा प्रतिकारी योजना गोष्ठी सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
6: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ न भन्नु नि।
6: हजुर हाम्रा सेवाहरू
7: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने नदुखाई दाँत निकाल्ने बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने दाँतको एक्सरे गरिने आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने किराले खाएको दाँतमा सिमेन्ट भरिने दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने दुखीको दाँतलाई जरेबाट उपचार गरिने आरसीटी दाँतमा खोल तथा क्राउन राखिने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने मुख गनाउने लगायतको उपचार बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ
6: नोट हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
7: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9856104141 र 9812690118 अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस् दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पा मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा
8: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मनभुटमा गुन्जिरहने रोल्पाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझरा 96.4 MHz
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ अब खबर परिक्रमा विपद व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूका लागि सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ नेपाल वृहत विद्यालय र शिक्षा क्षेत्रको विषयमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल र युनिसेफ काठमाण्डुका डोर योगीको प्रस्तुतिकरणमा कार्यक्रम सम्पन्न भएको हो हरित विद्यालयका तत्वहरू र अभ्यासका विषयहरूमा कालिकाका कार्यकारी निर्देशक रावलले सहजीकरण गर्नुभएको थियो वहाँले इको क्लब हरियाली प्रबन्धन सिकाई केन्द्रको विकास र कार्यान्वयन ऊर्जा मैत्री विद्यालय पानी व्यवस्थापन र सरसफाई फोहोर मैला व्यवस्थापन भएसँगै भएपछि मात्रै हरित विद्यालय हुनेमा रावलले जोड़ दिनुभएको छ जलवायु परिवर्तनका समस्याहरूलाई हटाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड़ दिनुभएको छ नेपाल सरकार पनि गुरू योजना बनाएर अघि बढ़ेन र सबैले आफ्नो ससाना व्यवहारलाई परिवर्तन गर्न सके जलवायु परिवर्तनको विषयको समस्यालाई समाधान गर्न सकिनेमा जोड़ दिनुभएको छ विद्यालयका विद्यालय तहका गतिविधिहरूका विषयमा युनिसेफ काठमाण्डुका डोर योगीले प्रस्तुतिकरण गर्नुभएको थियो युनिसेफ युरोपियन युनिसनको सहयोग रोल्पा नगरपालिकाको समन्वय तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आयोजनामा कार्यक्रम भएको हो कार्यक्रममा सहभागी भएका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूले विद्यालय क्षेत्रमा भएका विभिन्न समस्याहरूका विषयमा छलफल गरेका थिए सहभागीहरूले विद्यालयको समग्र गुणस्तरीयताका साथमा जलवायु अनुकूलका लागि शिक्षक विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन सबैको चौतर्फी प्रयास हुनुपर्नेमा जोड़ दिएका थिए शैक्षिक क्षेत्रको अनुगमन र नियमन का लागि समेत स्थानीय सरकार कर्तव्य बोध हुनुपर्नेमा सहभागीहरूको जोड़ रहेको थियो बच्चाहरूको सकारात्मक व्यवहारमा परिवर्तन ल्याउन सबै लाग्नुपर्नेमा विगत छलफल भएको थियो नगर प्रमुख सुरेन्द्र थापा खर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख गीता आचार्य निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरी विद्यालय व्यवस्थापन समितिका अधिकारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुका ऋषिकेश डागी विषयगत कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो कार्यक्रमको सञ्चालन शिक्षा शाखाका निमकुमारी डागीले गर्नुभएको थियो भने कार्यक्रम रोल्पा नगरपालिकाको हलमा सम्पन्न भएको थियो रोल्पाको परिवर्तन गाउँपालिका चार पाछाबाङ सिरुवालीमा शुक्रबार साँझ पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा परिवर्तन गाउँपालिका चार सल्ला बोट निवासी 57 वर्षीय देवसिंह घरती रहनु भएको छ। शुक्रबार साँझ करिब 7:30 बजे हिँडिरहेको बेला माथिबाट 81 पहिरो खसेको पहिरोले पुरिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय पासाबाङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर शव उद्धार गरेको थियो। मृतकको शव पोस्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा लगिएको प्रहरीले जनाएको थियो। लगातारको वर्षासँगै पहिरोको जोखिम बढ़ेकाले आवश्यक सतर्कता अपनाउन स्थानीयवासीलाई अनुरोध समेत गरिएको छ। दाङको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 सम्बन्धी अन्तर विषयगत क्षेत्रीय गोष्ठी राप्ती गाउँपालिका एक भालुबाङमा सम्पन्न भएको छ। विपद जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रभावकारी प्रतिकारी प्रणालीलाई थप सुदृढ़ बनाउने उद्देश्यले आयोजित गोष्ठीमा प्राकृतिक तथा मानव सिर्जित विपदको जोखिम व्यवस्थापन पूर्व तयारी उद्धार राहत वितरण तथा पुनर्स्थापना सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। विशेष गरी मनसून जन्य विपद बाढ़ी पहिरो डुबान चट्याङ तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न आवश्यक रणनीति योजना तथा समन्वयका विषयमा सहभागीहरूले धारणा राखेका थिए। कार्यक्रममा विपदका समयमा प्रभावकारी समन्वय कायम गर्ने समयमै सूचना आदान प्रदान गर्ने उपलब्ध स्रोत साधनको उचित व्यवस्थापन गर्ने तथा विभिन्न क्लस्टरहरूको जिम्मेवारी र भूमिकालाई स्पष्ट रूपमा कार्यान्वयन गर्ने विषयमा प्रस्तुतिकरण गरिएको थियो। विपदको अवस्थामा द्रुत प्रतिकारी र उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि प्रदेश स्तरसम्मको समन्वयलाई थप मजबूत बनाउने आवश्यकता औंलाइएको थियो। सहभागीहरूले विपद व्यवस्थापन केवल विपद आइसकेपछि गरिने कार्य नभई पूर्व तयारी जोखिम पहिचान र सचेतनामूलक गतिविधि मार्फत क्षति न्यूनीकरण गर्न सकिने भएकाले त्यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका थिए। अब देश बाहिरको समाचार। जोर्डनमा भएको इरानी आक्रमणमा परि 2 अमेरिकी सेनाको मृत्यु भएको छ। अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कार्यवाही थालिएको छ। अमेरिकी सेनाले लगातार 8 रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। सेनाका अनुसार यो कार्यवाही जोर्डनमा 2 अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोध स्वरूप गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताउनु भएको छ। अमेरिकी सेनाले शनिबार युद्ध शुरू भए यता पहिलो पटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ। शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा 3 सैनिक मारिएका थिए भने 1 अझै बेपत्ता रहेका छन्। थप 4 सैनिक घाइते भई उपचारत रहेका छन्। यस वर्ष फेब्रुअरी 28 शुरू भएको युद्ध यता हालसम्म 16 अमेरिकी सैनिकको मृत्यु भएको र 430 भन्दा बढ़ी घाइते भएको अमेरिकी सेनाले जनाएको छ। इरानका सर्वोच्च नेता मुस्तबा खामेनीले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उहाँको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभएको छ। उहाँले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्षमा भएको आरोप पनि लगाउनु भएको छ। कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनी अन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ। त्यसअघि पनि विद्युत तथा समुद्री पानीलाई पिउन योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाएको थियो। इराकको अर्बिल स्थित अमेरिकी वाणिज्य दूतावासलाई यसलाई पुनः एकपटक सुन्नुहोला। इराकको अर्बिल स्थित अमेरिकी वाणिज्य दूतावासलाई ड्रोन मार्फत निशाना बनाउने प्रयास भएको बताइएको छ। त्यस लगतै त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार जोर्डनमा शुक्रबार मारिएका दुई अमेरिकी सैनिकको मृत्युको बदला लिन राष्ट्रपति ट्रम्पको स्वीकृतिमा नयाँ हवाई आक्रमण शुरू गरिएको छ। अमेरिकी सेनाले यी आक्रमणहरूको मुख्य उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमनमा इरानले सिर्जना गरेको खतरालाई कम गर्नु रहेको जनाएको छ। केही दिन अघि ट्रम्पले इरानका सबै पुल र विद्युत गृहहरू ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। यद्यपि अमेरिकी सेनाले हालसम्म हात हतियार भण्डारण स्थल र सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइएको पुष्टि गरेको छ। पुल वा विद्युत पूर्वाधारमाथि आक्रमण गरिएको विषयमा भने कुनै आधिकारिक पुष्टि गरिएको छैन। अमेरिका र इरान बीचको तनाव चर्किएको छ। अमेरिकाले विगत 8 दिनदेखि लगातार इरानमाथि हवाई आक्रमण गरिरहेको छ। शनिबार अमेरिकी सेनाले इरानको रिभोल्युसनरी गार्डस विरूद्ध नयाँ हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यसको उद्देश्य होर्मुज जलमार्ग हुँदै तेल ट्याङ्करहरूको आवागमन अवरूद्ध गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो। इंग्ल्याण्डले खेलको शुरूआतदेखि नै आक्रमण प्रदर्शन गर्दै पहिलो हाफमा 4-0 अग्रता बनाएको थियो। खेलको तेस्रो मिनटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि 18 मिनटमा एज्री कोन्साले गोल थपे। बुकायो साकाले 37 मिनटमा र पहिलो हाफको इन्जुरी समयमा र 87 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अन्तिम इन्जुरी समयमा जुड बेलिघमले थप गोल गर्दै इंग्ल्याण्डको जित सुनिश्चित गरे। साकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्याण्डका दोस्रो खेलाड़ी बनेका छन्। यसअघि सन् 1966 को फाइनलमा सर जियोफ हस्टले ह्याट्रिक गरेका थिए। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको थियो। कप्तान किलियन एम्बाबेले 48 र 66 मिनटमा गोल गरे भने ब्राडली बारकोलाले 54 मिनटमा गोल र उस्मान डेम्बेले दोस्रो हाफको इन्जुरी समयमा एक एक गोल थपे। हारका बावजुद दुई गोल गरेका एम्बापेले प्रतियोगितामा आफ्नो गोल संख्या 10 पुर्याउँदै गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा उक्लिएका छन्। साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाड़ीको सूचीको पनि अग्रस्थानमा पुगेका छन्। यो सँगै इंग्ल्याण्डले 2026 विश्वकप जितेपछि पहिलो पटक पुरूष सन् 1966 विश्वकप जितेपछि पहिलो पटक पुरूष विश्वकप तेस्रो स्थान हासिल गरेको हो। विश्वकप फुटबलको उपाधिका लागि आज राति 12:15 साबिक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेन बीच फाइनल खेल हुँदैछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदाजाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। बाढ़ीको जोखिम बढ़े। कोशी ब्यारेजका ढोका खोलिने। विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने। वर्षाले विभिन्न राजमार्गहरू प्रभावित, केही सड़कमा राति सवारी चलाउन नपाइने, नारायणगढ़ मुगलिन सड़क खण्डको जल बिरेमा दुई वर्ष ठोकिए सड़क फेरि अवरूद्ध, आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। रोल्पा नगरपालिकामा सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण सम्पन्न, रोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, भालुबाङमा बहुप्रकोप पूर्व तयारी तथा प्रतिकार योजना गोष्ठी सम्पन्न। र ईरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, अमेरिकाले थाल्यो नयाँ चरणको आक्रमण, इंग्ल्याण्ड विश्वकपमा तेस्रो एम्बाप्पे गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुल, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासू मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ भीमचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।

0: नमस्कार कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृंखला लिएर उपस्थित भइसकेको छु म तपाईँका आफ्नै आवाजको साथी विजय कार्यक्रम हाम्रा आवाज तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ यति बेला यो कार्यक्रम प्रसारण गर्ने रेडियोहरूको नाम म लिन गइरहेको छु सामुदायिक रेडियो दर्पण एफएम 99.2 मेगाहर्ज चोरमारा सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिभाङ रोल्पा रेडियो साइनो 89.8 मेगाहर्ज मेगौली चितवन ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज खैरनी चितवन रेडियो कावसती 102.6 मेगाहर्ज कावसती रेडियो जागरण 93.6 मेगाहर्ज बुटोल रूपन्देही हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो आवाजमा हामी विभिन्न व्यक्तित्वहरूसँग रहेर हरेक हप्ता कुराकानी गर्ने गर्दछौ आज भने हामी लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गर्नुभएको र अहिले स्रोत कक्षामा स्रोत शिक्षकको रूपमा काम गर्दै आइरहनु भएको व्यक्तिसँग रहेर हामी स्रोत कक्षा भनेको के हो स्रोत कक्षामा राज्यको लगानी के कस्तो रहन्छ स्रोत कक्षा सञ्चालन गर्न कतिको कठिनाई छ यी यावत विषयमा उहाँसँग रहेर कुराकानी गर्ने तरकार गरिरहेका छौं लागौ श्रोता स्रोत शिक्षक भोजराज पाण्डेसँग कुराकानी गर्नतर्फ भोजराजी तपाईँलाई कार्यक्रममा स्वागत छ
1: धेरै धेरै धन्यवाद सम्पूर्ण श्रोताजनलाई नमस्कार
0: तपाईँको परिचय दिनुहोस् तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो
1: मेरो जन्म चाहिँ नेपाली रामग्राम 18 चरणपुरमा भयो तर मेरो बाल्यकाल चाहिँ सामान्य नै बाल बालिकाहरूको बिच छ त्यसैदेखि चाहिँ म सामान्य परिवारकै सदस्य हो र त्यति एकदम उल्लेखनीय केही छैन त्यो सामान्य नै चेन्नई उन्नी त्यत्रै नै बित्यो तर म अब जन्मजात पूर्ण व्यक्ति भएको हुनाले अन्य बालबालिकाहरू जस बित्छ त्यसरी
0: पढाइको सुरुवात कहाँबाट गर्नुभयो
1: पढाइको सुरुवात चाहिँ मैले रामग्राम 5 पढाजीमा चाहिँ श्री आदर्श समाजी विद्यालय रहेको छ र अहिले म कार्यरत छु यही विद्यालयमा 2055 सालबाट यो विश्वविद्यालय सुरु भयो ब्रान्चर यहीँबाट सुरु गरेर चाहिँ म विभिन्न विद्यालयहरू आफ्नो विश्वविद्यालयको
0: कति कक्षासम्म तपाईँले परासी स्कुलमा पढ्नुभयो
1: म परासीमा चाहिँ 5 सम्म यहाँ त्यति बेला सरकारी नाफा 5 सम्म मात्रै यहाँ पढाइ हुन्थ्यो कक्षा 5 सम्म 5 सम्म म यहाँ पढेँ
2: त्यसरी 2 वर्ष म धनपाडामा पढेँ त्यसपछि फेरि आएर 8-9-10 शान्तिमा गइसकेपछि अहिले म काठमाडौँ महेन्द्रत्नबाट बाँकी अध्ययन पुरा गर्ने भयो
0: तपाईँले भर्खर भर्खर स्रोत कक्षा सञ्चालन गर्दै थियो भन्दै हुनुहुन्थ्यो स्रोत कक्षा कस्तो थियो त्यहाँका स्रोत कक्षाको वातावरण कस्तो थियो पढ्ने बेलामा स्रोत कक्षाको भौतिक अवस्था त्यहाँको चाहिँ वातावरण अवस्था कस्तो पाउनु भएको थियो तपाईँ पढ्ने समयमा
2: तत्कालीन अवस्थामा त भर्खरै ब्याज नै थियौ स्टेसन शुरू भएको त्यति बेला खासै त्यस्तो केही थिएन भनौँ न केही थिएन हामीले सिलेटी स्टार्टको लागि हामी समय चाहिँ पुरा परेको थियो हामी वैशाखबाट स्कुलमा आयौँ अनि दसैँ पछाडि सायद सिलेरी स्टाइलस हाम्रो हातमा परेको थियो बिस्तारै अनि हामी सिलेरी स्टाइलस अनि त्यो पर्वकै भरमा हामीले आफ्नो दिन प्रारम्भ गऱ्यौँ भनौँ भर्खर विद्यालय सुरु भएको ठाउँमा हामीले यसमा त्यो कि चाह पनि हामीले पनि गरिएन त्यो त्यस्तो के चिला पनि थिएन
0: तपाईँको समस्याकै विषयमा कुरा गरौँ कस्तो प्रकारको समस्या हो तपाईँको त्यो आकाश सम्बन्धी यो विषयमा पनि जानकारी
2: ए म पूर्ण दृष्टिविहीन जन्मजात पूर्ण दृष्टिविहीन भएको व्यक्ति हो म
0: हजुर
2: मेरो घरमा म बाहेकहरू भाइहरू पनि चाहिँ दृष्टिविहीन थियो हामी सबैले प्रारम्भिक कक्षा चाहिँ यही आधा समयबाट सुरु गऱ्यो 5 सम्म हिँडै पढ्यो त्यसले गर्दा अन्यत्र गइयो
0: तपाईँ संघ संस्था पनि लामो समयदेखि काम गर्नुभयो अब तपाईँको यो संघ संस्थाको विषयमा कुरा गरौँ तपाईँ काठमाडौँ बसेर पढ्ने क्रममा संस्थामा लाग्न सुरुवात गर्नुभयो कि अथवा तपाईँ पछिल्लो क्रममा पाल्पा बस्दा संघ संस्थामा लाग्न सुरुवात गर्नुभयो
2: अपाङ्गता भएका व्यक्तिहरूको लागि यही काम गरे संस्था चाहिँ मैले काठमाडौँमा बसेरै गरे. अन्य सामाजिक संघ संस्थाहरू त मैले शान्ति नबनाउँदा मरिगाउँमा पढ्दा विद्यालयमा भएका बाल क्लबहरू इको क्लबहरू मैले अन्य सामाजिक संस्थाबाट प्रारम्भ गरे. त्यस पछाडि म काठमाडौँ मलरत्नमा पढ्दै गर्दा त्यहाँका विभिन्न शैक्षिक गतिविधिहरूमा विद्यार्थी आन्दोलनहरूमा सरिक हुँदै पछि गएर यो अपाङ्गता सम्बन्धी संस्था अलिकति पछाडि यो 2068 सालतिरबाट म जोडिन पुग्यो.
0: कुन संस्थाबाट तपाईँले अपाङ्गताको क्षेत्रमा काम गर्न सुरुवात गर्नुभयो?
2: आधिकारिक रूपमा भन्ने हो भने चाहिँ म काठमाडौँ नेत्रहीन संघ भन्ने चाहिँ नेपाल नेत्रहीन संघको जिल्ला शाखाको रूपमा रहेको थियो. त्यति बेला पछि त अहिले जिल्लालाई स्वच्छता दिएको छ, त्यहाँबाट सुरुवात गरेँ. त्यस पछाडि म काठमाडौँ नेत्रहीन संघको कार्यसमितिमा रहँदै कार्यसमिति सदस्य हुँदै दुई कार्यकाल अध्यक्ष भएँ. त्यति म नेपाल नेत्रहीन संघको पनि दुई कार्यकाल केन्द्र समितिमा रहेर काम गरेँ.
0: यो दृष्टिबिनको क्षेत्रमा काम गर्नुभयो, यो क्षेत्रमा काम गर्दा कतिको कठिनाई छ, कस्तो कस्ता चुनौतीहरू आइपर्छ?
2: अब यस्तो छ, अब कठिनाई त हरेक क्षेत्रमा छ. र पनि अब दृष्टिबिन भएका व्यक्तिहरूको सन्दर्भमा कार्य गर्दै गर्दा पनि धेरै किसिमका समस्याहरू छन्. धेरै किसिमका काम हामीले तत्कालीन अवस्थामा चाहिँ प्रारम्भ गरिदियो, त्यो पछि के निरन्तर गएको छ, के चाहिँ गएको छैन. अब दृष्टिबिन भन्ने बित्तिकै एउटा मान्छेले सामान्य तरिकाले बुझ्दै गर्दाखेरि आँखा नदेखि भन्ने मात्रै छ होइन, र आँखा नदेखि भित्र पनि धेरै किसिम बोक्कु आमी चाहिँ त्यहाँभित्र समस्या छन् होइन. टोटल ब्लाइन्डको ठुलो कतिपय नदेखि भने भइहाल्यो होइन, तर त्यहाँभित्र पनि उनीहरूलाई चाहिने आवश्यक दैनिक जीवनका लागि आवश्यक चाहिने सामग्रीहरू होलान्. यो अल्प दृष्टियुक्तमा पनि विभिन्न किसिमका समस्या भएका छन्, उनीहरूलाई चाहिँ पनि विभिन्न उपकरणहरूको आवश्यकता पर्छ, चस्माहरू भयो, लेन्स भयो, यी धेरै समस्याहरू छन्. अनि मान्छेको बुझाइ अझै पनि स्पष्ट हुन सकेको छैन, तर अहिले आएर त के बुझ अलिकति बढ्दैछ, तर तत्कालीन अवस्थामा धेरै नै गाह्रो थियो.
0: अरू जिल्लाको तुलनामा काठमाडौँ जिल्ला भनेको अलिकति बढी मात्रामा राजधानी पनि भइहाल्यो त्यो जिल्ला, सँगसँगै शिक्षाको दृष्टिकोणले पनि अलिक शिक्षित बढी व्यक्तिहरू त्यहाँ रहेको हुनाले अलिक अरू जिल्ला भन्दा त्यहाँ काम गर्न सहज थियो कि के थियो?
2: होइन, त्यो चाहिँ यस्तो त्यहाँ व्यक्तिलाई बुझाउनलाई चाहिँ सहज नै थियो, तर संस्थामा गएर संस्थालाई चाहिँ अघिल्लो मान्छेले एउटा अलिकति गाह्रो पनि किन होला. त्यहाँ विभिन्न ठुल्ठुला संस्थाहरू काठमाडौँ जिल्लामै थिए, त्यहाँ बसेर बनाउने कार्यक्रमलाई एउटा संस्थालाई अगाडि बढाउन त केही समस्या थियो, तर पनि हामी सुरु सुरुमा विभिन्न संघ संस्थाहरूसँग कोलाबोरेसनमा काम गरियो. पछि चाहिँ यिनीहरूले काम गर्छन् भन्ने कुरा जुन दाताहरूलाई विश्वास भइसके पछाडि बल्ल चाहिँ हामीसँग जोडिन आउनुभयो. त्यसले अब अपर्च्युनिटी पनि थियो, अब समस्या पनि थियो, तर त्यसलाई त्यसरी नै लियो.
0: कुन कुन संस्थासँग तपाईँहरूले समन्वय गरेर काम गर्नुभयो, कुन कुन स्थानीय तहसँग तपाईँहरूले समन्वय गर्नुभयो, र कसरी कार्यक्रमहरू कुन कुन कार्यक्रमहरू चाहिँ त्यहाँ बस्दाखेरि तपाईँको आफ्नो अध्यक्षतामा सञ्चालन गर्नुभएको थियो?
2: त्यहाँ म कार्य समितिमा गइसके पछाडि पहिला हामीले यो तत्कालीन अवस्थामा आँखा जाँच शिविर भनेर हामीले विभिन्न संस्थाहरूसँग हस्पिटलहरूसँग सहकार्य गरेर त्यहाँ डक्टरहरूलाई लिएर गरियो. पछि डेन्टल शिविरहरू गरियो. यो महिला तथा किशोर किशोरीहरूमा देखिने विभिन्न समस्याहरूलाई अपाङ्गता भएको व्यक्तिहरूलाई विश्व भएको व्यक्तिलाई पनि जान्नुपर्छ भनेर
0: काम गर्नुभयो. कुन कुन स्थानीय तहसँग तपाईँहरूले समन्वय गर्नुभयो, र कसरी कार्यक्रमहरू कुन कुन कार्यक्रमहरू चाहिँ त्यहाँ बस्दाखेरि तपाईँको आफ्नो अध्यक्षतामा सञ्चालन गर्नुभएको थियो?
2: त्यहाँ म कार्य समितिमा

0: हो महानगरपालिका लगातार किर्तिपुर नगरपालिकाहरू लगायत विभिन्न पालिकाहरूसँग काम गरियो को अपाङ्गता भएका व्यक्ति अनुसार सञ्चालित संस्थाहरूमा यो हामीलाई एजेड नेपालबाट पनि काम गरियो अब एनआइबीसँगै काम हुन्थ्यो त्यसरी गरेर यो उज्जवल नक्षत्र समाज भन्ने संस्था थियो उहाँहरूबाट पनि धेरै काम गरियो महिला निर्देशकहरू होइन लगायत धेरै संस्थाहरूसँग हामीले काम गरियो त्यसरी विभिन्न संस्थाहरूसँग मिलेर काम गरियो
1: तपाईँहरूले काम गरिरहँदाखेरि त्यहाँका अपाङ्गता भएका व्यक्तिहरूको प्रतिक्रिया कस्तो थियो समाजले हेर्ने दृष्टिकोण कस्तो थियो कतिको परिवर्तन ल्याउन सके जस्तो लाग्छ तपाईँलाई आएर
0: अहिले यस्तो छ त्यो तपाईँलाई हामी एकदमै सक्रिय थियौँ त्यति बेला कार्यको हिसाबले हामी एकदमै सक्रिय हो हामी त्यति बेला हाम्रो टिममा भएका साथीहरू एकदम डेडिकेट हुनुहुन्थ्यो भेटकुटमा कार्यालय थियो जहाँबाट पनि चाहिँ देशभरिबाट आउने साथीहरूको एउटा चाहिँ जन्म काठमाडौँ बसेर छिरौँ के रहेछ भन्ने एउटा चाहिँ थियो अन्य काठमाडौँका स्थानीयहरूसँग त्यहाँ आउने हामीले के गर्नुपर्छ के गर्न सकिन्छ भन्ने अन्य संस्थाका साथीहरू पनि त्यहाँ आउने एउटा जमघट हुने एउटा त राम्रो माहौल थियो अब तत्कालीन अवस्थामा अब त्यो अहिले याद जोड्यो अहिले अलिकति मैले भुल्यो अहिले हामीले पछि चाहिँ यो टेक्नोलोजीको लागि पनि हामीले काम टेक्नोलोजीमा जस्तो मान्छेलाई मोबाइल साक्षरताहरू मोबाइल ब्याङ्किङका कुराहरू होइन कार्यक्रमहरू गरियो अनि पछि दृष्टिकोण भएका व्यक्तिहरूलाई रेल साक्षरता दिने भनेर हामी चाहिँ अलिक एक महिनाको काम त्यो कार्यक्रम गरियो तत्कालीन अवस्थामा अनि साउन्ड सिस्टम अपरेटिङ ट्रेनिङ भनेर चाहिँ त्यसलाई यसरी हामी इनोभेटिभ कार्यक्रमहरू चाहिँ गरियो धेरै चिन्ता त्यो कार्यक्रम त्यो तत्कालीन अवस्थामा त्यो धेरै उपयुक्त थियो त्यो अहिलेको सन्दर्भलाई हेऱ्यौँ त सामान्य लाग्छ होइन
1: अहिले पनि थुप्रै संघ संस्थाहरू छन् ती संघ संस्थाहरूले काम गरिरहनु भएको अवस्था छ आजभोलि संघ संस्थाहरूले काम गर्ने बेलामा अपाङ्गता भएका व्यक्तिहरू मैत्री भन्दा पनि परियोजना मैत्री कसरी हुन्छ कसरी दात्री संस्थाहरू पैसा ल्याउन सकिन्छ भन्ने कुराहरू मात्रै सोचिरहनुहुन्छ अपाङ्गता भएका व्यक्तिहरूको अवस्थालाई उकास्नको लागि खासै कार्यक्रम आएन भन्ने गुनासो पनि पाइन्छ तपाईँले यसो बुझ्दाखेरि तपाईँको आफ्नो दृष्टिकोणले तपाईँको आफ्नो अनुभवले के जस्तो लाग्छ
0: जनगुनासो किसानले ठिकैमै होला र यसमा दुईटा कुरा चाहिँ हामीले लिनुपर्छ अब राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश अनुसार विभिन्न कार्यक्रमहरू एउटा संस्थाले गर्नै पर्ने हुन्छ होइन कुनै पनि परियोजना सञ्चालन गर्दै गर्दा किन आफ्नै पृथ्वीले गर्दा पऱ्यो बाहिरबाट ल्याइसके पछाडि त अब हामीले एसडिजीका कुराहरू हामीले गर्छौँ भने चाहिँ एसडिजीको कुरा गर्नु पऱ्यो प्रत्येक एसडिजीको कार्यक्रम सञ्चालन साथीहरूका कार्यक्रम गर्दै गर्दा दुध गरा भएको मैले व्यक्तिलाई त्यसले कसरी प्रभावित आज त प्रभावित पार्दैन होइन त केही सार्दाखेरि पार्ने कुरा हो र लगायत अब परियोजनाहरू आफ्नो स्ट्राटेजिक प्लानहरू बनाउँदै गर्दा पनि त्यो दुध गराएका व्यक्तिहरूलाई संस्थाहरू सबैले नसकेको हो कि भन्ने त्यो पनि यहाँ दुई तर्फको त्यो हुनसक्छ कमजोरी अब हामीले कुनै पनि कार्यक्रम बनाउँदै गर्दा एउटा सुविधा सम्पन्न ठाउँलाई मात्रै हेरेर कार्यक्रम बनाउनु हुँदैन
1: अपाङ्गता क्षेत्रमा भएको यो कार्यक्रमले अहिले यो बजेट स्थानीय तह र राज्यबाट प्रदान गरेको बजेटहरूले निश्चित व्यक्तिहरूको जीवन मात्र उत्थान गर्न सक्यो तर वास्तविक अपाङ्गता भएका व्यक्तिहरूको जीवन उत्थान हुन सकेन त्यसमा धेरै परिवर्तनहरू आए परिवर्तन आए तापनि व्यवस्थाहरू परिवर्तन भयो तर अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाहरू परिवर्तन हुन सकेन भन्ने गुनासो पनि आउँछ तपाईँलाही के लाग्छ
0: त्यो समय अनुसार हामी चाहिँ कहीँ न कहीँ हाम्रो दबाब हामीले चाहिँ गर्ने कार्यक्रमहरू पैसा भने जस्तै समयलाई आत्मसात गर्न सकेन कि भन्ने कुरा हो अब अधिकार त अधिकार मुख्य कार्यक्रम त धेरै नै चाहिँ भयो पहिला अब त्यसले गर्दा हामीलाई त्यो अधिकारलाई कानुनमा एकदम कङ्क्रिट रूपमा चाहिँ राख्ने कतिपय के होला र भएका उपर अधिकारलाई बाध्यकारी ढङ्गले चाहिँ कार्यान्वयन गर्न पनि हाम्रो यस क्षेत्रमा आएका संस्थाहरू हिसाबले लाग्नु पर्थ्यो त्यो रिपोर्ट नपुगेको पनि हुनसक्छ अब अपाङ्ग भएका व्यक्तिहरूको अवस्था परिवर्तन भएन भन्ने सन्दर्भमा यसलाई हुँदै भएन भन्नुभन्दा जति हुनु पर्यो त्यति हुनु भयो सकेको छैन किन भन्दा हिजोको अवस्था र आजको अवस्थामा पक्कै नै के न के फरक छ अहिले अपाङ्ग भएका व्यक्तिहरू चाहे निजामती भनौँ चाहे चाहिँ शिक्षक सेवा आयोगमा अथवा ब्याङ्किङ क्षेत्रमा पनि होइन लगायत धेरै विभिन्न क्षेत्रहरूमा छन् हिजोको अवस्था भन्दा हिजो चाहिँ अपाङ्गता भएका व्यक्तिहरू भनेको फेरि अहिले चाहिँ अपाङ्गता भएका व्यक्तिहरू केही गर्न सक्छन् उनीहरूमा पनि त्यो स्थिति हुन्छ भन्ने कुरा चाहिँ छ होइन तर जति हुन पर्थ्यो त्यति दिन उहाँकै हो।
1: देशमा धेरै संघ संस्थाहरू छन्, ती संघ संस्थाहरूको आफ्नो दायित्व पनि होइन र संघ संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवस्थित गर्ने, संघ संस्थामा करोडौं पैसाहरू आइरहेको छ।

0: यसको चाहिँ उचित व्यवस्थापन हुन सकिरहेको छैन भन्ने गुनासो पनि त आइरहन्छ।
1: अब त्यो त के हो भनेको, अब राज्यले नै त्यसलाई नियमन गर्छ, किन भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा कति पैसा आउँछ बाहिरबाट के गर्छ भन्ने कुरा समाज कल्याण परिषदले मार्फतै आउने हो। यदि त्यस्तो छ भने त्यसलाई राज्यले नियन्त्रण गर्न पर्यो, नियमन गर्नु पर्यो, अनुचित ढङ्गले प्रयोग भएको छ भन्ने त्यो समग्रमा राज्य चाहिँ अभिभावक बन्न सकेन कि अपाङ्गता भएका व्यक्तिहरूप्रति होइन। अब त्यो सन्दर्भमा यो त्यसको दुईटै दिन सकियो, राज्य पनि त्यसलाई एकचोटि व्यवस्था गरेको, संस्थाहरू पनि कहीँ चुकेको हुन सक्छन्, सबै संघ संस्थाहरू सबैजना चाहिँ अपाङ्गता भएको व्यक्तिले समर्पित छन् भनेर चाहिँ पूर्ण चाहिँ मैले ज्ञान दिन सकिनँ। कहीँ कतै त्यस्तो बदमाशी भएको छ भन्दा राज्य कठोर हुनु पर्यो नि त।
0: अब तपाईँ संघ संस्थामा बसेर पनि लामो समयसम्म काम गर्नुभयो, त्यो सँगसँगै अहिले तपाईँ टिचिङ पेसामा पनि हुनुहुन्छ, टिचरको रूपमा हुनुहुन्छ। अहिले तपाईँले अध्यापन गर्ने स्कूल कुन हो र कहाँ तपाईँ अहिले अध्यापन गर्दै हुनुहुन्छ, यो अध्यापन गर्ने कार्य कहिलेदेखि सुरुवात गर्नुभयो, यो विषयमा पनि जानकारी गराउनुहोस् न।
1: पहिला मेरो प्रारम्भिक शिक्षा जहाँबाट चाहिँ सुरुवात गरेका थिएँ, अहिले म त्यही विद्यालयमा चाहिँ कार्यरत छु, यो श्री आदर नमुना मावि रामग्राम पास पराधी। यो शैक्षिकको अवस्थाको कुरा गर्दा म पनि यहाँ विद्यालयमा छु। अब यो रेल कक्षा सञ्चालन गर्ने सन्दर्भमा पनि अब अलिकति सरकारले सोचलाई अलिकति फराकिलो बनाउनु पर्छ कि जुन जुन विद्यालयमा सुरु कक्षाहरू सञ्चालन भएका छन् तिनीहरूलाई अलिकति सोच सम्पन्न गराउने र गुणस्तरीय शिक्षा दिने तर्फ ध्यान दिनुपर्छ होला, नभए एउटा सिलेक्ट स्टाइलको भरमा जसरी हामीले हिजो शिक्षा लिएको थियौँ त्यसरी चाहिँ दूर दराजका विद्यार्थीहरूलाई शिक्षा दियो भने सुविधा सम्पन्न ठाउँमा पढेका व्यक्ति र अलिकति भन्दा अलिकति बाहिर भएका व्यक्ति विद्यार्थी भाइ बहिनीहरूमा पक्कै पनि शिक्षा स्तर कम हुन्छ होइन, फरक पर्छ, त्यसले गर्दा भोलिको परिस्थितिमा अप्ठ्यारो पर्न सक्छ। अनि त्यो भएर म के भन्छु भन्दा शिक्षा दिने सन्दर्भमा एकदमै चाहिँ सरकारले सबैलाई समान रूपले दिनु पर्यो, उनीहरूले चाहिने पूर्वाधारहरू पहिला चाहिँ पूर्ण उपलब्ध गराएर बल्ल चाहिँ सुरक्षा सञ्चालन गरियो भने त्यसले पक्कै पनि समाजलाई रूपान्तरण गर्न अझै मद्दत गर्छ होला।
0: स्थानीय तहबाट कतिको सहयोग छ सुरक्षा सञ्चालन गर्नको लागि?
1: अब स्थानीय तहबाट ठिकै छ, एकदमै यसलाई चाहिँ केही पनि होइन भनेर लिएको पनि छैन होइन, तर एकदमै यसलाई चाहिँ स्थानीय तह पनि फेरि आफ्नै सीमित बजेट होला के होला होइन, सीमित बजेट हुन्छ उनीहरूकोसँग पनि यो उसमा पनि अलिक धेरै खर्चिलो पनि हुन्छ, त्यसलाई सबैले धान्न नसक्ने अवस्था पनि होला, त्यो ठिकै छ। त्यस्तो एकदमै यो चाहिँ मेरो महत्वपूर्ण चाहिँ पाठ हो भनेर उसले दिएको पनि छैन र होइन, यो केही पनि होइन भनेर उसले छोडेको पनि छ स्थानीय तहले।
0: कतिको बजेट छुट्याउनुहुन्छ, वार्षिक रूपमा कति बजेट जति छुट्याउँछ त्यो स्कुलको लागि, बालबच्चाहरूको शिक्षाको लागि के छ व्यवस्था?
1: यस्तो छ, अब यहाँ विद्यालय हो, यसो होस्टेल सञ्चालनका लागि एउटा विद्यार्थीले चाहने छात्रवृत्ति भनेको नेपाल सरकारले नै भनौँ हामीलाई चाहिँ माथिबाट आउँछ पर हेड केही रकम, अब होस्टेल सञ्चालनको लागि तर केही अरू व्यवस्थापनको लागि भने केही रकम आउँछ, त्यसमा केही अरू तलमाथि वर्षको 2 लाख 3 लाख छुट्याउँछ। त त्यसले त्यो भनेको त के भयो भन्दा खालि तालतुल गर्ने काम भयो नि त। मैले भन्न खोजेको के भन्दा अब अपाङ्गता भएका व्यक्तिहरू खालि सिलेक्ट गरेको भरमा अब चाहिँ उनीहरूले हामीले चाहिँ तिनीहरूलाई चाहिँ यो चाहिँ यसो सिकाइ क्रियाकलापमा सहभागी गराइयो भने त्यो कतिको चाहिँ प्रभावकारी हुन्छ होइन। सुविधा सम्पन्न ठाउँमा बसेका भाइ बहिनी कम्प्युटर ल्यापटपबाट पढ्छन्, त्यो किसिमको सुविधा छ होइन, सङ्गीतका कार्यक्रमहरूमा केही न केही छन्। अनि अब ब्रेन पाठ्य पुस्तकै सन्दर्भमा अब चाहिँ अहिले पनि स्थानीय तहले आफ्नै तरिकाले स्थानीय पाठ्यक्रमहरू लागू गर्छ, कतिपय विद्यालयहरूले अहिले अङ्ग्रेजी माध्यमबाट पढाउने भनेको उनीहरूले भनौँ न हाम्रो अरू प्राइभेट पब्लिकेसनतिर पनि पढाउँछ, कोर्सहरू पढाउँदाखेरि त्यसले चाहिँ धेरै अप्ठ्यारो पारेको छ। कम्प्युटर त्यसको लागि आवश्यक पूर्वाधारहरू होइन प्रिन्टरहरू छ, दुइटा प्रत्येक सोध्नु कक्षामा व्यवस्थित गरिदिने त्यो कुराहरू चाहिँ गर्नुपर्ने हो।
0: अब तपाईँ बताउनुहोस् तपाईँको होस्टेलमा अहिले के कस्ता व्यवस्थाहरू छन्, के कस्ता सेवा सुविधाहरू छन्, त्यहाँ कतिजना दृष्टिविहीन भएका व्यक्तिहरू बालबालिकाहरू अहिले अध्ययन गर्दै हुनुहुन्छ?
1: अहिले हामी कहाँ ब्रेल पेपरहरूको अभाव छैन, सङ्गीत सामग्री साङ्गीतिक सामग्रीहरू पनि केही छन् हामीसँग सामान्य कुराहरू, तर मैले भने चाहिँ ब्रेलका अत्याधुनिक सामग्रीहरू अहिले हामीसँग छैन। हामी कहाँ 22 जना बालबालिकाहरू छ, अनि हामीले कहाँ फेरि के छ भन्दा होस्टेल हाम्रो एकदम त्यो व्यवस्थित छैन, कम्युनिटी होस्टेल नै छ, भौतिक पूर्वाधार पनि हामी कम्ती राम्रो छैन, तर हामीले के छ बसाइको त्यहाँ खानपानको चाहिँ एकदम राम्रो चाहिँ छ, पढाइमा पनि त्यो टिचरले एकदम डेडिकेट भएर राख्नु हुन्छ, एउटा दुईवटा कम्प्युटरको घरमा चाहिँ पढाएर गयो भने कार्यक्रम चलाउनुपर्छ, त्योभन्दा पनि अलिकति बाइसजना विद्यार्थी भइसक्यो त्यो मेलाको पनि हिसाबले
0: स्रोत व्यवस्थापनको लागि तपाईँले कहाँ कहाँ पहल गर्नु भएको छ अहिलेसम्म?
1: होइन पहल त त्यही हो, अब म एउटा चाहिँ स्रोत शिक्षक भइसकेको हिसाबले मैले आफूले चाहिँ कहाँ गर्ने भनेर मैले सबैभन्दा पहिला विद्यालयका समूहसँग कुरा गर्नु पर्यो, अनि आफ्नो पालिकालाई कुरा गर्ने कुरा भयो, त्यही कुरा भएको छ होइन त हिजो भन्दा केही नमा होइन, बिस्तारै बढ्दै गएको आएको छ, किन हामीले पाउँ बिस्तारै आएको छ, तर त्यो समयले हामीलाई धेरै छिटो गर भनेर झगडा गइरहेको छ नि त, हामी समयसँग चाहिँ सँगै हुन सकेनौँ, सँगै हुनु थोरै पछाडि
0: त्यहाँ त बाल बालिकाहरूलाई त्यहाँ बढ्ने वातावरण कतिको मिलेको छ, धेरै होस्टेलहरूमा के भइरहेको छ भने बाल बालिकाहरूले हामीले पर्याप्त रूपमा त्यहाँ खेल्ने वातावरण पाएनौ, त्यहाँ हामीले चाहिँ अतिरिक्त क्रियाकलाप गर्न पाएनौ भन्ने गुनासोहरू पनि गर्नुहुन्छ, त्यहाँका बाल बालिकाहरूले अतिरिक्त क्रियाकलापमा कतिको सहभागी हुन पाएका छन्?
1: अतिरिक्त क्रियाकलापमा त हाम्रो विद्यालयका बाल भाइ बहिनीहरू एकदम सही सहभागी हुन्छ, बालिका धेरै कार्यक्रमहरूमा गएर विद्यालयको प्रतिनिधित्व गरेर पनि पुरस्कृत भएर आउँछन् आएका छन्, त्यसमा कति समस्या छ मैले भने यहाँ चाहिँ हाम्रो विद्यालयले विद्यालयभित्रबाट आउन सक्ने शिक्षकहरूले गर्न पर्ने गर्न सक्ने त्यो राम्रो छ पर्याप्त रूपमा, त्यसमा त केही समस्या छैन, अहिले अब खेलकुदका पनि क्रिकेटका कुराहरू भए यही सबै सामग्री हामी छन्, अब अरू सामान्य चेसहरू भनौँ न उनीहरूलाई चाहिँ खालि पढ्ने भनेर सुगारो टाइम मात्रै होइन अनि चाहिँ त्यो माध्यमबाट पनि हामीले शिक्षक सिकाइ कार्यक्रममा अगाडि बढाइरहेका छौँ।
0: अब नगरपालिका तथा राज्यबाट कस्तो कस्तो सेवा सुविधाहरू त्यहाँ अझै पर्याप्त रूपमा थपिन आवश्यक छ र स्थानीय तहले अब के गरिदियो भने चाहिँ अझै त्यो स्रोत कक्षालाई अझै राम्रो बनाउन सकिन्छ?
1: सबैभन्दा पहिला स्रोत कक्षा सञ्चालित भएको चाहिँ आफ्नो पालिकामा स्रोत कक्षा सञ्चालित छन् भन्ने कुरा थाहा भइसकेपछि मैले मेरो पालिकालाई भनेर समग्र देशको उनीहरूले बनाउने शैक्षिक कार्यदर्शी संस्थाले बनाउनु पर्यो, किन भन्दा इक्जाममा पनि समस्या हुँदोरहेछ, किन भन्दा उनीहरूले अब कति लेखन छोडेर राखेर लेख्नुपर्ने अवस्था हुन्छ, सँगै इक्जाम भइदिँदाखेरि उनीहरू राइटर नपाएर चाहिँ दयनीय अवस्थामा पर्न सक्छन्, यी सामान्य त्यसले कुराले के हुन्छ भन्दाखेरि हाम्रो एउटा सामान्य कुरा हो तर त्यसले उनीहरूलाई असर पारिदिएको हुन्छ नि त, उनीहरूको मनमा उसको मैले चाहिँ आज राइटर नपाएर चाहिँ मलाई अप्ठ्यारो भयो होइन, अरू साथीहरूसँग चाहिँ इक्जाम दिन नपाउँदा अप्ठ्यारो हुन्छ, सोचेको इक्जाम ढिलो चाँडो गर्दाखेरि त्यस्तै गरी यस्ता क्यालेन्डरहरू बनाउँदाखेरि ध्यान दिनु पर्यो, अनि अन्य यो बजेट व्यवस्थापनमा पनि अलिकति ध्यान दिनु पर्यो, त्यस पछाडि गएर उनीहरूलाई चाहिने वाइट क्यानहरू होला अनि सामान्य कुराहरू चाहिँ ग्लासहरू त्यो कुरा चाहिँ टुट्छ पुट्छ होइन, उनीहरू सबै कुरा विद्यार्थीको किन्ने सक्ने सबैको हैसियत हुँदैन, त्यसको लागि पहिले चाहिँ स्थानीय तहले आफैभित्र राख्ने हो कि एउटा विद्यालयहरू थोरै त्यस्तो धेरै ठुलो कुरा होइन, वार्षिक रूपमा नियमित रूपमा छुट्याउनु भन्छ थोरै बजेट पनि काम गर्छ होइन, दुईजना बसेको थियो आठ दस पन्ध्र आठ दस वाइट क्यान होइन दुईजना ग्लासहरू ती कुराहरूको लागि सामान्य कुराहरू सानो कुराबाट सुरुवात गरियो भने चाहिँ त्यसले चाहिँ निरन्तरता पायो भने चाहिँ त्यो अप्ठ्यारो हुँदैन, सुरुवात गर्न त अप्ठ्यारो हो होइन, त्यसरी गरियो भने हुन्छ उनीहरूले गरे त्यही सिकायो भने त्यसलाई खालि त्यो अमाङ्गता मैत्री कार्यक्रम अगाडि बढाउने बित्तिकै त्यो स्रोत चाहिँ अब परिवर्तन हुँदै जान्छ, विकास पूर्वाधार बनाउँदै गर्दा विद्यालयमा भौतिक संरचनाहरू बनाउँदै गर्दा त्यहाँ पनि एउटा किसिमको चाहिँ अवेरनेस हुन्छ त्यहाँ होइन,
0: तपाईँ स्रोत शिक्षक हुनुहुन्छ, देशैभरिका स्रोत शिक्षकहरूसँग कुराकानी गर्दाखेरि विद्यालयले स्रोत कक्षालाई एउटा बजेट ल्याउने एउटा थलोको रूपमा प्रयोग गर्न थाल्यो, खासै हाम्रो कुराहरू सुन्नुहुन्न, विद्यालय व्यवस्थापन समितिले पनि हेडसरहरूले पनि हाम्रो कुराहरू सुन्नुहुन्न, यो बाल बालिकाहरूलाई खासै त्यति धेरै ख्याल गर्नुहुन्न भनेर कतिपय स्रोत शिक्षकहरूले गुनासो गर्नुहुन्छ, यो स्रोत कक्षा सञ्चालन गर्नु भनेको विद्यालयको आमदानी बढाउनु हो भन्ने दृष्टिकोणले हेरिरहेको छ भन्ने कुराहरू हामीले भित्रभित्र सुन्छौ, तपाईँलाई के लाग्छ विद्यालयले कस्तो व्यवहार गर्दै हुन्छ, विद्यालय व्यवस्थापन समिति त्यहाँका अध्यक्षहरूले सँगसँगै प्रहरूले स्रोत कक्षा प्रतिको धारणा दृष्टिकोण कस्तो छ?
1: यस्तो छ अब हाम्रो समग्रमा मैले सुनेको अब यहाँ त्यस्तो छैन, यहाँको चाहिँ अब विद्यालय व्यवस्थापन समिति पनि एकदमै पोजिटिभ छ, सामान्य कुराहरू पनि आएर भाइ बहिनीहरूसँग सेयरिङ गर्ने रमाइलो गर्ने बस्ने के छ कसो छ के गर्ने भनेर हालको भए निधि गर्नुहुन्छ प्रे प्रहरू त्यस्तो नेगेटिभ भनौँ न तै पनि कुनै पनि प्रहरूमा अहिले प्रचेन्ज हुनुभयो र पनि उहाँले त्यस्तो किसिमको कृषि मानसिकता राख्नु तपाईँले भने चाहिँ भनौँ न एउटा माघी खाने चाहिँ एउटा माध्यम बनाउनु भयो भन्ने कुरा त्यो यहाँ देखिनँ मैले है अब अन्त त्यस्तो भएको चाहिँ खै अब मेरो बुझाइमा भएन त हामी कहाँ त्यस्तो छैन मैले त बरु हामीले हाम्रो समस्याहरूलाई देखाएर अघि मैले भने चाहिँ हाम्रो भौत के भौतिक संरचना त्यति गतिलो छैन त्यसको लागि एउटा बरु भनौँ अलिकति स्ट्रङ सर्वदलहरू बनाऊ पेसमा भनेर बरु मैले नै भनिरहेको हुन्छु त्यतापट्टि अलिकति हामी आफ्नै समस्या पनि हामीले देखाउन नसकेको हो किन मैले 2055 सञ्चालन भएको विद्यालयको त्यो चाहिँ भौतिक संरचना के ड्रइङ छ होस्टेलतिर होइन छात्रावासतिर चाहिँ त्यहाँबाट हामी छुटेको भन्ने लाग्छ तर अब यहाँ चाहिँ देखाएर भने हाम्रो खाना प्रयोग गर्नुहुन्छ भने एकदम राम्रो छ होइन मैले गर्दा पनि विभिन्न अवस्थामा बसियो होइन यहाँ दाल भा तरकारी सलाह परेको प्रत्येक दिन चाहिँ फरक फरक चाहिँ पाक छ नाफा त्यही किस किसिमको छ है हामीले बिहान चियादेखि लिएर बेलुकासम्म गएर हामी चाल डाना हामीले चाहिँ खुवाउँछौँ एउटा त्यो त्यसमा चाहिँ विद्यालयले बचाउने खर्च भनौँ न अहिले राज्य छात्र त्यो त्यो चाहिँ छैन
0: यति बेला तपाईँको सुरत कक्षामा रेडियो सुनेर बस्ने दृष्टिबिन भएका व्यक्तिहरू त्यहाँ भर्ना हुन चाह्यो भने त्यहाँ चाहिँ होस्टेलमा बस्न पर्ने अवस्था आयो अथवा बस्न चाहनुभयो भने के कस्ता प्रावधानहरू छन् के कस्ता व्यवस्थाहरू छन् के कस्ता चाहिँ नियमहरू पालना गर्नुपर्ने हुन्छ
1: हामी कहाँ भने 22 विद्यार्थीहरू छन् 22 अब अहिले 2 चाहिँ 12 चाहिँ पास गरेँ भनेपछि 20 हामी कहाँ मैले भने सुविधा चाहिँ
0: जस्तो त्यहाँ भर्ना गर्न चाह्यो भने त्यहाँ बस्न आउन पर्यो भने के कस्ता तपाईँहरूले नियमहरू छ त्यो नियमहरू पालना गर्नु पर्ने
1: अब प्रारम्भिक कक्षाको लागि आउने भने होइन पहिलाको नागरिकता बच्चाको फोटो चाहियो होइन चाहियो अन्य विद्यार्थी माथिल्लो कक्षामा होइन उहाँले चाहिँ तल्लो कक्षामा प्राप्त गरेको चाहिँ शैक्षिक उपलब्धिको प्रमाण पत्र चाहियो होइन त्यो त अहिले इङ्ग्लिस सिस्टम त इङ्ग्लिसबाट नै आउने भयो भयो अब अरू डकुमेन्टहरू त्यही नै भयो अब अरू हामीलाई केही छैन बरु हामीले चाहिँ यहाँ उनीहरूलाई नेपाल सरकार आवासीय खाताको 14 महिनाको 5,000 पनि छ त्यसबाट पर्यो 500 उनीहरूलाई यस्ता दिने गरिन्छ त्यो पाउँछ उनीहरूले आफ्नो लत्ता कपडाहरू आफूलाई चाहिने त्यो लिएर आउनु पर्यो अरू अरू केही ल्याउनु पर्दैन पढाइको लागि भनिहाले हाम्रो पढाउन पाठमा चाहिँ राम्रो छ खानपिन पनि व्यवस्था राम्रो छ होस्टेलमा
0: कतिजना विद्यार्थीहरू त्यहाँ बसेर पढ्न सक्ने वातावरण छ त्यहाँ कतिवटा कोठाहरू छन्
1: हाम्रो क्षमता त आवश्यक रूपमा राख्नु पर्यो भने हामी 25 सक्छौँ
0: हुन्छ हामी कार्यक्रमको निकै अन्ततिर छौँ अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ
1: अहिले तपाईँ ठ्याक्क जोड्नु भएको छ त्यही हो अब अपाङ्गता भएका कुनै पनि अपाङ्गता भएका बालबालिकाहरू आफ्नो घर गाउँ छरछिमेकमा छन् भने यो कार्यक्रम सुन्ने सम्पूर्ण अभिभावकहरू चाहिँ स्वयं विद्यार्थीहरू बालबालिकाहरूले पनि तत्पर आफ्नो छिमेकमा भएको विद्यालयमा गएर सम्पर्क राखेर अलिकति सचेतना गर्नु पर्यो अनि हिजो जस्तो त्यो अवस्था छैन अहिले अपाङ्गता भएकै कारणले चाहिँ कुनै पनि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छैन होला थोरै कठिनाइ होला तर त्यसलाई चाहिँ अब हामीले सङ्घर्ष गर्दै अगाडि बढ्न सकिन्छ त्यही भन्छु सबै जागरण हुनु होला बालबालिकालाई शैक्षिक कार्यक्रमबाट विमुख हुने काम नगरिदिनु होला तपाईँहरूको सानो सहयोगले उनीहरूको चाहिँ जीवन उज्जवल हुन्छ यही अनुरोध गर्छु सबैजनालाई शिक्षामा जोड्नु होला अपाङ्गता भएका बालबालिकाहरू अझै त्यस शिक्षा बिना चाहिँ उनीहरूको जिन्दगी धेरै गाह्रो हुन्छ यही नै भन्छु सबैजनालाई र तपाईँले चाहिँ मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद र सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद
0: धन्यवाद तपाईँको व्यस्त समय र ग्रहण विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद भर्खर तपाईँले सुन्नुभयो श्री आदर्श नमुना माविको सुरत शिक्षक भोजराज पाण्डेसँग गरेको कुराकानी यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ जसको लागि नम्बर रहेको छ 98-76-83-587 यतिन्जेल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै सबैमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो यही अनुशासन पालना गर्न आगामी सत्ता तपाईँलाई भेट्न म आउने नै छु त्यतिन्जेल सम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस् अवस्था नमस्कार।

0: लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: हिमध्य वर्षा भइरहेको छ। दिउँसो भने देशभर मौसम बदली भई हिमाली पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। राति पनि कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान गिग्रान बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले आज र भोलि अति भारी र भारी वर्षाको सम्भावना रहेका 23 जिल्लामा रेड अलर्ट जारी गरेको छ। प्राधिकरणले पाँचथर इलाम झापा सङ्खुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा रेड अलर्ट जारी गरेको हो। प्राधिकरणले निर्देशनमा अति भारी र भारी वर्षाको सम्भावना रहेका 23 जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
2: नेकपा एमाले आज आफ्ना सांसदहरूसँग अन्तर्क्रिया गर्दैछ। संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन भन्दै पार्टीको संसदीय विभागको आयोजनामा बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालयमा सांसदहरूसँग अन्तर्क्रिया गर्न लागि हो। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मार्ग निर्देशन गर्ने बताइएको छ। यस्तै महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्ने र संसद सचिवालयका पूर्व सचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले जनाएको छ। कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहनेछ। प्रतिनिधि सभामा एमालेका 25 सांसद छन् भने राष्ट्रिय सभामा 10 सांसद छन्।
1: आज प्रतिनिधि सभाका दुईवटा समितिका बैठक बस्दैछन्। अर्थ समितिको बैठक अहिले 9:30 बस्ने तय भएको छ। बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरकारवाला संस्थाहरूसँग छलफल गर्ने कार्यसूची छ। बैठकमा नेपाल ब्याङ्कर्स संघ र ब्याङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ। त्यसैगरी कानून न्याय तथा मानवाधिकार समितिको बैठक अहिले 9:00 बस्दैछ। बैठकमा बाल सुधार गृहका बालबालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
4: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सरसफाई अभियान शुरू गरेको हो। सरसफाईको दोस्रो साता हिजो पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सरसफाई गरिएको कोष संचालक परिषद सदस्य समेत रहेका स्थानीय एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभएको छ। शनिबारको सरसफाईको क्रममा दर्शनको लागि भक्तजन लाम लाग्ने चारै ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा सरसफाई गरिएको उहाँले बताउनुभयो। दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, वज्रघर, तिल गंगा र वनकाली क्षेत्रमा पनि सरसफाई गरिएको छ। भोलि पहिलो साउने सोमबार परेको छ। साउन महिनाका हरेक सोमबार हिन्दू महिलाहरू व्रत बसी पशुपतिनाथ लगायत देशभरका शिवालयमा गएर भगवान शिवको पूजा अर्चना गर्ने गर्छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार. इरानले जोर्डनमा गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन्. चारजना घाइते भएको र एकजना बेपत्ता भएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ. चार अमेरिकी सैनिकलाई जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो. अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको परिचय, घटना भएको स्थान तथा आक्रमणसँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरेका छैनन्. राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले गैराती फेरि एकपटक इरानमाथि हवाई आक्रमण गरेको छ. सेन्टकमको विज्ञप्ति अनुसार लगातार आठौं रात गरिएको यी आक्रमणहरूको उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूका लागि खतरा उत्पन्न गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको दावी गरिएको छ. यो घटनाक्रम अमेरिका र इरान बीच पछिल्लो एक सातदेखि तनाव फेरि बढ़िरहेका बेला सार्वजनिक भएको हो. यसैबीच इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा प्रस्तुताले सर्वोच्च नेता मुस्तफा खामेनेईसँग सम्बन्धित नयाँ लिखित सन्देश पढ़ेर सुनाएका छन्, जसमा अमेरिकालाई कहिले नबिर्सने पाठ सिकाइने चेतावनी दिइएको छ. खामेनेईको सन्देशमा सम्झौताको उल्लंघनले फेरि एकपटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको उल्लेख छ. खामेनेईको सन्देशमा अमेरिकाले युद्ध भड़काउने प्रयास गरेमा अहिलेसम्मकै ठूलो क्षति बेहोर्ने चेतावनी समेत दिइएको बीबीसीले जनाएको छ.
2: र अब खेल समाचार. बोकायो साकाको ह्याट्रिक मद्दतमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्डले फिफा विश्वकप फुटबलको तेस्रो स्थान हासिल गरेको छ. आज बिहान मियामी स्टेडियममा भएको सनसनीपूर्ण खेलमा इंग्ल्याण्डले 6-4 गोलको जीत हासिल गरेको हो. मिडफिल्डर डेक्लान राइसको गोलमा इंग्ल्याण्डले तेस्रो मिनटमै अग्रता लिएको थियो. त्यसपछि 18 मिनटमा आजरी कोन्सले गोल गर्दै अग्रता दब्बर बनाए. फरवार्ड बोकायो साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गरेपछि इंग्ल्याण्ड हाफ टाइम अघि नै 4-0 विशाल स्थितिमा पुग्यो. तर फ्रान्सले दोस्रो हाफमा अनपेक्षित पुनरागमन गर्यो. कप्तान किलियन एम्बापेले 48 मिनटमा पहिलो गोल गरे. त्यसको 6 मिनटमा ब्रायन रोली बाराकोलाले गोल गरेपछि खेल 4-2 स्थितिमा आयो. 66 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई 4-3 स्थितिमा पुर्याए. खेल सकिन 3 मिनट बाँकी छँदा इंग्ल्याण्डले पेनाल्टी पायो. बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई 5-3 अग्रता दिलाए. इन्जुरी समयको 6 मिनटमा फ्रान्सका ओस्माने डेम्बेले गोल गरेपछि खेल फेरि 5-4 स्थितिमा पुग्यो. तर त्यसको 2 मिनटपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डलाई 6-4 ऐतिहासिक जीत पक्का गरे. यो नतिजासँगै जारी विश्वकपमा फ्रान्सका कप्तान एम्बापेले कुल 10 गोल गरेका छन्. यससँगै विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा पनि रोचक बनेको छ. यसैबीच आज राति विश्वकप फुटबलको उपाधिको लागि साबिक विजेता अर्जेन्टिना र पूर्व विश्व विजेता स्पेन बीच प्रतिस्पर्धा हुँदैछ. न्यूयर्क स्थित न्यूजर्सी स्टेडियममा नेपाली समय अनुसार राति 12:15 खेल शुरू हुनेछ. शैली र रणनीतिका हिसाबले भिन्न मानेका यी दुई फुटबल महाशक्ति बीचको फाइनललाई यस दशकै प्रतिष्ठित खेलका रूपमा हेरिएको छ.
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
2: पटक पटक अवरूद्ध भएको नारायणगढ़ मोगलिन सड़क सञ्चालनमा बिहान 2 बस र ट्रक ठोकिँदा 26 यात्रु घाइते.
1: देशका अधिकांश भूभागमा आज भारी वर्षाको सम्भावना. विपद जोखिम न्यूनीकरण प्राधिकरणद्वारा 23 जिल्लामा रेड अलर्ट जारी.
2: एमाले आज आफ्ना सांसदसँग संसदीय भूमिका बारे अन्तर्क्रिया गर्दै प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक पनि आज.
1: इरानको आक्रमणमा जोर्डनमा दुई अमेरिकी सैनिक मारिए. एक बेपत्ता कहिले बिर्सन नसक्ने क्षति गराउने इरानको चेतावनी.
2: र फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने.
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो. सन्जु र रविन्द्र विदा हुन्छौं. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Ke chara ho khas tya?
6: Ke chaina bhana na. Nun dekhi sun samakar sampurna samagri ho.
7: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बृसेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली
8: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धन बहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
9: भतिजा एक भाइ काल बहादुर डाँगी,
8: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
9: नाति मनिष डाँगी,
8: जीवन डाँगी, देवर लालबीर डाँगी, देउरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पना तिनीहरू, आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू, चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुक्ले डाँगी, भतिजा भतिजीहरू, तीन भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तिन मिरुल पर्जा रोल्पा,
9: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा तीन भाइ, भान्जी तीन बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा दुई भाइ, भान्जी पुष्पा थापा एक बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै चार भाइ तीन बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाइ भदैनी तीन बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी बोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: यति त राम्रो जिपे ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
11: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
10: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
11: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
10: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
11: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं जीटीई डीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
10: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
11: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
10: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011।
11: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିସ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝ ଦାତ କୁ ଉପଚାର ପନି ଗର୍ଣୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्पा में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक पराश्र शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
7: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
7: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट थीटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरी बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने
7: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अगाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाङ

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
1: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडिखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-478-51-234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98-449-25-627। राम्रो वाला आत्मविश्वास को प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौ क्वीन केयर क्रीम सबैका लागि सधैँका लागि।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095682605
5: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखेघरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखेघरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
9: डाक्टर चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
10: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
7: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, घुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको
10: जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
7: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या।

0: हुने सम्पूर्ण रोगको उपचार।
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
1: हैन, के भाछ र तपाईलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराहे दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा चिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-5-62-367 र मोबाइल नम्बर 98-4-78-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-69 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: जजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्वीन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम, मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-478-51-234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98-439-25-627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: लौ उसो भए, म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15, दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15, दाङ।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने पानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
8: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित वाकिङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: का भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोम बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्याम कुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देवीना डाँगी, नातिनी शेरिसा रोकार, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
2: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
4: खै योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर तिम्रोले सुन्ने काम नहुन्न भने
3: सुक्कै बिर्सेछु। जाऊ जाऊ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
4: हजुर, यदि त तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
5: यति त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
5: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
5: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू: 10 योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
5: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9855742011।
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
7: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
8: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
7: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
8: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
7: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
8: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: ଆଗେ ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଝଣ୍ଟା ତୋ ଚିଷ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଝା ଦାଁତ କୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଝନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्प में जानु निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सात दिन दात र गिजा को संपूर्ण उपचार कर
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
1: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाटा बचाने निःशुल्क दंत चेक दात गरिने दुखी को दात लाई न दुखाई जड़ी बाटा सफा करने दात में तार लगाने भर्ती तथा विदेश जाने हरु का लागी विशेष खाल को दात भरने
1: थप जानकारी का लागी B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड नीमा हल कुमारी बैंक अघाड़ी दांग शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
7: B&B डेंटल क्लिनिक घोराही 15 दांग
8: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यमि मस्तक जरुरी सूचना जुमो बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कटास ओचुदुरी जेउ आउ बेला क वन जंगल ल ने लागिने मस्तज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप ज सक्षम नादि वातावरण मिलेने लख्यता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यमि मस्तक जरुरी सूचना जुमो बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कटास ओचुदुरी जेउ

0: गेजेनुगेको छैल नेलागिनाते जन धने मे खेपा छेती ताउदु हो फोकाई
1: गेछो छान्याला बल्ल नेलागिने कोरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
0: वन जङ्गल सर मेरा आइरिने बानी एमएल एमए हो छान्याला लिउ सोतर पोतर राले पार जगेर हटे
1: सलाई लाइटर सियाउला ने सचाउने चिज राले जा बाङजा र यामा देने पोल गेने या पिटौ चिज र रहिदे वन जङ्गल याल के भबा या
0: पिकनिक वन भोज बाक ने सचाउसु छिन्नी ने नै चाउसु सहिदे कि खनाले वन जङ्गल हो छ छान्नी दैके बानी को चुरोद विधि ओरे बनै कोबा
1: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ले छ अनुगमन दिने व्यवस्था चौसर्गिए
0: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजरे बनाए गेन गेल गेज मेकेमा लागे औलेम लायो के माइए
1: वन जङ्गल छ जुडिसियो घेन बारी ल बाली नाली कुचिउला चिउली झ्याप्रा र सताउँछु छिमी ने चाउसो सहिले खेले
0: वन जङ्गल मेलाकी गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झाकेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी

0: सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
3: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई डाङ।
3: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
3: 98095826605
1: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने
4: फर्म टाउल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो इबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
5: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
4: डान बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
8: होइन के भाछ र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
9: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
10: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
8: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443883
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78 232।
3: भाका भुल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझे बृसेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइकी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
5: भतिजा एक भाइ साल बहादुर डाँगी,
6: भतिजी
4: स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
5: नाति मनिष डाँगी,
4: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
5: आमाजू तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजू खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई भदैनी तीन बहिनी, जेठी दिदी आइटी डागी, भिनाजु भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दीपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908705 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, कि बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: यति त राम्रो जिपे ल्याएर पास भइयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
7: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
6: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
7: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
6: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
7: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
6: हाम्रा विशेषताहरू: 10 योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
7: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
6: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9558 42011।
7: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
8: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। असिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला?
9: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
9: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर हाम्रा सेवाहरू।
9: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 14 1452।
10: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक पराश्र शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
13: आइया मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
9: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
14: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर
12: 08-582-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
4: बी एन्ड बी डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: 我家了，二十八七哦，二十八七哦，完事，别说人家，啊，我这心上面的烦恼吧，我难看，别打扮。
1: ना जी तो ऐरान पारी हो क्यों औले तो जनता तो चीजों खाना पनी दी गई ना दूधे को दूधी कर जा अदात को उपचार पनी गरु पनी जियो अजूरी को दात तो जन बांगो टिंगो जा तो सुनो स्वाउने भागो जा असीधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
2: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाई दाँत निकाल्ने
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 318
2: 9800-95-1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
7: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर

0: उकालो तर्फ घोरा हिदाङ। थप जानकारी का लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070-770।
1: पाप रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
2: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
3: सम्पर्क मोबाइल 98-578-21-105,
2: 98-479-202,
3: 98-095-82-605
2: र 98-10-93-39-40।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: मम्मी, दाजु, के हो, म त खाना खान नि सक्दिन।
6: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
6: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
6: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, पेंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाने निःशुल्क दंत चेक दात गरिने दुखी को दात लाई न दुखाई जड़ी बाट सफा करने दात में तार लगाने भर्ती तथा विदेश जाने का लागि विशेष खालको दात भरिने
6: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
7: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
8: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुओ बेला खिमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो फुरीको दास ओचुदिरी जेऊ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताई आउ ये दिने प्राकृतिक सम्पदा र सखेप्त ज सखेम नादे वातावरण मिले ने लखेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकेनी सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाटी जन धने में खेता छिपी ताऊ होकाई
9: गेचो छालियाला बल्ल मेला की नेपुरा रंगे नौपुरा ले चौसो खेल गिरी
8: वन जंगल सजा मेरा आयुर्वेदानी

0: 93 MHz. जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु पुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा दुई बस र एक ट्रक ठोकिँदा 30 जना घाइते, खोटाङमा बाढ़ीले बगाउँदा 2 जनाको मृत्यु।
0: देशका विभिन्न नदीनालामा आकस्मिक बाढ़ीको जोखिम, पानीको बाह बढ़ीसँगै कोशी ब्यारेजका 25 ढोका खोलियो।
1: प्रदेश सरकारलाई प्रतिपक्ष विहीन बनाउन नहुने कांग्रेस सभापति थापाको भनाई, नयाँ समीकरण बनाउन अघि बैठक बोलाउन नेकपाका वरिष्ठ नेता खनालको माग।
0: इरानको आक्रमणमा जोर्डनमा 2 अमेरिकी सैनिक मारिए, एक बेपत्ता कहिले बिर्सन नसक्ने क्षति गराउने इरानको चेतावनी।
1: र फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र जेट फिल प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नारायणगढ मुगलिन सड़क अन्तर्गत जलबिरेमा आज बिहान 2 बस र एउटा ट्रक एक आपसमा ठोकिँदा 30 जना घाइते भएका छन्। 1 जनाको अवस्था गम्भीर छ। नारायणगढ़बाट मुगलिनतर्फ आउँदै गरेको बसले सोही दिशातर्फ आउँदै गरेको ट्रकलाई उछिने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोकिँदा उनीहरू घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते मध्ये 21 जनाको चितवन मेडिकल कलेज र 9 जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सड़कमा रोकिएका सवारी साधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्। बिहान करिब 7:15 काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 03001/0505 नम्बरको बस, सर्नैबाट काठमाडौँतर्फ आउँदै गरेको मध्य प्रदेश 03002/732 नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश 03001/1671 नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन्।
1: अविरल वर्षापछि आएको खोलाको भेलले बगाउँदा खोटाङमा 2 जनाको मृत्यु भएको छ। दिगतेल रूपाखोट मजुवागढी नगरपालिका 6 नेर्पा स्थित काली खोलाले बगाउँदा 43 वर्षीय शान्ता राईको मृत्यु भएको छ। यस्तै केपिलासगढ़ी गाउँपालिका 4 गौरी गाउँ स्थित गाईखुरे खहरे खोल्सीले बगाउँदा सोही ठाउँका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको छ। दुवै घटनामा प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
0: सुनसरी स्थित सप्तकोशी नदीमा पानीको बाह बढ़ेपछि 25 ढोका खोलिएको छ। पानीको सतह 1,87,210 क्युसेक पुगेपछि 56 मध्ये 25 ढोका खोलिएको हो। पानी बाह बढ़न थालेपछि कोशी ब्यारेजमा गैरातीदेखि नै खतराको साइरन बजाइएको छ। पानीको बाह बढ़ेर अझ जोखिमको अवस्था आएमा कोशी ब्यारेजका थप ढोकाहरू क्रमशः खोलिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। तर पछिल्लो अवस्थामा पानीको बहाव 1,76,305 क्युसेक मापन भएको छ। माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेकाले पानीको बहाव फेरि तीव्र रूपमा बढ़ने आकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
1: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले छापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, कुन्मी, पाल्पा, अर्घखाँची, प्युठान, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदीले पानी बाढ़ीको जोखिम बढ़ाउने बताएको हो। विभागका अनुसार कोशी, नारायणी, बागमती कर्णाली महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई कमला बबाही पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिम हाल भने खतराको रेखाभन्दा तल छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीस जिल्लामा आज र भोलि मुसुलधारे वर्षा हुने भएकोले सचेत रहन अनुरोध गरेको छ। विभिन्न राजमार्गहरूमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ। प्राधिकरणले मनसुनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको जनाएको छ। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारको लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको जनाएको हो। जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारको लागि काठमाडौँ इटहरी भैरवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनु भएको हो।
0: नेपाली कंग्रेसका सभापति गगन थापाले प्रदेशमा प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुरूप नहुने बताउनु भएको छ। आज बिहान ललितपुरमा आयोजित नयाँ पुस्तासँग नेपाली कंग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा थापाले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनु भएको हो। थापाले सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट बाहिर निस्कनुपर्ने भन्दै पार्टीले आफ्ना स्थापित मूल्य मान्यता र सिद्धान्तमा कहिले सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता जगन्नाथ खनालले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नु अघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्ने माग गर्नुभएको छ। प्रदेशमा समीकरण फेरिन लागेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै खनालले यो जटिल अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्ने उल्लेख गर्नुभएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टीले दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाउनु पर्ने भन्दै केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तलामा आज 1900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छपाल सुनको मूल्य 2,84,000 र त्यति नै परिमाणको चाँदीको भाव 4,240 रूपियाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 51 सुन 4,031 र चाँदी 56 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डनमा गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन्। चारजना घाइते भएको र एकजना बेपत्ता भएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ। चार अमेरिकी सैनिकलाई जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको परिचय, घटना भएको स्थान तथा आक्रमणसँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरेका छैनन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले गैराती फेरि एकपटक इरानमाथि हवाई आक्रमण गरेको छ। सेन्टकमको विज्ञप्ति अनुसार लगातार 8 रात गरिएको यो आक्रमणको उद्देश्य होर्मज लगायतका होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूका लागि खतरा उत्पन्न गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको दावी गरिएको छ। यो घटनाक्रम अमेरिका र इरान बीच पछिल्लो एक सातादेखि तनाव फेरि बढ़िरहेका बेला सार्वजनिक भएको हो। यसैबीच इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा प्रस्तोताले सर्वोच्च नेता मुज्तबा खामेनेईसँग सम्बन्धित नयाँ लिखित सन्देश पढ़ेर सुनाएका छन् जसमा अमेरिकालाई कहिल्यै नबिर्सने पारसिकै नै चेतावनी दिइएको छ। खामेनेईको सन्देशमा सम्झौताको उल्लंघनले फेरि एकपटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको उल्लेख छ। खामेनेईको सन्देशमा अमेरिकाले युद्ध भड़काउने प्रयास गरेमा अहिलेसम्मकै ठूलो क्षति बेहोर्ने चेतावनी दिइएको बीबीसीले जनाएको छ।
1: र अब खेल समाचार। बोकायो साकाको ह्याट्रिक मदतमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्डले फिफा विश्वकप फुटबलको तेस्रो स्थान हासिल गरेको छ। आज बिहान मियामी स्टेडियममा भएको सनसनीपूर्ण खेलमा इंग्ल्याण्डले 6-4 गोलको जित हासिल गरेको हो। मिडफिल्डर डेक्लान राइसको गोलमा इंग्ल्याण्डले तेस्रो मिनटमा अग्रता लिएको थियो। त्यसपछि 18 मिनटमा एजरी कोन्साले गोल गर्दै अग्रता दोब्बर बनाए। फरवार्ड बोकायो साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गरेपछि इंग्ल्याण्ड हाफ टाइम अघि नै 4-0 विशाल स्थितिमा पुग्यो। तर फ्रान्सले दोस्रो हाफमा अनपेक्षित पुनरागमन गर्यो। कप्तान केलियन एम्बापेले 48 मिनटमा पहिलो गोल गरे। त्यसको 6 मिनटमा ब्रायनली बाराकोलाले गोल गरेपछि खेल 4-2 को स्थितिमा आयो। 66 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई 4-3 को स्थितिमा पुर्याए। खेल सकिन 3 मिनट बाँकी छँदा इंग्ल्याण्डले पेनाल्टी पायो। बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई 5-3 अग्रता दिलाए। इन्जुरी समयको 6 मिनटमा फ्रान्सका ओस्माने डेम्बेलेले गोल गरेपछि खेल फेरि 5-4 को स्थितिमा पुग्यो। तर त्यसको 2 मिनटपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डको 6-4 ऐतिहासिक जित पक्का गरे। यो जितसँगै जारी विश्वकप फुटबलमा फ्रान्सका कप्तान एम्बापेले कुल 10 गोल गरेका छन्। यससँगै विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा पनि रोचक बनेको छ। यसैबीच आज राति विश्वकप फुटबलको उपाधिको लागि साबिक विजेता अर्जेन्टिना र पूर्व विश्व विजेता स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। न्यूयर्क स्थित न्यू जर्सी स्टेडियममा नेपाली समयअनुसार राति 12:15 खेल शुरू हुनेछ। शैली र रणनीतिका हिसाबले भिन्न मानिएका यी दुई फुटबल महाशक्ति बीचको फाइनललाई यस दशकै प्रतिष्ठित खेलका रूपमा हेरिएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नारायणगढ़ मोकलिन सड़क खण्डमा 2 बस र 1 ट्रक ठोकिँदा 30 घाइते। खोटाङमा बाढ़ीले बगाउँदा 2 मृत्यु।
0: देशका विभिन्न नदी नालामा आकस्मिक बाढ़ीको जोखिम। पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 25 ढोका खोलियो।
1: प्रदेश सरकारलाई प्रतिपक्षी विहीन बनाउन नहुने कांग्रेस सभापति थापाको भनाई। नयाँ समीकरण बनाउन अघि बैठक बोलाउन नेकपाका वरिष्ठ नेता खनालको माग।
0: इरानको आक्रमणमा जोर्डनमा 2 अमेरिकी सैनिक मारिए। एक विपत्ता कहिल्यै बिर्सन नसक्ने क्षति गराउने इरानको चेतावनी।
1: र फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: को लागी सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: यो दाँती तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओगोतिरी जेउ बेला सुनो भुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्पा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख
10: वन
9: जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए छानेला लिउसोकर पोतरालाई पार्दगे हटाई
10: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा ढेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
9: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बारी पो चुरोद विधि ओरेको नै कोबाजेन
10: लान्थार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
9: गेसो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम एल गेज निके नलाए औले लायो के लाइए
10: वन जङ्गल जुडिसी घेन बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिने ने चाउसो सहीले के खेले यहाँ
9: वन जङ्गल मेला दिगेमाइए मेला
10: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो
2: अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुखाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
5: खैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
6: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
6: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
7: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
7: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-563-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
8: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
8: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
8: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
8: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
10: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
10: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
11: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
10: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
10: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
11: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
10: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ। कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट

0: का लागि हामी सबै लागौ
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
2: सबैजना जुटेर
0: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं याद राखौं तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: लु ज्याको, यसरी धूप बत्ती गर्दैमा तरुणी फकिने भए तेरो चारवटी आमा भइसक्थ्यो। काममा ध्यान दे।
1: ल ल, ध्यान ध्यान धेरै मन्त्र फुकिरहनु पर्दैन।
2: ओहो, बुरा बन परिसक्यो।

0: च्याटको जमानामा लभ लेटर पठाउने तिमी?
1: अब त्यही टाइपको मान्छे पऱ्यो कि अन्त
2: चुनाको बिन्दौनी जीव हुन्छ धुपती नेपालको त यसको पो आएछ।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दादामा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा चाहिँ छैन कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर युवराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705171 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: 3 MHz.
1: त्यो दाँत त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9905-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, पेंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखे को दात लाई न दुखाई जड़ी बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भर्ने
2: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड लिमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
9: B&B डेंटल क्लिनिक घोराही 15 दाम
0: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना जुओ बेला खेमरिदे गरम अगोदरी जेउ बेला सुनो फुरिगत अचुदरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाभि वातावरण मिलेने लख्यता असर केने रि मूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल भे लागिने सज जिमी बिमी लापरवाही सुनो चाउस खेलगेमा दुख जिंदगी को ठेल नीला की नाटी जन धनी में खेपा छिपी ताऊ वो होकाई
10: ये छोटे याना बोलना नीला की ने पूरा रंग दे नव पूरा आले चाव से खेल की दुई
0: बंद जंगल सोगो मेरा आज मेरी बाली एमएलओ एमएलओ सोचाने लाली उसो कर पुत्र राले पार जगे रहते ही
10: सलाई लाइटर सियाला मैं सोचाने चीज राले जब बंगजारो यामा देने पोला गिने या इतने चीज राले दे बंद जंगल याल के बाबा या
0: पिकनिक बंद बोझ बाको मैं सोचांसु छिन्नी नेले चाव सोसाई देगी खेनाई बंद जंगल उसो सामने देगी बाली को चुरोद विधि ओरे को नहीं कुबा
10: नान्थर नामलो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने होमे धालेच अनुगमन दिने व्यवस्था चाउसन गिदुए
0: गेछो छामेला खोरेल चाउसी पोलिए होइदे तरिम गाई गेजम हेके लाइजु अब नजिरे बनाई गेम येल गेजम हेके नालाये औलेम नायो के नाइये
10: वन जंगल स जुडिसियो गेंगबारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिने ने चाउसो सैले के खेले या
0: वन जंगल मेला दुगे माइये ने अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डान बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578121105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।

0: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 9848 57 569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
4: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
3: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
4: लौ उसो भए म सामान लिन गइहाले
3: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858 30504
3: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
7: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: लु ज्याको, यसरी धूप बत्ती गर्दैमा तरुणी फकिने भए तेरो चारवटी आमा भइसक्थ्यो। काममा ध्यान दे।
1: ल ल, बिहान बिहान धेरै मन्त्र खुइराख्नु पर्दैन।
2: ओहो, बुरा भन् परिसक्यो।

0: च्याटको जमानामा लभ लेटर पठाउने तिमी?
1: अब त्यही टाइपको मान्छे पऱ्यो कि अब
2: चुजाको बिन्दाउने जिउ वन छ्या धुपत्तीको नेपालो त यसको पो आएछ।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर र

0: 86697
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858822275
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छत में बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोन को प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
1: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा

0: भएका हुन्। अविरल वर्षापछि आएको खोलाको भेलले बगाउँदा खोटाङमा दुईजनाको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मजुवा गढी नगरपालिका छ नेर्पा स्थित काली खोलाले बगाउँदा 43 वर्षीय शान्त राईको मृत्यु भएको हो। यस्तै कोपिलास गढी गाउँपालिका 4 गौरी गाउँ स्थित गाईखुरे खहरे खोल्सीले बगाउँदा सोही ठाउँका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको छ। दुवै घटनामा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढा थोकीले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितौन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, त्यस्तै रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदीले बाढ़ीको जोखिम बढ़ाउने बताइएको छ। विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिम हाल रेखाभन्दा तल छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 23 जिल्लामा आज र भोलि मुसलधारे वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा प्रतिपक्ष विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनु भएको छ। आज बिहान ललितपुरमा आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा थापाले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्ष विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनु भएको हो। सभापति थापाले सत्ता र शक्ति नै सबै थोको भन्ने सोचबाट बाहिर निस्कनुपर्ने भन्दै पार्टीले आफ्नो स्थापित मूल्य मान्यता र सिद्धान्तमा कहिल्यै पनि सम्झौता गर्नु नहुने उल्लेख गर्नुभयो। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नु अघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन माग गर्नुभएको छ। प्रदेशमा समीकरण फेरि नलागेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै खनालले यो जटिल अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाउनु पर्ने उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाउनु पर्ने भन्दै केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्दै जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढ्नुपर्ने बताउनु भएको हो। र नेपाली बजारमा आज सुन चाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा आज 1900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाला सुनको मूल्य 2,84,000 र त्यति नै परिमाणको सेतो धातुको भाव 4,240 निर्धारण भएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बृसेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू

दुई राम सी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।

0: 98578 43123, 98478 07
1: पाप रोग एंड स्किन केयर सेंटर प्राली प्राथमिक चोक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही दाउ संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुध

तपाईँलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाइमा। अब भने म तपाईँको लागि क्वेसन राख्छु, तपाईँले क्वेसनलाई ध्यान दिएर सुन्नुहोला अनि तपाईँले उक्त क्वेसनको जवाब दिन होला दिनुहोला। म तपाईँलाई आग्रह गर्छु, क्वेसन भने सुन्नुहोला ध्यान दिएर। क्वेसन तपाईँको लागि

0: मेरोमाया हाई हाई यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ। मेरो माया हाई हाई छ गीतको बोलमा हैन महिलाको आवाज कसको रहेको छ त गायिकाको आवाज कसको छ तपाईले भन्नु पर्ने हुन्छ। गायिकाको नाम भन्नु होला आजको विषयमा गायिकाको नाम भन्नलाई आउनु होला जसको लागि 97 45 99 36 20 मेरो माया हाई हाई छ है त मेरो माया हाई हाई छ गीतको गायिकाको नाम भन्नलाई आउनु होला आजको विषयमा। हामीले क्वेशन लिएर आइसकेका छौ 97 45 99 36 20 को लाइन भएर आउन सक्नुहुनेछ आजको विषयमा। तपाईले आइसकेपछि आज केही गर्नु पर्दैन मात्र गायिकाको नाम भन्न सक्नुहुनेछ आजको विषयमा है। मेरो माया हाई हाई छ होइन तपाईँको माया हाई हाई हुनुहुन्छ कि हुनुहुन्न त भनेर फेरि नभनौ होइन मेरो माया हाई हाई छ है त तपाईँलाई फेरि पनि स्वागत छ। म तपाईँलाई आग्रह गर्छु कि आज तपाईँले मेरो माया हाई हाई छ गीतको गायिकाको नाम को हुनुहुन्छ त है त गायिकाको नाम भन्नुपर्ने हुन्छ तपाईँले आजको विषयमा गायिकाको नाम के हो तपाईँले भन्नुपर्ने हुन्छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको विषयमा। गायिकाको नाम कसको रहेको छ तपाईँहरूले भन्नुपर्ने हुन्छ। यतिखेरको समयमा पहिलो साथी नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: म गोर्खा अजुरकोटबाट मुना घिमिरे कान्छी हो भन्नु पर्छ है।
0: गोर्खा कुन ठाउँबाट भन्नुभयो? गोर्खाबाट होइन
1: हजुर गोर्खा हजुरकोट गाउँपालिकाबाट।
0: हजुरकोट गाउँपालिकाबाट मुना घिमिरे कान्छी होइन?
1: हजुर हजुर।
0: कसको कान्छी होला मुनाजी फेरि?
1: खै कसको कान्छी हो कान्छी हो बुवामाको कान्छी फेरि होला भन्नु पर्छ दिदी।
0: बुवामाको मदनको कान्छी होला नि त मदन कहाँ हुनुहुन्छ त कहाँ हुनुहुन्छ
1: मलाई के थाहा हो दिदी।
0: ओहो नि थाहै छैन होइन?
1: हजुर हजुर मलाई थाहा छैन क्या।
0: अनि के छ हाम्रो मुनाजीको हालखबर?
1: सबै ठिकै छ यतातिर पानी आइरहेको अवस्था छ रोपाई चल्दैछ
0: पानी आइराखेको छ यतातिर पनि त्यस्तै त्यस्तै भनौँ क्यारे पानी परिरहेको छ कुनै बेलामा होइन?
1: हजुर हजुर बर्खाको बेला हो नि त
0: बर्खाको समयमा पानी नपरेर अब कहिले पो पर्छ र होइन बर्खाको समय त भयो होइन पानी त आइरहेको छ। अनि खाजा नास्ता खानु भयो कि भएन?
1: भएको छैन है दिदी। अनि हजुरहरूको भयो?
0: मेरो भएको छैन क्यार अब एकैछिनपछि हुन्छ हाम्रो पनि मोनाजीको भएको छैन भने यतातिर आउनु होला तर भइसक्यो भन्नुभएको छ होइन?
1: मेरो भएको छैन दिदी त्यहाँ आउन त दुई तिन दिन लाग्छ मलाई।
0: भएको छैन भनेपछि दुई तिन दिन लगाएर भए पनि यता रोल्पातिर आउनु पर्यो क्या
1: कुनै समयमा टाइम मिल्यो भने आउनु पर्ला है फेरि।
0: ल हुन्छ कुनै समयमा टाइम मिलाएसम्म नभएर मिलेसम्म आउनु होला तपाईँले टाइम मिलाएरै आउनु होला है।
1: हस् हजुर हस्
0: ल त हुन्छ कार्यक्रममा आउनु भएको छ। अनि आज मेरो माया हाई हाई छ गीतको बोल छ क्यारे क्लिप्स भनी र उक्त गीतमा गायिकाको नाम के हो भन्नुहोस्?
1: म चाहिँ गायक खेमसेन्चरी गायिका देवी घरती मगर भन्छ है।
0: गायिका देवी घरती मगर भन्नुहुन्छ?
1: हजुर हजुर
0: साँच्ची नै हो?
1: म चाहिँ यही भन्छु है।
0: यसै मल्ला गरौँ त?
1: हस् हुन्छ।
0: फेरि नमिल्न पनि सक्छ नि?
1: मिले पनि नमिले पनि यही हो भन्छ है म चाहिँ।
0: यही नै हो भन्नुहुन्छ होइन?
1: हजुर हजुर।
0: ल त हुन्छ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्ने छौँ अहिलेको लागि साथीहरूलाई सम्झौँ।
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद।
1: अनि आज टेक्निसियनमा को हुनुहुन्छ?
0: टेक्निसियनमा पनि म आफै नै छु ल।
1: ए फेरि पनि तपाईँकै लागि
0: धन्यवाद।
1: अनि मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्कार दिदी।
0: नमस्कार। यतिखेरको समयमा मुना घिमिरे कान्छी कान्छी त मदन के कान्छी होला ग्यार होइन र मुना घिमिरे आउनु भएको थियो उहाँले देवी घरती भन्नुभएको छ मिल्छ या मिल्दैन हामी कार्यक्रमको अन्तिममा भन्नेछौँ। अर्को साथी नमस्कार हजुर।
2: हजुर दिदी नमस्ते।
0: नमस्ते कुन्ठाबाट बोल्दै हुनुहुन्छ? सुन्छ हरि गाउँपालिकाबाट शर्मिला मगर तपाईँलाई त फेरि कसले जिस्कायो जिस्कायो होइन अनि के छ हाम्रो शर्मिलाको हाल खबर
1: एकदम ठिक छ भन्नुपर्छ तपाईँहरू के छ सुनाउनु
0: हाम्रो पनि ठिकै छ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्छ कोडा रोप्दै हुनुहुन्छ होइन एक्लै एक्लै नरोप्नु होला कि हामीलाई पनि बोलाउनुहोस् न कुनै दिन त
1: हुन्छ भोलितिर आउनु होला
0: तपाईँले बोलाउनु भयो भने त हामी पनि आउँछौ नि त अलिकति सहयोग गर्न क्या अनि आज सहभागी जनाउनु भएको छ क्वेसन सुन्नु भएको छ सुन्नु भएको छ भने गायिकाको नाम भन्नुहोस् भयो एलिना चौहान भन्नुहुन्छ साँच्चीकै हो प्रयास मात्र भन्नुहुन्छ लौ त हुन्छ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्नेछौँ अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
1: हुन्छ फर्स्टमा तपाईँलाई अनि प्राविधिकमा बस्नुभएको मिसलाई अनि मैसँगै भन्नुहुने मनिषा मगर साई प्रदीप मगर राधिका मगर सुनिया मगर
0: नमस्कार यतिखेरको समयमा शर्मिला आउनु भएको थियो सुन्छ हरि गाउँपालिकाबाट उहाँले के भन्नुभएको छ त एलिना नभएर मेलिना चौहान भन्नुभएको छ ग्यारे होइन र हाम्रो आउनु भएको थियो यो गोर्खाबाट मुना घिमिरे उहाँले देवी घरती भन्नुभएको छ भने हाम्रो शर्मिलाले एलिना चौहान भन्नुभएको छ मिल्छ या मिल्दैन हामी अन्तिममा भन्छौँ है त मलाई टिकटक लाइभमा धेरैजनाले जन्म घर कता हो भन्दै हुनुहुन्छ हामी रोल्पामै हो होइन म तपाईँलाई जानकारी गराएँ मेरो जन्म घर पनि रोल्पा होइन र मेरो कर्मथलो पनि रोल्पातिरै हो है म तपाईँलाई जनाए यो चाहिँ जानकारी दिएका अरे होइन 97 45 99 36 20 है त 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ सहभागिता जनाउनु भयो भने हामी आज तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौँ र आज केही पनि गर्नु पर्दैन तपाईँसँग हामी धेरै होइन 2 मिनट जति बोल्छौँ त्योभन्दा धेरै बोल्न सक्दैनौ आजको विषयमा हामी क्वेसन लिएर आएका छौँ मेरो माया हाई हाई छ त्यो यो गीतको बोलमा होइन गायिकाको नाम कसको रहेको हो गायिका कसको रहेको छ गायिकाको आवाज तपाईँले भन्नुपर्ने हुन्छ गायिकाको नाम के हो त तपाईँलाई थाहा छ भने फोन डायल गरिहाल्नुहोस् है त 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाइमा है 97 47 99 36 20 को लाइन भएर सहभागी जनाउनु भयो भने आज हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ है त अब भने म अर्को गीत राख्छु त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

जिकट पछि तपाईलाई फेरि पनि स्वागत छ। एक बारको जिन्दगीमा कमाउन पनि पर्छ रमाउन पनि पर्छ है त। यो गीत बसी तपाईलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 26। मेरो माया हाई हाई छ गीतमा गायिकाको आवाज कसको रहेको छ त तपाईँले भन्नुपर्ने हुन्छ। आजको अवसरमा मलाई टिकटक लाइनमा पनि हेर्न सक्नुहुनेछ। तेजेन्द्रा डट प्रिया सर्च गरे पनि भेटिहाल्छ। प्रिया डट तेजेन्द्रा सर्च गरे पनि तपाईँले जहाँबाट पनि भेटाउन सक्नुहुनेछ है त। आजको वसाईमा 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। र मलाई टिकटक लाइभमा ज जसले फलो गर्नु भएको छ एकछिन पछि तपाईँहरूले फलो ब्याक पाउनुहुनेछ है त। किनकि मलाई माया गर्ने साथीहरू हुनुहुन्छ होइन, फलो ब्याक नदिएर फेरि कामै चल्दैन। त्यसै कारणले गर्दा तपाईँहरू एकछिन पछि तपाईँहरूले ढुक्क भएर बस्नुहोस्, म तपाईँहरूलाई फलो ब्याक त दिने नै छु है त। तपाईँहरूले भन्नु पर्दैन तपाईँको माझमा मैले एक बारको जिन्दगीमा भन्ने गीत राखिसकेको छु। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 टोपेन्द्र भन्ने मान्छे कहाँबाट हुनुहुन्छ। तपाईँ नाटक गरे जस्तो भन्नुहुन्छ, मैले नाटक गरेका छैन। तपाईँले प्रोग्राम सुन्नु भएको छ कि छैन, तपाईँ मेरो आवाज सुन्नु भएको छ भने मैले नाटक गरे होइन होला होइन। तपाईँ मेरो आवाज सुन्नु भएको छैन, कुनै अरूको आवाज सुन्नु भएको छ भने चाहिँ मैले नाटक गरे नै हुन सक्छ होइन। तपाईँ मान्छे खराब पनि हुन सक्छ होइन, तपाईँ अलिकति खराब हुनुहुन्छ जस्तो लाग्यो मलाई तोपेन्द्रजी। त्यसै कारणले गर्दा अन्यथा कमेन्ट चाहिँ नगर्नु होला, तपाईँ आँखा हेर्नुहोस् होइन राम्रोसँग। मैले नराम्रो मान्छेलाई नराम्रै मान्छु, राम्रो मान्छेलाई राम्रो मान्छु। त्यसै कारणले गर्दा अन्यथा कमेन्ट नछोड्नु होला तोपेन्द्रजी। म तपाईँलाई आग्रह गर्छु 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउन सक्नुहुनेछ। सहभागी जनाइसकेपछि आज हामी तपाईँसँग कुराकानी गर्नेछौ है त। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। खै त साथीहरू कहाँ हराउनु भयो, यसरी हराउन त भएन का। अब म अर्को गीत राख्छु, माझी दाई गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। तपाईँलाई फेरि पनि माझीलाई भन्ने गीत राखिसकेका छु। हेर्नुहोस् न, मैले भित्राउँछु भन्दै थिएँ साथीलाई, तर के गर्नु, फोन काटेर जानुभयो। जब मैले साथीलाई भित्राउँछु भन्छु नि, तब मात्र फोन लाइन नभएर काट्नुहुन्छ, होइन? मैले गीत राखेँ भनेपछि फेरि फोन डायल गर्नुहुन्छ। यस्तो काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। मैले तपाईँलाई भित्राउँछु होलमा नराखौँ भन्ने हिसाबले, तपाईँलाई म भित्राउँछु भन्ने हिसाबले चाहिँ गीत एकदमै थोरै मात्रामा राखिदिएको हुन्छु, तर पनि तपाईँहरू फोन काटेर जानुहुन्छ। अब तपाईँले फोन काटेर जानुहुन्छ भने त म त के नै भन्न सक्छु र, होइन? 97 42 96 20 को लाइन भएर सहभागी जनाउनु होला। सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ आजको बसाइमा। सहभागिता जनाउनु होला यतिखेरको समयमा। मलाई नभएर हेर्दै हुनुहुन्छ 53 जना, यति भन्न पनि गाह्रो हुन्छ कुनै बेलामा। अर्को साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर।
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। गुण्ठाबाट को बोल्दै हुनुहुन्छ? सिल्लासँग सुन्छ हरिबाट अमृता गुरुङ, होइन?
1: हजुर।
0: गुरुङनीको जस्तो आज निकै आएको छ त, होइन?
1: हजुर।
0: अनि के छ त हाम्रो गुरुङनीको हालखबर?
1: अब के हुनु र, गुरुङनीको हालखबर एकदमै पनि ठिकै छ। बरु हजुरको के कस्तो छ?
0: मेरो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यतिखेरको समयमा फोटो भ्यू निकाल्दै अनि रेडियो सुन्दै अनि फोन डायल गरेको, ठ्याक्कै फोन पनि लाग्यो भन्दै
0: रेडियो सुन्दै कोडाको बिउ झिक्दै, होइन?
1: हजुर।
0: अनि खाजा नास्ता खानु भयो कि भएन?

0: के पो पठाउनु भएको छ?
1: अब के पठाउनु ल के पठाउनु र जे छ त्यही नै पठाइदिएछु अरे, मैले जे खाएको छु त्यही नै पठाइदिएछु भन मैले।
0: ए तपाईँले जे खानु भएको छ त्यही नै पठाउनु भएको छ होइन?
1: हजुर।
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आजको क्वेसन सुन्नु भएको छ कि भएको छैन? ल त हुन्छ, झट्टर भयो भने हान्नु त फोर एघार त होइन? ल हुन्छ, गायिकाको नाम के भन्नुहुन्छ?
1: म चाहिँ मेलिना राई भन्छ।
0: मेलिना राई भन्नुहुन्छ?
1: हजुर।
0: मिल्छ त?
1: अब कहीँ मिले पनि नमिले पनि म चाहिँ यही नै भन्छु है।
0: मिले पनि नमिले पनि यही नै भन्नुहुन्छ होइन?
1: हजुर।
0: कार्यक्रम आउनुभयो, तपाईँले दिनुभएको जवाफ मिल्छ या मिल्दैन हामी एकछिन पछि भन्नेछौँ। अहिलेको लागि साथीलाई सम्झिनु
1: यतिखेरको सालमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बस्दामा छ त्यहाँ सम्पूर्णलाई सम्झिँदै दिन्छु। नमस्ते।
0: नमस्ते। यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। अन्तिम चरणमा आइसकेका छौँ है, 2:53 भन्दा पनि 50 मिनट गएको छ। अर्को साथी नमस्कार। हजुर, फोन कलको साथी नमस्कार। यसरी आउने तपाईँको आवाज सुनिरहेको छ, तर तपाईँ बोल्ने काम गर्नुहोला। फोन दायल गरिसकेपछि म नम्बर वाचन गर्छु यहाँबाट को हुनुहुन्छ भाइ मिस कल हान्ने, अनि फोन डायल गरेर काट्ने काम नगर्नुहोला। 97 4 98 83 83 791 रहेको छ यो नम्बर है, 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। हामी प्रत्येक दिन आउने गर्दछौँ हप्ताको सातै बार, र हामी टिकटक लाइफमा पनि केही समस्या नभएसम्म हामी टिकटक लाइफमा आउने गर्छौँ 2:15 म तपाईँलाई आग्रह गरे। अर्को साथी आउनु भएको थियो, उहाँले पनि निस्कल नै हान्नुभयो, म उहाँको नम्बर वाचन गरे 98 6 86 272 69 नम्बर रहेको छ है। त तपाईँले मिस्कल हान्ने काम नगर्नुहोला, अनि फोन डायल गरिसकेपछि काट्ने काम नगर्नुहोला, नत्र भने तपाईँको नम्बर यहाँबाट वाचन हुने गर्छ है। त 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। 2:52 गइसकेको छ, अब हामी करिब 2 मिनट रहन्छौँ। 2 मिनटसम्म तपाईँ आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ, नत्र हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है। त आजको बसाइमा कसको आवाज रहेको छ त तपाईँले हामीलाई दिनुभएको छ? गोर्खा अजुरकोटबाट आउनु भएको थियो मुना घिमिरे, उहाँले दिनुभएको छ देवी घरती। त्यसै गरी हाम्रो शर्मिला आउनु भएको थियो, उहाँले दिनुभएको छ मेलिना चौहान। अनि त्यसै गरी सुनसहरी गाउँपालिकाबाट आउनु भएको थियो, तर ठ्याक्क नाम थाहा भएन, गुरुङले आउनु भएको थियो, उहाँले एलिना राई नभएर मेलिना राई भन्नुभएको छ, मिल्छ या मिल्दैन। अब अन्तिममा भन्छु, साथी आउनु भएको थियो, उहाँले नै मिस कल गरेरै जानुभयो होइन, 69 6 86 272 69 यही नम्बरबाट मिस कल हानिराख्नुहुन्छ त, खै त किन मिस कल हान्नुभयो होइन? 98 66 24 72 93 यो नम्बर बाट पनि मिस्कल आएको छ। म तपाईँलाई आग्रह गरे कि तपाईँले फोन डायल गरिसकेपछि हामीसँग बोल्नुहोला होइन, मिस्कल हान्ने काम नगर्नुहोला। आजको हामी अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। आजको बसाइमा मेरो माया हाई हाई छ भन्ने गीतको बलमा गायिकाको नाम कसको रहेको छ त म तपाईँलाई जानकारी गराउँछु। मुना घिमिरेले दिनुभएको जवाब एकदमै सही छ, देवी घरती भन्नुभएको थियो, उहाँले दिनुभएको जवाब सही छ। अब भने हामी मेरो माया हाई हाई छ भन्ने गीतलाई राख्दै यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। तिनजेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागी जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु। टिकटक लाइफमा पनि अन्तिमसम्म सुन्नुभयो तपाईँलाई।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा बढ़ी बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी,
0: सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने बैंकर्सहरूको सुझाव, वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा जोड़,
1: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ़्यो, 27 करोड़ भन्दा बढ़ी राजस्व संकलन, औद्योगिक क्षेत्रको 46 करोड़ बक्यौता राज्यको उसमा,
0: भारतको जम्मू कश्मीरमा बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु, 7 जना बेपत्ता, आगामी 3 दिनसम्म भारी वर्षाको चेतावनी,
1: र तेस्रो तथा अन्तिम एक दिवसीयमा आज भारत र इंग्ल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपालका बाल सुधार गृहहरूमा क्षमता भन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बोढ़ाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढाले बताउनुभयो।
3: बाल सुधार गृह रहेका विद्यालयको अनुमन्त्रालयले चाहिँ शिक्षा खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 वटा बाल सुधार गृह मध्ये जम्मा 4 वटा बाल सुधार गृह मात्रै स्कूलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकाल अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बालबालिकाको त्यहाँभित्र कुनै बालबालिका अकस्मात मृत्यु हुन पुगेको तालुक निकायको सूचना दिनुपर्ने र उहाँको परिवारमा चाहिँ संशोधन दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थापन क्षमता गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
0: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि हाल 1195 जना बाल बालिका आश्रित छन्। गत वर्षको आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बाल बालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुढाले बताउनुभयो। बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुराना सरकारी भवन र कारागारकै संरचना प्रयोग भइरहेको प्रवक्ता बुढाले जानकारी दिनुभयो।
3: अहिले 1085 को संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1155 करिब 1200 बाल बालिका यसमा रहेको छ। संख्या त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजी आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आत्मकुशी भएका बाल बालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बाल बालिकाहरू अझै फर्किन चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या चाहिँ 18 वर्ष माथिको छ भने आधा संख्या चाहिँ 18 वर्ष मुनिको छ।
0: हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकालटारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत बैठकमा उहाँले जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र शिक्षामूलक तालिमका कार्यक्रमलाई पनि क्रमशः विस्तार गर्दै लगेको जनाएको छ।
1: कानून न्याय तथा मानवाधिकार समितिले अधिकार माग्दै आन्दोलनरत निहारिका राजपूत र विनु यादवलाई गृहमन्त्रीसँग भेटाइदिन गृह मन्त्रालयलाई भनेको छ। समितिको आजको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्नो माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्नुभएको हो। निहारिका र विनु न्यायका लागि गृहमन्त्री गुरूङसँग भेट्न पाउनुपर्ने माग गर्दै केही दिन यता सिंहदरबार गेटमा धरनामा छन्। उनीहरूमाथि प्रहरीले धर प्रकट गर्दै आएको छ।
0: बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीको नियमनको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयक माथिको छलफलमा सहभागी नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघ सीबीफिनका पदाधिकारीहरूले यस्तो सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउँदा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले सीओको 2-3 वर्षको कुलिङ पीरियड धेरै भएकाले हालको 6 महिना भन्दा बढ़ी नबढ़ाउने गरी संशोधन गर्न आग्रह गर्नुभयो। राष्ट्र बैंकमा 3 जना डेबिटी गवर्नरको व्यवस्था गरी 1 जनालाई बाह्य व्यक्तिबाट नियुक्त गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो। सेबी फिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे विगतका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभएको छ। बैंक तथा वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। बैठकमा बैंकर्सहरूले विधेयकका आवश्यक सबै बुदामा संशोधन गर्न सक्ने व्यवस्था गर्न अर्थ समितिसँग आग्रह गरेका थिए।
1: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढ़ेको पाइएको छ। गत आर्थिक वर्षमा 2,72,923 पर्यटक उक्त क्षेत्रमा गएकामा अघिल्लो आर्थिक वर्षमा 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। सार्क मुलुकका 22,883 तथा अन्य मुलुकका 88,665 पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिंगे गैंडा, पाटे बाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। गत आर्थिक वर्षमा निकुञ्जले पर्यटनबाट 27,63,39,950 राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैरकाष्ठ, वन पैदावार बिक्री, जरिवाना लगायतको शीर्षकमा 31,64,551 राजस्व संकलन भएको जनाइएको छ।
0: गत असार मसन्तसम्म उद्योगीहरूले 46 करोड़ भन्दा बढ़ी महसूल राज्य कोषमा दाखिला गरेका छन्। औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसन्तसम्म उद्योगीले 46 करोड़ भन्दा बढ़ी महसूल राज्य कोषमा दाखिला गरेका हुन्। विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। देशभरका औद्योगिक क्षेत्रमा संचालित 300 भन्दा बढ़ी उद्योगको 88 करोड़ रूपियाँ बकेता थियो। 10 उद्योगको लाइन काटिएको सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका 10 उद्योगको बिजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका 2 उद्योगको 4 करोड़ बक्यौता रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको परिवर्तन
5: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र द्वितीय सेवा डिस्कोम
1: देश खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकनपुर, चितवनमा सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदीले बाढ़ीको जोखिम बढ़ाउने बताइएको छ। विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिम रेखाभन्दा तल रहेको पनि जनाएको छ।
3: निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 सिमाना स्थित रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मंजु देवी गुरूङ लगायतको टोली आज बिहान निरीक्षणमा पुगेको थियो। पहिरोले थुनिएको पानी पूर्ण रूपमा निकास नहुँदा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर बढ़ेको उपप्रमुख गुरूङले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको जम्मू कश्मीरमा निरन्तरको वर्षापछिको बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु भएको छ भने 7 जना बेपत्ता भएका छन्। आज परेको मुसलधारी वर्षाका कारण आएको पहिरो र आकस्मिक बाढ़ीबाट पुछ, राजौरी र किस्तवार जिल्लाहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। पुंछ जिल्लामा एकै परिवारका 5 जनाको मृत्यु भएको छ। निरन्तर वर्षाले सड़क क्षतिग्रस्त बनेपछि उद्धार टोलीहरूलाई बेपत्ताको खोजी गर्न सकस भएको भारतीय संचार माध्यमले जनाएका छन्। बाढ़ीले 200 भन्दा बढ़ी गाड़ी बगाएको छ। सयौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको हो। केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री उमर अब्दुल्लाहसँग पनि कुरा गर्दै केन्द्र सरकारबाट सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ। मौसम विभागले आगामी 3 दिनसम्म राज्यमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ र सावधानी अपनाउन सल्लाह समेत दिएको छ। स्थानीय प्रशासनले सावधानी अपनाउँदै अमरनाथ यात्रा, माता वैष्णो देवी यात्रा र शिवखोरी यात्रा अस्थायी रूपमा स्थगित गरेको छ।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको एक दिवसीय श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। लर्डसमा दुई टोली बीचको खेल नेपाली समयअनुसार आज दिउँसो 4:15 शुरू हुनेछ। श्रृंखलामा दुवै टोली एक एकको बराबरीमा छन्। आजको खेल जित्दै दुवै टोली सिरिजमाथि कब्जा गर्न चाहन्छन्। तीन खेलको सिरिजमा पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले भारतलाई हराएको थियो। भारत र इंग्ल्याण्ड बीच अहिलेसम्म कुल 112 एक दिवसीय खेल भएका छन्। यी खेलमध्ये भारतले 62 खेल जित्दा इंग्ल्याण्डले 45 खेल जितेको छ। दुई टोली बीचको दुई खेल बराबरीमा सकिएका छन् भने तीन खेल रद्द भएका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बाल सुधार गृहको अवस्था नाजुक, क्षमताभन्दा बढ़ी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी,
3: सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने बैंकर्सहरूको सुझाव, वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा जोड़,
4: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ़्यो, 27 करोड़ भन्दा बढ़ी राजस्व संकलन, औद्योगिक क्षेत्रको 46 करोड़ बक्यौता राज्यको उसमा,
3: भारतको जम्मू कश्मीरमा बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु, 7 जना बेपत्ता, आगामी 3 दिनसम्म भारी वर्षाको चेतावनी,
4: र तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।

0: लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाची सबै दुष्ट नबुझी बृसेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ काल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
2: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
6: क्विन केयर क्रिम रे, होइन के हो यो?
5: क्वीन केयर क्रीमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
6: अब जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला सुरेश। सम्पर्क मोबाइल नम्बर 9848851234। झिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना सुरेश, 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: ਦੀ ਤੋ ਹੈਰਾਨ ਨਹੀਂ ਪਾਰੀ ਸਕਿਓ ਅਲੇ ਤੋ ਜਨਤਾ ਤੋ ਚੀਸੋ ਖਾਣਾ ਪਣ ਦੀ ਦੁਖੇ ਦੁਖੀ ਕਰ दाँत को उपचार पनि गर्नु पर्ने थियो छोरी को दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
7: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
7: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट थीटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाने निःशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जड़ी बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने
7: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यमे मस्तक जरुरी सूचना जुमो बेला खेमरिदे गरम अगोतिरी जेउ बेला सुनो फुरी कता चुदुरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना पाए आउ ये जुनि प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लखेपा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी जिमी लापर भाइ सुनो चाउस खेलगेमा दुख जिनके कोठरी लग मेला की नाटे जन धनी में खेता छेती ताऊ जुबो होकाई
10: गेचो छानियाला बल्ल मेला की ने पूरा रंगे गाँव पूरा ले चौसो खेल गिरी
9: बन जंगल सर मेरा आज निबाली एमएल एमए ओ सचानियाला ली उसको तर पोतर राले पार जगे रहते
10: सलाई लाइटर सियाला मे सचाने चीज राले जबांग जारो यामा देने पोलो गिने या इतने चीज रहे थे बन जंगल याद गिरवा भाई
9: पिकनिक बन भोज बाग मे सचान सो छिन्नी मेले चौसो सही देखे खेनाई बन जंगल ओसो छानी तैके बारी को चुरो विधि ओरे को नहीं कुबा
10: नान्थर नाम्लो लिजाऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ले च अनुगमन दिने व्यवस्था चौसर गिरिए
9: गेछो छाने ला खोरे ल चौसी पोलिए हरिदे तरिन गाइ गेजो मेके लाइजु अब नजरे बने गेन येल गेजो मेके मालाले औलेम लायो के माइजे
10: वन जंगल स जुडिसियो खेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चौसो सैले के खेले या
9: वन जंगल मेला के माइजे ने ला दिखिने पार जना खरना मार मिली देखो नहीं सानो जन नहीं गेस नहीं
10: बता सुचली जो बेला तो गिजिन के कोटल नहीं के सतांगी ने हेनो के मचिन्ने ने चासो गेस या
9: ने ला दिने निताई गे मने गे बचिए सुनो औरुले मने गे बस या
10: गे सो थामला पोया लो ने ला गे उगी संकीनी गे छोटा ओडा कारे ले परहरी कारे ले सर सुनसरी गाँव पालिका गाँव कार्य पालिकाए उन्हीं कार्य ने लो खबर गिरी है
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्। हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सचेको घरमा तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
3: 98479802,
2: 98095826005
3: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
8: होइन के भएको छ र तपाईँलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त धोराहे दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
11: एक दुई प्याकलाई हुस्की

0: अब इनी बद्दा पनि कराइरहन्छन्। इनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन। जे सुझै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको? जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम

0: डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाइ सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका

0: कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजदला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम

0: रायपुलाजी सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को प्राविधिक साथी प्रिया मगर हुनुहुन्छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ र विभिन्न रेडियो स्टेशनहरूबाट सुन्दै गर्दा हामी यति बेला सामाजिक सञ्जाल फेसबुकमा पनि छौं र फेसबुकमा हामीलाई कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ, यो क्रम म तपाईँलाई जानकारी गराए। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिग्री प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलिनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निर्सिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz बाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz प्रकाश ले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट, अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल ले साथ दिइरहनु भएको छ, रेडियो कुटुम्बा 97.8 MHz तानसेन पाल्पाबाट तिलुराना भट्टराई, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपाली, रेडियो दमौली 94.2 MHz दमौली तनहुँबाट सन्देश टेडाई, रेडियो फेमस एफएम 94.3 MHz गोवालपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलपरासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काप्रेप्लाञ्च कोशीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनुमाया राई, रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहारीमा 90.4 MHz मनिषा डागी, रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुरास 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो झन्कार 97.5 MHz रामी साहबबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी अनिता रसाइली अनुको भने हामीलाई रेडियो मेन्स्याम एफएम 103.4 MHz छाप तेह्रथुमबाट यति बेला साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पोलामी, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट हामीलाई आकाश बस्नेतले साथ दिइरहनु भएको छ। यसै क्रममा साथ दिइरहनु भएको छ रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मानसरोवर 92.1 MHz हुम्लाबाट साथ दिइरहनु भएको छ। धनबहादुर भण्डारीले भने रेडियो भरोसा 104.9 MHz दाङघोराईबाट ईश्वरीपुन, रेडियो मध्यपहाड़ 88.2 MHz सल्यानबाट गोरख डागी, रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुली, रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुन्छ र कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि आज आइतबारीय बसाईमा छौं। दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको अभिमत लिएर हामी उपस्थित भएका छौं। यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 मात्रै तपाईँले फोन डायल गर्नुहोला। दुईवटा नम्बरमा बाट फोन लिँदाखेरि अलिकति
साथीहरूले मिस कल बढ़ी गर्नुभयो, त्यो कारणले गर्दाखेरि 9868 60 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

तिमलाई माया गर्ने मान्छे एक्लै भाई हो नि यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। 9068309440 फोन गर्नुहोला। दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको अभिमत लिनेछौ। आजको बसाईमा कुन कुन गीत छन् भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु। अब सुन्नुहोस् भोटिङका क्लिप्सहरू।

0: तपाईँको माझमा भोटिङका क्लिप्सहरू राखिसकेका छौं। एक नम्बरमा तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ, दुई नम्बरमा आँसुको तलाउ भन्ने गीत छ। यो गीतहरू मध्ये तपाईँलाई जुन गीत मनपर्छ सोही गीतमा आफ्नो मत राख्नका लागि आउनुहोला। पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनुभएको छ, रुमान कुमार अर्घखाँचीबाट फोन गर्नुभएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नगरपालिका दशबाट बनिसा रविकाले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, यति बेला अर्को सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, हुन्छ, विदा गर्छौ। लुङ्गरीबाट महेश बिसीले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 नम्बरमा। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट सुनि लिम्बुले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, अर्को सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो ललिता खनाल, दुईको लागि मत दिनुभएको छ। अर्का सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गंगादीपबाट मनोज ओलीले नम्बर दुईको लागि मत दिनुभएको छ। बालो तपाईँको हो, अर्को सहभागी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, 9868309440 नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, यति बेला अर्का सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनुभएको छ, साथी आउनु भएको थियो। पालो तपाईँको हो, यति बेला अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? कल्पना, हुन्छ, विदा गर्छौ। कल्पना याकथुम्बाले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? महेन्द्र, एक नम्बरको लागि। हुन्छ, तेह्रथुम्बाट महेन्द्र लिम्बुली नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, 9868309440 फोन डायल गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। खहरीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट सानु मगरले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रोल्पाबाट शर्मिला मगरले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सुनसरीबाट सिमरन नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। तेह्रथुमबाट खगेन्द्र योगीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो दबाईको हो, फोन गर्नुहोला 9868603040। नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, नम्बर एकको लागि मत दिएर जानु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। तपाईँको फोन लागिसकेपछि रेडियो भन्दा टाढा गइदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी, नमस्कार हजुर,
1: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनु छ विनिताले? हुन्छ विदाई गर्छौ, विनिता दाहालले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040। अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ विदाई गर्छौ, लमजुङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, नम्बर दुईको लागि मत दिनु भएको छ राजेन्द्र सहयात्रीले, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, प्रमोद लिम्बुले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
2: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, अर्को खासीबाट प्रकाश कुमार नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को सहभागी साथी आउने क्रममा हुनुहुन्छ, यति बेला आइसक्नु भएको छ, नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, कृपया फोन लगाइसकेपछि तपाईँको ध्यान रेडियोतिर होइन टेलिफोनतिर केन्द्रित गरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु, अनि मात्रै हामी तपाईँसँग कुराकानी गर्न समर्थ हुनुहुन्छौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, दाङबाट सीता मगरले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040। अर्को सहभागी भन्दै थिए, उहाँको फोन काटिएको छ, 9868603040 नम्बरमा फोन डायल गर्नुहोला। अर्को सहभागी कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु 9868603040 फोन गर्नुहोला। यति बेला साथी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, अनुजा तामाङले नम्बर एकको लागि मत दिनु भएको छ, तेह्रथुमबाट हामीलाई फोन गर्नु भएको हो, पालो तपाईँको हो 9868603040। अर्का सहभागी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ विदाई गर्छौ, टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, सुनसरीबाट आर्य मगर आउनु भएको थियो, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, लमजुङबाट मनिषा गिरीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, कृपया तपाईँको फोन लागिसकेपछि रेडियो भन्दा टाढा गइदिनु होला। यति बेला साथी, नमस्कार हजुर,
3: नमस्कार हजुर,
0: को बोल्नु भयो, कहाँबाट?
3: हजुर, हुम्लाबाट दिव्या लाली,
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, हुम्लाबाट देवीलाल अहिरीले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ, आउनु भएको साथीले पास्तलबाट एक नम्बरको गीतलाई मत दिएर जानु भएको छ। पालो तपाईँको हो 9868309040। अर्का सहभागी नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट हजुर? हुन्छ, विदाई गर्छौ। अन्जिता गुरुङले नम्बर दुईको लागि मत दिनु भएको छ। 4:24 गइसकेको छ यति बेला साथी। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? नम्बर दुईको लागि। हुन्छ, विदाई गर्छौ। धनकुटाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को सहभागी, नमस्कार हजुर,
4: नमस्कार हजुर,
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ नि? हुन्छ, विदाई गर्छौ। दुई नम्बरको गीतलाई मत दिनु भएको छ, मनमाया तिमल सिन्हा जलजली बाछ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 नम्बरमा। यति बेला अर्का सहभागी, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? वान नम्बरको। हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। 25 मिनट गइसकेको छ, अब 5 जना साथीलाई लिन्छौ, त्यसपछि एउटा गीत राखौँला। नमस्कार हजुर,
5: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदाई गर्छौ। पास्तरबाट भरोसा लिम्बुले नम्बर दुईको लागि मत दिनु भएको छ। अब 4 जना साथीको कल लिएर एउटा गीत बजाउनेछौ। यति बेला साथी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, नम्बर एकको लागि मत दिनु भएको छ। अब 3 जना साथीको कल लिन्छौ। यति बेला साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको फोन काटिएको छ। पालो तपाईँको हो, फोन लाग्छ। अब अर्को सहभागी साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर,
6: हजुर नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
6: काठमाडौँबाट सटिक फुन्जेल।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
6: एक नम्बर।
0: हुन्छ, विदाई गर्छौ। सटिक फुन्जेलले नम्बर एकको लागि मत दिनु भएको छ। अब 2 जना साथीको कल लिन्छौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। 2 नम्बरको गीतलाई यशोदा बुढाले मत दिनु भएको छ। अब 1 जना साथीको कल लिन्छौ, त्यसपछि हामी तपाईँको माझमा एउटा गीत राख्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309040 नम्बरमा फोन डायल गर्नुहोला। हामी अब 1 जना साथीको कलको प्रतीक्षामा छौ। 26 मिनट गइसकेको छ। यति बेला साथी, नमस्कार हजुर, नमस्कार हजुर,
7: नमस्कार,
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। 13 थुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: जब विष्णु खत्री र जुना श्रीको यो आवाज गुन्जिन्छ त्यति बेला वर्षा लागेको आभास हुन्छ होइन अनि वर्षा लागेछ है भन्ने आभास हुन्छ जब झ्याउ झ्याउ झ्याउकिरीहरू कराउँछन् होइन त्यति बेला वर्षा लागेको आभास हुन्छ अनि यो गीत सुन्न मन लाग्छ फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा आज आइतबार बसाईमा छौं दुईवटा गीतका क्लिप्सहरू छन् एक नम्बरमा तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ भन्ने गीत छ भने दुई नम्बरमा आँसुको तलाउ भन्ने गीत छ यी दुईवटा गीत मध्ये तपाईँलाई जुन गीत मनपर्छ सोही गीतमा आफ्नो मत राख्नका लागि नम्बर खुला गरेका छौं 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर एकको लागि मत दिएर जानु भएको छ काठमाडौँबाट समृद्धिले पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला एक नम्बरमा मत दिनुहुन्छ अथवा दुई नम्बरमा मत दिनुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुभयो हुन्छ विदा गर्छौ प्युठानबाट आकाश खड्का नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला नम्बर तपाईँको लागि हामीले खुल्ला गरेका छौं यो क्रममा तपाईँलाई जानकारी गराए 9868309940 फटाफट फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ कुन गीतको लागि मत दिनुहुन्छ कुन गीतको लागि मत दिनुहुन्छ यो अलिकति कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु है हामीले आज भोटिङका क्लिप्सहरूमा तपाईँको मत लिइराखेका छौँ यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी फोन गर्दै काट्दै नगर्नुहोला कृपया कार्यक्रममा फोन गरिसकेपछि तपाईँले मत दिएर मात्रै जानुहोला यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर एक हुन्छ विदा गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुषमा सुनार उहाँले बल्ल कार्यक्रमको बारेमा बुझ्नु भएछ र एक नम्बरको लागि मत दिनु भएको छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ धनकुटाबाट अनुप राईले नम्बर दुईको लागि मत दिनु भएको छ हालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु भन्दै थिए यहाँ फोन आइराखेको छ तर फोनै उठिरहेको छैन यो कहिलेकाहीँ यो मोबाइलमा पनि अलिकति समस्या देखा पर्छ फोन आउँछ फोनै उठ्दैन होइन यो अलिकति यो टेलिफोनमा पनि अलिकति समस्या देखिन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ बिरही उत्तम बिरही उत्सव खातुनले नम्बर दुईको लागि मत दिनु भएको छ 33 मिनट गएको छ 4 बजेर फटाफट फोन डायल गर्नुहोला समय ढल्किँदैछ नमस्कार हजुर नमस्कार हजुर हजुर नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको आवाज हामीले सुन्न सकेनौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर एकको लागि मत दिएर गइसक्नु भएको छ साथीले पालो तपाईँको हो फोन गर्नुहोला फोन लाग्यो भने रेडियो भन्दा टाढा गइदिनुहोला नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर भन्दैछु कहाँदेखि को बोल्नुभयो कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ, बिदा गर्छौ बिदा गर्छौ। दुई नम्बरको गीतलाई अशोक कोइरालाले मध्येर जानु भएको छ, आँसुको तलाउ भन्ने गीतलाई। यति बेला अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको फोन काटिएको छ। 9868 60 39 40 अर्को साथी नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँ भएको छ? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि हुन्छ, विदा गर्छौ। वास्तवबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। कृषिका बुढा थुकीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868 60 39 40 नम्बरमा। अर्को सहभागी नमस्कार हजुर,
2: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। सुनसरीबाट मनमाया छेत्री नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868 60 39 40 नमस्कार हजुर,
3: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। काठमाडौँबाट रचना भण्डारीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले फोन होल्डमा राखिदिनु भयो, त्यसैले हामी उहाँको फोन काट्न बाध्य भयौं। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन काटियो 9868 60 39 40 नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। रोल्पा नगरपालिका 9 नम्बर 1 को लागि मत दिनु भएको छ, पालो तपाईँको हो। 9868 60 39 40 फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868 60 39 40 नम्बरमा। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। मैले मिस कल नगर्नु भनिराखेको छु तपाईँहरूलाई। लास्टमा यो 97 नम्बर, लास्टमा 07 नम्बर भएको साथीले मिस कल गरिरहनु भएको छ। नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो, कहाँदेखि को बोल्नुभयो, कहाँदेखि को बोल्नुभयो? कस्तो हेर्नुहोस् त, अब यता फोनमा यता बोलिरहनु भएको छ, उता रेडियो सुनेर रेडियोको तालमा बोलिरहनु भएको छ। मैले पटक पटक भनिराखेको छु तपाईँलाई, फोन लाग्यो भने रेडियो भन्दा टाढा गइदिनुहोस् भनेर, होइन? कमसे कम साथीहरूले भनेको त मानिदिनुहोस्, भनेको त सुनिदिनुहोस्, होइन? मैले भनिराखेको छु तपाईँको फोन लाग्यो भने रेडियो भन्दा टाढा गइदिनुहोस् अथवा रेडियो भन्दा अलिकति टाढा गएर बोलिदिनुहोस् भनेर। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बरको लागि। हुन्छ विदाई गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। तेराथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला। अर्का सहभागी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। करिश्मा सुनारले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868 60 39 40 नमस्ते हजुर,
4: नमस्ते हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
4: म मेगा कालीमाथिबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: म एक नम्बरको।
0: हुन्छ विदाई गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868 60 39 40 नमस्कार हजुर,
5: नमस्कार,
0: नमस्कार हजुर.
1: हेलो.
0: नमस्कार हजुर.
1: हजुर,
0: कहाँदेखि को बोल्नुभयो?
1: म अरुण खाँची पानेलीबाट.
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. अर्को खासी पाडिनी बाचा एक नम्बरको गीतलाई मत दिनु भएको छ. मैले कतिचोटि भन्ने, तपाईँको फोन लाग्यो भन्ने रेडियो भन्दा टाढा गइदिनुहोस्, अनि मात्रै हामीले तपाईँसँग सहज रूपमा कुराकानी गर्न सक्छौ भनेर. यति बेला साथी, नमस्कार हजुर.
5: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनु छ निमाझी? हुन्छ, विदाई गर्छौ. निमा विश्वकर्मा नम्बर दुईको लागि मत दिनु भएको छ. रुन्टीगढीबाट फोन गर्नु भएको थियो. 40 मिनट गएको छ 4 बजेर. यति बेला साथी, नमस्कार हजुर. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन काटिएको छ. 9868309440 यति बेला साथी हुनुहुन्छ. नमस्कार हजुर.
6: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. धनकुटाबाट तेन्जिङ शेर्पाले नम्बर एकको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. अर्का सहभागी, नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. तेह्रथुम म्यामलुमबाट पिताम्बर रोकाले नम्बर दुईको लागि मत दिनु भएको छ. 41 मिनट गएको छ 4 बजेर. यति बेला साथी, नमस्कार हजुर.
7: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
7: तेह्रथुमबाट उजो सिंह श्रेष्ठ हो.
0: कुन गीतको लागि मत दिनुहुन्छ? तीन नम्बर छैन, एक र दुई मात्रै छ.
7: हजुर,
0: तीन नम्बर छैन, एक र दुई मात्रै छ. कार्यक्रम सुन्नु भएको छैन क्या?
7: एक नम्बरको.
0: हुन्छ, विदाई गर्छौ. टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया कार्यक्रमको बारेमा बुझेर र सुनेर मात्र आइदिनु होला. हामीसँग जम्मा दुईवटा गीत छ, अब तीन चार भन्न थाल्नुहुन्छ साथीहरू. यति बेला साथी, नमस्कार हजुर. कहाँदेखि को बोल्नुभयो? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. यति बेला साथी, नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. जाजरकोटबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. 9868309440 नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट?
8: म विपिन लामा.
0: कुन गीतको लागि मत दिनुहुन्छ?
8: एक नम्बर.
0: हुन्छ, विदाई गर्छौ. विपिन लामाले नम्बर एकको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. 9868309440 नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. रुकुमबाट अर्जुन दत्लामीले नम्बर एकको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. 9868309440 नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. नम्बर एकको लागि मत दिनु भएको छ. नम्बर एकमा तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ भन्ने गीत छ. नम्बर दुईमा आँसुको तलाउ भन्ने गीत छ. यी दुईवटा गीत मध्ये तपाईँलाई जुन गीत मनपर्छ सोही गीतलाई मत दिनुहोला. नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ. राजकुमारजीले नम्बर एकको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. 9868309440 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला. मैले मिस कल नगर्नु भनिराखेको छु साथीहरूलाई, होइन? यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर. को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदाई गर्छौ. भरत विश्वकर्म भन्ने मान्छेले नम्बर दुईको लागि मत दिनु भएको छ. लास्टमा 23 नम्बर भएको साथीले मिसकल नगर्नुहोला. यति बेला नमस्कार हजुर. साथी आउनु भएको थियो, कृपया फोन गर्दै काट्दै नगर्नुहोस् न हो. झन् तपाईँहरूको तपाईँले गर्दाखेरि अन्य फोन लगाउँदै गर्नुभएको साथीहरूलाई डिस्टर्ब हुन्छ, उहाँहरूको फोन लाग्दैन. यति बेला साथी, नमस्कार हजुर. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको कल हामी लिन सकेनौं। फोन लगाउँदै काट्दै नगर्नुहोला, अन्य साथीहरूलाई डिस्टर्ब हुन्छ। फोन लगाउने साथीहरूलाई फोन उहाँहरूको लाग्दैन। यति बेला साथी नमस्कार हजुर।
5: नमस्कार सर।
0: को बोल्नु भएको कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन साथी विदा गर्छौ? माडी गाउँपालिकाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बरमा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
9: हेलो दादा नमस्ते।
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। सुनसारी चारबाट मनिषा पुन मगरले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 फोन डायल गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। 4:45 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा, अब केही समय मात्रै बाँकी छ। यति बेला साथी नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, सायद उहाँले टेलिफोनतिर भन्दा पनि रेडियोतिर बढी ध्यान दिनुभयो जस्तो छ। फोन लागिसकेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन काटिएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ गुल्मीबाट आउनु भएको साथीले। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी हुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40। यति बेला साथी नमस्कार हजुर।
10: नमस्ते।
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। केसरी राणा प्युठानबाट नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको आवाज हामीले सुन्न सकेनौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। बबिता पुनले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 4:48 गएको छ, केही समय मात्रै बाँकी छ हामीसँग। नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। रिमुवाबाट विष्णु दबरामीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 9868 60 39 40 फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ विदाई गर्छौ। परिवर्तनबाट मनोज मगर नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 49 गइसकेको छ है। अब यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँगको कुराकानी सफल हुन सकेन। पालो तपाईँको हो, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, तपाईँले फटाफट फोन डायल गर्नुहोला। एक नम्बरमा तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ भन्ने गीत छ, दुई नम्बरमा गीत छ आँसुको तलाउ भन्ने गीत छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 4:50 गइसकेको छ, अब हामी कार्यक्रमको अन्तिमतिर छौं, अब जम्मा 3 मिनट मात्रै रहन्छौ। 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं, तपाईँले फटाफट फोन डायल गर्नुहोला। एक नम्बरमा

0: फोन डायल गर्नुहोला 9868609040 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईका लागि खुला गरेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भएको? कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको गीतलाई मत दिएर गइसक्नु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868609040। यति बेला साथी नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। तेह्रथुमबाट पुष्पाले नम्बर एकको लागि मत दिनुभएको छ। अब 51 मिनट गइसकेको छ, फटाफट फोन डायल गर्नुहोला। नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। माडी चौरबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फटाफट फोन डायल गर्नुहोस्। हामीसँग अब समय धेरै छैन है, 51 मिनट गइसकेको छ। यति बेला साथी नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौँ। उहाँको आवाज सानो आएको थियो, नम्बर दुईको लागि मात्र हामी बुझ्यौं है। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एलिसा बान्तवा राईले नम्बर दुईको लागि मत दिनुभएको छ। अब हामी 52 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा, फटाफट फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नुभयो? कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। विनोद दिकाले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868609040 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर भन्दै थिए, फोन काटिएको छ। 9868609040 फटाफट फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामीले खुला गरेका छौँ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी नमस्कार हजुर।
3: हेलो, नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट?
3: चेतुङबाट सञ्जीव बाबु।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सञ्जीव आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनुभएको छ। अब पाँचजना साथीको कल मात्रै लिन्छौ है, हामी अन्तिममा छौ, 53 मिनट गइसकेको छ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ भनेको? हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, दुई नम्बरको गीतलाई मत दिनुभएको छ। आज हामी छोटो कुराकानी गर्छौ, लामो कुराकानी गर्दैनौ। अब चारजना साथी आउनुहोला, फटाफट फोन डायल गर्नुहोला, समय हामीसँग थोरै छ। चारजना साथी आउनुहोला। नमस्कार हजुर।
4: नमस्कार हजुर,
0: को बोल्नुभयो? कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर एकको लागि मत दिनुभएको छ। 54 मिनट गइसकेको छ। अब तीनजना साथी आउनुहोला, फटाफट फोन डायल गर्नुहोला। तीनजना साथीको कल हामी लिनेछौ, 54 मिनट गइसकेको छ, हामीसँग समय धेरै छैन, यो कुरा म तपाईँलाई जानकारी गराए। कृपया मिस कल नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। मिस कल गर्नको लागि नम्बर दिएका होइनौ, हामीले फोन गर्नका लागि नम्बर दिएका हौ। तीनजना साथी आउनुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। अब दुईजना साथीको कल लिने बाँकी छ, दुईजना साथी फटाफट फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर भन्दै थिए, मैले बारम्बार भनिराखेको छु, फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
5: नमस्कार हजुर,
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब एकजना साथी नम्बर एकको लागि मत दिएर गइसक्नु भएको छ। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि हामी नतिजातिर अगाडि बढ्नेछौ। 55 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा, फटाफट

0: डाल गर्नुहोला। नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि हुन्छ, विदा गर्छौ। अब भोटिङका क्लिप्सहरू राख्छौ, त्यसपछि नतिजा तपाईँको लागि राख्नेछौ।

एक नम्बरले जम्मा 32 वटा मत प्राप्त गर्दा दुई नम्बरले जम्मा 49 वटा मत प्राप्त गरेको छ। 81 जना साथीहरूले सहभागिता जनाउनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए, अर्थात यो हप्ता 81% साथीहरूले कार्यक्रम लोकसारथी सुन्नु भएछ। होइन, हामीले यसरी श्रोता सर्वेक्षण गर्ने गर्छौं। 81 जना साथीहरूले सहभागिता जनाउनु भएको छ। हुन्छ, अब आँसुको तलाउ गीत छोड्दै विदा हुनुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौं। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि कार्यक्रम प्रति सुझाव सल्लाह वा प्रतिक्रिया भए 98644-17-298 फोन गरेर दिनुहोला भन्दै आँसुको तलाउ भन्ने गीत छोड्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। प्रहरीले काठमाडौँको कुलेश्वरमा गोली चलाएर डाकु औषध कारोबारी दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। डाकु औषध नियन्त्रण ब्यूरोको टोलीले आज कुलेश्वरको पुल नजिकै गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। यसक्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। डाकु औषध कारोबारीलाई पक्राउ गर्न 2 राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट ठूलो मात्रामा लागु औषध बरामद गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश जाने युवाको संख्या पहिले भन्दा बढ़ेको भए पनि कोही नबोलेको बताउनु भएको छ। आज एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उहाँले विगतको भन्दा पनि बढ़ी संख्यामा बाहिर जाने धेरै भए पनि हल्ला नभएको बताउनु भएको हो। अहिले कुरा बंग्याएर जनताको हित भन्दा पनि आफ्नो संकीर्ण हितको लागि प्रयोग भइरहेको उहाँको भनाइ छ। बंग्याएको कुरा सच्याउनु पर्ने र सही कुरा जनता समक्ष पुर्याउने माध्यम संसद रहेको उहाँले बताउनुभयो। ओलीले मिटर ब्याज पीड़ितलाई सरकारले फेरि एकपटक धोका दिएको टिप्पणी समेत गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्ब भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै प्रयास कंग्रेसलाई स्वीकार्य नहुने बताउनु भएको छ। आज पोखरामा आयोजित कार्यक्रममा सभापति थापाले यस्तो बताउनु भएको हो। वर्तमान मिश्रित निर्वाचन प्रणाली ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्पबारे बहस गर्नुपर्ने उहाँको प्रस्ताव छ। दलित महिला र जनजाति लगायतका उत्पीड़ित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्षतर्फ नै निश्चित क्षेत्रहरू सुरक्षित गर्ने उपाय अप्नाउन सकिने उहाँको भनाइ थियो। संघीयतालाई थप प्रभावकारी बनाउन केन्द्रमा रहेका कतिपय अधिकार र स्रोतहरू प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिनुपर्नेमा थापाले जोड़ दिनुभयो। थापाले कंग्रेसले देशलाई कुनै पनि प्रकारको द्वन्द वा राजनैतिक दुर्घटनामा जान नदिन जिम्मेवार भूमिका निर्वाह गर्ने बताउनुभयो। संविधान संशोधन जस्तो गम्भीर विषयमा सबै राजनैतिक शक्तिबीच व्यापक सहमति र तथ्यपरक बहस आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। र नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की थाइल्याण्ड प्रस्थान गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाको प्रमुख संघीय अनुसन्धान ब्यूरो एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आज थाइल्याण्डको राजधानी बैंकतर्फ प्रस्थान गर्नुभएको हो। आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक एसपी धर्मराज भण्डारी पनि सहभागी हुनुहुन्छ। कार्यक्रम 2 दिन चल्नेछ। कार्कीको अनुपस्थितिमा निमित्त आईजीपीको जिम्मेवारी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी राजन अधिकारीलाई दिइएको छ। प्रहरी प्रधान कार्यालयभित्रै कार्यरत एआईजीलाई निमित्त आईजीपी दिने चलन थियो। यसपटक भने प्रतिष्ठानका एआईजी अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। उहाँ वरियताक्रममा पहिलो नम्बरमा हुनुहुन्छ। आईजीपी कार्कीलाई एआईजीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गरेका छन्। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासू मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी
2: भतिजा एक भाइ साल बहादुर डाँगी
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी नातिनी बुहारी सपना डाँगी जेठानी दिदी खर्कमाली डाँगी बुहारी गैरी डाँगी नाति ममेश डाँगी जीवन डाँगी देवर लालबीर डाँगी देवरानी श्यामकुमारी डाँगी भतिजा आशिष डाँगी भतिजी अस्मिता डाँगी हिमशिला डाँगी देविना डाँगी नातिनी शेरिसा रोका बुहारी लक्ष्मी रोका डाँगी नाति नवराज डाँगी भान्ज तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी माहिली नातिनी बुहारी पवित्रा डाँगी जम्मा 53 घर पनाती पनातिनीहरू आरोही डाँगी दिप्सम डाँगी बहिनी ज्वाइँहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाइँ सीताराम डाँगी भतिजा भतिजीहरू 4 भाइ बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाइँ झुप्ले डाँगी भतिजा भतिजीहरू 3 भाइ बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ दिन मिरुल पर्जा रोल्पा
3: आमाजु तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा 3 भाइ भान्जी 3 बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाइ चित्रबहादुर थापा भान्जा 2 भाइ भान्जी पुष्पा थापा 1 बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै 4 भाइ 3 बहिनी भदैनीहरू कान्छा भाइ देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी जेठी दिदी आइती डाँगी भिनाजु भागीमान डाँगी भतिजा भतिजीहरू 4 भाइ बहिना ज्वाइँ तर्फ दुर्गा केसी नाति डिप्लब केसी माइला ज्वाइँ प्रवीण पुन नातिनी शान्ति पुन टिका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्सिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी बोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँको जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9905 94 1452
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस। आनन्द अकाडेमी घोराही दाङ।
10: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: Music Nepal.

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: मेलागी मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुमो पेला खेमरिदे गरम ओगोतिनी जेउ पेला सोनो फुरी कता ओचुगुरी जेउ आउ पेला क वन जङ्गल ल हे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिमी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिले ने लखेपा असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिएने सोनो नाखार नामे ल हे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउस खेलगेमा डुप
5: वन
4: जङ्गल सज मेरा आइरिङ्गे बाली एमएल एमए ओछ छानेला लिउसोकर पोतोरालाई पार जगेर हटे
5: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा धेने पोल घेने या इटौ चिज र रहे
4: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउँछु सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेर नै खोबाजेनके माथि
5: नाङथार नाम्ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले त अनुगमन दिने व्यवस्था चाउँछ गिरिए
4: गेसो छामेला खोरेल चाउसी खोरिए होलिदे तरिन गाई गेजो निकेलाइजु अब नजिरे बनाइ गेम एल गेजो निकेमा लागे औलेम लायो कि
5: वन जङ्गल छ जुलिसी हो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी मे चाउँछु सहिले खेले यहाँ
4: वन जङ्गल मे लागि गेमाइए मेला किनी पाँचजना खरनामदार निकिदे बनाइ सानो जन
5: बतासु चुलिजु बेलाको हिजिङ्गे कोटो ल मे के सताङ्गिने हे नखेम छिन्नी मे चाउँछ केसो यहाँ
4: मे लागि निताई गे मनाइ गे बसि सोनो अरूले भने गे बस यहाँ
5: के छ छामला पोया ल मे लागि किसन किनी ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826405
2: र 98103949040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, हात दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
4: होइन, के भएको छ र तपाईँलाई?
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना खाना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
7: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब।
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
8: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुट्खा खाएको खाइ गर्छन्, के होला र निको?
9: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
9: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
6: ल उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग
10: घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578 30504।
11: श्री स्वर्गदारी महापर्वको जय। गाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
12: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
13: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
13: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
15: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
15: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
13: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
14: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
13: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
13: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
14: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
13: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा

0: प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोगा 9481868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857822275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: Sei dar uma aula da na. Aldeu nani?
1: Khoi, yuma ta dada ta chaina. Khoi, le de ki bhanda chu dana chaina ka bad lyaune ho bhanera. Ti bura le sunne kam naundan bhane. Tu dimag kharab.
0: Oho, busukke dirthe tu. Jau jau dimag chudi khelna jithe. Rupa istar bata dana lier aau ta.
2: Dada, dada. Bainar, le, battai, lauka, girira.
3: हजुर यदि तपाईं पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम ब्याण्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljala संसार भरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजे को समाचार सन्ध्यामा म वन्दना कार्तिकको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौ समाचारका शीर्षकहरूबाट। गोली चलाएर प्रहरीले लिए 2 लाख औषध कारोबारलाई नियन्त्रणमा 1 जना घाइते। कांग्रेस संस्था पनि इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै दुर्घटना बढ़्यो। नारायणगढ मुगलिन सड़कमा ओभरटेक नगर्न प्रशासनको आग्रह। रूकुम पूर्व केन्द्रबिन्दु भएर 5.4 म्याग्नेच्युडको भूकम्प। निकल पानीमा आफै उम्रेको 200 गाजाको बोट फडानी। मुसिकोटको एक वनमा लुकाइराखिएको भरुवा बन्दुक बरामद। रूकुम पश्चिममा छाराकुला गौतम परिवारको भेला सम्पन्न। र जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप सर्कियो। विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौ। गोली चलाएर प्रहरीले लिए 2 लाख औषध कारोबारीलाई नियन्त्रणमा 1 जना घाइते। सम्बन्धित प्रेससँगबाट प्रहरीले कुलेश्वरमा गोली चलाएर लागू औषध कारोबारी 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 1 नेपाली र 1 भारतीय नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। यस क्रममा गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन्। लागू औषध कारोबारीलाई पक्राउ गर्ने 2 राउण्ड गोली चलाउनु परेको ब्यूरोका एक अधिकारीले जानकारी दिएका छन्। उनीहरूबाट ठूलो मात्रामा औषधिजन्य लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतरपक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनैतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौँको चुनादेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्व एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमितकी विशेष महाधिवेशन भन्ने विवादले कंग्रेसलाई विभाजनको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतरपक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनीयतापूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फतै आएका प्रस्तावहरूमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका मुद्दामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस यही साउन 6 गते काठमाडौँको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मीनबहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाश मान सिंहको संयोजकत्वमा आयोजक समिति गठन भएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र ठाउँ सार्वजनिक गरिने इतर समूहले जनाएको छ। नेकपा एमालेले संसदीय गतिविधिलाई थप व्यवस्थित तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय 46 आज आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनैतिक मात्र नभई प्रांगिक बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनैतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देशन प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अर्यालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रका समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यफरक बनाउन मुद्दा संकलन केन्द्र समिति स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अर्यालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता आर्यले उल्लेख गर्नुभयो। चितवन प्रशासनले चालकलाई वर्षायाममा सड़क खुले लगतै हतारमा सवारी साधन ओभरटेक नगर्न आग्रह गरेको छ। नारायणगढ मुगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई यस्तो आग्रह गरेको हो। आज बिहान नारायणगढ मुगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारी साधन एका आपसमा ठोकिँदा 30 घाइते भएका थिए। दुर्घटनापछि केही समय सवारी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुगलिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनु भएको छ। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। उहाँले ओभरटेकले दुर्घटना बढ़ाउनुका साथै लामो सवारी जाम हुने, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाले उद्धार समेत ढिलाइ हुने गरेको बताउनु भएको छ। आज बिहानको दुर्घटनामा परि सवारी जामका कारण उद्धार कार्य प्रभावित भयो। उहाँले भन्नुभयो बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति 10 बजेदेखि नारायणगंज मुगलिन सड़क र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी संचालन अस्थायी रूपमा रोकेको थियो। बिहान 5:30 बजे सड़क खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारी जाम भएको प्रशासनको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारी जाम दुवै उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। प्रमुख जिल्लाधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको जोखिमका कारण रातमा गाड़ी रोक्नु परेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै सवारी चलाउन र ओभरटेक नगर्न आग्रह चालकलाई आग्रह गर्नुभएको छ। उहाँले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कार्यवाही गरिने चेतावनी दिनुभएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। एकैछिन विश्रामपछि रूकुम पूर्व केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प, निगल पानीमा आफै उम्रिएको 200 गाजाको बोट फडानी लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँते त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनभुटमा गुन्जिरहने रोलपाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर आज साँझ 4:30 बजे 5 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय मापन ML अनुसार गएको उक्त भूकम्पको धक्का रुकुम पूर्व सहित रोल्पा, दाङ, अर्घाखाँची लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको छ। स्थानीयहरूले केही बेर कड़ा धक्का महसुस भएको बताएका छन्। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका 4 निगलफानी स्थित सार्वजनिक जग्गामा आफै उम्रिएको करिब 200 गाजाको बिरूवा प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज बिहान प्राप्त सूचनाका आधारमा प्रहरी चौकी जुगारबाट प्रहरी नायब निरीक्षक राजबहादुर थापा क्षेत्रीको कमाण्डमा खटिएको 5 सदस्यीय प्रहरी टोलीले गाजाको बोट खडानी गरेको हो। प्रहरीका अनुसार करिब 1 रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा उम्रिएको गाजाको बिरूवा नष्ट गरिएको हो। उक्त स्थान प्रहरी चौकीको जुगारबाट करिब 16 किलोमिटर पश्चिममा पर्दछ। जिल्ला प्रहरी कार्यालय रोल्पाले लागू औषध नियन्त्रण तथा अवैध गाँजा खेती नियन्त्रण अभियान अन्तर्गत गाँजाको बोट नष्ट गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रोल्पामा प्रहरीले समय समयमा अवैध रूपमा उम्रिएका गाँजा तथा अफिमका बोट फडानी गरी नष्ट गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले एक थान भरुवा बन्दुक बरामद गरेको छ। मुसिकट नगरपालिका वडा नम्बर 7 बैरी दह सैरी पानी समादुक वनमा लुकाएर राखिएको अवैध भरुवा बन्दुक बरामद गरिएको हो। ढुङ्गाको ओडारभित्र लुकाएर राखिएको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी रविन्द्र परियारले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बन्दुकको काठको बटदेखि नालको टुप्पो फल्यास हाइडरल सम्मको 4 फिट 6 इन्च लामो रहेको छ। भरुवा बन्दुक व्यवहारसे लुकाई छिपाई राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको र उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनु भएको छ। उक्त व्यवहारसे भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले जानकारी गराउनु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले पछिल्लो समय अवैध भरुवा बन्दुक बरामद गरिरहेको छ तर उक्त बन्दुक कसका हुन् भनेर पत्ता लाग्न सकेको छैन। प्रहरीले कुनै पनि व्यक्तिलाई भने पक्राउ गर्न सकेको छैन। रूकुम पश्चिमको मसिकोट नगरपालिका 4 सोलाभाङमा छाराकुला गौतम परिवारको तेस्रो भेला एवं पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। लोकबहादुर खत्री गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष देवीलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै ज्येष्ठ नागरिक विष्णु खत्री गौतम र ज्येष्ठ सदस्य बुद्धिराम गौतम वसन्त गौतम रामलाल गौतम लगायतको आतिथ्यता रहेको थियो। आफ्ना कुलभित्र परिचय भातृत्व तथा एक आपसमा सहयोगी भावना जागृति गराउने कार्यक्रमको मूल उद्देश्य रहेको वक्ताहरूले बताएका थिए। भेलामा ज्येष्ठ नागरिक विष्णु खत्री गौतमलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो। भेलाले श्रावण 12 गतेको कुल पूजामा एक रूपता ल्याउने, अर्को भेला खलंगामा रमेश गौतमको घरमा भात्र 6 गते शनिबार गर्ने र केही पुरस्कार स्थापना गर्ने, ठाराकुला गौतम परिवारको वंशावली तयार पार्ने तथा यस परिवारभित्रको जनशक्तिको लगत तयार पार्ने पनि निर्णय गरेको छ। यस प्रकारका कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने निर्णय सहित भेला सकिएको अध्यक्षता गर्नुभएका लोकबहादुर खत्री गौतमले जानकारी दिनुभएको छ। अब देश बाहिरको समाचार। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युशनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हमोर जलमार्गलाई केन्द्रमा राखेर चलिरहेको द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काइएको हो। मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले गरिरहेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य द्वन्द्व पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स यूएले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएका श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मोघा दामले अमेरिकी पक्षले कूटनीतिको प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनुभयो। मोघा दामले अमेरिकालाई शान्ति र स्थिरताको वास्ता नगरेको आरोप लगाउँदै उसका शान्ति सम्बन्धी आह्वान केवल भाषणबाजीमा सीमित भएको दावी गर्नुभयो। यस विषयमा अमेरिकी पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन्स स्पेन र साबिक उपविजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्तिको बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाको कप्तान मेस्सी 8 गोल र 4 अशिष्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाबे 10 गोल सहित शीर्ष स्थानमा रहेका छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 ले विजयी भएको थियो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। गोली चलाएर प्रहरीले लिए 2 लागू औषध कारोबारीलाई नियन्त्रणमा 1 घाइते। कांग्रेस संस्था पनि इतरपक्षद्वारा राष्ट्रिय भेलाको घोषणा। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै। दुर्घटना बढ़्यो। नारायणगढ मुगिन सड़कमा ओभरटेक नगर्न प्रशासनको आग्रह। रुकुम पूर्व केन्द्रबिन्दु भएर 5 म्याग्नेच्युटको भूकम्प। निगलपानीमा आफै उम्रेको 200 गाँजाको बोट फडानी। मुसिकोटको एक वनमा लुकाई राखिएको भरुवा बन्दुक बरामद। रुकुम पश्चिममा ठाराकुला गौतम परिवारको भेला सम्पन्न। र जोर्डन घटनापछि अमेरिका र इरान द्वन्द थप स्वर्कियो। विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाई जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: यो पटक पनि यस्ता घटनाहरू भइ नै रहेका छन् र यो रोकिएको छैन। दाङको तुलसीपुरमा जंगली च्याउ खाँदा बिरामी परेका एक महिलाको हिजो बेलुकी मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 3 बल्लेकी 37 वर्षीय दीपा पुनको थप उपचारका लागि बाँकेको नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरीले तुलसीपुरले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। असार 32 गते स्थानीय जंगलबाट खोदेर ल्याएको जंगली च्याउ खाँदा उहाँसहित घर परिवारका 5 जना बिरामी पर्नुभएको थियो। थप 4 जना भने उपचारपछि घर फर्किसक्नु भएको छ। मृतक दीपालाई यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई हुँदै शुक्रबार बेलुकी पख घोराईको गुल्ली स्थित सञ्जीवनी अस्पतालमा थप उपचारको लागि पुर्याइएको थियो, तर उहाँलाई उपचारले ठेक्न सकिएन र उहाँको ज्यान गयो। वर्षेनी जंगली च्याउ खाएर चाहिँ नियमित रूपमा ज्यान गइरहेको छ। जंगली च्याउ नखाँदा हामीलाई ठूलो नोक्सानी हुँदैन, तर खाँदा नोक्सान भइरहेको छ। त्यसैले जंगली च्याउ आफू नखाउँ, अरूलाई पनि नखान सुझाव दिउँ। हाम्रा घर आएपछि कुनै पनि परीक्षणले त्यो विषादी भएको च्याउ हो कि होइन थाहा हुँदैन, त्यसलाई ल्याब परीक्षण गर्नुपर्छ। गत वर्ष पहिले खाएकै थियो, पुर्खादेखि खाएको हो, अहिले खाँदा के हुन्छ त भनेर खाँदै यस्ता घटना भइरहेको छ। सचेतता अपनाऊ। आजको कार्यक्रमको पहिलो सहभागी हेलो कोही साथी हुनुहुन्थ्यो 01-5370-279 अथवा 01-5368-803 टेलिफोन गरी तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। तपाईँको सहभागिता निष्पक्ष सक्रियताको अभ्यासको लागि हो। यहाँले आवश्यक विषयगत चाहिँ जानकारी सुनाउन सक्नुहुन्छ, सूचना सुनाउन सक्नुहुन्छ, र तपाईँका अनुभव छन् भने त्यो पनि कामकाजी छन् भने सुनाइदिनु होला। हामी कुनै बेला नेपालमा फलेको अन्नदेखि तरकारी, फलफूल, हस्तकलाका सामान, अरू केही औद्योगिक वस्तु पनि निर्यात गर्थ्यौं। आयातको तुलनामा निर्यात बलियो थियो, अहिले चाहिँ निर्यातको तुलनामा आयात बलियो छ, निर्यात कमजोर हुँदै गएको छ। पछिल्ला वर्षहरूमा फेरि निर्यातले गति लिन्छ कि भन्ने आशा चाहिँ पलाएको छ, त्यो खाले समाचार सुनाउला। त्यस अगाडि हेलो
2: मनन देवपुर काभ्रेबाट खेलप्रसाद तिमल सेनाको नमस्कार। हजुर
1: खेलप्रसाद जी स्वागत छ, र आजलाई के सन्देश लिएर आउनुभयो सुनाउनुहोस्।
2: अब यो एउटा चाहिँ यो स्वास्थ्य बिमा सम्बन्धीको चाहिँ कुरा गरौँ है।
1: हजुर
2: अब 3500 रुपियाँ पैसा चाहिँ तिर्दाखेरि 1 लाख बराबरको चाहिँ सुविधा पाउने भन्ने कुरा चाहिँ थियो कुनै समयमा पनि लिए पनि। अब मैले चाहिँ आफ्नै पेटको चाहिँ पित्त थैलीको अपरेसन गर्दाखेरि 40-45 हजार रुपियाँ पैसा चाहिँ उठेछ, त्यसमा 1 रुपियाँ पैसा पनि तिर्नु परेन। अब आएर यो चाहिँ स्वास्थ्य बिमा चाहिँ बन्द गरियो। अब यो 3 करोड जनताले पनि स्वास्थ्य बिमा गर्दाखेरि चाहिँ करिब करिब राज्यलाई चाहिँ 10 करोड जति चाहिँ नाफा नै हुने रहेछ भन्ने कुरा चाहिँ विद्वानहरूले चाहिँ आकलन गरेका छन्, निकालेका छन् है। अब त्यो चाहिँ बन्द गरियो, यो किन बन्द गरियो, यस्तो चाहिँ यो नगर्दै भए हुन्थ्यो। अब हामी जस्ता भुइँ मान्छेहरूले सामान्य मान्छेहरूले चाहिँ सुविधा त पाउँथ्यौँ नि। यो चाहिँ सकेसम्म चाँडै यसो मन्त्री परिषदमा छलफल गरेर सरसल्लाह गरेर यो चाहिँ चाँडै चाहिँ सुचारू होस्, यो सरकारलाई चाहिँ एउटा चाहिँ सुझाव छ।
1: नमस्कार, खेल प्रसाद तिमल सिन्हा मण्डन देवपुर काभ्रेबाट। स्वास्थ्य बिमा किन बन्द भयो, यसले सुविधा दिएको थियो भन्नुहुन्छ। सरकारको भनाइ अनुसार, अस्पतालहरूको जानकारी अनुसार बीमा बोर्डले अस्पतालहरूले गरेको खर्च अनुसारको बीमाको पैसा नदिएपछि अस्पतालहरूले स्वास्थ्य बीमा बन्द गरेका छन्। अनि सरकारको भनाई चाहिँ कतिपय निजी अस्पतालहरूले फर्जी बिल बनाएर पनि बढ़ी पैसा देखाए अनि स्वास्थ्य बीमालाई धान्न सक्ने गरी आर्थिक स्रोत भएन। हामी स्रोत खोजी गरेर व्यवस्थित गरी स्वास्थ्य बीमा फेरि पहिला झै अझ व्यवस्थित बनाउँछौ भन्ने सरकारको भनाइ छ। अपेक्षा राख्छौ स्वास्थ्य बीमा कार्यक्रम बन्द नहोस्, अझ व्यवस्थित भएर कार्यान्वयनमा आओस्, नागरिकले सुविधा पाउन सकौं। कार्यक्रमका अर्का मित्र, हेलो,
3: नमस्ते सर।
1: नमस्कार,
3: म हरिबोल सुन्दरजलबाट
1: यहाँलाई स्वागत गर्दछु र आज के सूचना छ सुनाउनुहोस् सर।
3: सूचना यो हाम्रो राईटार खानेपानी उपभोक्ता समितिले गैर जिम्मेवारपूर्ण काम गरेका छ। मान्छे हेरेर धारा जडान गर्ने, मन नपरेको मान्छेको नगर्ने, चार महिना भयो हाम्रो भुक्तानी भएको धारा जडानको रकम तर अहिलेसम्म पनि जडान भएको छैन। अविलम्ब सरकारले जुन ओडा सरकार हो ओडा सरकारले हस्तक्षेप गरेर भए पनि यसलाई चाहिँ सुचारू गरोस् भन्न चाहन्छु। अर्को कुरा, भोको प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले गरेको चुनाव मान्य हुने र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले चुनाव गराउँदा जनताले तिरस्कार गरेपछि हराएपछि मान्य नहुने कस्तो हो यो? नर्मल मान्छेले त भन्न सक्दैन। चुनावको दिन त तोडफोड भएको थिएन, राजतन्त्र कायम भएको बेला गणतन्त्र ल्याउनु भनेको बैलगाडा चढेर अमेरिका पुग्नु भनेको राली झल झली सम्झना आइरहेछ। निर्वाचन आयो असंवैधानिक हो कि उहाँको नजरमा? त्यसै आगो ओकल्नु राम्रो होइन, बरु आराम गरेर मेरोलाको उपचार गर्नुहोस् भन्न चाहन्छु। सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव ल्याउनुहोस्, अविश्वासको प्रस्ताव पनि एक वर्षभित्र ल्याउनु सकिँदैन, मलाई राम्रै छ होला। त्यसकारण ट्याउट्याउ कराएर डिस्टर्ब नगर्नुहोस्। सर्भिसिङ हुँदैछ यो सरकार रूपी गाडी, सर्भिसिङ गर्दाखेरि त अलिकति गति लिन सक्दैन नि। जब राम्रो सब वर्ष अन्त्यले गति लिन्छ, यद्यपि राम्रै काम गरिरहेको छ अहिलेसम्म, फेरि अब यो प्रतिपक्षको ग्रान्ड डिजाइन हो कि सोनिम वार्गेललाई बर्खास्त गर्ने भन्ने कुरा भएको छ। उहाँले त्यत्रो मेहनत गरेर बजेट बनाउनु भयो, स्वास्थ्य कर्मीहरूलाई 50% कर्मचारीले त्यत्रो गर्नुभयो, उहाँले गर्नुभएको बजेट त उहाँले पालना गर्न अब दुई दिन बितेको छैन, आज 3 गते भयो, किन यसरी चाहिँ बिख ओकल्ने हो यो? गरौँ भन्न चाहन्छु हजुर।
1: नमस्कार, हरिबोल बुढा थोकी सुन्दरी जलबाट टेलिफोन गर्नुभयो। चीनतर्फ बढ्दै नेपाली वस्तु निर्यात बढ़िरहेको देखिन्छ, त्यस्तै समाचार र तथ्यहरू आएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्ष 46.6% बढ़ेकोमा आर्थिक वर्ष 81-82 1.6% बढ़ेर 2,63 करोड़ कायम भएको छ। चीनतर्फ मुख्यतया उनको गलैंचा हस्तकलाका सामानहरू तयारी पोशाक लगायतका वस्तुहरूको निर्यात बढ़ेको छ। हालै अध्यावधि गरिएको व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजनामा त्यो कुरा उल्लेख गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 1979-80 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो जसमा नेपालको आयात निर्यातको विवरण समावेश छ। प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष 74-75 नेपालमा वस्तुको आयात 1,242.45 अर्ब रहेकोमा सोको 5 वर्षमा वृद्धि भएर आर्थिक वर्ष 78-79 1,920 अर्ब र व्यापार घाटा 1,720 अर्ब पुगेको थियो। आर्थिक वर्ष 81-82 कुल वस्तु निर्यात 81.8% वृद्धि भई 277.3 करोड़ पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्णय 3.0% घटेको थियो। कुल गृहस्थ उत्पादनमा कुन वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष 2.7% रहेकोमा आर्थिक वर्ष 81-82 4.5% रहेको मन्त्रालयले जनाएको छ। वस्तुगत आधारमा भारततर्फ मुख्यतया सोयाबिन तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया लगायतका वस्तुहरूको निर्यात वृद्धि भएको छ। यसरी सरसर्ती हेर्दा चीनमा भएको वस्तु आयात अघिल्लो वर्ष 34.2% बढ़ेकामा आर्थिक वर्ष 81-82 14.2% बढ़ेर 341.10 करोड़ पुगेको छ। यसरी विस्तारै चीनतर्फ नेपाली वस्तुको निर्यात चाहिँ नि बढ्दै गएको देखिन्छ। हामीले व्यापार घाटालाई परिपूर्ति गर्नको निम्ति उत्पादनलाई बढाउनु पर्छ र निर्यात बढाउनु पर्दछ। हामीले प्रशस्त उत्पादन गर्न सक्यौं भने अवश्य पनि हामीले आयात घटाउन सक्छौं र निर्यातलाई बढाउन सक्छौं। जब निर्यात बढ्दछ तब हाम्रो आर्थिक सूचकांकहरू पनि सुधार हुँदै जाने गर्छन्। हामी आर्थिक सुधारका निम्ति हामीले गर्न सक्ने गर्न पर्ने जति हरेक किसिमका सुधार गर्दै जानुपर्दछ ताकि सधैँ व्यापार घाटा भइरहँदा हामी सार्वजनिक ऋणमा चाहिँ क्रमशः डुबिरहेका छौं। अहिले सार्वजनिक ऋण नै नेपालका निम्ति ठूलो भार भइरहेको छ। कार्यक्रम आवाजमा तपाईँले पनि सार्वजनिक महत्वका विषयमा आफ्ना विचारलाई सूचनालाई तपाईँसँग भएका जानकारीलाई टेलिफोन गरिकन सुनाउन सक्नुहुन्छ। तपाईँको सहभागिता निष्पक्ष सक्रियताको अभ्यासको निम्ति समय र संचारलाई थप सदुपयोग गर्नका निम्ति हो। बाढ़ी पहिराका कारण यो राजमार्गहरू कहिले बन्द हुँदै कहिले खुल्दै गरिरहेका छन्। कतिपय राजमार्गहरू चाहिँ नि हिजो बन्द भएका बाटो आज फेरि सामान्य मर्मतपछि खुलेका छन् भने हिजो चलिरहेका कतिपय राजमार्ग आज बन्द गर्नु परेको स्थिति छ। त्यसैले तपाईँ हामी कहीँ यात्रामा निस्किरहेका छौं भने त्यो बाटोको भौतिक अवस्था त्यहाँको चाहिने मौसमी अनुकूलता प्रतिकूलता कस्तो छ विचार गरिकन त्यसको बारेमा सूचनाहरू लिएर स्थानीय प्रशासनसँग सम्बन्धित निकायसँग जानकारी लिएर समन्वय गरेर मात्रै यात्रा गरौं ताकि बाटोमा गएर अप्ठ्यारोमा पर्न सकिन्छ, बाटो अवरुद्ध भएको हुन सक्छ। त्यसकारण सूचना प्रशस्त प्रवाह होस् र प्राप्त भएका सूचना अरूलाई पनि बाँड्ने गरौं। निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नागेको छ। आज बिहान 8 बजे 1,76,305 क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो 4 बजे अघिसम्म बढ़ेर 2,09,840 क्युसेक पुगेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजका 56 मध्ये 28 ढोका खोलिएको छ। यसअघि दिउँसो 3 बजे पानीको बहाव 1,90,390 क्युसेक मापन गरिएको थियो। पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। साथै नदी आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक रूपमा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ। कोशीमा पानीको बहाव उच्च भएको छ। ब्यारेजका आधाभन्दा धेरै ढोकाहरू खोलिएका छन्। त्यहाँ खतराको रातो झण्डा राखिएको छ र नदी आसपासका बस्तीहरूका स्थानीयलाई नदी किनारमा नजानका निम्ति अनुरोध गरिएको छ। तपाईँ हामी सचेत रहौं र सचेततापूर्वक हामीले चाहिँ आफ्नो काम धन्दालाई निरन्तरता दिउं। कतै खोलो तरेर जङ्गार तरेर जानु छ भने खोलाको बहाव विचार नगरी खोलो नतरौं। साथी संगाती चाहिने मद्दल दिएर समूहमा जाने गरौं। केही अप्ठ्यारो परिहाल्यो भने मदत पाइन्छ। एक्लै लामो यात्रा नगरौं। वन जंगलमा जाँदा त्यहाँको भौतिक भौगर्भिक अवस्थालाई विचार गरी मात्रै वन जंगलमा जाने गरौं। कतिपय स्थानमा वन जंगल जाँदा माथिबाट ढुङ्गा आएर अब डिस्काहरू खसेर पनि मान्छेको पुरिएर मृत्यु भएको छ। नेपाल कृषि प्रधान मुलुक, हामीले लामो समयदेखि यो नारा भनि नै रहेका छौं, भन्दै आएका छौं। यही कुरा हामीले पुरानो पुस्ताबाट पायौं, यही कुरा हामीले नयाँ पुस्तालाई पढाइरहेका छौं। यो नारा चाहिँ त्यस्तो छ, तर समग्रतामा हेर्दा कृषिको उत्पादन जनसंख्याको अनुपातमा निकै न्यून पाइन्छ। धेरै जसो कृषि उत्पाद चाहिँ हामीलाई नपुगेर बाहिरबाट विदेशबाट झिकाउनु पर्ने हुन्छ। यद्यपि सहजै उत्पादन हुन सक्ने हाम्रा सामान्य तरकारी फलफूलहरूदेखि लिएर अन्नमा धान गहुँ मकैदेखि कोदोसम्म फापरसम्म पनि टाटाको मुलुकबाट आयात गर्नुपर्दछ। नेपालमा आश्रित कृषि श्रमिक कृषि क्षेत्रमै जीविकोपार्जन गरिरहेको त्यसैमा रोजगारी प्राप्त गरिरहेको कृषि श्रमिक चाहिँ अहिले वैदेशिक रोजगारमा पलाइन्छ। त्यसकारण श्रमिक नभएर पनि श्रम शक्ति नभएर पनि कृषि क्षेत्र चाहिँ निम्सरो बन्ने हो कि धराशायी हुने हो कि भन्ने चिन्ता छाइरहेको छ। यसैबीच अहिले नेपालका गाउँघरमा गएर हेर्ने हो भने तन्नेरी पुस्ताको तुलनामा ज्येष्ठ पुस्ता अग्रज पुस्ता चाहिँ कृषिमा तल्लीन देखिन्छ। यसको अर्थ के हो भने तन्नेरी पुस्ता कि त सहरमा छन् कि त विदेश पुगिसके। यसरी सरसर्ती हेर्दा ज्येष्ठ नागरिकहरू अहिले कृषि क्षेत्रमा खट्नु परेको स्थिति छ। काम गर्नु नै अब त्यो गर्न नहुने भन्ने होइन, तर नेपालमा सम्पूर्ण जनसंख्या नागरिकहरूको अवस्था हेर्दाखेरि थुप्रै युवा शक्ति छ, तर युवा शक्ति नभएपछि ज्येष्ठ नागरिक जति बेला सहारा प्राप्त गर्नुपर्ने, अरूबाट सहयोग लिएर अलिकति सन्तोषको जीवन बाँच्नुपर्ने समयमा पनि ज्येष्ठ नागरिक अहिले कृषिमा खट्नुपर्ने, काम धन्दामा जुट्नुपर्ने झिरलो पिरोलोले चाहिँ ज्येष्ठ नागरिकलाई धेरै खालका समस्याहरू थपिएको छ। मानसिक तनाव त छँदैछ, शारीरिक सक्रियताले अरू शारीरिक समस्याहरू पनि निम्तिन सक्छ। र अहिले सामान्य हिसाबले हेर्ने हो भने निर्वाहमुखी कृषि क्षेत्रमा धेरै जसो ज्येष्ठ नागरिकको उपस्थिति देखिन्छ। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा चाहिँ ज्येष्ठ नागरिक 2083 प्रकाशन गरेको छ, जसले ज्येष्ठ नागरिकको संख्या र उहाँहरूको स्थितिजन्य विवरण समेत समावेश छ। प्रस्तुत विवरण अनुसार अहिले नेपालमा 33,55,808 जना ज्येष्ठ नागरिक हुनुहुन्छ। त्यसमध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा कामदार हुनुहुन्छ, 13.4% ज्येष्ठ नागरिक रोजगार हुनुहुन्छ भने 0.8% रोजगारदाताको रूपमा समेत ज्येष्ठ नागरिक देखिनुहुन्छ। 17% ज्येष्ठ नागरिक परिवारको सहयोगीको रूपमा देखिएको पाइन्छ। स्वव्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिक मध्ये आर्थिक रूपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक छ। विवरण अनुसार 76.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय हुनुहुन्छ, 27% ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा सक्रिय देखिन्छ। यसरी नेपालमा 72% चाहिँ ज्येष्ठ नागरिक कृषि क्षेत्रमा तल्लीन भएको पाइएको छ। यसको एउटै कारण अहिले यो तन्नेरी पुस्ता कि शहरमा कि विदेशमा पुगेपछि बाध्यताले पनि ज्येष्ठ नागरिकहरूले हाम्रो कृषि क्षेत्र धान्नुपर्ने स्थितिमा पुगेको देखिन्छ। त्यसकारणले हामीले चाहिँ नै नेपालमा रोजगारीको स्तरलाई वृद्धि गर्दै नेपालमा पनि सम्भावना छ भन्ने चाहिँ प्रशस्त बाटो देखाउनु पर्दछ। त्यसका निम्ति सरकारले नै गुरु योजना ल्याउनुपर्छ। अहिले चाहिँ हाम्रो नीति, हाम्रो सोच, हाम्रो व्यवहारै कस्तो छ भने वैदेशिक रोजगारमा जाने नै सबभन्दा पहिलो काम हो र यहाँ सम्भावना केही छैन भनेर चाहिँ यो देखाइएको छ। यो कारणले गर्दा नै पनि अहिले वैदेशिक रोजगारमा जानेहरूको संख्या वृद्धि भइरहेको छ। यसो हुँदा अहिले नेपालमा चलिरहेका मझौला घरेलु उद्योगहरू, कृषि क्षेत्र चाहिँ श्रम शक्ति नपाउने, जनशक्ति नपाउने, श्रमिकको अभावमा पनि कतिपय यस्ता उत्पादनशील क्षेत्रहरू बन्द हुने हुन् कि भन्ने त्रास फैलिएको छ। र अहिले चाहिँ नेपालमा कृषि लगायत औद्योगिक क्षेत्रमा काम गर्नको निम्ति भारत लगायत देशबाट आएर नेपालमा काम गर्नेको संख्या पनि कति धेरै छ। हामीले वैदेशिक रोजगारमा गयौं र रेमिट्यान्स ल्यायौं भनिरहँदाखेरि नेपालबाट पैसा कमाएर रोजगारी गरेर मुद्रा नेपालबाट अरू देशमा लानेको संख्या चाहिँ कति छ त त्यसको मात्रा कति हो नापजोख गरेका छैनौ। वैदेशिक रोजगारले व्यक्तिगत रूपमा हामीलाई तत्कालका निम्ति मलमपट्टि त भएको छ र दिगो समय पछिसम्मको लागि यसले राष्ट्रिय हित अनुकूल काम गर्दैन कि, आर्थिक रूपमा हामीलाई दिगो व्यवस्थापनमा सहयोगी सिद्ध हुँदैन कि भन्ने एक खालको चिन्ता चाहिँ व्यक्त गर्नु पर्दछ। र यो चिन्तालाई बुझिकन अहिलेबाट हामीले दिगो रोजगारी के हो त, हामीले देशमा चाहिँ औद्योगिक क्षेत्र विस्तार कसरी गर्ने, उत्पादनलाई कसरी बढाउने, उत्पादनशील क्षेत्रहरूमा कसरी लगानी भित्ते हुने भन्ने सोच्नुपर्छ। यस्तो नसोच्ने नगर्ने हो भने चाहिँ आउने दशक नेपालमा श्रमशील जनशक्ति नै नबस्ने दशक बन्न सक्छ। त्यसकारणले हाम्रो राज्य, हाम्रो समाज, हाम्रो राजनीति, हाम्रो विज्ञ समूह सबैले अब राष्ट्रिय गुरु योजना बनाएर नेपालीका निम्ति नेपालमै रोजगारी छ भन्ने वातावरण सृजित गर्नुपर्छ। गएको आर्थिक वर्ष 82-83 धनुषाबाट सबभन्दा बढ़ी वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल 77 जिल्ला मध्ये धनुषा जिल्लाबाट सबभन्दा धेरै श्रमिक वैदेशिक रोजगारमा गएको देखिएको हो। श्रम स्वीकृति लिएर सबभन्दा कम मनाङबाट गएको देखिन्छ। विभागका अनुसार धनुषाबाट वैदेशिक रोजगारीमा जान गएको आर्थिक वर्षमा 68,000 38,553 जनाले श्रम स्वीकृति लिएको देखिन्छ। त्यस्तै झापाबाट कुल 35,124 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको पाइएको छ। यसरी मनाङबाट चाहिँ 31,124, सिराहबाट 30,211, यो सबै संख्या हेर्दा धनुषाबाट सबभन्दा धेरै मानिसहरूले श्रम स्वीकृति लिएर विदेश गएको र मनाङबाट सबभन्दा कम। यस हिसाबले धनुषा सबभन्दा बढी वैदेशिक रोजगारमा जाने जिल्ला र मनाङ चाहिँ कम जाने जिल्ला देखिन्छ। कार्यक्रमका अर्का मित्र, हेलो
4: हेलो, नमस्कार हजुर।
1: नमस्कार हजुर,
4: म झापा जिल्ला डोरीगंजतिरको परे हजुर, आज यहाँ धरानतिर आएको छु कि
1: हजुर,
4: अनि अलिकति केही कुरो राखु कि
1: भन्नु हुन्छ। यहाँले मध्यमार्गी कुरा सबैका निम्ति हित हुने कुरा सुनाउनु भयो भने सुन्न सुगन्ध हुन्छ। अब अरू रसा कस्ती गर्ने ठाउँ त अनेत्रै छ, यो समयलाई सृजनशील गर्नु
4: हजुर हजुर। ए अरू कुरो त केही पनि छैन, हामी झापा पाउँदाखेरि झापा मोरङबाट हामी बिपी कोइराला इलाज गर्न आउनु पर्यो भने हामी यहाँ आउँदाखेरि धरानको भित्री बजारमा आउनु पर्यो भने बस स्ट्यान्ड यस्तो ठाउँमा राखिदियो त्यो जंगलबाट बाहिर, म झापाको गौरीगंजबाट यो धरान आखिर भन्नु पर्यो त्यसलाई बस स्ट्यान्डसम्म आउँदाखेरि प्रति व्यक्ति मैले 200 रुपियाँ फ्याँक्नु पर्यो। अब त्यो बस स्ट्यान्ड धरानको बस स्ट्यान्डबाट मैले धरानकै भित्री बजारतिर आइपुग्नलाई मलाई 100 रुपियाँ गोटा लाग्यो। यस्ता सरकारले त्यहाँनिर नभएर यो 0 पोइन्ट भएको छेउतिर गरेको भए कम्तीमा बजारमा पनि चलपल जस्तो हुन्थ्यो। अहिले त बजारको साइड सडक खालि कार र मोटरसाइकल राखे जस्तो मात्रै भयो। अनि के भयो भने यो त हजुरको गएर स्कुटी हेर्दा पो फाइदा हुने खालको कामहरू भइरहेको छ। यो त अलिकति राम्रो काम भएन, सरकारले यसमा ध्यान दियोस् भन्न चाहन्छु। त्यतिले मात्रै भएन, सरकारले 100 रुपियाँमा भन्सारबाट ल्याउन पाउने कुरा गर्यो। यहाँ त विपक्षीहरू विरोधीहरू के भन्छन्, राम्रो गरेन, छेउछेउका मान्छेहरूले कमाएर खान ती छेउछेउका मान्छेले त्यतिले पनि कमाएर त्यहाँ गएर लिएर आउन पाउँछ नि। यहाँ 500 गर्न थालेपछि त्यो मान्छे 25 चोटि ओहोर दोहोर गर्छ, 500 बदला 700, 700 बदला 1000 गरेर सामान अप डाउन गर्छ। हाम्रो भन्सार काटेको छ कि छैन अमेरिका, पैसा त उत्तिकै हामीले तिरिराख्नु पर्दो छ। त्यसमा पनि भन्सारका कर्मचारी त्यहाँ दोकान ल्याएर बजारमा खोलेको ठाउँमा पैसा उठाउन भनेर आउँछन्। यो भनेको कुरो के हो? यो पनि बडा अचम्म छ। यातायातले यो जुन आउने बाटो छ दम्मकदेखि इटहरीसम्मको आउने बाटो जम्मै ग्रेडिङ मोडलको छ। कम्तीमा त्यहाँ यसो अलिकति रोलर चलाइदिए पनि त हुन्थ्यो। हामी 2 घण्टा 2.5 घण्टामा यहाँ धरानमा आउनु पर्नेमा आज हामी 5 घण्टामा आयौँ। अलिकति बिमारी भएर आएको मान्छे अब त त्यहाँबाट यहाँ आउँदाखेरि त 100% बिमारीमा पुग्ने स्थिति भयो। भनेपछि यो अति नराम्रो कुरा, अलिकति सरकारले ध्यान दिनुहुन्छ कि भन्ने आशामा छु। यस बाटो पनि अब यहाँ सरकार किन तर्सिनु पर्छ? 182 सिट पाएको सरकारले राम्रा राम्रा कार्यक्रम गर्दै जानुहोस् न। विपक्षीहरू त एमाले विरोध गर्ने नै हो, माओवादीले विरोध गर्ने हो, यो तपाईँलाई गएर देउपाले विरोधै गर्ने हुन्। यसमा अलिअलि भाका एकदिता त अझ झन् जो झोले थिए, जो घुसखोरी थिए, जसले जनतालाई दुःख दिएका थिए, तिनीहरूले विरोध नगरेर कसले गर्ने? तपाईँ हामीले गर्ने त कुरा आउँदैन होइन। यस्तो कुरामा चाहिँ सरकारले विचार गरोस्। अर्को कुरो फेरि एउटा के छ भने, यो स्वास्थ्य मन्त्रालयतिरलाई मैले भन्न खोजेँ, हामीले गौरीगंजमा टिकट काट्छौँ, पुर्जी लिएर जान्छौँ, स्वास्थ्य जीवन बिमाबाट हामीले पाउने दबाई पाउँछौ, तर त्यो बाहेकको त्यहाँ कर्मचारी कस्ता बसेका छन् भने स्वास्थ्य जीवन बिमाको नम्बर भन्दैनन्, अनि आफ्नो नम्बर मोबाइलको नम्बर भन्छन् कि यति नम्बरमा तपाईँ त्यहाँ पैसा हाल्नुहोस् भनेर। भनेको मतलब उसको मोबाइलमा हामीले पैसा हाल्ने, अनि उसको मोबाइलले अब डिस्काउन्ट हामीलाई 8% दिने हो कि 6% दिने हो, 7% दिने हो, सरकारी मोडमा पैसा हामीहरूले फ्याँक्ने कि उसले भनेको हिसाबबाट उसको मोबाइलमा दिने अनि उसको मोबाइलमा दिइसकेपछि उसको चाहिँ मोबाइलबाट पर्सेन्टेज त्यहाँनिर 8% 10% छुट चाहिँ उनीहरूले लिएर कमाएर खाने यस्तै खालको त हुनु भएन. यस्ता खालको सर भइदिएर हामीहरूले बहुत मुस्किलले केपी शर्मालाई लाभ थानेर हटाएका छौँ. यस्तो कुरामा ध्यान दिइएन. हाम्रो 5-6 नाकाहरू छन्, 5-6 नाकामा यहाँ दुनियाँभरका ब्लेकी काम भइरहेको छ. त्यहाँनिर सक्षम ठाउँ ठाउँमा चाहिँ कर्मचारी जस्तो राखियो, त्यस्तो भयो भने हाम्रो सरकारी दोहन चाहिँ कम हुन्छ. त्यसमा सबैको ध्यान दियोस्, यातायात मन्त्रालय हुन्छ कि स्वास्थ्य मन्त्रालय हुन्छ कि कसको निगाह हुन्छ. यस्तै खालको त हुनु भएन. यस्ता खालको सर भइदिएर हामीहरूले बहुत मुस्किलले केपी शर्मालाई लाभ थानेर हटाएका छौँ. यस्तो कुरामा ध्यान दिइएन. हाम्रो 5-6 नाकाहरू छन्,

0: मिना धन्यवाद हजुरहरुको रेडियो मोबाइलमा मोबाइलमा रहनु भएका सम्पूर्ण साथीभाइहरुको जय जय होस् शुभ शुभ भइरहोस् तपाईहरुले सृष्टि हालेको पाइलाहरु पूरा हुन् धन्यवाद
1: नमस्कार शिवराज रिजाल धरानबाट उहाँले सुनाउनु भयो त्यहाँको बाटो उपचार लगायतका विषयहरू जोडेर रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज साँझ 4:30 बजेतिर 5 म्याग्निच्युडको भूकम्प गएको बताइएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय मापन एमएल अनुसार भूकम्पको तीव्रता 5 म्याग्निच्युड रहेको थियो। भूकम्पको धक्का रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा जिल्ला, दाङ जिल्ला, अराखाँची, बागलुङ र जाजरकोट लगायतका विभिन्न जिल्लामा स्पष्ट रूपमा महसुस गरिएको थियो। अचानक आएको कम्पनपछि धेरै त्यहाँका स्थानीय केही समयको लागि घर बाहिर निस्कनु परेको थियो। अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षतिको आधिकारिक विवरण कतै प्राप्त भएको छैन। भौतिक क्षतिको विवरण भने सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था बुझ्दै संकलन गरिरहेको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई कुनै पनि अफवाहमा विश्वास नगर्न, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र अनुसरण गर्न तथा सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन चाहिँ आग्रह गरेको जानकारी सहितको समाचार हामीलाई रोल्पाबाट मधुकर दागीले पठाउनु भएको छ। हामीले किन पनि सुनाएको भने हामी जतिखेर पनि सतर्क रहनुपर्छ। अहिले यो बाढीको पैराको त्रास त छँदैछ, अनि यो बाढी पहिरो पानी आएको बेलामा मात्रै हुन्छ, तर भूकम्प चाहिँ जुनसुकै बेला जुनसुकै स्थानमा जान सक्छ। अब प्राप्त विवरणहरू अनुसार अनुभवहरू अनुसार चाहिँ नेपाल भूकम्पीय हिसाबले जहिले पनि जोखिमयुक्त क्षेत्र हो, त्यसैले यहाँ भूकम्प जाँदैन अथवा चाहिँ फलानु समयमा यत्रो भूकम्प जान्छ भन्ने कसैले पनि भविष्यवाणी गर्न सक्दैन। त्यस्ता भविष्यवाणीको पछि चाहिँ नलागौं, तर हामी सुरक्षित रहौं। हाम्रा कमजोर संरचना छन् भने तिनको सट्टामा भूकम्प जाँदा पनि कम क्षति हुने घर भवन बनाऊ, भूकम्पीय हिसाबले सुरक्षित घर भवनमा बसौं। भूकम्प आफैमा विनाशक हुँदैन, भूकम्प आउँदाखेरि चाहिँ हामीले बनाएका संरचना कमजोर संरचना भत्किँदा त्यसैमा च्यापिएर पुरिएर मानिसहरूको ज्यान जाने हुँदो रहेछ। त्यसकारण हामीले बनाउने संरचना भूकम्पीय हिसाबले सुरक्षित हुन सकोस्, र अहिले त घर भवनको मापदण्ड पनि छ, त्यो मापदण्ड अनुसार हामीले घर भवन बनाउने गरौं। हाम्रा पुल पुलिसा घर ठूला भवनहरू बनाउँदाखेरि हामीलाई व्यावहारिक रूपमा हाम्रो परिवार बस्ने बनाएका घरहरू पनि अहिले आएको मापदण्ड अनुसार बनायौं भने त्यो सालाखाला भूकम्पीय हिसाबले सुरक्षित मानिन्छ। त्यस्ता सुरक्षित घर भवनमा बसौं। अघि समाचारमा हामीले सुनेरै कुनै पनि अफवाहको पछि नलागौं। यहाँ त एउटा भूकम्प गएपछि अनि अनेक किसिमका भविष्यवाणीहरू विभिन्न माध्यमबाट प्रवाह हुने गर्छन् र मान्छेलाई त्रासमाथि त्रास फैलाइन्छ। यति हो, जोखिममुक्त घर भवनमा चाहिँ कहिले पनि बस्नु हुँदैन। त्यहाँ जुनसुकै बेला भूकम्प जान सक्छ, त्यो बेला हामीले बढ़ी क्षति बिहोर्नुपर्छ र भूकम्पको भविष्यवाणी चाहिँ हुँदैन। त्यो कुनै बेला वर्षौं नजान नि सक्छ, अहिले भर्खर गइजान नि सक्छ, कत्रो आउँछ, कहिले आउँछ, कहाँ आउँछ भन्ने कुरा निर्कुल हुँदैन। त्यस्ता निर्कुल गरिएका कुनै पनि भविष्यवाणी त्रासका समाचारको पछि नलागौं। आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने प्रयत्न गरौं र बरू भूकम्प आउँदा के गर्ने भन्ने आधारभूत ज्ञान स्थित चाहिँ विभिन्न माध्यमबाट सिक्ने, त्यसलाई चाहिँ प्रवाह गर्ने गरौं। स्थानीय तहहरूले पनि हाम्रो मानवीय सुरक्षाका सतर्कताका विभिन्न उपायहरू सिकाउने गरोस्, जस्तो प्राकृतिक प्रकोप हुँदाखेरि कसरी जीवन बचाउने, धनमालको सुरक्षा के गरी गर्ने भन्ने जानकारीमूलक सिप सिकाउनु पर्दछ, र भूकम्पमा पनि भूकम्प जाँदा के गर्ने भन्ने कुराको चेतना हामी सबैलाई प्राप्त हुनुपर्दछ। त्यति कुरा जान्दा पनि कहिलेकाहीँ हुन सक्ने क्षतिबाट नोक्सानीबाट हामी जोगिन सक्छौं। औद्योगिक क्षेत्रका विभिन्न संरचना प्रयोग गरे बापत गएको असार मसान्तसम्म उद्योगले 46 करोड़ भन्दा बढ़ी महसुल राज्यलाई तिरेको छ। विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 46 करोड़ 86 लाख दाखिला गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जनाउनु भएको छ। देशभरका औद्योगिक क्षेत्रमा संचालित 300 भन्दा बढ़ी उद्योगको रूपियाँ 88 करोड़ बकेउटा थियो। 10 उद्योगको लाइन काटियो। सूचना अधिकारी सोडारीका अनुसार बकेउटा नबुझाएका 10 उद्योगको बिजुलीको लाइन काटिएको छ।

0: कन्टिनेन्टल ग्रुपका दुई उद्योगको 4 करोड़ बक्रिता छ। यसरी औद्योगिक क्षेत्रले करिब 47 करोड़ महसुल तिरेको छ। महसुल नतिर्ने त अटेर गर्नेहरूको अहिले सरकारले लाइनै काट्ने चाहिने प्रावधान ल्याएपछि बढी महसुल चाहिँ उठिरहेको छ। अनि अर्को सरकारले बाढ़ी पहिरो तथा डुवान जस्ता मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै प्रभावित जिल्लामा सवारी साधन चलाउन दिने भएको छ। देशका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित पहिरो र बाढ़ीको उच्च जोखिम रहेका सड़क खण्डहरूमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरेको बताउनु भएको छ। जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने सम्भावना भएका जिल्लामा सवारी साधन सञ्चालन नगर्न आग्रह गरेका थियौं। निमित्त कार्यकारी प्रमुख कोइरालाले भन्नुभएको छ, आज पनि मौसम र सड़कको वास्तविक अवस्था मूल्याङ्कन गरेर मात्रै सवारी साधन सञ्चालन गर्न चाहिने हामीले अनुरोध गरेका छौं। निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सड़क विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सड़कमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ। अन्यथा जोखिमयुक्त सड़कहरूमा प्रशासनले पहिल्यै अहिले बन्द गर्ने गरेको छ। त्यो कारणले पनि कतिपय राजमार्गहरूमा आवागमन छैन। त्यो सड़क बिग्रेर भन्दा पनि हुन सक्ने जोखिमलाई ध्यान दिएर बन्द गरिएको, कतिपय राजमार्गहरूमा चाहिँ दिउँसो मात्रै सवारी साधन चलाउन मिल्ने गरी चाहिँ आवत जावत खुला गरिएको छ, रातिमा बन्द हुन्छ भने कतिपय राजमार्गहरूमा पहिरो खसेर बाटो बगेर पनि अवरूद्ध भएको छ। त्यसकारण अहिले मौसम पूर्वानुमान महाशाखाले बताएअनुसार अझै केही दिन यो निरन्तरको वर्षा रहनेछ। यसमै कतिपय ठाउँमा भारी वर्षा र अति भारी वर्षाको नि सम्भावना छ। त्यसैले बाढ़ी पहिराको जोखिम भएको कारण यो जोखिमबाट बस्नको निम्ति तपाईँ हामीले सतर्क रहौं। सुदूरपश्चिमका सबैजसो जिल्लामा आज बिहानदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अतरियाले अहिले प्रदेशका हिमाली पहाड़ र तराईका सबैजसो स्थानमा मेघ गर्जिना साथ मध्यम वर्षा भइरहेको जनाएको हो। कार्यालयका प्रमुख इन्जिनियर संजय कुमार शाहले पहाड़ी क्षेत्रमा साधारणतया बदली रही धेरै ठाउँहरूमा मेघ गर्जन सहित मध्यम
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98648732।
4: ईरानी आक्रमणमा परि दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 बजे अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने।

0: Casino Unlimited. रु 669 देखि रु 1919 सम्मको प्याकहरू उपलब्ध छन्। थानी थानी लिनुहोस्। यो प्याक खरिद गर्न ASCII 1415 ASCII 2 डायल गरी वा ASCII एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: जल तथा मौसम विज्ञान विभागले अनुमान गरिए जस्तो बाढ़ीको खतरा नरहे पनि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको जनाएको छ। काठमाडौँ स्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल सतहले सतर्कता तह पार गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई भोलि सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह 2.7 मीटर पुगेमा खतरा तह पार गरेको मानिन्छ। विभागले नदी किनार डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवत जावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने पछिल्ला बाढ़ी पहिरो सम्बन्धी सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढ़ी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केहीमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सड़क खिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। यसै गरी अर्घकाँचीको पाणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4-0 किलो र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदो सहितको ढुङ्गा माटो खसेपछि अर्नीको राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिन्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सड़क आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदी सहित साना खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सड़क बन्द गरेको हो। बेनीबाट जोमसोम जाने सवारी साधनलाई बेनी नगरपालिका 9 गलेश्वर बजार र मुस्ताङबाट आउने सवारी साधनलाई घासामा रोकिनेछ। मुस्ताङ जाने सवारी साधन साँझ 7 बजेभित्र मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्किने सवारी साधन साँझ 7 बजेभन्दा अघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ़नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नारायणगढ़ मुमिन सड़क र चितवन तर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अरियालद्वारा आज जारी सूचनामा जिल्लाका विभिन्न स्थानहरू सहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ़ मुगलिङ काठमाडौँ सड़क राति 10 बजेपछि बन्द रहने जनाएको छ। रातिमा सवारी साधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै सञ्चालन गर्न सूचनामा अनुरोध गरिएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिइएको हो। बैठकले प्रतिवेदनमाथि समितिका सदस्य र सम्बन्धित अधिकारीबाट प्राप्त रचनात्मक तथा व्यावहारिक सुझाव समेतलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयन योग्य व्यावहारिक र नतिजामुखी बनाउने कार्ययोजना समितिको आगामी बैठकमा पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। पाँच वर्ष सरकार चलाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको उल्लेख गर्दै सभापति थापाले सरकारले कमी कमजोरी गर्दा भने प्रमुख प्रतिपक्षी दलका हिसाबले सधैं खबरदारी गरिरहने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढ़ी जवाफदेही र जिम्मेवार बनाउनु पर्नेमा जोड़ दिनुभयो। लिम्बू याकथुङ संस्कृति झल्काउने धनकुटाको चोतलुङ पार्क अहिले पूर्वी नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तीनजुरे मिल्के जलजली क्षेत्रको प्रवेशद्वारमा रहेको यो पार्कले प्राकृतिक सौन्दर्यसँगै याकथुङ लिम्बू संस्कृति मुन्धुमी परम्परा र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा संरक्षण र प्रवर्धन गरिरहेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
3: भूराजको राजधानी मानिने तिनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वार बसन्तपुर स्थित चोतलुङ पार्क अहिले पर्यटकको रोजाईसँगै याकथुम संस्कृति र मुन्धुमी परम्परा अध्ययन गर्ने महत्वपूर्ण केन्द्र बन्दै गएको छ। गुराँसे वनबीच फैलिएको पार्कमा रैथाने वस्तुकला, परम्परागत संरचना र मुन्धुममा उल्लेख गरिएका विभिन्न वनस्पति संरक्षण गरिएको छ। ढुङ्गा गाड्ने परम्परा र प्रकृति प्रतिको श्रद्धालाई यहाँ कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पार्क भ्रमणमा आएका पर्यटकहरूले मौलिक संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्। पार्क भित्र रहेको युमा संग्रहालय अर्को प्रमुख आकर्षण हो। यहाँ पृथ्वी नारायण शाह र लिम्बुवान बीच भएका सन्धि सम्झौतादेखि याकथुम समुदायका पुराना गरगहना, वेशभूषा, हात हतियार र ऐतिहासिक सामग्री सुरक्षित गरिएका छन्। संग्रहालय इतिहास अनुसन्धान र सांस्कृतिक अध्ययनका लागि महत्वपूर्ण स्रोत बनेको छ। पार्कमा विशेष गरी गुराँस फुल्ने समयमा पर्यटकको भीड़ लाग्ने गरेको छ। 2074 सालदेखि निर्माण शुरू भएको पार्क अहिले 100 रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। हालसम्म 2 करोड़ रुपियाँ भन्दा बढी लगानी भइसकेको पार्कबाट वार्षिक करिब 13 लाख रुपियाँ राजस्व संकलन हुँदै आएको लाली गुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन बाबु माबुहाङले बताउनुभयो। प्राकृतिक सौन्दर्य, याकथुम संस्कृति, मुन्धुमी दर्शन र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा समेटेको चोतलुङ पार्क अहिले पूर्वी नेपालको सांस्कृतिक पर्यटनको नयाँ आकर्षण बनेको छ। प्रकृति, संस्कृति र इतिहासलाई एकै ठाउँमा अनुभव गर्न सकिने चोतलुङ पार्क पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएशनको 64 औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढ़ाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले दक्ष युवा रोजगारी र अवसरको खोजीमा विदेशी क्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर उचित मूल्यांकन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री सुदन गुरूङले सशस्त्र प्रहरी बलका कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। मन्त्री गुरूङले गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेकोले कुनै पनि परिस्थितिमा विचलित नभई इमानदारी अनुशासन र व्यावसायिकताका साथ राष्ट्रको सेवामा समर्पित हुन आग्रह गर्नुभयो। मन्त्री गुरूङले सुरक्षाकर्मीको मनोबल नै सुरक्षा संयन्त्रको सबैभन्दा ठूलो शक्ति भएकोले कर्मचारीको मनोबल उच्च राख्न गृह मन्त्रालय आवश्यक सहयोग समन्वय तथा नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभा अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अधियालले जानकारी दिनुभयो। छलफलमा अर्थ कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो। सरकारले गत जेठ 11 गते सो विधेयक संघीय संसदमा दर्ता गराएको थियो। अछामको कमल बजार नगरपालिकाले पालिकाको 3 नम्बर ओडालाई नमूना कृषक गाउँका रूपमा छनौट गरी कार्यक्रम अघि बढ़ाएको छ। बहुक्षेत्रीय पोषण योजना अन्तर्गत अहिले किसानलाई कृषि उपज बिउ बिजन टनेल तथा आधुनिक कृषि यन्त्र हाते ट्रयाक्टर लगायतका सामग्री अनुदानमा वितरण गरेपछि किसानहरू व्यावसायिक रूपमा अगाडि बढ़ेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
4: पालिकाको खाद्य सुरक्षा निर्देशन समितिद्वारा पोषण मैत्री नमूना गाउँ बनाउनका लागि वडा नम्बर 3 भैरालाई छनौट गरिएको छ। पोषण सुधारका लागि पहिलो चरणमा 5 लाख लागतमा 35 जना कृषकलाई कृषि उपज बिउ बिजन पोली हाउस टनेल तथा चौथे माडो कृषक समूहलाई आधुनिक कृषि यन्त्र हाते ट्रयाक्टर अनुदानमा वितरण गरेको बताउनुहुन्छ कृषि विकास प्राविधिक सहायक सुनिल कुमार।
5: पोषण श्री नमूना गाउँ कार्यक्रम सञ्चालन गर्नको लागि 35 जना सहभागी किसानहरूलाई तरकारीको बिउहरू र प्रत्येक जना किसानलाई एउटा एउटा पोली हाउस र खेती गर्न सहज होस् भन्नको लागि मिनिटी र हाते ट्रयाक्टरहरू पनि हामीहरू वितरण गर्न गएको छ। सँगसँगै अरू काउली बन्दा मुला 7 किसिमको बिउहरू छ भनेको सही सदुपयोग गर्नु।
4: अनुदानमा वितरण गरिएका सामग्रीले कृषकलाई थप सहज हुने बताउनुहुन्छ। विगत 3 दशकदेखि व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गरिरहेका कमल बजार नगरपालिका वडा नम्बर 3 का अगुवा कृषक टीकाराम ढकाल। तरकारी खेतीका लागि पालिकाले सामग्री दिएकोमा खुसी लागेको तर सिँचाइका लागि पानीको अभाव रहेको बताउनुहुन्छ अर्का कृषक मना कामी। नमूना कृषि उद्यमी भएर जीविकोपार्जन गर्न सुझाव दिँदै पालिकाले कृषकलाई थप आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही।
6: अझै उत्पादन बढाउने नयाँ काम गर्ने हामी हौसला दिन्छौँ। तपाईँलाई नमूना कृषि उद्यमी भएर देखाउनु पर्यो, आफ्नो परिवारको पोषणको मात्रा पूरा गर्नु पर्यो र यही कृषिबाट तपाईँले आय आर्जन पनि बढाउनु पर्यो।
4: उडालाई नमूना कृषक गाउँ बनाउनका लागि सबै कृषकलाई उदाहरणीय काम गरेर देखाउन उडा अध्यक्ष नन्द सिंह कौरको सुझाव छ।
7: यहाँका कृषकहरूले के नमूना देखाएको कारणले आफ्नो उडामा काम गराउन सक्छु भनेर समितिसँग आग्रह गरेर उहाँहरूले यो उडालाई छनौट गर्नुभएको छ। जसरी हामीले पालिकाले छनौट गर्यौं, उडाले छनौट गर्यौं, त्यसभन्दा बढी काम गरेको छ भन्ने उदाहरणको रूपमा तपाईँले देखाइदिनु भयो भने हामी निकै खुसी हुनेछौँ।
4: पोषण मैत्री नमूना गाउँको छुट्टै पहिचान बनाएर सबैको ध्यान आकर्षण गराउन सम्पूर्ण कृषकले उत्पादनमा जोड़ दिनुपर्ने बताउनुहुन्छ नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
8: पोषण मैत्री नमूना गाउँ छ नि, त्यहाँ चाहिँ तरकारी पाइन्छ, फलफूल पाइन्छ, औषधी गाउँ है भनेर हामी यतातिर आएर लिन सक्ने अवस्था तपाईँले सृजना गर्नुहुन्छ।
4: पोषणको मात्रामा सुधार ल्याउन तरकारी खेती तथा कृषि क्षेत्रमा तीनै तहका सरकारले लगानी बढ़ाउँदै कृषकलाई प्रोत्साहन दिने र प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा जोड़ दिनुपर्दछ।
9: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
2: अब अन्तर्राष्ट्रिय समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अखाडामा हिजो राति भएको आक्रमणमा 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आज इरानको अर्धसैनिक बल रेभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको छ। मध्यपूर्वमा अमेरिका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार आक्रमणमा इरानको तटीय निगरानी तथा हवाई प्रतिरक्षा प्रणाली, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थललाई निशाना बनाइएको थियो। इरानले अमेरिकी आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन। हर्मुज जल सन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्व आठौं दिनमा प्रवेश गरेको छ। रूसी सेनाले युक्रेनको कियवमा रातभर जारी राखेको ब्यालिस्टिक क्षेप्यास्त्र सहितको आक्रमणमा परि चारजनाको मृत्यु भएको छ भने कम्तीमा 36 जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रूसी आक्रमणबाट कियवका 5 वटा जिल्लामा आग लागि भएको थियो। आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: गत आर्थिक वर्ष 2082-83 7,92,000 भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,187 जना नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ, जसमा 6,97,096 जना पुरूष र 95,091 जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशी नेपाली कामदारहरूको संख्या 47,079 जनाले कमी आएको छ। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार गत वर्ष मेन पावरहरूले 2,68,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् भने 1,28,520 जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष G2G मार्फत 8,197 जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा सबैभन्दा बढ़ी नेपाली गएको मुलुकमा यही रहेको छ। त्यहाँ 1,83,580 जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म 93.47% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य 1,54,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 1,44,829 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो। प्रदेशमा सबैभन्दा बढ़ी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई सम्पन्न भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डले हाल औसत 8 अर्ब रूपियाँको हारारीमा रहेको शेयर बजारको दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ पुर्याउने लक्ष्य अघि सारेको छ। पूँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै बोर्डले पूँजी बजार विकास मार्गचित्र 2083 मार्फत आगामी 10 वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने रणनीति अघि सारेको हो। मार्गचित्रले सन् 2036 सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ। कुल गार्हस्थ्य उत्पादन र बजार पूंजीकरणको अनुपात हाल 70-80% रहेकोमा त्यसलाई बढ़ाएर 150% भन्दा बढ़ी पुर्याउने लक्ष्य रहेको छ। बजारमा सूचीकृत कम्पनीहरूको संख्या 500 भन्दा बढ़ी पुर्याउने र 200 भन्दा बढ़ी साना तथा मझौला कम्पनीहरू बजारमा सूचीकृत हुने प्रक्षेपण गरिएको छ। हाल करिब 77,66,000 रहेको डिम्याट खाता संख्यालाई थप विस्तार गरी ठूलो जनसंख्यालाई बजारमा आबद्ध गराउने योजना पूंजी बजार विकास मार्गचित्रमा उल्लेख छ। सरकारले नेपालमा उत्पादित छुर्पी को विश्व बजार प्रवर्धन करने करी पांच वर्ष छुर्पी निर्यात राष्ट्रीय रणनीति कार्यान्वयन में ल्याएको छ। रणनीति ने नेपाललाई गुणस्तरीय छुर्पी उत्पादन तथा निर्यात केन्द्र को रूप में स्थापित करते आर्थिक समृद्धि में योगदान करने सोच अघि सारेको छ। रणनीति ने छुर्पी को लागि आवश्यक दूध उत्पादन र संकलन प्रणाली सुदृढ़ बनाने छुर्पी उत्पादक को उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि करने छुर्पी को निर्यात वृद्धि करने छुर्पी उत्पादन तथा निर्यात प्रवर्धन गर्न नीति तथा संस्थागत सुदृढ़ीकरण गर्ने उद्देश्य रणनीतिले लिएको छ।
2: अब खेल समाचार रमेश टमट्टाबाट।
12: फिफा विश्वकप फुटबल 2026 को उपाधि का लागि आज राति सबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पाउने 1 बजे न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुनेछ। अर्जेन्टिना का कप्तान लियोरेल मेस्सी का लागि विश्वकप ट्रफी उचाल्ने यो अर्को खेल बन्न सक्छ। यस खेलमा 39 वर्षीय अर्जेन्टिनी लियोनेल मेस्सी र भविष्यमा महान खेलाड़ी बन्न सक्ने खेलाड़ीका रूपमा लिइएका 19 वर्षीय स्पेनका विंगर लामिने यमालको खेललाई निकै चासोका रूपमा लिइएको छ। विश्वकप 2026 अन्तर्गत आजको यो फाइनल खेलको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे। एम्बाप्पेले यससँगै विश्वकपमा आफ्नो गोल संख्या 22 पुर्याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने प्रतियोगितामा 10 गोल सहित गोल्डेन बुट दौड़मा अग्रता पनि लिएका छन्। चीनको सेन्जेन शहर कोली होटलमा जारी 28 एसियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाड़ी सीएम पुरूषोत्तम सिलवालले शानदार शुरूआत गरेका छन्। अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धाको दोस्रो दिन नेपालका 18 वर्षीय खेलाड़ी पुरूषोत्तम सिलवालले सम्पन्न 3 चरणको स्पर्धामा 1 जीत तथा 2 बराबरी नतिजा आत्मसात गरेका छन्। पुरूषोत्तमले दोस्रो खेलमा फिलिपिन्सका अन्तर्राष्ट्रिय मास्टर एर्का क्रिस्टियन जियान कार्लो र तेस्रो चरणमा भियतनामका फिडे मास्टर दुआङ भु आनसँग खेल बराबरी गरे। सीएम सिलवालले पहिलो खेलमा ताइपेईका हुआङ टुङ याङलाई हराएका थिए। अब चौथो चरणमा उनले 7 वरियता प्राप्त चाइनिज छिया जिया छियाङसँग प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानको इस्लामाबादमा यही जुलाई 22 29 आयोजना हुने काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न जाने नेपाली भलिबल टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघले आज एक कार्यक्रमका बीच विदाई गरेको राष्ट्रिय खेलकुद परिषद राखेप उपाध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो।
2: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 26.5 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 64.6 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 14.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 25.1 डिग्री सेल्सियस, वर्षा 3.5 मिलीमिटर। दिपालको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 22 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढ़ी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। जोर्डनमा इरानी आक्रमणमा परे 2 अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाद्वारा इरानमा व्यापक हवाई आक्रमण। र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति पौने 1 बजे अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै यो म त दादा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोध, स्वास्थ्य कार्यालय रोल्पा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी, घोराही दाङ।

0: को आवाज तपाई को मन को आवाज लोगो रेडियो जलचला 96.4 मेगाहर्ट्ज।
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ्दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँचो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुधे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्युसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव राको तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायक उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खोलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्छ र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूले चाहिँ जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर पहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर, रसुवा, रोल्पा र डण्डेदुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गए राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिए। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-959 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अदक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अदक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बासकोटाले उपसमिति को स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विचारकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विचारकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
5: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुटे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको 5 बुटे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै समितिको मत रहने गरी कार्य सम्पादन समिति बनाउने 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यपालिका घोषणा गर्ने सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन दिशाविहीन नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै वहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाटा शुरू भएको आरोप लगाउनुभयो। वहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
7: पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन।
8: कमसेकम 4 वर्षसम्म त त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
7: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIUNले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. पाल्पाको रिद्दीकोट गाउँपालिकाले अघि सारेको एक भोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ. यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवा रोपण गरेका छन्.
13: पाल्पाको रिद्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो. अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्दीकोट गाउँपालिकाको एक भोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ. सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव हिमानन्दसँग छ. स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ. किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक भोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
8: एक भोट सयको नोट भन्ने कार्यक्रम ल्याएको अति राम्रो ल्याएको छ. कमसेकम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ.
13: रिद्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ. चालू आर्थिक वर्षमा गाउँपालिकाले एक भोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ.
14: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने.
13: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्दीकोटका किसान छन्. खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ.
15: एक भोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने.
13: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाइ छ. भुवन राय माझी, CIM रेडियो मुक्तिनाथ.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIUNले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ. CIUNको साझा खबर सुन्दै गर्नुहोला.
16: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले मेहनत गरेका हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
17: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
19: महिलाको श्रम, अधिकार र सम्मानको आवाज.
12: कार्यक्रम साझा आवाज,
17: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
19: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
17: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
18: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान, कार्यक्रम साझा आवाज।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
20: मात्र 3,300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक

0: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ। यस्तो अवस्थामा अभिभावक चनाक हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुलले जवाब दिँदै हुनुहुन्छ।
1: मेरो नाम सृष्टि। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
2: मेरो नाम युवराज। हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने?
3: नमस्कार, मेरो नाम मनिता। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भन्ने?
4: बालबालिकालाई खास गरी वर्षायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो। यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखेको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
5: नमस्कार, म सरबानी पौडेल। आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला?
3: नमस्कार, मेरो नाम इच्छा। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
4: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि सुरु भइसकेको अवस्था छ रुगाखोकी र झाडा पखाला ज्वरो अनि

निरन्तर वर्षात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बाल बालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको मनहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुरा जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छ, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसाहरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ। अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने खानुहोला। होइन भन्यो भने अब खानेकुरा अर्को एउटा प्रमुख कारक हो जुन संक्रामक रोगहरू लाग्न सक्दछ। विगतमा हामीले देख्दै पनि आएका छौँ।

0: र यसमा तपाईँहरूले विशेष ध्यान पुर्याउनु पर्ने चाहिँ हुन्छ केटाकेटीहरूलाई पनि अब स्कुल जाँदाखेरि स्कुलमा खानेकुराहरू अब त्यो खास गरी स्कुलले खुवाउने गर्छ त्यो कतिको सुरक्षित छ त्यसमा पनि अभिभावकहरूले ध्यान दिनु पर्यो र बालबालिकाले पनि बाहिर निक्लिँदाखेरि किनेर खानुपर्ने भएको हुनाले उहाँहरूलाई सकेसम्म किन्नलाई चाहिँ अलिकति यो उहाँहरूलाई सकेसम्म बाहिर किनेर नखाओस् भन्नेको लागि पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ धन्यवाद
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
2: कोशी नदीमा पानीको बहाव बढेपछि 28 ढोका खोलिएको छ नदी किनारका वासिन्दालाई सतर्क रहन अपील गरिएको छ नारायणगढ़ मुगलिङ सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक लगाइएको छ वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ तर दक्ष कामदारको हिस्सा भने बढ़दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको देखिएको छ रूपन्देही बाल सुधार गृह सार्न संसदीय समितिको निर्देशन छ पाल्पामा बाझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव छ र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि साउन 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562 र 9645 78232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढ़ीका कारण खोटाङमा दुईजनाको मृत्यु, नारायणगढ़ मुगलिङ सड़कमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने, पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
0: संवाद हिंसा र शक्ति संघर्षले कांग्रेस संकटमा, पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
1: बाल सुधार गृहको अवस्था नाजुक, सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुटे निर्देशन, ऐन संशोधन गरी सजाय घटाउने तयारी।
0: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, बेपत्ता 14 जनाको खोजी कार्य जारी।
1: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। खोटाङमा बाढ़ीको कारण दुईजनाको मृत्यु भएको छ। खहरे खोलामा आएको बाढ़ीले बगाउँदा दुईजनाको मृत्यु भएको हो। दिक्तेल, रूपाकोट, मजुवागढ़ी नगरपालिका 6 निर्वाची 43 वर्षीय शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाघशिलाका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रवक्ता महतले बीपी र सिद्धार्थ राजमार्ग सुचारू गरिए पनि मेची, अरणिको र कान्ति लोकपथहरू अझै अवरूद्ध नै रहेको बताउनु भएको छ।
3: मुख्य राजमार्गहरू अझै अवरूद्ध छन् भने केही चाहिँ सुचारू पनि गर्ने प्रयत्न भएर सुचारू पनि भएको छ। हामीलाई प्राप्त विवरण अनुसार चाहिँ बीपी र सिद्धार्थ राजमार्ग चाहिँ सुचारू गरिएको छ भने त्यो मेची अरणिको कान्ति लोकपथहरू चाहिँ अझै अवरूद्ध नै छ।
0: प्रवक्ता महतले कोशी, गण्डकी र बागमती प्रदेशका 23 वटा जिल्लाहरूमा भोलिसम्म जोखिम रहेको जानकारी दिनुभएको छ। उहाँले जोखिमयुक्त ठाउँमा रात्रिकालीन अवस्थामा यात्रा नगर्न अनुरोध गर्नुभयो।
3: जिल्लाहरू भनेर 23 जिल्लाहरू कोशी, गण्डकी र बागमती प्रदेशका थिए, तिनलाई नै बढी अहिले बेलुका र भोलि बढी देखिन्छ भने अन्य लुम्बिनी, मध्य प्रदेश र यता सिलगढीहरूमा पनि छ। छन त वर्षा नहुने त होइन, तर अलिकति बढी जोखिम त यी तिनवटाहरूमा देखायो भने ट्राभल एडभाइजरीहरू जारी गर्ने, रात्रिकालीन अवस्थामा चाहिँ विशेष गरी यात्रा नचलाउनकै लागि हामीले अनुरोध गरेका छौँ।
0: प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी दिन 11:55, विपद मद्दतका लागि 12:34, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 11:14 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
1: जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ़दो क्रममा रहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह भोलिसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ। विभागका बाढ़ीविद सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ़न सक्ने बताउनुभयो। आज साँझसम्म कोशी नदीको जलसतह 4.78 मिटर पुगेको छ र बहाव बढ़दो क्रममा छ। राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले भोलि बिहानसम्म नदीले 6 मिटरको सतर्कता तह पार गर्न सक्ने उहाँले बताउनुभयो। विष्टका अनुसार नदीको जलसतह 6 मिटर पुगेमा सतर्कता तह र 7 मिटर पुगेमा खतरा तह पार गर्नेछ। नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित बाढ़ी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका 52 ढोका खुल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँले बाढ़ीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकता अनुसार पूर्व तयारी तथा प्रतिकारीका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो। विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
0: स्थानीय प्रशासनले नारायणघाट मुगलिन सड़क र चितवन तर्फको पृथ्वी राजमार्ग आज राति 10 बजेदेखि बन्द गर्ने भएको छ। जिल्लाका विभिन्न स्थानहरूसहित धादिङ लगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणघाट मुगलिन काठमाण्डु सड़क राति 10 बजेदेखि बन्द रहने जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश परियालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राख्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ। रातिमा सवारी साधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ। वर्षातका कारण शनिबार रातिदेखि यो सड़क बन्द गरिएको थियो।
1: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेपछि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी विभाजनको सन्धारमा पुगेको छ। संस्थापन र इतरपक्ष बीचको शक्ति संघर्ष र संवादहीनताका कारण इतरपक्षले अब धेरै पर्खिएर नबस्ने र नयाँ कार्य दिशा तय गर्न राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी फूटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको कतिपय नेताहरूको बुझाइ रहँदा इतरपक्षका नेताहरूले भने एकताको सम्भावना अत्यन्तै क्षीण र कमजोर बन्दै गएको स्पष्ट पारेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
4: पार्टीभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा समूहको इतर पक्षबीच चुलिएको शक्ति संघर्ष आगामी साउन 6 गते जननायक बीपी कोइरालाको स्मृति दिवसका दिन मैदानमै पोखिने भएको छ। सो दिन संस्थापन पक्षले 77 वटै जिल्लामा आफ्नो जरा अभियान समापन गर्दैछ भने इतर पक्षले देशका 165 वटै निर्वाचन क्षेत्रमा बेग्लै कार्यक्रम गर्ने घोषणा गरेर समानान्तर गतिविधि बढ़ाउने प्रश्न पारिसकेको छ। संस्थापन पक्षले अघि बढ़ाएको क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियालाई इतर पक्षले पूर्ण रूपमा बहिष्कार गर्ने र यसैलाई आधार बनाएर नयाँ पार्टीको खाका कुर्ने गृह कार्य गरिरहेको छ। इतर पक्षका नेता मिन विश्वकर्माले एकताको सम्भावना कहिल्यै पूर्ण रूपमा समाप्त नहुने बताए पनि अहिले वार्ता संवाद र छलफल प्रभाव रूपमा अघि नबढ़ेकाले तत्काल सहमति हुने अवस्था नदेखिएको स्पष्ट पार्नु भएको छ। विश्वकर्माले तत्काल पार्टी फुटेको भन्न नमिल्ने तर एकताको सम्भावना भने क्रमशः क्षीण हुँदै गएको बताउनुभयो।
5: एकताको सम्भावना रहि नै रहन्छ तर अहिले जुन अवस्थामा हाम्रो वार्ता संवाद छलफल हुनुपर्ने हो त्यो अवस्था नभएको र जुन शैलीमा हामी अगाडि गइराखेका छौँ त्यसले चाहिँ अहिले तत्कालै सहमति हुने अवस्था देखिँदैन। तत्कालको लागि फुट्यो नभनिहाल्यो एकताको सम्भावना चाहिँ क्षीण हुँदै गयो कमजोर हुँदै गयो।
4: इतर पक्षले साउनभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ दलको घोषणा गर्ने तयारी गरिरहँदा संस्थापन पक्षले भने यसलाई पार्टी विधान विपरीतको कदम र राजनीतिक कमजोरी भनेको छ। इतर पक्षको यो आरोप र रणनीतिलाई अस्वीकार गर्दै संस्थापन पक्षका नेता तथा पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाईली पार्टी फुट्ने कुरालाई केवल उच्च स्तरको बार्गेनिङ मात्र ठान्नुहुन्छ। कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन दैनिक रूपमा संवाद र छलफलहरू भइरहेकाले अन्तत सबै मिलेर नै अगाडि बढ्ने दावी उहाँको छ।
6: अहिले बार्गेनिङ होला फुट्दैन पार्टी कार्यकर्ताका बीचमा फुट्नुहुन्न र कार्यकर्ताका बीचमा जहाँ चारवटा जहाँ जहाँ झण्डा छ उहाँहरूलाई पनि हामी समेट्छौँ वार्ता भएर छलफल भएर त्यही भएर सुधारतापूर्वक पार्टीको विधान र विधि प्रक्रियाभित्र विधानको सर्वसत्ताभित्र विधानले अङ्गीकारको बाटोमा सहमति र एकता कायम गर्न हामी तयारै छौँ। संवाद छलफल प्रयासहरू भइरहेका छन् तर जहाँसम्म लाग्छ हामी एक भएर नै जान्छौँ।
4: नेतृत्व तहको यो वारपारको लड़ाईले कंग्रेसका कार्यकर्तामा अन्यल मात्र बढ़ाएको छैन राजनीतिक वृत्तमा पनि नयाँ तरङ्ग पैदा गरेको छ। राजनीतिक विश्लेषक विष्णु दाहाल कंग्रेस व्यवहारिक रूपमा धेरै अघि नै फुटिसकेको र अहिलेको विवाद नियोजित भू राजनीतिक खेलको हिस्सा भएको दावी गर्नुहुन्छ।
7: फंक्सनली अस्ति नै फुटेकै हो अब यसको स्ट्रक्चरली देखि नै अब बल्ल फुट्न लागेको हो मेरो बुझाइ चाहिँ यो फुट्नु भनेको चाहिँ के देखिन्छ भने अब यो कोर्स फेरिने संकेत हो भन्ने चाहिँ मलाई लाग्छ। यो जियो पोलिटिकल गेमको एउटा पार्ट हो त्यस्तोमा उल्टो उल्टो निर्णयहरू भइरहेको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
8: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
9: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन दातो।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढाले बताउनुभयो।
12: बाल सुधार गृहमा रहेका विद्यालयको अनुमोदन निश्चित शिक्षा खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 बाल सुधार गृहमध्ये जम्मा 4 बाल सुधार गृह मात्रै स्कूलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकालीन अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बाल बालिकाको त्यहाँभित्र कुनै बाल बालिका अकस्मात मृत्यु हुन पुगेको तारुक निकायमा सुन दिनुपर्ने र उहाँको परिवारमा चाहिँ संशोधन दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थापन क्षमता गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
1: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि हाल 1195 जना बाल बालिका आश्रित रहेका छन्। गत वर्षको आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले त्यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बाल बालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुढाले बताउनुभयो। उहाँले बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुराना सरकारी भवन वा कारागारकै संरचना प्रयोग भइरहेको जानकारी समेत दिनुभयो।
12: अहिले 1085 को संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1195 करिब 1200 बाल बालिका यसमा रहेको छ। संख्या त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजी आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आत्मकुशी भएका बाल बालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बाल बालिकाहरू अझै फर्किन चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या चाहिँ 18 वर्ष माथिको छ भने आधा संख्या चाहिँ 18 वर्ष मुनिको छ।
1: प्रवक्ता बुटाले हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकाल टारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र सेवामूलक तालिमका कार्यक्रमहरूलाई पनि क्रमशः विस्तार गर्दै लिएको जनाएको छ।
0: यस्तै सांसदहरूले बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरूले देशका विभिन्न बाल सुधार गृहको अवस्था दयनीय रहेको भन्दै व्यवस्थापनका लागि कानून निर्माणमा जोड़ दिएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले बाल बालिकासँग सम्बन्धित विषयहरू विभिन्न ऐनहरूमा छरिएर रहेको उल्लेख गर्दै एकीकृत छाता ऐन निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। वयस्क र नाबालिगलाई एउटै स्थानमा राख्दा थप समस्या निम्तिने भन्दै उहाँले नागरिक समाज र निजी क्षेत्रले सञ्चालन गरेका सुधार गृहहरूलाई पनि सरकारले नियमन र समन्वय गरी उपयोग गर्नुपर्ने सुझाव दिनुभयो।
12: तत्काल राज्यले थुप्रै बाल सुधार केन्द्रहरू चाहिँ स्थापना गर्न सम्भव नहोला, तर सँगसँगै सिभिल सोसाइटी अर्गनाइजेसनहरूले पनि थुप्रै त्यसरी सञ्चालन गरेकै छन् कुनै न कुनै तरिकाबाट, र प्राइभेट सेक्टरले पनि सुधार गृह भनेर सञ्चालन गरेकै छ। उनीहरूसँग कोअर्डिनेसन गरेर राज्यले कम्तीमा त्यसलाई एउटा एक खालको अनरसिप लिएर उनीहरूलाई बरु इन्सेन्टिभ केही दिएर हुन्छ भने दिन सकिन्छ, र उनीहरूको चाहिँ जुन सेवा दिने खालको क्वालिटी हो, क्वालिटीमा राम्रो चाहिँ छैन भने बरु क्वालिटी विस्तार गर्ने गरी उनीहरूलाई के सहयोग गर्न सकिन्छ त्यसमा त्यसो गर्न सकियो भने हामी सबैलाई एडजस्ट गर्ने गरी जान सक्छौ होला।
0: राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद भूमिका श्रेष्ठले धुपन्देहीको बाल सुधार गृहको अवस्था भयावह रहेको उल्लेख गर्दै उनीहरूले तत्काल स्थानान्तरण गर्न गृह मन्त्रालय र भूमि सुधार मन्त्रालयसँग समन्वय गरी ठोस कदम चाल्नु पर्नेमा जोड़ दिनुभयो।
12: रूपन्देही जिल्लाको चाहिँ महिला विकास भवनमा राखिएको अवस्था छ, त्यहाँ एकदमै एउटा कोठामा 70 बाल बालिका बालक बस्नुहुन्छ कि यसो गर्मी छ, फ्यान छैन, कुलर छैन, यति धेरै मानसिक यातना छ, र त्यहाँ हामीले बुझ्दाखेरि तत्काल शुरू गर्नुपर्ने चाहिँ त्यो स्थानान्तरण गर्नुपर्ने देखिएको कुरा हुनाले चाहिँ यसलाई चाहिँ छिटोभन्दा छिटो गृह मन्त्रालयसँग त समन्वय गरिसक्नु भन्नुभयो, भूमि सुधार मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद निनु कुमारी कणले बाल सुधार गृहहरूमा शिक्षा, स्वास्थ्य, खेलकुद र मनोरञ्जनको अवस्था शून्य रहेको भन्दै सुरक्षाका नाममा बालबालिकाले थुनेर मात्र राखिएको आरोप लगाउनुभयो।
13: त्यहाँ प्राथमिक उपचारको व्यवस्था केही पनि छैन, जिरो छ। शिक्षाको अवस्था पनि जिरो छ, खेलकुदको अवस्था पनि जिरो छ, मनोरञ्जनको अवस्था पनि जिरो छ, केही पनि छैन, राखिएको छ। बालक मात्रै हुनुहुन्छ त्यहाँ, बालकहरूलाई त्यो स्थानमा एउटा सुरक्षाको व्यवस्था गरिएको छ।
0: प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
14: बाल सुधार गृहमा रहेका बाल बच्चाहरूलाई हामीले चाहिँ पारिवारिक वातावरण दिनुपर्छ भनेर हामीले अस्ति छलफल म गर्यौं, त्यसलाई समेट्नु भएको छ होइन। त्यो गर्दाखेरि पनि हामीले चाहिँ एउटा कुरा के ध्यानमा दिनुपर्छ भने चाहिँ त्यो अभिभावकको रूपमा जसलाई चाहिँ हामीले नियुक्ति गरेको हुन्छ नि राज्यले, उहाँ चाहिँ कस्तो भने शारीरिक रूपले पनि बाल मनोविज्ञान बुझ्ने, त्यो बच्चाहरूको बीचमा बसेर डिल गर्न सक्ने चाहिँ सबै चिजले सक्षम हुनुपर्छ, नभए चाहिँ फेरि उहाँको आफ्नो पनि त ज्यानको खतरा हुन्छ नि त, त्यो ग्रुप सबै मिलेर त्यहाँ अब ज्यानको खतरा हुन सक्छ, त्यसलाई पनि हामीले उहाँको सुरक्षाको विषयमा पनि हाम्रो राज्यले ध्यान दिनुपर्छ।
0: कानून न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बासकोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवाधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारले निर्देशन दिनुभयो।
15: सरकारले राखेका बाल सुधार गृहमा र हामीले बालबालिकालाई संरक्षण गर्ने र सम्पूर्ण बालबालिकालाई संरक्षण गर्ने राज्यको दायित्व भनिराखेका छौँ। सँगसँगै सरकारले नै बनाएका बाल सुधार गृहमा बाल विजयकर्तालाई लगेर उहाँहरूको पोषणको बारेमा चिन्ता गर्ने पनि सरकारकै प्रथम दायित्व हो जस्तो लाग्छ।
0: सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताउनुभयो। उहाँले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
16: बाल सुधार गृहको उद्देश्य दण्ड दिनु होइन, सुधार गर्नु हो र संरक्षण गर्नु हो र शिक्षा, सी विकास र सम्मानजनक पुनस्थापनाको अवसर प्रदान गर्नु हो। त्यसैले मन्त्रालयले बाल सुधार गृहलाई अझ बाल मैत्री, सुरक्षित, अधिकार मैत्री तथा पुनस्थापनामुखी संस्थाका रूपमा विकास गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।
1: बैंकर्सहरूले सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिन सुझाव दिएका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियममा ल्याउनुपर्ने सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउन सके मात्र यो क्षेत्रमा देखिएका समस्या समाधान हुने बताउनुभयो। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पनि सहकारीलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे सहकारीमा विगतमा देखिएका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभयो। उहाँले राष्ट्र बैंकलाई नियमन गर्न नदिने हो भने त्यस्ता सहकारीलाई बैंकिङ कारोबार गर्न दिन नहुने तर्क गर्नुभयो।
0: गण्डकीका तीन अदालतमा झरेका 3,300 मिसिल पुनः प्राप्ति भएका छन्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्के जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण झरेका 6,126 थान मिसिल मध्ये 3,307 थान मिसिल पुनः प्राप्त भएका हुन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्के जिल्ला अदालतमा नष्ट भएका 2,065 थान मिसिल मध्ये 1,999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3,804 थान मिसिल मध्ये 1,068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपरजिष्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7, कास्के जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2,751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ।
1: बागमती प्रदेश सरकारले प्रदेशभित्रका नागरिकको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले हेलो सीएम कक्ष स्थापना गर्ने भएको छ। प्रदेशका नागरिकहरूले भोग्नु परेको समस्या, गुनासो र उजुरीलाई 7 दिनभित्र फर्सेउट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अत्याधुनिक प्रविधिसहितको हेलो सीएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। प्रदेश सरकारद्वारा सञ्चालित सम्पूर्ण आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर ट्र्याकिङ र ट्रेसिङ गर्नका लागि अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनका लागि पनि बजेट व्यवस्था गरिएको बताउनुभयो। मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न 4,49,00,000 बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। रुकुम पूर्व केन्द्र भएर आज 5 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि 4:30 रुकुम पूर्वको कोल क्षेत्र केन्द्र बिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प रुकुम पूर्व सहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ।
2: प्रहरीले काठमाडौँको कुलेश्वरमा गोली चलाएर लागू औषध कारोबारी 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 1 नेपाली र 1 भारतीय नागरिक छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले आज कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। यसक्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। लागू औषध कारोबारीलाई पक्राउ गर्न 2 राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट ठूलो मात्रामा लागू औषध बरामद भएको छ। यसबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागू औषध सहित 2 जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालले ती 2 जनालाई आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको किर्तिपुर नगरपालिका 9 दोबाटो बस्ने 39 वर्षीय अनिल देउला र उदयपुर गाईघाट घर भइहाल चन्द्रगिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षीय सुमित्रा राई रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले पक्राउ परेका 2 जनासँग 50 वटा बक्समा 15,000 क्याप्सुल औषधि लागू औषध ट्रामाडोल बरामद गरेको छ।
3: औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीहरूले 46 करोड़ भन्दा बढ़ी महसुल राज्य कोषमा दाखिला गरेका छन्। विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरूभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा 5 जनाको मृत्यु भएको छ भने 14 जना बेपत्ता भएका छन्। उनीहरू सीमा पार गर्ने क्रममा मरूभूमिमा अलपत्र परेका थिए। सुरक्षाकर्मीले निमरोज प्रान्तको मरूभूमिबाट 5 जनाको शव फेला पारेका हुन्। इरान प्रवेश गर्ने उद्देश्यले हेलमन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरूभूमि क्षेत्र हुँदै अघि बढ़ेको अफगानी नागरिकहरू 19 जनाको समूहमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार उक्त समूह मरूभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। बेपत्ता रहेका 14 जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान चलाई सञ्चालन गरिरहेका छन्। उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्।
3: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप यति बेला आफ्नो अन्तिम अध्याय लेख्ने तयारीमा छ। फाइनलमा आज राति 2 पूर्व विजेता अर्जेन्टिना र स्पेन आमने सामने हुँदैछन्। स्पेन र अर्जेन्टिना बीचको फाइनल खेल अमेरिकाको न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज राति 12:45 शुरू हुनेछ। स्पेन र अर्जेन्टिना दोस्रो पटक विश्वकपमा भिड्न लागेका हुन्। दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर 1 र विश्व नम्बर 2 बीचको घमासान प्रतिस्पर्धाका रूपमा प्रतीक्षा गरिएको छ। अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले 16 वर्षदेखि विश्वकप उचाल्न सकेको छैन। स्पेन सन् 2010 विश्व विजेता हो। सन् 1966 विश्वकपमा यी दुई टोलीले समूह चरणमा खेलेका थिए, जुन खेल 2-1 अर्जेन्टिनाको पक्षमा गएको थियो। आजसम्मको सबै गरी अर्जेन्टिना र स्पेनले 14 खेल खेलेका छन्, जसमा स्पेनले 6 पटक जित्दा अर्जेन्टिनाले पनि 6 पटक नै जितेको छ। 2 खेल भने बराबरीमा सकेका छन्। विश्वकपको उपाधि भिडन्तमा विश्वका सुपरस्टार लियोनल मेसी र सानै उमेरमा विश्वकपका स्टार बन्दै गरेका लामिन यामालको प्रतिस्पर्धा हेर्न पाइनेछ। एउटै क्लबबाट नाम कमाएका यी दुई खेलाड़ीको यो दोस्रो भेट हुनेछ। मैदानमा भने यो पहिलो भेट हुनेछ। यसअघि युनिसेफको एक कार्यक्रमले यी दुईको पहिलो भेट गराइदिएको थियो, जति बेला एमाल शिशु र मेस्सी उमेरको दोस्रो दशक पार गर्दै थिए। बाथटबमा एमाललाई नुहाइदिएको त्यही तस्विर अहिले फेरि इन्टरनेटमा भाइरल बनिरहेको छ। एमालले फाइनलमा निर्णायक गोल गर्ने बलियो सम्भावना छ। एमालको गति र फुर्तिलोपनले अर्जेन्टिनाको डिफेन्सको कठिन परीक्षा लिने पनि पक्का छ। यस विश्वकपको सबैभन्दा रोचक प्रतिस्पर्धा गोल्डेन बुटमा रहेको छ। फ्रान्सका सुपरस्टार किलियन एम्बापेले तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या 10 पुर्याएका छन् र शीर्ष स्थानमा रहेका छन्। उनले अब प्रतिस्पर्धामा रहेका लियोनल मेस्सीलाई दुई गोलले उछिनेका छन्। 8 गोल गरेका मेस्सीले विश्वकप फाइनल खेल्न बाँकी रहेकाले अझै पनि एम्बापेलाई उछिन्ने सम्भावना छ। गोल्डेन बलको दौड़मा पनि मेस्सी सबैभन्दा अगाडि छन्। उनलाई जुड बेलिङ्गम लगायतका खेलाड़ीले बलियो दावेदारी प्रस्तुत गरेका छन्। तर विश्वकप फाइनलको प्रदर्शनले नै अन्तिम निर्णयमा ठूलो प्रभाव पार्ने भएकाले अर्जेन्टिना र स्पेन बीचको उपाधि भिडन्त यो अवार्डका लागि निर्णायक बन्नेछ। गोल्डेन ग्लोभ्सको दौड़मा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज र स्पेनका गोलरक्षक उनाई सिमोन अघि छन्। सम्भवतः विश्वकपको फाइनलमा गरिने प्रदर्शनले यी दुई मध्ये एकजनाले यो अवार्ड जित्नेछन्। फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभको भेन्सिसले पाएका छन्। विश्वकपको उपाधि जित्ने टोलीले 5 करोड़ डलर पाउँदा दोस्रोले 3 करोड़ 30 लाख डलर पाउनेछ। फिफाले यो विश्वकपबाट च्याम्पियनलाई औठी पनि दिने भएको छ। विजेता टोलीका लागि 30 वटा औठी छुट्याइएको छ। फाइनल खेल शुरू हुनु अघि विभिन्न सांस्कृतिक कार्यक्रम तथा सहभागी राष्ट्रहरूको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। फिफाका अनुसार अमेरिका, क्यानाडा र मेक्सिकोका सांस्कृतिक विविधतालाई झल्काउने विशेष प्रस्तुति पनि समावेश गरिएको छ। यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको विश्वकप इतिहासकै पहिलो हाफ टाइम शो हुनेछ। अमेरिकी फुटबलको सुपर बाउलबाट प्रेरित यस कार्यक्रमलाई विश्व प्रसिद्ध ब्यान्ड कोल्ड प्लेका गायक क्रिस मार्टिनले संयोजन गर्नेछन्। करिब 11 मिनट लामो रहने सांगीतिक कार्यक्रममा साकिरा, मेडोना, बीटीएस तथा जस्टिन बिबर सहितका अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्त प्रस्तुति दिने फिफाले जनाएको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: बाढ़ीका कारण खोटाङमा दुईजनाको मृत्यु। नारायणगढ मुगलिङ सड़कमा राति 10 बजेदेखि सवारी साधन चलाउन नपाइने। पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 52 ढोका खोल्ने तयारी।
2: सम्वादहीनता र शक्ति संघर्षले कांग्रेस संकटमा। पार्टी विभाजनको संघारमा इतर पक्षले बार्गेनिङ गरिरहेको संस्थापन पक्षको आरोप।
3: बाल सुधार गृहको अवस्था नाजुक, सुधार गर्न संसदीय समितिको सरकारलाई 4 बुधे निर्देशन। ऐन संशोधन गरी सजाय घटाउने तयारी।
2: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, विपत्ता 14 जनाको खोजी कार्य जारी।
3: र फिफा विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
5: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: यदि केस हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्छन् भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874505171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: छोरीले भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ, शाखा नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ पेला खेमरिदे गरम ओगोत्री जेऊ पेला सुनो फुरी कता ओचुदुरी जेऊ आउ पेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये जुनी प्राकृतिक सम्पदा र तक्षेत्र ज सक्षम नारी वातावरण मिले ने लगेपा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल घे लागिने सज जिमी बिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आदिमी बानी एमएल पोतर पोतरालाई पार जगेर हटे
3: सलाई लाइटर स्याउला ले सचाउने चिजरालाई जा बाङ्जा र यामाले पोल घेने या इचौ चिजर रहे वन जङ्गल याल के भाबा या
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चाउँछु सहीदेखि खेनागे वन जङ्गलले ओसो छाम्ने तैके बारीको चुरोद विधि ओरेको नै कोबाजेन
3: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
2: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे तरिकाई गेजो मेकेलाई जु अब नजिरे बने गेम एल गेजो मेकेमा लागे अरूले लायो के लागे
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी मे चाउसो सहीदेखि खेले यहाँ
2: वन जङ्गल मेला दुमाइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स
2: फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलनचोक, खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
3: 98479802802,
2: 98095826605
3: र 98103940।
0: सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
0: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
0: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
1: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900779, 98229454555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रचार गरिन्छ। वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
0: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।

0: हॉस्पिटल रोड रक्त संचार केन्द्र अगाडि दाम।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ,
3: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, क्लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्जोनी तथा नसा रोग विशेषज्ञ
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बात मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
2: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
5: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि।
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने, पिसाब पोल्ने,

0: चिन्मा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
2: कैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने।
5: समाचार, चेतना, मनोरञ्जन र कला, यो हो सामुदायिक रेडियो चन्द्रेला चन्द्रेला चन्द्रेला।
6: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
0: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
7: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
8: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू, यसै यसै भनु भनु जस्तै लाग्छ।
9: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
8: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी, आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट।
9: राति 9-10 बजेसम्म
0: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
9: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजन भएको छ, यति बेला साथ मिलिराखेको छ प्राविधिक साथीको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। कार्यक्रम गुड नाइट तपाई सुन्दै गर्दा हामी हरेक रात 9 बजेदेखि 10 बजेसम्म तपाईँको संसाथमा हुने गर्छौं र हरेक दिन 9 बजेदेखि 10 बजेसम्म तपाईँको संसाथमा आइरहँदाखेरि हामी तपाईँको संसाथमा फरक बसाईका साथमा फरक प्रस्तुतिका साथमा हुने गर्छौं र आज आइतबारीय बसाई हो। आइतबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाईमा आजको दिनमा के गर्छौं कसो गर्छौं भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा रहेर हामीले तपाईँसँग कुराकानी मात्रै गर्छौं, आज अरू हामी केही गर्दैनौं, तपाईँहरूसँग कुराकानी मात्रै गर्छौं र हामी आज रमाइला रमाइला कुराकानी गर्नका लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ। 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौं। यो कुरा म तपाईँलाई जानकारी गराए। आज तपाईँको सन्चो बिसन्चो के छ, होइन कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने दिन हो आजको बसाई। कतिपय साथीहरू खाना खाइसक्नु भयो होला, कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ होला, कतिपय साथीहरू भनौँ न खाना खाएर पनि आफ्नै काम कार्यमा सुत्ने काममा व्यस्त भइसक्नु भयो होला, होइन कतिपय साथीहरू अब अझै पनि भनौँ न आफ्नो कामको समीक्षा, अब आज कतिको काम गरियो भयो भएन भन्ने कामको अब समीक्षा गरिरहनु भएको छ होला, होइन जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र अब हामीलाई तपाईँले फोन डायल गर्दै गर्नुहोला। हामी भने तपाईँको लागि राख्छौ एउटा सुमधुर सांगीतिक आवाज, सुमधुर सांगीतिक आवाज पछि तपाईँको माझमा हामी फेरि आउँछौ। मलाई असाध्यै मनपर्ने गीत होइन राख्छु, परदेशी फिल्मको एउटा गीत छ होइन बिछोडाको करौतीले, बिछोडाको करौतीले यो गीत तपाईँको लागि राख्छु। बिछोडाको करौतीले काट्नु बाटो काटे, यस्तो यस्तो के छ होइन यो अलिकति मलाई पनि खासै त आउँदैन होइन। बिछोडाको करौतीले भन्ने गीत असाध्यै मलाई असाध्यै मनपर्ने होइन परदेशी फिल्मको गीत, त्यो गीत तपाईँको लागि हामी राख्नेछौं। 98 68 39 40 फोन डायल गर्नुहोला। परदेशी मुभी संग बिछोडाको करौतीले तपाईँको लागि आइसकेको छ, भेटिसकेको छ होइन ल यो गीत तपाईँको लागि राख्छु। त्यसपछि तपाईँको माझमा फेरि आउनेछौ। यो गीत तपाईँको लागि अब राख्छौ, गीतपछि फेरि

0: युगजित बसेदेवालाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुनिरहनु भएको छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउनका लागि। आज कुराकानी मात्रै गर्छौ तपाईँसँग। तपाईँले आजको लागि गुड नाइटका शब्दहरू बोल्नका लागि मात्रै आउन पर्छ, होइन? गुड नाइटका शब्दहरू मात्रै बोल्नका लागि तपाईँले फोन गर्नुहोला 9867309440 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। यति बेला पहिलो साथी हुनुहुन्छ कार्यक्रममा, कहाँदेखि को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? प्रदीप विश्वकर्माले के गर्दै हुनुहुन्छ यति बेला? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ। अनि यति बेला के गर्दै हुनुहुन्छ नि? फोन ट्राई गर्दै बसिरहनु भएको छ, होइन? अनि त्यसपछि तपाईँले खाना खानुभयो त? खाना चाहिँ भर्खर खानु भएको, होइन? के के पकाउनु भयो, के के खानु भयो आज? कुखुरा काचेर मासु भात पकाएर खानु भयो, होइन? त्यसरी मासु भात एक्लै एक्लै खान पाइन्छ र भने? तपाईँले लाउड स्पिकर गर्नु भएको छ, लाउड स्पिकर बन्द गर्नुहोस्। लाउड स्पिकर जहिले पनि बन्द गरेर फोनमा कुरा गर्नुपर्छ, है? रेडियोमा फोन गरिसकेपछि, है त? अनि कार्यक्रममा आउनु भएको छ, मासु भात हामीलाई दिनु भएन, एक्लै एक्लै खानुभयो, होइन? त्यही तपाईँको काममै बिर्सनी छ, अनि कहाँबाट हो त? तपाईँको दिमागमा चाहिने कुरा त कहाँ आउँछ र? नचाहिने नचाहिने कुरा मात्रै आउँछ,
1: होइन? त्यस्तो त होइन, हजुरलाई दिने भनेको मलाई मिठी हजुरलाई टाढा हुनुहुन्छ, टाढा कसरी दिने के?
0: होइन, बोलाएपछि त आउँछु क्या अरे म।
1: हजुर आउनु होला नि।
0: ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि बसाईमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
1: सर्वप्रथम शुभ हजुरलाई शुभ रात्रि भन्न चाहन्छु र मेरो साथीहरूलाई र मेरो घरको परिवारलाई
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। प्रदीप विश्वकर्मा, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, कुराकानी गर्नका लागि आउनुहोला। आउनका लागि 9867309440 फोन डायल गर्नुहोला। तपाईँको लागि नम्बर खुला गरेका छौं। आउनुभयो भने तपाईँसँग मजाले कुराकानी हुन्छ, होइन? कुराकानी हुन्छ, त्यसपछि तपाईँ र म मिलेर मजाले कुराकानी गर्नुपर्छ, गफगाफ गर्नुपर्छ। आजको दिनमा त झन् केही सुनाउनु पर्दैन, होइन? कति सजिलो भार कि आजको भार, होइन? तसर्थ आउनु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्दछु। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? अर्घ खासीबाट एलिना खातुन, होइन? के छ एलिनाको खबर? एलिना एलिना होइन तपाईँ?
2: हजुर।
0: अनि आज भोलि के गर्नुहुन्छ?
2: आज भोलि रेडियो स्टेसनमा बसेर यतिकै गीत सुन्दै बस्दै गरेछु।
0: किन गीत सुन्दै बस्नुभयो त? रेडियो स्काई सुन्नुपर्छ क्या अरे?
2: रेडियो स्काई चल्न पर्यो नि।
0: रेडियो स्काई किन चलाएको छैन? उसो भए 9857729498 फोन गरेर सोध्नुहोस्।
2: हिजो मैले सोचेको तपाईँलाई, अनि फेरि मैले त्यो सोध्न अलि
0: डर्दा। ए मैले त नम्बर दिएको अरे तपाईँलाई हिजो 9857729498 सोध्नुहोस् भनेर, होइन?
2: डर लाग्यो अनि मैले त सबै गरेन।
0: किन डराउनु हो र?
2: डर लाग्छ क्या अलि।
0: बाघ होइन, भालु होइन, मान्छे हो, मान्छेसँग पनि डराउँछन् त। त्यसरी त डराउनु भएन कि अरे? अनि खाना खानुभयो? तपाईँले दिनुभएको थियो र? के के खुवाउनुहुन्छ ल भन्नुहोस्।
2: तपाईँले जे जे खानुहुन्छ त्यही त्यही दिन तयार छु।
0: ए मैले जे जे खान्छु त्यति दिनुहुन्छ? भइगयो, नभन्नुहोस् भयो, नत्र फेरि दिन सक्नु भएन भने फेरि नत्र फेरि दिनै सक्नु भएन भने फेरि दिन सक्नु भएन भने नि
2: दिन सकेन भने ल बाजी ठोक बुझ्छु
0: ल कति कति रुपियाँको बाजी ठोक्ने ल भन्नुहोस्
2: तपाईँले भन्नु
0: भाइको बाजी ठोक्ने काम त फेरि मैले मस्तै भनौँ ल तपाईँले फेरि त्यो पनि दिन नसक्नु होला
2: नसक्छु
0: ए सक्नुहुन्छ कति कति दिन सक्नुहुन्छ ल भन्नुहोस्
2: तपाईँले भन्नु न
0: मैले त के भन्नु र मलाई त बाजे भनेको के हो थाहै छैन
2: तपाईँले भन्नु
0: हजुर
2: अनि त्यसपछि मैले भन्नु
0: होइन मैले मलाई त फेरि बाजे भनेको के हो थाहै छैन कि त्यो बाजे भनेको के हो भन्नुहोस् त
2: बाजे भनेको
0: हजुर
2: जस्तै अब मैले जित्यो भने तपाईँलाई मैले दिने भएको छ
0: हजुर
2: मैले हारे भने तपाईँले मलाई
0: दिन्छ ए हो र अनि मैले हारेर तपाईँलाई दिन सकिनँ भने के हुन्छ त केही न केही होइन ठिक छ ठिक छ अब कुनै बेला ठुकमला बाजी होइन एउटा गीत थियो कि बाजी ठुकम आऊ माया बाजी ठुकम आऊ भन्ने कि सुन्नु भएको छ ए सुन्नु भएको छैन कुनै बेला म कार्यक्रम लोकसारथीमा बजाउँला अनि सुन्नु होला ल कार्यक्रममा आउनु भएको छ अब गफ त राम्रै भयो गएर हामी दुईजनाको होइन अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
2: तपाईँको लागि
0: धन्यवाद
2: गुड नाइटको शब्द राखे
0: अनि
2: मेरो घर फ्यामिलीको लागि मेरो आन्टीको लागि सधैँ नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो एलिना खातुन उहाँसँग कुराकानी गरिसकेको छु पालो तपाईँको हो अर्घ्य खाँचीबाट फोन गर्नु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला 9868603940 अर्का सहभागी हुनुहुन्छ म स्वागत गरिहाल्छु नमस्ते हजुर
3: हेलो दादा नमस्ते
0: नमस्ते को बोल्नु भयो कहाँबाट
3: म सुनसारी गाउँपालिकाबाट नमस्कार सिउदीघाट मनिषा पुनमगर है
0: मनिषाले लाउड स्पिकर गर्नु भएको छ हो
3: नाइ
0: लाउड स्पिकर गर्न पाइन्छ र एयरफोन लगाउन पाइन्छ र होल्डमा राख्नुभयो फेरि फोनै काट्थ्यो फोन त नकाट्नुहोस् भयो होइन फोन काट्न त हुन्न होइन फेरिबाट फोन ट्राई गर्नुहोस् तपाईँको फोन फेरिबाट लाग्यो भने कुराकानी गरौँला ग्यारे कुराकानी गर्ने हो आजको दिन त कुराकानी गर्दै ए आजको दिन होइन ग्यारे यो रात हो ग्यारे नि आज त अब रात पऱ्यो ग्यारे कहाँ दिन भनिरहेको फेरि मैले यति बेला साथी नमस्कार हजुर
4: हजुर नमस्ते सर
0: को बोल्नुभयो कहाँबाट
4: कुमेलबाट अमृत पुनमगर बोलेछ
0: अमृत पुनमगर सल्यानबाट होइन के छ अमृतजी खबर
4: एकदम ठिक ठाक छ सर
0: एउटा गीत मैले सुनेको थिएँ कि तिम्रै हातले दियो भने विषय अमृत हुन्छ भनेर
4: हजुर हजुर
0: भनेपछि विष पनि अमृत बनाइदिने मान्छे तपाईँ अमृत होइन
4: हजुर हजुर
0: कसरी बनाउनुहुन्छ विषलाई अमृत
4: हजुर
0: कसरी बनाउनुहुन्छ विषलाई अमृत
4: विषय अमृत अब मन मिलेपछि हुन्छ सर
0: ए मन मिलेपछि हुन्छ होइन
4: हजुर
0: यो मन मिलाउने फेरि कसरी हो
4: विष भएको मान्छेले अब अमृत दिएर अमृतमा लिनु पर्यो
0: ए भनेपछि विष दिने मान्छेलाई लगाएर अब तपाईँलाई लगाएर टक्राइदिनु भन्ला अमृत यही हुनुहुन्छ भनेर तपाईँको उनी पठाइदिनु पर्यो होइन
4: हजुर हजुर
0: भनेपछि तपाईँ अमृत
4: हजुर
0: अनि के छ के गर्नुहुन्छ
4: खाना खाएर भर्खर अब उठ्ने बेला थियो सर तपाईँको कार्यक्रम सुनेर ऐसी आराम ल्याइरहेको छु सर
0: ए मेरो मात्र हो र भने कार्यक्रम अमृतजीले फेरि तपाईँको कार्यक्रम भन्नुहुन्छ कि मेरो मात्र हो र कार्यक्रम
4: हजुर तपाईँ हाम्रो सबैको भन्नु
0: हो सबैको भन्नु पर्यो नि हाम्रो कार्यक्रम अथवा कार्यक्रम गुड नाइट सुन्दैछु भन्नु पर्यो क्या
4: हजुर हजुर
0: होइन चलाउने मान्छे पो म हो त ग्यारे मेरो कार्यक्रम त होइन नि
4: हजुर हजुर
0: म भोलि रहेन भने अरू नै कसैले चलाउला कि होइन
4: तपाईँको जस्तो भनौँ अब दुनियाँ संसारले ऊ गर्नुभएको छ तपाईँको जस्तै भनौँ अब दुनियाँ संसारको हुँ भने त रसिलो हँसिलो तरिकाले कार्यक्रम चलाउनुहुन्छ त्यही भएर सर
0: होइन कार्यक्रम गुड नाइट भन्नुहोस् क्या अब तपाईँको बरु तपाईँको आवाजमा कार्यक्रम सुन्दैछु भन्न पाउनुभयो कि होइन
4: हजुर हजुर सर्वप्रथम हजुरलाई परा मित्रमा को हुनुहुन्छ उहाँलाई मेरो श्रीमतीलाई मेरो बच्चा बच्ची सङ्घ साथी भन्नुपर्दा ऊ भक्त घनश्याम र ऊ लिलबहादुर भान्जाले सम्झिरी बुझ्नेको शब्द बोलेछ
0: ओके तपाईँको बच्चा बच्ची पनि हुनुहुन्छ होइन कतिजना बच्चा बच्ची हुनुहुन्छ
4: चारजना
0: सर कतिवटा छोरा कतिवटा छोरी
4: तिनवटा छोरी लास्टको छोरा सर
0: ए तिनवटा छोरी कति कति वर्षका भए तपाईँका बाल बच्चा
4: 15 वर्ष भयो यस विद्यालयका ठुलो छोरीले
0: ए
4: एघारमा पुर्खान्छ माइली छोरी 8 वर्षको
0: ए हजुर
4: कान्छी 6 वर्षको छोरा फेरि 4 वर्षको सर
0: ओहो ला अब चाहिँ भनौँ न बाल बच्चाको संख्या नबढाउनुहोस् भनौँ कि अब के भनौँ
4: अब बढाउने क्रम पनि उसको मेन कुरा गर्दा उसको छोराको कसैको लागि भने चाहिँ भयो तर अब त नगराउने
0: होइन
4: हजुर हजुर हजुर
0: ठिक छ हुन्छ तपाईँको सहभागिताको लागि धन्यवाद गुड नाइट बोलिसक्नु भएको छ बिदा गर्छु नमस्ते
4: हजुर हुन्छ सर नमस्ते
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो साथी अमृत उहाँसँग कुराकानी गरिसकेका छौ खुमेल भएको छ फोन गर्नुभएको थियो क्या अरे रोल्पाको खुमेलबाट आउनुभयो मजाले गफकाप गर्नुभयो उहाँका भनौँ न चारजना बालबच्चाको कति कति वर्ष पुग्नुभयो त्यो पनि बताएर जानुभयो होइन आउनुहोस् तपाईँ पनि कुराकानी गरौंला तपाईँ र म मिलेर कुराकानी गरेपछि संसार जितिन्छ अरे क्या होइन त्यो भएर कुराकानी गर्नका लागि आउनु पर्यो 9862603040 नम्बर तपाईँका लागि खुल्ला गरेका छौ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्छौ हामी गर्छौ के गर्छौ भन्दा कुराकानी गर्ने आजको दिनमा काम गर्छौ होइन आउनु होला 9862603040 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला भन्दै यदि अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ म स्वागत गरिहाले नमस्ते हजुर नमस्ते को बोल्नुभयो किन एयरफोन लगाउनु भएको छ एयरफोन निकालेर बोल्नुहोस् केही नि लगाउनु भएको छैन अनि तपाईँको आवाज किन सानो आयो त होइन एयरफोनको समस्या हो धरो धर्म पो भन्नुभयो ओहो अनि के छ हालखबर तपाईँको
5: एकदमै ठिकै छ हजुरको कस्तो छ
0: ठिक छ के गर्नुहुन्छ तपाईँ संसारीमा
5: अध्ययन क्लास गरेपछि काम
0: कतिमा अध्ययन गर्नुहुन्छ
5: कक्षा नौमा
0: होइन
5: हजुर
0: कुन कुन विषय लिएर पढ्नुभयो कक्षा नौमा होइन कक्षा नौमा त विषय रोज्न पाइन्छ भन्ने सुन्थे त मैले हामीले त मैले त कक्षा नौमा हुँदाखेरि शिक्षा र अर्थशास्त्र लिएर पढ्या हो त्यसै गरी अब हामीले कक्षा नौमा पनि विषय रोज्न पाउँथ्यौँ कि पहिला हामीले पढ्ने बेला भनौँ न अनि आजभोलि विषय ऐच्छिक विषय भन्न लिन पाइन्न त्यसरी थाहा भएन नि ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ थाहा छ तपाईँलाई
5: एकदमै थाहा छ भन्नु
0: के गर्छौ भन्नु त गुड नाइट बोल्छौँ खाना खानुभयो मैले त तपाईँले दिनुभएको थियो र तपाईँले बोलाउनु पर्यो नि मलाई बोलाउँदै बोलाउनु न तपाईँले है अघि नै फोन आउँदा बिजी भन्यो मेरो नम्बर त तपाईँलाई थाहा छैन कति हो भन्नुहोस् त यो त कार्यक्रमको नम्बर हो नि
5: है
0: ल ठिक छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
5: हुन्छ फर्स्ट हजुरलाई पराजित मित्रलाई यति बेला कार्यक्रम सुनेर बस्नुहुन्छ सम्पूर्ण साथीहरूलाई साथीहरूमा दिशिका पूर्णिमा सुशीला सिर्जना
0: नमस्ते. उहाँले एयरफोन लगाउनु भएको थियो मलाई थाहा छ. अब उहाँले एयरफोन लगाए पनि म लगाएको छैन भन्नुभयो, त्यो भएर आवाज पनि ठिक ठिकै आइरहेको थियो, त्यो भएर मैले केही भनेन. तर उहाँको आवाज यो पफ आइरहेको थियो कि पफ आवाज आइरहेको थियो, त्यो हामीलाई एयरफोन लगाएको नलगाएको भन्ने कुरा त आवाजले नै बताउँछ नि होइन. एयरफोन लगाउनु भएन भने तपाईँको आवाज सफा आउँछ, राम्रो आउँछ ग्यारे. एयरफोन लगाउनु भयो भने तपाईँको आवाजमा पफ आउँछ, सानो आउँछ, के आउँछ आउँछ होइन. यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज आएन हजुर. उहाँको आवाज आएन त्यसैले हामी उहाँको कल लिएनौ. आइसकेपछि तपाईँको मोबाइलको लाउडस्पिकर बन्द गरेर बोल्नु होला. कतिपय मोबाइलमा पानी परिया हुन्छ, पानी परिसकेपछि आवाज सानो आउने हुन्छ. त्यस्तो अवस्थामा अरूको मोबाइलमा बाचा फोन गर्नुभयो भने तपाईँको आवाज राम्रो आउँछ होइन. त्यो समस्या हुने रहेछ कि होइन. मेरो मोबाइलमा एउटा मोबाइलमा चाहिँ पानी परेको थियो, त्यो मोबाइल मैले सुकाएँ, सुकाएर मोबाइल पनि चल्यो, अरू सबै ठिक भयो, तर फोन गर्ने बेलामा सानो आवाज जाने भयो होइन. त्यो कारणले गर्दा त्यस्तो हुने रहेछ. यति बेला अर्को साथी हुनुहुन्छ. नमस्कार हजुर.
6: हजुर नमस्कार सर,
0: को बोल्नुभयो, कहाँबाट?
6: म सल्यानदेखि मानव कुमार.
0: ए मानव कुमार,
6: हजुर.
0: ए के छ मानव, हालखबर?
6: ठिकै छ. अनि हजुरको?
0: ठिक छ. के गर्दै हुनुहुन्छ यति बेला?
6: खाना खाएर सुत्दै गरेको अवस्था छ. अनि हजुरले के गर्दै हुनुहुन्छ नि?
0: मानव पनि सुत्छन् त भने.
6: म त अहिले त सबैजना सुते होला, म पनि सुत्दैछु अब त.
0: हो र? होइन, मानव त सुत्दैनन् कि, मान्छेहरू मात्रै सुत्छन्.
6: मानव र मान्छे एउटै त हो नि.
0: ए भनेपछि तपाईँ पनि मान्छे हो र भने. है
6: हजुर,
0: भनेपछि तपाईँले सबैले मान्छे मान्छे भनेर बोलाउँछन् होइन.
6: सबले मान्छे मान्छे भन्छन् मलाई त.
0: त्यही छ नि, तपाईँको छुट्टै एउटा नामै छैन होइन.
6: मलाई त छुट्टै नाम, निकनेम त मेरो सबले गाउँ घरमा साइलो साइलो भनेर बोलाउँछन्.
0: ए साइलो साइलो होइन,
6: हजुर.
0: मलाई पल्ला रे साइलोले त भन्दैनन् नि.
6: त्यो त भन्दैनन्.
0: मलाई पल्ला रे साइलोले हत्तेरिका साइली रिमै हे म त ढले ढले ढले ढले त भन्दैनन् नि.
6: भन्दैनन् कसैले.
0: कसैले भन्दैनन् नि. कस्तो रहेछ कसैले नभन्ने? अरे एक दुईजना त भन्नुपर्छ नि कमसे कम होइन.
6: कसैले भन्दैन
0: है.
6: हजुर
0: ठिक छ ठिक छ, नभनेको राम्रो कि र नराम्रो हो र? कसैले त भन्नुपर्छ भो होइन. होइन अब तिज आउन लागेको छ होइन. तिज आउन लागे बेला सबैले त्यहाँ नाच्दै ए म त मलाई पल्ला रे साइलोले म त ढले ढले ढले ढले भन्दै गीत गाउँछन्, हेर्नु होला.
6: गाउँदैन न त कसैले, तिजको गीत यसले गाउँछन्, त्यो त पुरानो भइसक्यो.
0: ए त्यो त पुरानो भइसक्यो नि. ए भनेपछि त मलाई थाहै थिएन नि.
6: तपाईँले झुट बोल्नुभयो.
0: मलाई त भर्खर आज जस्तो लाग्छ.
6: अलि पहिले आएको होइन र यो गीत त.
0: खै त मलाई त भर्खरै आज जस्तो लाग्छ क्यारे. कहिले आएको? अलि पहिला भन्ने दुई वर्ष अगाडि हो.
6: एक वर्ष अगाडि हो कि जस्तो लाग्छ.
0: होइन दुई वर्ष अगाडि हो. भर्खर दुई वर्ष त भएको छ त्यो गीत आएको, भर्खरै त हो नि.
6: दुई वर्ष भने त धेरै पहिला हो नि.
0: धेरै पहिला हो नि. भनेपछि मलाई पल्ला रे साइलोले भन्ने मान्छे भेटाउनु भएन भने खोजी त गरिरहनु भएको छ.
6: खोजी पनि गरेको छैन, भेटाउन नि भेटाएको
0: छैन. ए खोजी पनि गर्नु भएको छैन, भेटाउन नि भेटाउनु भएन नि.
6: हजुर
0: ठिक छ ठिक छ. कतिमा पढ्नुहुन्छ?
6: आठ क्लासमा.
0: ए आठ क्लासमा पढ्नुहुन्छ, बल्ल त आठ क्लासमा पढ्नु भएको छ अनि. ठिक छ, कार्यक्रममा आउनुभयो, राम्रोसँग पढ्नु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
6: हुन्छ, सर्वप्रथम त हजुरलाई अनि प्राविधिक मित्रमा को हुनुहुन्छ उहाँलाई, अहिले कार्यक्रम सुनेर बस्ने र सम्पूर्ण र मेरो घर समले सम्झिँदै बिदा हुन्छ।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला, फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्दछु, गान्धीको हुनुहुन्छ। नमस्कार हजुर।
7: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
7: म कपुरकोट ओडा नम्बर 6 टिकम बुढामगर।
0: टिकम बुढामगर होइन?
7: हजुर।
0: के छ टिकमको हाल खबर?
7: हाम्रो हाल खबर यता एकदम ठिक छ भन्नुपर्छ।
0: अनि के गर्दैन टेकमले?
7: यति बेला मैले यहाँ रेडियो सुनेर बसिरहेको छु।
0: रेडियो सुनेर बसिरहनु भएको छ होइन?
7: हजुर।
0: त्यही त नि, रेडियो त सुन्नु पर्यो ग्यारे होइन?
7: हजुर, कार्यक्रम सुन्नु पर्यो।
0: त्यही त नि। अनि के छ आज भोलि कता कतातिर जानुहुन्छ अरे तपाईँ त?
7: म कता जान्थे, अब त्यही खेतबारीमा जान्छु, अन्त कतै जान्न?
0: खेतबारीमा जानुहुन्छ होइन?
7: हजुर।
0: खेतबारीमा गएर तपाईँ खुब असारे गीत गाउनुहुन्छ अरे नि? हो
7: असारे त गाउँदिन, त्यही अब तरकारीलाई गोरमेल, अब हातमोल हाल्ने, त्यही त हो नि
0: है।
7: हजुर।
0: ठिक छ। अनि आज भोलि के छ रोपाई सक्यो?
7: हामीले त खेत लाउँदै रहौँ, के अरे रोपाई त सकिसक्यो भन्नुपर्छ।
0: खेत नलाएर के लाउनुहुन्छ फेरि? बारी?
7: अब खेत त छ, लगाउँदैनौँ, यतै अब माथि गाउँतिरै बारी पनि पर्छ जस्तै छन्, अब तरकारीहरू लगाउने, यतै बस्ने।
0: अनि खेत किन लगाउनु त?
7: अब त्यो यादै दुःख हुने भयो कि, कहिले के पानी पुग्दैन, कहिले के हुन्छ
0: भनेपछि तपाईँ अल्छी हुनुभयो?
7: अब अल्छी त भन्नु भएन, तर खेत लाउनु भन्दा तरकारी लाउनु एकदम राम्रो।
0: अनि सबैले यस्तै सोचेर सबैले तरकारी नै तरकारी लायो भने तपाईँले भात कहाँबाट खानुहुन्छ?
7: अब हुन त त्यो पनि हो, फेरि हुन त खेत पनि लाउनु पर्यो, तरकारी पनि लाउनु पर्यो। अब सबैले त्यही सोचेर फेरि खेततिर मात्रै झुन्ने भने फेरि तरकारी कसले रोप्ने भन्ने पनि हो फेरि।
0: अनि खेतमा तरकारी पनि त लाउन मिल्छ नि?
7: लाउन त मिल्यो के अरे,
0: होइन खेतको यस्तो हो नि त, खेतको सिजनमा खेत लगाउने, यता आफ्नो घरको करिसा बारीमा तरकारी पनि लाउने होइन?
7: कहाँ, यो कपुरकोटमा त यो बाह्रै मास फल्छ तरकारी, यहाँ त खेत लाउने टाइमै हुँदैन यहाँ।
0: ए भनेपछि कपुरकोट भनेको तरकारीहरूको प्रसिद्ध जिल्ला, ए जिल्ला होइन ठाउँ?
7: हजुर, प्रशस्त एकदम, उहिलेदेखि नै उठ्यो लाउँथ्यो अरे, आज भोलि त झन् बाह्रै मास लाग्छ यहाँ।
0: अब लागेर के गर्ने, तपाईँले हामीलाई 1-2 किलो तरकारी पठाइदिनुहुन्न क्या अरे?
7: त्यो पनि हुन्छ, तर अन्य ठाउँमा चाहिँ अब पछि जेठा मास चाहिँ अब बारीमा अब खेलाउँछन्, अब तरकारी त लाउँदैन होला, तर यता चाहिँ लगाएर आउँछन् बाह्रै मास पचिहाल्छ तरकारी।
0: त्यही त नि,
7: त्यस्तै छ के अरे,
0: होइन त्यही त नि, लगाएर मात्र के गर्ने कि, हामीले 1-2 किलो यसो टेकमजीले पठाइदिनुहुन्छ भन्दा बाटो पुरेर मात्रै बस्ने हो, आश गर्ने हो, तर भर पर्नको लागि अब पठाइदिनुहुन्न कि अरे?
7: कहिलेकाहीँ चाहिँ आउँदो हो रोल्पातिर पनि, कपुरकोटको तरकारी
0: होइन, रोल्पातिर आएर भएन कि, हामीलाई आउनु पर्यो, हाम्रो हात हातमा आउनु पर्यो कि।
7: रोल्पा आयो त हात हातमा आइसक्यो नि तपाईँको,
0: खै त हाम्रो हात हातमा आउन क्या अरे?
7: अब त्यहाँ त खासै पानी छैन होला है?
0: पानी त परिरहन्छ।
7: नै नै, पछि जेठ मास अलि त्यस्तो प्रशस्त नभएको कारणले पनि तरकारीहरू लाउनुहुन्न होला उता,
0: होइन? तरकारी त सबैले लाउँछन्, गाउँघरतिर लाउँछन्, अब सहर बजारतिर त तरकारी लाउने ठाउँ पनि हुनु पर्यो फेरि, होइन र? हेलो टेकमजी, हाम्रो टेकमजी कता हराउनु भयो, कता हराउनु भयो? ठिक छ, तपाईँ पुनः फोन डायल गर्नुभयो भने तपाईसँग हामी पुनः कुराकानी गर्नेछौं। यो कुरा म तपाईँलाई जानकारी गराए। हाम्रो स्टुडियोको घड़ीमा यति बेला 37 मिनट गएको छ, 9:37 गजबको कुराकानी भइराखेको छ यति बेला। साथी नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? सुनसहरी गाउँपालिकाबाट। नाम के भन्नुभयो? आस बहादुर घरती मगर।
8: हजुर,
0: कसको आस गर्नुभयो? आस बहादुर जी,
8: हजुर,
0: कसको आस गरेर आस बहादुर हुनुभयो? अनि के को आस गर्नुभयो? भातको आस गर्नुभयो कि दालको आस गर्नुभयो कि के को आस गर्नुभयो भन्नुहोस् त? आस बहादुर जी बोल्नु भएन। अनि के छ हालखबर? के छ हालखबर? के छ तपाईँको हालखबर भनेको? ठिक छ। के कतिमा पढ्नुहुन्छ नि? हजुर, कतिमा? सात कक्षामा पढ्नुहुन्छ होइन? भोलि स्कुल जाने कि नजाने हो? भोलि छुट्टी छ किन नि? ए बर्खी विदा भइसक्यो तपाईँको? है ल ठिक छ, बर्खी विदा भइसक्यो क्या? अब मजाले घरमा गुच्चा खेल बस्नुहोस् होइन? गुच्चा खेल्नुहुन्छ कि नै? गुच्चा खेल्नुहुन्छ कि? गुच्चा के आउनु भएको थियो साथी, गुच्चा खेल्नुहुन्छ कि नाइ भनेको त खोनै गाडेर भाग्नुको। सायद यतातिर गुच्चा खेल्ने चलन छैन क्या हो? हामी साना सानामा खुब गुच्चा खेल्थ्यौँ होइन? साना साना भयो कि गुच्चा खेल्ने, चुङ्गी खेल्ने, त्यो बेला एकदमै रमाइलो हुन्थ्यो होइन? यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, हेलो। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9860-6040-40 अर्का सहभागी। नमस्कार हजुर, नमस्ते, नमस्कार, को बोल्नु भयो, कहाँबाट? अमृताजीले लाउड स्पिकर गर्नु भएको छ होइन? किन गर्नु भएको छ त? बन्द गर्नुहोस्। हजुर, हेलो, लाउड स्पिकर बन्द गर्नुभयो? हेलो, खोइ त आवाज आएन।
9: हजुर,
0: ल बल्ल आवाज आयो। के छ हालखबर तपाईँको?
9: मेरो हालखबर एकदम पानी ठिकै छ भन्नुपर्छ भयो।
0: तपाईँको टावर, तपाईँको मलमा टावर छैन हो?
9: अब टावर त पानी परे, अब टावर त नहुने कुरै हुन्छ नि त।
0: बिचारी हाम्रो अमृताजीको मोबाइलमा टावर नभएको नि,
9: टावर हराउन ला, अब के गर्ने र?
0: त्यो मोबाइललाई एकचोटि के भन्छ नि, झ्यालबाट फालिदिनु पर्छ कि, अनि बल्ल टावर आउँछ।
9: अब झ्यालदेखि राख्नलाई त अब फेरि माथि के भन्छ नि, माथि घरको, अब माथि के भन्छ, घरको अलिकति झ्याल हुन्छ नि, त्यहाँ जानुपर्छ नि फेरि।
0: ए घरको तल हुनुहुन्छ तपाईँ होइन?
9: हजुर,
0: उसो भए ढोकाबाट फालिदिनुहोस्।
9: ढोका खोल्नलाई गाह्रो हुन्छ नि त।
0: ए ढोका खोल्नलाई गाह्रो हुन्छ?
9: हजुर,
0: भनेपछि त गाह्रो पर्ने भएछ नि।
9: गाह्रो त भइहाल्छ नि
0: त्यही त नि। अनि यो मोबाइलको टावरले पनि काम गर्दैन फेरि होइन?
9: टावरले पनि काम गर्दैन, टावरले हराउनलाई
0: सकेन। अब यसो गर्नुहोस्, तपाईँले मोबाइलमा एन्टिना लगाएर बोल्नुहोस्।
9: बोल्ने भन्नुभयो अरे हजुरले,
0: एन्टिना लगाएर बोल्नुहोस् कि एन्टिना?
9: लगाउनु पर्ला अब बिस्तारै बिस्तारै
0: ए बिस्तारै बिस्तारै पो लगाउनुहुन्छ होइन
9: हजुर
0: ठिक छ खाना खानुभयो
9: मेरो खाना चाहिँ भइसक्यो मैले तपाईँको भयो नि नाइ
0: खोइ मलाई खाना खाना दिनु भएकै छैन तपाईँले
9: पठाइदिएछु आधी बाटोमा आइरहेछ होला
0: ए आधी बाटोमा आइरहेछ नि ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
9: विशेष गरी त हजुरलाई गुड नाइट भन्न चाहन्छु अनि प्राविधिकमा बस्छु को हुनुहुन्छ त्यहाँलाई नि यतिखेरको समयमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बसिरहनु त्यहाँ सम्पूर्णलाई गुड नाइट मेरो घरकाले सम्पूर्णलाई गुड नाइट भन्नै छु दिन्छु
0: नमस्ते टेलिफोन सम्पर्कमा अमृता गुरुङ आउनु भएको थियो सुन्छ हरिबाट अर्को साथी हुनुहुन्छ म स्वागत गरिहाल्छु नमस्कार हजुर नमस्ते को बोल्नुभयो मनमाया विश्व छेत्रीले पनि लाउड स्पिकर गर्नु भएको छ खै त तपाईँको आवाज सानो आइरहेछ कि अरे तपाईँको मोबाइलको आवाजमा चाहिँ ठुलो आयो तपाईँको आवाज सानो आयो के भन्नुभयो ल हुन्छ अब तपाईँको आवाज पनि त्यति राम्रोसँग बुझिएन गुड नाइटको शब्दहरू राख्नुहोस् टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको आवाज घरि क्यार गर्ने घरि के गर्ने सायद मोबाइलमा समस्या धेरैजना साथीको बर्खा सिजनमा पानी पर्यो कि मोबाइलमा समस्या देखिहाल्छ धेरैजना साथीको मोबाइलमा समस्या छ मलाई थाहा छ होइन यति बेला साथी हुनुहुन्छ म स्वागत गरेँ नमस्कार हजुर नमस्कार हजुर हेलो हेलो टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो हेलो भनेको त जानुभयो होइन पालो तपाईँको हो फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्ते हजुर हेलो हेलो को बोल्नुभयो को बोल्नुभयो कहाँबाट के मगर भन्नुभयो सृष्टिपुन मगर अनि तपाईँको आवाज कति सानो आयो तपाईँको मोबाइल बिग्रिया छ कि हो नि तपाईँले होइन तपाईँको आवाज त्यहाँ आफ्नो मम्मीहरूलाई रेडियोमा सुन्न भन्नुहोस् त तपाईँको आवाज कति सानो आइरहेछ अनि तपाईँको मम्मीले भन्नुहुन्छ हो छोरी तेरो आवाज त सानो आइरहेछ भन्नुहुन्छ नपत्या तपाईँको घरमा को को हुनुहुन्छ एक्लै हुनुहुन्छ अनि मम्मीहरू खोइ ए सुत्नु भइसक्यो नि ल ठिक छ हुन्छ अब खाना खानुभयो मैले खाइसकेँ ल अब गुड नाइटको शब्दहरू राख्नुहोस् हुन्छ विदा गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको थियो आधी आवाज बुझे आधी आवाज बुझेन के भन्नुभयो के भन्नुभयो होइन यस्तो यस्तै हुन्छ अब दुःख गर्नुहुन्छ फोन लगाउनुहुन्छ होइन साथीहरूको बोल्नको लागि रहर हुन्छ एउटा मात्रै मोबाइल हुन्छ त्यो मोबाइलमा पनि आवाजै जाँदैन अब के गर्ने त होइन यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
10: नमस्कार
0: को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट हजुर भन्दै थिए साथी कहाँ हराउनुभयो कहाँ हराउनुभयो गाह्रो छ मलाई स्टुडियोको घडीमा 47 मिनट गएको छ अब एक दुईजना साथीसँग कुराकानी गर्छौं त्यसपछि कार्यक्रमबाट विदा हुनुपर्छ होइन धेरै बस्नु पनि हुन्न कि 10 बजेभन्दा पछाडि त बस्नु नि हुन्न 9:53-54 हामी विदा भइसक्नुपर्छ अलिकति गीत पनि बजाउनु पर्यो फेरि होइन अन्तिममा अनि रेडियो बन्द पनि हुन्छ यति बेला साथी नमस्कार हजुर
10: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
10: सुन्दरी गाउँवाली समुएल खाना मगर
0: के भन्नुभयो
10: सुन्दरी गाउँवालीको बाट समुएल राणा मगर
0: के राणा मगर भन्नुभयो
10: समुएल
0: समुएल राणा मगर
10: हजुर
0: कतिमा पढ्नुहुन्छ समुएलले
10: म कक्षा छमा पढ्छु
0: कक्षा छमा पढ्नुहुन्छ होइन
10: हजुर
0: खाना खानुभयो मैले पनि खाइसकेँ कसले पकाएर दियो तपाईँलाई खाना खाना भन्नुहोस् त कसले पकाएर दिनुभयो तपाईँलाई खाना खाना भन्नुहोस् त सुहेलजी कसले पकाएर खाना खाना दिनुभयो तपाईँलाई भन्नुहोस् त हजुर
10: मेरो नि ठुलो मम्मीले
0: ए ठुलो मम्मीले खाना पकाएर खाना दिनु के पकाएर खाना दिनुभयो
10: आलु
0: आलु मात्रै आलु मात्रै खानुभयो
10: आलु
0: अनि
10: तरकारी
0: आलु तरकारी खानुभयो ए के सीता खानुभयो के सीता खानुभयो भनेको भाषिता खानुभयो कि आटोसँग खानुभयो कि ढिटोसँग खानुभयो भने कि हजुर अरूले सिकाएपछि बल्ल बोल्ने अनि कहाँबाट हुन्छ त औ आफै बोल्नुपर्छ क्या आफै बोल्नुपर्छ क्या हुन्छ अब गुड नाइटको शब्दहरू राख्नुहोस् ल सबै साथीहरूलाई गुड नाइट भन्नुहोस् टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ साथीले बोली बिगाएर बोल्नु भएको छ क्या हो त्यस्तै त्यस्तै लागिरहेछ मलाई यति बेला अर्को साथी नमस्कार हजुर
11: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
11: प्युठानबाट
0: केसरी राणा होइन
11: हजुर
0: के छ केसरीको खबर
11: ठिकै छ तपाईँको
0: ठिक छ के गरिदिनुहुन्छ
11: कार्यक्रम सुन्दै बसेको
0: कार्यक्रम सुन्दै बस्नु भएको छ नि
11: हजुर
0: अनि कुन माध्यमबाट कार्यक्रम सुन्नुभयो
11: रेडियो दर्जनाबाट स्काइप सुनेको छुइनँ
0: ए त्यही त नि रेडियो स्काइप बन्द भयो क्या नि
11: हजुर
0: अनि रेडियो जलजला सुनिन्छ त्यहाँ
11: अलिअलि टिप्छ
0: अलिअलि टिप्छ
11: हजुर
0: तार टाङ्नुहोस् त तार बाँध्नुहोस् त राम्रो टिप्छ खै थाहै छैन नि को को हुनुहुन्छ अहिले
11: अहिले घर परिवार सबै फ्यामिली
0: ए घर परिवार फ्यामिली सबै हुनुहुन्छ होइन
11: हजुर
0: हाम्रो अब केसरीले प्युठानमा के गर्नुहुन्छ
11: यतिकै बस्ने गराइसी काम गर्ने
0: बस्ने गराइसी काम गर्ने पढ्ने काम गर्नुहुन्न कति पो छोडेको
11: आमा त
0: हजुर आठबाट छोड्नुभयो नि
11: हजुर
0: कति वर्ष भयो छोडेको भने कि
11: भयो तिन चार वर्ष
0: ए तिन चार वर्ष छोडेर बिहा पनि गरिसक्नु कि अनि गर्नुभएको छैन
11: गरेको छैन
0: अनि किन पढाइ छोड्नुभयो त निरन्तर पढिरहनु पर्छ त खैट छोडिहालियो होइन
11: हजुर
0: अब पढाइले निरन्तरता दिनु पर्यो फेरि जानुहोस् के पढ्न
11: जानु पर्ला
0: नि हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो खाना त खानुभयो नि
11: खाइसके
0: कसले पकाएको खाना खानुभयो
11: हजुर
0: कसले पकाएर दिनुभयो कि आफैले पकाउनु भयो
11: आफैले पकाएको
0: ए आफैले पकाएर खाना खानुभयो होइन
11: हजुर
0: ठिक छ अनि दिनहरू कसरी बिताउनुहुन्छ दिनहरू आज भोलि के को सिजन छ
11: घाँस काट्ने बस्ने
0: घाँस काट्ने बस्ने होइन
11: हजुर
0: ल कार्यक्रममा आउनुभयो फेरि फेरि व्यवसायमा आउनुहोला गुड नाइटको शब्दहरू राख्नुहोस् ल
11: फर्स्टमा हजुरको लागि अनि प्राविधिक मित्रको लागि अनि काप्रे पलाञ्चोकमा हुने मेरो दिदीको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छु 52 मिनट गइसकेको छ होइन 52 मिनट गइसकेको छ 9:52 गइसक्यो पालो तपाईँको हो अझै एकजनासँग छोटोमा गुड नाइटको शब्दहरू लिन्छु त्यसपछि यति ल साथी नमस्ते हजुर नमस्ते हजुर ए हजुर नमस्ते हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो बोल्नु भएन क्या अरे होइन अब हामी पनि कार्यक्रमबाट बाई बाई गर्नुपर्छ बिदा हुनुपर्छ लौ त हजुर एथिन्सेल कार्यक्रम सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छोटोमा गुड नाइटको शब्दहरू लिन्छु त्यसपछि यति ल साथी नमस्ते हजुर नमस्ते हजुर

पहिला पनि विशेष धन्यवाद ज्ञापन गर्छु तपाई लाई मैले जाँदा जाँदै केही कुराहरू भन्ने केही कुरा सम्झाउँछु होइन घर बाहिर कुनै सामान बिर्सनुभयो भएको छ कि यसो सम्झिनु होला अनि सम्झिसकेपछि भनौँ न आफ्नो सामानहरू घरभित्र ल्याउनु होला सुकाएका लुगा कपडाहरू उठाउनुभयो कि उठाउनु भएन कुन्नी भान्सा कोठाको झाल ढोका राम्रोसँग निपाउनु होला अनि त्यसपछि बिरामी मान्छे होइन औषधि खानु भएको छैन होला औषधि खानु भएको छैन भने औषधि खानु होला औषधि त खानु पर्यो क्यारे होइन फेरि बिरामीले च्यापिहाल्छ झालडुकाको चुकुन राम्रोसँग लगाउनु होला फेरि फेरिका बसाइमा हाम्रो भेट भइ नै हाल्छ भोलि आउनकै लागि आज छुट्टिएर जानुपर्छ होइन त्यो कारणले गर्दाखेरि नारायण गोपालको एउटा गीत छोड्दै तपाईँको माझबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस् कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि भनिदिनु होला मलाई सजिलो हुन्छ भन्दै यतिन्जेल कार्यक्रम सुनेर साथ दिने सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु र अहिलेको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार शुभरात्री गुड नाइट शुभ सपनी

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हवा को सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। यिनकै उपस्थितिमा यो समग्र प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य एवं ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी। कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, भगवान गौतम बुद्धका नजिक धेरै मानिसहरू आउँथिन्, उहाँसँग अनेकन किसिमका विमर्शहरू गर्थे, प्रश्नोत्तरीहरू गर्दथे। कतिपयले उहाँलाई धन्यवाद दिन्थे उहाँको सद्वचनका निमित्त, कसैले उहाँलाई गाली गर्दथे। जतिसुकै महान पुरुष भए पनि भगवान गौतम बुद्धले समेत मानिसहरूका टिप्पणीहरू सुन्नु परेको थियो, गाली कलौजहरू सुन्नु परेको थियो। भगवान गौतम बुद्ध यसैले पनि महान हुनुभयो, यसैले पनि विस्तार हुनुभयो, किनभने उहाँले कसैको पनि टिप्पणी गर्नु भएन, कसैप्रति पनि द्वेषभाव राख्नु भएन, न त उहाँले कसैप्रति रागभाव व्यक्त गर्नु भएन, न त कसैप्रति द्वेषभाव नै व्यक्त गर्नु भएन। मानिसहरूले उहाँको यसो वर्णन गर्दथे, गुणगान गर्दथे। भगवान गौतम बुद्धका अगाडि गएर मानिसहरूले उहाँको प्रशंसा गर्दाखेरिमा पनि उहाँको जुन भावना हो, जुन विचार हो, उहाँको जुन भावभङ्गीमा हो, त्यसमा कुनै किसिमको परिवर्तन देखा पर्दैन थियो। मानिसहरूले भगवान गौतम बुद्धका अगाडि गएर गाली गरे पनि, दोषारोपण गरे पनि, टिप्पणी गरे पनि उहाँको अनुहारमा कुनै पनि किसिमको परिवर्तन देखा पर्दैन थियो। सदैव एउटै भावदशामा भगवान गौतम बुद्ध रहने गर्नुहुन्थ्यो। चाहे मानिसहरूले उहाँको प्रशंसामा प्रशंसाका गीतहरू गाउन् वा मानिसहरूले उहाँको गाली गरून्, घृणाका शब्दहरू व्यक्त गरून्, र पनि उहाँको चित्तको दशा, उहाँको मनको दशा सधैँ सधैँ समान रहने गर्दथ्यो, एकनाशको रहने गर्दथ्यो। प्रिय सच्चे, त्यसो भएका हुनाले नै उहाँ बुद्ध हुन सक्नु। बुद्ध शब्दको अर्थ नै जानेको बुझेको भन्ने हुन्छ, जो जागृत छ, जसले बुझेको छ, जानेको छ, ठिक र बेठिकको ठिक ठिक निर्णय गर्न सक्दछ, उचित र अनुचितको विवेचन गर्न सक्दछ, त्यस्तो व्यक्तिलाई नै वास्तवमा बुद्ध भनेर भनिएको हो। त्यसकारण बुद्ध पुरुषहरू के सोच्दछन् त भन्दा, म को हुँ मलाई थाहा छ, त्यसैले मानिसहरूले मेरो चाहे प्रशंसा गरून्, चाहे घृणा गरून्, बस मेरो बोधको अगाडि यी सबै कुराहरू सामान्य हुन्। हरेक बुद्ध पुरुषहरूले यही सोच्दछन्। बाहिरका मानिसका प्रतिक्रियाहरू छेडेको हुन्छन्, प्रिय सक्छन्। मानिसहरूले व्यक्त गर्ने सम्मानहरू पनि छेडेको हुन्छन्, मानिसहरूका गाली पनि छेडेको हुन्छन्, मानिसहरूका ताली पनि छेडेको हुन्छन्, तर हाम्रो अन्तर आत्माले हामीलाई जुन सम्मान व्यक्त गर्दछ त्यो सधैँ सधैँ हामीसँग रहन्छ। त्यसकारण बाहिरका मानिसहरूले गर्ने सम्मानका पछाडि लाग्नुभन्दा हामी स्वयंले स्वयंलाई गर्ने सम्मानका पछाडि ध्यान दिनु बड्ता श्रेष्ठकर हुन्छ भनेर विद्वानहरूले बताएका छन्। तपाईँलाई गाली गर्ने मान्छे
एकछिन गाली गर्छ, पाँच मिनट गाली गर्छ, दस मिनट गाली गर्छ, त्यसपछि थाक्छ, फर्क हुन्छ। तपाईँलाई प्रशंसा गर्ने मान्छे दुई मिनट तपाईँको प्रशंसा गर्न, पाँच मिनट प्रशंसा गर्न, त्यसपछि थाक्छ, फर्क हुन्छ। तर तपाईँले यदि आफूलाई गाली गर्नुभयो भने तपाईँ ठुलो समस्यामा पर्नुहुन्छ। हामीले आफूले आफूलाई गाली गर्ने अवस्था सृजना भयो भने त्यहाँभन्दा दुःखद अवस्थाहरू केही पनि हुन सक्दैन। पाँच दस मिनटमा बाहिरको गाली गर्ने मान्छे हामीदेखि टाढा भइसकेको हुन्छ, तर हाम्रो अन्तरात्मा, हाम्रो अन्तर्मन, हाम्रो विवेक भने हामी सगेर हुन्छ, जतिखेर पनि त्यसबाट बस्न सकिँदैन। त्यसको गालीबाट, त्यसको अपमानबाट हामी बस्न सक्दैनौँ यदि हामीले नराम्रो काम गरेका छौँ। त्यसैले प्रिय सोच्छ, हामी अरूबाट डराउनुभन्दा हामी स्वयंबाट डराउन सक्नुपर्दछ। हाम्रो आत्माले हामीलाई अपमान गर्ने अवस्था सृजना भयो भने त्योभन्दा डर लाग्दो र त्योभन्दा जघन्य अर्को कुनै अवस्था हुँदैन। त्यसकारण भगवान गौतम बुद्धले के भन्नुभयो त भन्दा, तिमी बाहिरका मानिसका प्रतिक्रियाहरूतिर ध्यान नदिन, तिमी स्वयंले आफ्नो आवाज सुन्ने कोसिस गर। तिमी भित्र पनि बुलन्द आवाज, अन्तस्करणको आवाज, त्यो अन्तस्करणको आवाजलाई तिमीले अनुभूति गर्ने प्रयत्न गर। जुन दिन तिमीले आफ्नो अन्तस्करणको आवाज सुन्न शुरू गर्नेछौ, त्यस दिन तिमीलाई बाहिरको कुनै पनि आवाजहरूको आवश्यकता पर्दैन। तिमी आवाज नभएर पनि बुलन्द बोल्न सक्ने वक्ता बन्न सक्नेछौ। तिमी भित्रको सम्भावनालाई तिमीले छिन, आफ्नो आवाज सुन, अन्तस्करणको आवाज सुन, अन्तर्मनको आवाज सुन, अन्तर्मनको निर्देशन सुन, तिम्रो अन्तर विवेकको निर्देशन सुन, त्यसै अनुसार जीवनमा अघि बढ तिमी कहिले पनि दुःखी हुनु पर्दैन। भगवान गौतम बुद्धले यही कुरा भन्नुभएको छ। बाहिरका मान्छेहरूका अनेकन प्रतिक्रियाहरू हुन्छन्, ती प्रतिक्रियाहरूका प्रतिक्रियामा हामी लगाउनु हुँदैन। कसैले हाम्रो प्रशंसा गर्यो भनेदेखि त्यसको प्रशंसा गर्नेतिर अथवा त्यसलाई धन्यवाद दिनेतिर अथवा त्यसले हामीलाई फुर्क्याएकोमा फेरि उसको प्रशंसा गर्नेतिर हामी कहिले पनि लगाउनु हुँदैन। कसैले हाम्रो घृणा नै गर्ला, गाली नै गर्ला, गाली नै गर्यो भने पनि उसलाई फेरि गाली गर्नेतिर हामी लाग्नु हुँदैन। हामीप्रति कसैले गरेको जुन क्रिया हुन्छ त्यसको प्रतिक्रियातिर थाल्ने हो भने हामी सधैँ दुःखी हुन्छौँ, चिन्तित हुन्छौँ। धम्म पदमा भगवान गौतम बुद्धले भन्नुभएको छ, अक्कोच्छिमम अवधिमम अजिनिमम अहासिने एचतम उपनयन्ती बेरम तेसम न सम्मति। फलानोले मलाई अपशब्द गर्यो, फलानोले मलाई पिट्यो, फलानोले मलाई पराजित गर्यो र फलानोले मेरो धन हरण गर्यो। जसले यस्ता किसिमका भावनाहरू मनमा राख्दछ उसको वैरभाव शान्त हुँदैन। वैरभाव भनेको शत्रुता भाव। हामीले अरू कसैप्रति शत्रुता भाव राख्यौँ भनेदेखि त्यसको सबैभन्दा पहिलो असर हामी स्वयंले बेहोर्नु पर्दछ। हामीले यसअघि पनि चर्चा गरेका थियौँ, कसैप्रति नराम्रो भावना पैदा हुने बित्तिकै हाम्रो शरीरमा एक किसिमको नकारात्मक प्रतिक्रिया सुरु हुन्छ। कसैको बदमाशी सम्झँदाखेरिमा हाम्रो रगत उम्लन सुरु गर्दछ, हाम्रो श्वास प्रश्वासको गति तीव्र बन्न सुरु गर्दछ अनि हामी आफैमा अशान्त हुन्छौँ। हामी जोसँग रिसाइरहेका छौँ त्यो व्यक्ति कहाँ छ हामीलाई थाहै छैन, उसले त्यसको असर बिहोरेकै छैन, तर हामीले त्यसको असर बिहोर्न सुरु गरिसक्यौँ। पहिलो घाटा हामी स्वयंलाई हुन्छ। त्यसैले फलानुले मलाई हित हुने काम गर्यो अथवा अहित हुने काम गर्यो, फलानुले मेरो बिगार गर्यो, फलानुले मेरो नहुने काम गर्यो भनेर फलानुका बारेमा अर्थात् आफूभन्दा अर्को कुनै विरोधीका बारेमा चिन्तन मन गर्न थाल्यो भने हामीभित्र त्यही विरोधी उपस्थित हुन आएको छ। हामीले विरोधीको चिन्तन गर्दछौँ, हामीले मन नपराएको व्यक्ति र मन नपराएको धारणाको बारम्बार चिन्तन गर्दै गर्दै हामी पनि त्यस्तै गर्दछौँ। त्यसैले त्यो वैरभावलाई बढावा दिने काम हामीले गर्नु हुँदैन। फलानु मानिसले मेरा विरूद्धमा विभिन्न किसिमका अपशब्दहरू बोल्यो, त्यसले ठिक गरेन, मलाई पिट्ने काम गर्यो त्यसले, त्यो पनि ठिक गरेन, हामी दुईको प्रतिस्पर्धामा उसले मलाई पराजित गर्ने काम गर्यो, म पराजित भएँ, म पछाडि